0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
1: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: National districts such as Kapilvastu, Rupandehi and others also advised to keep a close watch on the situation. The authority cautions that the extreme heat and hot air waves could result in moderate to severe effects on human health. Consequently, all disaster management agencies are urged to prepare for necessary counteractions. Minister for Information and Communication, Dr. Bikram Timal Sinha, has said that the government's recent initiatives have instilled hope among the people at large. Speaking at the Rashtriya Swatantra Party RSP's Likhu Rural Municipality gathering yesterday, the minister highlighted the government's commitment to reforming public services and promoting social justice, emphasizing a people-centered approach in governance. Dr. Timal Sinha assured that citizens would witness significant changes over the next 5 years as the government works diligently to address past injustices and improve public service delivery. Meanwhile, Minister Timal Sinha has emphasized that community radios should be technology-friendly and operated as per people's expectations. At a program organized on the occasion of the 30th founding day of South Asia's first community broadcasting radio, Radio Sagarmatha 102.4 MHz, he said, "Dignified and responsible journalism is the need of the day." Continuous rainfall and landslides have displaced four families in Yang Warak Rural Municipality of Pat's 3rd District in Kosi Province. Police said several houses in Yang Warak 1 were damaged or remain at risk after landslides and flooding in the area. Floods have also damaged suspension bridges connecting Lamitar, Chamling Dada and Dobhan, while two under-construction bridges, including one along the Puspalal Midhill Highway, were swept away. Traffic in the affected area has been completely disrupted. Meanwhile, as per the information shared by the district police, floods and landslides have also caused damage to several hydropower projects, including the Hari Hudayala Meva Khola, Iwa Khola and Arun Kabeli hydropower projects near the Taplejung border. Minister for Energy, Water Resources and Irrigation Biraj Bhakta Shrestha inspected the load dispatch center of the Nepal Electricity Authority in Sichatar, Kathmandu yesterday. During the visit, he reviewed the operation of the country's electricity system, power supply management and cross-border electricity trade with neighboring countries. Minister Shrestha directed officials to strengthen the electricity system, increase domestic power consumption and export surplus electricity for economic benefit. He also stressed effective management of higher electricity demand during the winter season. The minister pledged support to modernize the electricity system and make it more technology-friendly while reducing technical risk. Minister for Health and Food Safety Nisha Mehta has held talks with a high-level Gavi team on ensuring effective vaccine availability in Nepal. During the 79th World Health Assembly in Geneva of Switzerland, Minister Mehta stressed that continued cooperation and coordination with Gavi are essential to protect Nepal's vaccination program, as public health spending remains around 5% of GDP. The acting mayor of the Kathmandu metropolitan city, Sunita Dangol, said Nepal's participation in this year's Cannes Film Festival was a proud moment for the country. Mayor Dangol said the Nepali film Elephant in the Fog, Tiniharu, won the jury prize in the UN Certain Regard category and received a 7-minute standing ovation, helping raise the profile of Nepal's film and arts sector internationally. You are listening to Radio Nepal's 8 a.m. English News Bulletin. Now on to an international news update. A suspect was killed after opening fire on United States Secret Service officers near the White House on Saturday, in which a bystander was also injured. According to the BBC, the shooting occurred near a security checkpoint outside the White House complex in Washington, D.C. Secret Service officers returned fire after the suspect allegedly opened fire at them. Authorities said the suspect later died at the hospital. The White House was briefly placed under lockdown following the incident, but the restriction was later lifted. Officials said President Donald Trump was inside the White House at the time, but no protectors or security operations were affected. Television footage shared by news correspondents showed reporters taking cover as multiple gunshots were heard near the White House North Lawn. The incident remains under investigation by the Secret Service and the FBI. Now the general weather forecast for the country today. The Meteorological Forecasting Division has forecast that generally cloudy conditions are likely over Kosi, Bagmati and Gandaki provinces today. Partly cloudy weather is expected over the hilly and Himalayan regions of the remaining provinces, including Madhes province, while most Terai areas will remain mainly fair. There is a possibility of moderate rainfall or snowfall accompanied by thunder and lightning at a few places in the hilly and Himalayan regions of Kosi, Bagmati and Gandaki provinces today. Similar weather activity is also likely at one or two places in the Terai areas of Madhes, Bagmati and Gandaki provinces, as well as the hilly and Himalayan regions of Lumbini, Karnali and Sudur Paschim provinces. The division has also warned of hot day conditions in the hilly regions and heat wave conditions in the Terai districts of Lumbini and Sudur Paschim provinces. Likewise, gusty winds are also likely at a few places in the Terai areas of Madhes and Kosi provinces today. With this, we have almost come to the end of this news bulletin from Radio Nepal for this hour. Before wrapping it up, let's have a reminder of the headlines once more. Ministry of Education and Sports urges students seeking higher education abroad to obtain services only from renewed and authorized educational consultancies. Government says situations of Nepalis in West Asia remains normal. Foreign Ministry cuts emergency control room operation to 12 hours daily. Severe heat wave forecast across 6 districts of Western Nepal until tomorrow. Disaster Risk Reduction and Management Authority issues nationwide alert urging immediate precautions against rising temperatures. And suspect killed after shooting near White House. Secret Service says no protectors harmed in the incident. This is all we have for this bulletin. Our next bulletin in English will be at 2 in the afternoon. You can listen to us online on our website radionepalonline.com and our mobile app. For more news and information, keep listening to Radio Nepal. Have a good day.
1: Shrota Brind, Namaskar. Nepal Sarkar Shiksha Tatha Khelkud Mantralaya शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 3 रहेको करेसाबारी निबन्ध पाठ अन्तर्गत रहेर निबन्धको संरचनाबोध, पठन प्रवाह, शुद्धोच्चारण, शब्द भण्डार र बोध प्रश्नोत्तरमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: अलि छिटो हिँड्न हौ अम्बिका, किन उभिएकी?
4: उकालोमा यस्तै त हो नि, को कुद्न सक्छ त? उफ, बल्ल डाँडामा निस्किन लाग्यो।
5: होइन, खोइ खोइ गर्दै यो उकालो चढ्ने को रहेछ भनेको त तपाईँहरू पो हो।
6: नमस्कार गुरु।
4: हामी गुरुलाई भेट्न हिँडेका थियौँ, गुरु त यतै पो हुनुहुँदो रहेछ त।
5: यसो डाँडामा चिसो हावा खाँदै बसेको नि, अनि मलाई भेट्नै पर्ने, के पर्यो त्यस्तो?
3: हुन त आज बिदाको दिन, गुरुलाई के दुःख दिनु। हामी त यो करेसाबारी पाठ गुरुसँग बसेर छलफल गर्नु पर्यो भनेर पो आएका। बरु गुरुको पो कतिको फुर्सद छ?
5: लौ दोर्जे पनि, मलाई के दुःख हुन्छ र? यस्ता जिज्ञासु विद्यार्थीलाई ज्ञान गुणका कुरा जता अवसर मिल्छ त्यतै सिकाउने त हो नि। आज छुट्टीको दिन, बिहानभरि फुर्सदै छ नि। आउनुहोस्, बरु ढिला नगरी छलफल सुरु गरौँ।
4: गुरु, निबन्ध भनेको कुनै विषयमा लेखिएको रचना होइन त?
5: हो नि, कुनै पनि विषयलाई लिएर कसिलो ढङ्गले लेखिएको गद्य रचना नै निबन्ध हो।
4: गुरु, निबन्ध कति प्रकारका हुन्छन्?
5: साधारणतया भावपरक र वस्तुपरक गरेर निबन्ध दुई प्रकारका हुन्छन्।
3: भन्नाले कस्तो कस्तो गुरु?
5: लेखकका अनुभूति तथा भावनाहरू समेटेर लेखिएको निबन्ध भावपरक निबन्ध हो भने तथ्यगत विश्लेषण गरेर लेखिएको निबन्ध वस्तुपरक निबन्ध हो। जस्तै सगरमाथा मेरो शिर हो, मेरो पहिचान हो, मेरो देशको ढुकढुकी हो भनेर भावनाका कुरा लेखियो भने भावपरक निबन्ध हुन्छ। अनि सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्छ, यसको उचाइ 8848.86 मिटर छ भनेर तथ्यगत कुराहरू लेख्दै निबन्ध लेखियो भने यो चाहिँ वस्तुपरक निबन्ध हुन्छ।
4: अब त मजाले बुझियो गुरु।
3: गुरु, निबन्धको तीन कि कति भाग हुन्छ है? सरले अघिल्लो कक्षामा निबन्ध पढाउँदा यस्तै केही भन्नुभएको जस्तो लाग्छ।
5: तपाईँले सम्झनु भएको रहेछ। निबन्धको आदि भागमा विषय प्रवेश, मध्य भागमा विश्लेषण र अन्त्य भागमा निष्कर्ष हुन्छ।
3: बल्ल सम्झे अनि कुरा पनि बुझे।
5: ल अब निबन्धमै छलफल गरौँ। दोर्जे खै किताब ल्याउनुहोस् त, म निबन्धको पहिलो अनुच्छेद पढ्छु। तपाईँहरू चाहिँ उच्चारणका लागि नयाँ शब्द पहिचान गर्नुहोस् है, यसो चिनो पनि लगाउनुहोस् है।
3: हुन्छ सर।
5: घरले चर्चेको र आँगनले उगटेर बाँकी रहेको जग्गालाई करेसो भनिन्छ। करेसाबारी चाहिँ घर नजिकैको सानो जग्गामा विभिन्न प्रकारका तरकारी खेती गरिने बारी हो। व्यावसायिक तरकारी खेतीबालीबाट बजारमा पठाइने तरकारी नै अहिले अधिकांश भान्सामा पाक्ने तरकारीको मुख्य स्रोत हो।
3: गुरु, यो छ नि आँगन र अधिकांश, यसै गरी होइन त उच्चारण गर्ने?
4: गुरु, दोर्जेले आँगन भन्नुपर्नेमा आँगन अनि अधिकांश भन्नुपर्नेमा अधिकांश भने।
5: हो त, यसलाई अम्बिकाले भने जस्तै आँगन आँगन र अधिकांश अधिकांश भनेर उच्चारण गर्नुपर्छ। एकपटक फेरि उच्चारण गर्नुहोस् त दोर्जे।
3: आँगन आँगन अधिकांश अधिकांश।
5: फेरि भन्नुहोस् त।
3: आँगन आँगन अधिकांश अधिकांश।
5: हो, अब त शुद्ध उच्चारण भइहाल्यो नि।
4: गुरु, अधिकांश शब्दको अर्थ धेरै जस्तो बुझाउने होइन त?
5: एकदमै सही भन्नुभयो तपाईँले।
3: यो शब्दको पाठको भन्दा बाहेक अर्को वाक्य सुन्न पाए हुन्थ्यो गुरु।
5: विद्यार्थीले अधिकांश समय पढाइमा बिताउनु पर्छ।
3: ए अब बुझे गुरु। अब पहिलो अनुच्छेदको बाँकी भाग म पढौँ?
5: भइहाल्छ नि।
3: व्यावसायिक ढङ्गले गरिने खेतीबालीमा रासायनिक मल, कीटनाशक औषधि प्रयोग गरिने हुँदा खानेकुरामा प्रयोग गरिने यस्ता रसायन सोझै हाम्रो शरीरमा भित्रिन्छन्। क्यान्सर, मृगौला र मुटुरोग जस्ता समस्या देखिनुको मुख्य कारण विषाक्त
4: हो के दोर्जे?
3: विषाक्त साग सब्जीको उपयोग पनि हो। त्यसैले विषादी रहित तरकारी सेवन गरेर स्वस्थ हुन करेसा बारीमा तरकारी खेती गर्न जरुरी छ। भूगोल र मौसम अनुसार त्यस्ता बालीका विभिन्न प्रजाति करेसा बारीमा मिलाएर लगाउनु पर्छ। आफ्नै करेसा बारीमा ताजा, गुणस्तरीय र
5: अर्गानिक
3: अर्गानिक तरकारी उत्पादन गरेर सजिलै पारिवारिक आवश्यकता पूरा गर्न सकिन्छ। हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ र वातावरण पनि स्वच्छ बन्न पाउँछ। आफ्नै करेसा बारीमा ताजा तरकारी फलाउने अभियान हरेक घरबाट सुरु गर्नु उपयुक्त हुन्छ।
4: गुरु, यो प्रजाति शब्दको प्रमुख जातिको कुनै शाखा भन्ने छ, यसलाई दिइएको पाठको भन्दा अर्को एउटा वाक्य निर्माण गरेर सुन्न पाए हुन्थ्यो।
5: ए ल ठिकै छ, सुन्नुहोस् है त। लौका तरकारीको एक प्रजाति हो, बुझ्नुभयो त?
4: बुझे गुरु।
3: गुरु, यो निबन्धको पहिलो अनुच्छेदमा करेसा बारीमा गरिने र व्यावसायिक ढङ्गले गरिने तरकारी खेतीका राम्रा नराम्रा पक्षको कुरा पनि गरिएको छ।
5: हो नि, हाम्रो घर नजिकको जग्गालाई करेसो भनिन्छ। यहाँ हामीलाई चाहिने मौसम अनुसारका तरकारी लगाइन्छ। तपाईँहरूको पनि पक्कै करेसा बारीमा तरकारी लगाउनु भएको होला।
3: छ नि गुरु, किन नहुनु।
4: व्यावसायिक तरकारी खेतीमा चाहिँ रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरिने रहेछ, यसले त हाम्रो स्वास्थ्यमा निकै असर पो पार्ने रहेछ त।
5: तरकारीमा प्रयोग गरिएको रसायन हाम्रो शरीरमा भित्रिएपछि क्यान्सर, मुटु रोग र मृगौलामा समस्या देखिन्छ।
3: विषादी रहित तरकारी खानको लागि मौसम अनुसारका तरकारी करेसा बारीमा लगाउनु पर्ने रहेछ।
5: एकदमै सही भन्नुभयो। करेसा बारीका आर्गेनिक तरकारीले पारिवारिक आवश्यकता पनि पूरा हुन्छ र घरायसी वातावरण पनि स्वच्छ हुन्छ।
4: गुरु, अब दोस्रो अनुच्छेद चाहिँ म पढ्छु ल।
5: हुन्छ हुन्छ, ल पढ्नुहोस्।
4: करेसाबारीका लागि जमिनको रेखाङ्कन र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। करेसाबारीमा तरकारी खेती गर्दा खाली जमिनको सदुपयोग हुन्छ। यस्तो खेती गर्दा घरबाट निस्कने फोहोर पानी र प्राङ्गारिक
3: भनेको हाम्रो गाउँघरमा पात पतिङ्गर कुहाएर बनाएको मल रहेछ है गुरु।
4: पहिला अनुच्छेद पढिसक्न देऊ न दोर्जे।
3: शब्दको अर्थ पनि त सिक्दै जानु पर्यो नि, के सोध्नै नहुने हो तिमीले पढ्दा?
5: हो हो, प्राङ्गारिक मल भनेको पात पतिङ्गर कुहेको र गाईवस्तु आदिका मल नै हो। ल, बाँकी अनुच्छेद पढ्नुहोस् अम्बिका।
4: प्राङ्गारिक वस्तुको पुनः प्रयोग हुन गई वातावरणीय सन्तुलनमा सहयोग पुग्छ। करेसा बारीका लागि छुट्याइएको जमिनमा पर्खाल वा बाँस लगाई बार बन्देज गर्नुपर्छ। निश्चित ठाउँमा खाडल खनी कम्पोस्ट मल बनाउनु उपयुक्त हुन्छ। नर्सरीका लागि पहाडिलो ठाउँ छुट्याउने, ससाना सुर्का बनाउने, सुर्काका बीचमा बाटो राख्ने जस्ता कार्य गरी जमिनको व्यवस्थापन गर्न सकिन्छ।
3: अम्बिका एकछिन है गुरु, नर्सरी भनेको चाहिँ के नि?
5: बिरुवाहरू हुर्काउने ठाउँ।
3: ए हुन्छ, पढ पढ अम्बिका, दोस्रो अनुच्छेद सकिने लाग्यो, त्यसपछि त तेस्रो अनुच्छेदमा त मेरो पाली आइहाल्छ नि।
4: करेसा बारीको छेउकुनाको बार बन्देज गरेको ठाउँमा लहरे तरकारी लगाउँदा थाक्रा दिनु पर्दैन। त्यस्ता तरकारीहरू करेसा बारीकै बारमा पनि लहराउने सम्भावना रहन्छ। यस अन्तर्गत वर्षामा फर्सी, लौका, घिरौला, करेला, बोडी आदि र हिउँदमा सिमी, केराउ आदि लगाएर मौसम अनुकूल फाइदा लिन सकिन्छ। सुर्काका आलीमा जरे तरकारी लगाउने, बीचमा सुर्कामा मौसम अनुसार उपयुक्त तरकारी लगाउने गर्नाले थोरै जमिनको धेरै उपयोग हुन जान्छ।
3: गुरु, यो सुर्का भन्ने शब्दलाई वाक्यमा प्रयोग गरिदिनुहोस् न।
4: गुरु, म वाक्यमा प्रयोग गरौँ?
5: भइहाल्छ नि।
4: मैले बारीको एउटा सुर्कामा खुर्सानी लगाएकी छु, भयो त गुरु?
3: खुर्सानी खाने भएरै होला यस्तो चर्को चर्को बोलेको।
4: चुप लाग्यो है दोर्जे।
5: एकदमै राम्रो वाक्य बनाउनु भयो, ठिक छ।
3: गुरु, करेसा बारीको खेतीमा घरबाट निस्केको फोहोर पानी र प्राङ्गारिक वस्तुको पुनः प्रयोग गर्न सकिने रहेछ, यसका त निकै फाइदा पो रहेछन् त।
5: करेसा बारीमा खेती गर्दा बारीको संरक्षण पनि गर्नुपर्छ, बारबन्देज पनि गर्नुपर्छ।
4: बारबन्देज गरिएको ठाउँमा पनि लहरे तरकारी लगाउन सकिने रहेछ। मौसम अनुसारका घिरौला, बोडी, सिमी आदि लगाउन सकिने रहेछ।
5: एकदमै राम्रो कुरो हो नि यो त। दोस्रो अनुच्छेदको त हामीले छलफल गरिहाल्यो, अब तेस्रो अनुच्छेद चाहिँ
3: म पढ्छु।
4: नाइ, म पढ्छु।
5: ल ल, दुवैजना स्वर निकालेर पढ्नुहोस् त।
6: करेसा बारीमा थोरै जग्गाबाट धेरै उत्पादन लिन प्रभावकारी रूपमा जमिनको व्यवस्थापन गर्नु आवश्यक हुन्छ। यसका लागि मुख्य बालीसँगै सहायक बाली उत्पादन गर्न सकिन्छ। एउटा मुख्य बाली भएको ठाउँमै तरकारी बाली रोपेर गरिने खेतीलाई भुसुवा बाली भनिन्छ। यसरी समग्रमा बारबन्देज गरेको ठाउँमा लहरे तरकारी, ड्याङमा जरे बाली र बाटाको छेउछाउमा केराउ जस्ता कोसे बाली लगाउँदा ठाउँको समुचित प्रयोग र प्रभावकारी व्यवस्थापन हुन जान्छ।
5: छिट्टै पो पढेर सक्नुभयो त तेस्रो अनुच्छेद।
3: म भन्दा अम्बिका छिटो छिटो पढ्छिन् गुरु, जान्ने भएर होला।
4: खुब भाइ
3: गुरु, यो ड्याङ भनेको चाहिँ
4: दुईतिर कुलेसो पारेर माटो उठाएको डिल हो क्या?
3: हो त गुरु।
5: हो नि। अब तपाईँहरूले तेस्रो अनुच्छेद पढिसक्नु भएको छ, म केही प्रश्न सोध्छु, उत्तर भन्नुहोस् है।
6: हुन्छ गुरु।
5: घुसुवा बाली भनेको के हो?
3: गुरु, म भन्छु है, एउटा मुख्य बाली लगाएको ठाउँमा अर्को बाली रोपेर गरिने खेती घुसुवा बाली हो, मिल्यो त गुरु?
5: मिलिहाल्यो नि। अनि घुसुवा बालीका फाइदा के छन् नि?
4: यो चाहिँ म भन्छु है गुरु।
5: ल ल, भन्नुहोस्।
4: तरकारीको कहिल्यै कमी हुँदैन, एउटा बाली हटाउने बेलामा अर्को बाली तयार भएको हुन्छ, यही होइन त गुरु?
5: हो नि, उदाहरण पनि भन्नुहोस् न।
4: जस्तै लसुन, प्याज, पुदिना र लहरे तरकारी पनि लगाउन सकिन्छ, होइन त गुरु?
5: एकदमै सही कुरा भन्नुभयो। प्रभावकारी व्यवस्थापन गरेर करेसा बारीबाटै धेरै उत्पादन लिन सकिन्छ। चौथो अनुच्छेद पढ्नुहोस् त दोर्जे।
3: हुन्छ गुरु। करेसा बारीमा खेती गर्नेले खेती प्रविधिसँग समेत परिचित हुनु जरुरी हुनाका साथै करेसा बारीमा रोपिने तरकारीको विविधताका बारेमा पनि त्यत्तिकै जानकारी हुनु आवश्यक छ। जमिनको तयारी गर्दा जमिनलाई राम्ररी खनजोत गरी माटो खुकुलो र बुरबुराउँदो पार्नुपर्छ। सम्भव भएसम्म जङ्गलको माथिल्लो तहको माटो प्रयोग गरी माटामा प्राङ्गारिक पदार्थको मात्रा बढाउन सकिन्छ। चिम्ट्याइला
5: यसरी भन्नुहोस् त, चिम्ट्याइला अगाडि पढ्नुहोस् त।
3: चिम्ट्याइलो माटो छ भने त्यसमा प्रशस्त रूपमा प्राङ्गारिक मलको मात्रा मिसाउनुपर्छ। खनजोत गर्ने क्रममा उक्त ठाउँमा रहेका बालिका अवशेषलाई माटो मुनि पुरिदिँदा पछि सडेर बिरुवाका लागि खाद्य तत्त्व बन्न जान्छ। करेसाबारीमा रोपिने तरकारी एक थरी सिधै रोपिने र अर्को थरी नर्सरीमा बेर्ना तयार पारी रोपिने खालका हुन्छन्।
4: बेर्ना भनेको सानो बिरुवा होइन त गुरु?
5: हो नि, बाँकी अनुच्छेद
4: म पढ्छु।
5: हुन्छ हुन्छ।
4: सिधै लगाउन सकिने बालीमा बोडी, केराउ, मुला, गाजर, मेथी, पालुङ्गो, चम्सुर आदि हुन्। करेसा बारीमा रोप्ने बेर्ना तयार पार्न नर्सरीमा मौसम अनुसारको तरकारीका बिउ बिजन रोप्नुपर्छ। बन्दा, काउली, गोलभेडा, भेन्टा, खुर्सानी, प्याज, रायो जस्ता तरकारीका बेर्ना नर्सरीमा तयार भएपछि करेसा बारीमा ल्याएर रोप्नुपर्छ।
3: कति छिटो पढेको हौ
5: अम्बिकाले, द्रुत पठन गरेकी हुन्।
4: सकिहाले है गुरु, नर्सरीमा बिउ रोप्दा मसिनो आकारको बिउलाई धेरै पुर्नु हुँदैन। बालीको प्रकृति अनुसार छापोले माथिबाट छोप्ने र बिरुवालाई तुसारो, वर्षा र तापक्रमबाट बचाउन उचित व्यवस्थापन गर्नुपर्छ।
5: लौ, तपाईँहरूले अनुच्छेद त पढिसक्नुभयो, अब भन्नुहोस् त, करेसा बारीमा खेती गर्दा के कुरामा ध्यान दिनुपर्छ?
3: गुरु म भन्छु ल।
5: हुन्छ।
3: खेती गर्ने प्रविधि, जमिनको तयारी, मलको मात्रा र बिरुवा लगाउने तरिका आदिका बारेमा ध्यान दिनुपर्छ, होइन त गुरु?
5: आहा, साह्रै राम्रो उत्तर दिनुभयो। अनि बिरुवालाई केबाट बचाउनु पर्छ नि?
4: म भन्छु, बिरुवालाई तुसारो, वर्षा र तापक्रमबाट बचाउनु पर्छ।
5: सही भन्नुभयो। हो, तपाईँहरूले भने जस्तै खेती गर्दा खेती गर्ने तरिकाका सम्बन्धमा जानकार हुनुपर्छ। बिरुवाका लागि आवश्यक खाद्य तत्त्व र सुरक्षाका उपायका बारेमा पनि जानेको हुनुपर्छ। अब आजलाई यति नै गरौँ होला। अब त खाना खाने बेला पनि हुन लागेछ, घरतिर पो लाग्नु पर्ला जस्तो छ।
4: गुरुको कति काम थियो होला, हामीले पो अल्म ल्यायौँ कि?
5: त्यस्तो केही थिएन, छलफल गर्न आउनु भएकोमा धेरै खुसी भएँ। अब चाहिँ लाग्छु है त।
4: हुन्छ गुरु, हामी पनि लाग्छौँ। अब हामीलाई महत्त्वपूर्ण समय दिनुभएकामा हार्दिक धन्यवाद छ।
6: नमस्कार गुरु।
1: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 9 बजीसम्म हामी यहाँलाई केही जागरण गीतहरू सुन्नुहुनेछौँ र 9 बजी यहाँले समाचार सुन्न सक्नुहुन्छ। यो पहिलो जागरण गीत शिव परियार, प्रमोद खरेल र साथीहरूको स्वरमा, प्रमोद सेनी राणाको शब्दलाई मीरा राणाको सङ्गीतमा।

अहिले सुना यो जागरण गीत शिव परियार, प्रमोद खरेल र साथीहरूको स्वरमा। प्रमोद सैनी राणाको शब्दलाई मीरा राणाको सङ्गीतमा। अभि अर्को जागरण गीत साजन राईको सङ्गीतमा, नवराज सुब्बाको शब्दलाई साजन राई, नितु गोर्खस्वामी र साथीहरूको स्वरमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853547001 र 9853547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सेतो पुतलीदेखि सावधान रहौ।
6: सापु कस्तो रोग हो?
5: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
6: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
5: सापु रोग के कारणले लाग्छ?
6: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
5: सापु रोगका लक्षणहरू के हुन्?
6: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
5: उज्यालोमा हेर्न नसक्नु,
6: आँखा दुख्नु,
5: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
6: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
5: सापुको रोकथाम कसरी गर्ने?
6: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
5: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
6: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
5: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
6: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
5: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न नेपाली काङ्ग्रेसका सभापति गगन थापाको माग। र अमेरिकामा व्हाइट हाउस बाहिर गोली चल्यो। समाचार विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,459 संस्थाहरू समावेश छन्। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई कारवाही अभियान सुरु गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौडा स्थित औद्योगिक क्षेत्रको हिजो निरीक्षण गर्नुहुँदै मन्त्री यादवले रुग्ण हेटौडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताउनुभयो। मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन र रोजगारीको वातावरण सृजना गर्न सरकारले रुग्ण उद्योग सञ्चालनमा ल्याउने नीति लिएको उल्लेख गर्नुहुँदै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार गठनले छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा हिजो आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आगामी 5 वर्षमा रचनात्मक काम गरेर जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले भदौ 23 र 24 गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ। हिजो विराटनगर स्थित ऐतिहासिक कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले उक्त घटनाको सत्य तथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा समेत जोड दिनुभयो। सरकारले मानवाधिकार आयोगको प्रतिवेदन जानी जानी लुकाएको र आयोगमाथि ठूलो दबाव सृजना गरेको आरोप प्रतिवेदनमा के छ त्यो तत्काल सार्वजनिक हुनुपर्ने माग पनि उहाँले गर्नुभयो। नेकपा एमालेको सचिवालय बैठकले पदाधिकारीको धारणा राख्ने क्रम जारी रहेकोले आज पनि बैठक बस्दैछ। एपाले उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा हिजो बसेको बैठकमा महासचिव शङ्कर पोखरेलसहित 3 उपमहासचिव 5 सचिवले आफ्नो धारणा राख्नुभएको थियो। पदाधिकारीले धारणा राख्ने क्रममा नेतृत्वको कमी कमजोरी एवं समीक्षा लगायत आफ्ना अनुभूति समेत राख्नुभएको उहाँले जानकारी दिनुभयो। बैठक आज पनि बस्दैछ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस्।

0: 20 मिनट वॉइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस वॉइस 50 एसएमएस बोनस
0: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: बाँकी समाचार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा खोपका लागि ग्लोबल अलायन्स गाभीका उच्च स्तरीय टोलीसँग छलफल गर्नुभएको छ। स्विजरल्यान्ड जेनेभामा विश्व स्वास्थ्य संगठनको 79 विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाभीका उच्च स्तरीय टोलीसँगको छलफलमा उहाँले संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको राजधानी वासिङटनमा व्हाइट हाउस नजिक भएको गोलीकाण्डमा एक व्यक्ति घाइते भएका छन् भने गोली चलाउने संदिग्ध मारिएका छन्। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसभित्रै हुनुहुन्थ्यो। झोलाबाट हतियार निकालेर गोली चलाउन थालेपछि प्रहरीले ती युवकमाथि जवाफी कारवाही स्वरूप गोली चलाएको थियो। गोली लागेका उनलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पको सुरक्षा वा कार्यतालिकामा भने कुनै असर नपरेको जनाइएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्नो 4 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले हिजो भारतको पूर्वी सहर कोलकाताबाट राजधानी नयाँ दिल्ली जानुभएपछि भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेश मन्त्री रुबियोले भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा उहाँलाई अमेरिका भ्रमणको निम्तो समेत दिनुभएको छ। चीनको लिउ सेनु कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु भएको छ भने 9 जना अझै बेपत्ता छन्। उत्तरी चीनको साङ्सी प्रान्त स्थित ताइयुआन काउन्टी स्थित कोइला खानीमा भएका दुर्घटनामा 247 कामदार परेका थिए, जसमध्ये 100 जना भन्दा बढी कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.7 र न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:05 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अब अन्तिम यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काङ्ग्रेस सभापति गगन कुमार थापाको माग। र अमेरिकामा व्हाइट हाउस बाहिर गोली चल्यो। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस्, कार्यक्रम सुरु गरौं।
0: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 र नियमावली 2065 भएको व्यवस्थाको बारेमा जानकारी र ज्येष्ठ नागरिक स्वयंको अनुभव सुनाउँदै आएको यस कार्यक्रममा हामी यस सम्बन्धी विभिन्न संघ संस्था खोलेर संस्था सञ्चालन गर्दै आउनुभएका संस्था प्रमुखसँग पनि कुराकानी गर्दै आएका छौं। यसै सन्दर्भमा आज हामी 85 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक जगत प्रसाद अरियालसँग गरिएको कुराकानी सुनाउँछौं। उहाँ विराटनगर महानगरपालिका वडा नम्बर 8 बलुवाई वृद्धाश्रम चोकमा रहेको विराटेश्वर वृद्धाश्रम सेवा समितिका संस्थापक अध्यक्ष हुनुहुन्छ। शिक्षा क्षेत्रमा करिब 42 वर्ष सेवा गरेर सामाजिक क्षेत्रमा प्रवेश गर्नुभएका उहाँको परिवार 2016 सालदेखि मोरङ जिल्लामा बसोबास गर्दै आइरहेको छ। उहाँको जन्म सप्तरी जिल्लाको बैरवा बरमजियामा भएको हो। अब हामी सुनाउँदैछौ त्यस सेवा समितिले ज्येष्ठ नागरिकहरूलाई दिएको सेवा सुविधा लगायत आश्रमको भौतिक अवस्था र त्यहाँ बस्नुभएका ज्येष्ठ नागरिकको अवस्था समेतलाई केन्द्रमा राखेर सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी।
2: शिक्षामा 42 वर्ष काम गरे, रिटायर हुनुभन्दा पहिले एउटा, अब रिटायर भएपछि यत्तिकै के गर्नु, एउटा समाज सेवा गरौँ भनेर धेरै बुढाबुढीलाई चाहिँ वृद्धावस्थामा बिजोग भएको कष्ट भइरहेका आफन्तहरूको अभावमा सन्तान नहुनेहरूलाई खास गरिकन अर्का घरमा काम गर्ने, बुढो भएपछि तिनीहरूलाई चाहिँ मालिकहरूले रेखदेख नगर्ने त्यस्तो अवस्थाका वृद्धहरूलाई मैले धेरै भेटेको हुनाले त्यसैलाई एउटा मध्यनजर गरेर भगवान श्री कृष्ण विष्णुको नाम राखेर लोगो पनि विराट स्वरूप भगवानको र विराटनगर सहर पनि भयो। एउटा यसलाई चाहिँ मैले साउथ इस्ट एसियामा एउटा नमुना वृद्धाश्रमको रूपमा स्थापित गर्ने, जहाँ 5 बिघासम्मको जग्गा किनेर 1000 बुढाबुढीलाई मोरङ, झापा, सुनसरी, धनकुटा, सप्तरी 5 जिल्लालाई क्याचमेन्ट बनाए, कार्यक्रम गर्न सजिलो हुन्छ भनेर, योजनाहरू बनाउँदाखेरि पनि सजिलो हुन्छ भनेर बनाए, सुरु गराए। 60 सालमा दर्ता गरे, 62 वर्षमा रिटायर भयो। अनि धेरै मान्छेले भने अब यो 5-5 रुपियाँ उठाएर कहिले हुने हो, बुढाबुढी पाल्दैनन्, अब यसलाई चाहिँ वृद्धाश्रम पनि खोल्नु भनेर धेरै सदस्यले पनि विचार गरे। भाडामा लियौँ, 1 जनाको पुरानो घर थियो, 25-30 जना अट्ने घर, त्यो कम्पाउन्ड 4 कठा थियो। अनि पैसा पनि उठाउन थालेँ, अनि जग्गा पनि, जग्गाको लागि पनि 5-5 रुपियाँ उठाएँ। त 8 वर्षमा मैले 4,92,903 जना मान्छेसँग 5 रुपियाँ मात्रै लिएँ। मैले 1 जनासँग 5 रुपियाँ भन्दा धेरै लिन, चाहे अब प्रधानमन्त्री होस्, चाहे राष्ट्रपति होस्, चाहे भिख माग्ने होस्, चाहे जुनसुकै वर्गको मान्छेसँग पनि 5 रुपियाँ लिने योजना बनाए। 8 वर्षमा 63 लाख भयो। त ब्याङ्कमा राख्थे, त्यसको ब्याज पनि हुन्थ्यो। अनि 63 लाखमा 12 कठा जग्गा किनेका छौँ अहिले। पछि फेरि 1 कठा जति किन्यौँ, मुखको जग्गा सडककै मुखको जग्गा थियो, अहिले 13 कठा जग्गा छ, 110 बेडको हजुरलाई यो वृद्धाश्रम।
1: हजुर, हाल कति ज्येष्ठ नागरिक हुनुहुन्छ त्यस वृद्धाश्रममा?
2: अहिले 71 जना जति हुनुहुन्छ, 29 जना आमाहरू हुनुहुन्छ, अरू चाहिने बुवाहरू हुन्छ, नौजना काम गर्ने छन् जसमा स्विपर छ। अहिले हामीले अस्पताल पनि एउटा सानो क्लिनिक खोलेका छौँ,
1: आश्रमले
2: आश्रमले जन सहयोगबाट, सरकारको सहयोग होइन जन सहयोगबाट करिब 125 करोडको भवन बनिसक्यो। यो अब नेताहरूसँग कुरा गर्दैछु प्रशासनसँग, यो जेठ 15 गते भयो भने 15 गते होइन त्यो बेला भिड भयो भने अरू बेला 16 या 14 13 उद्घाटन गर्ने भन्ने तयारीमा छौँ हामी।
1: अहिले जति तपाईँले त्यो बेलामा सहयोगको लागि वृद्धाश्रम सञ्चालनको लागि एकजनाबाट 5 रुपियाँको हिसाबले उठाउनु भयो, अहिले त्यही पैसाको ब्याजबाट चलिरहेको छ कि थप के छ आश्रमको आय स्रोत थप के छ?
2: होइन त्यस यसको चाहिँ अब त्यसले खण्ड खण्ड गरेर प्रोग्राम बनाए। अब यसलाई जग्गा त किनियो नि त, तर मान्छेले भने जग्गा किन्नुहुन्छ घर बनाउँछ खानुहुन्छ कसरी भनेर भने मान्छेले, त उनीहरूलाई मैले अब त्यो चाहिँ दिनमा 1 रुपियाँ प्रोग्राम ल्याएँ, दिनमा 1 रुपियाँ 1,000 मान्छेले दिनमा 1 रुपियाँ दियो भने 1,000 हुन्छ। तत्काललाई चाहिँ अब 150 जनाले जाउलोसम्म भनौँ न खिचडीसम्म त्यो दाँत नहुने बुढाबुढीलाई जाउलोसम्मको योजना बनाए, त्यो अरू दुध भात त्योतिर गइन। म पहिलो बेसमा चाहिँ ज्यान बचाउने मैले प्रोजेक्टै त्यस्तै बनाएको छु, यहाँले सुन्नुभयो भने अझै देख्नुभयो भने। अनि त्यसरी अहिले मलाई चामललाई दिनमा 1 रुपियाँ दिने
1: 1,043 जनाले
2: 1,443 जनाले दिनमा 1 रुपियाँ दिन्छन्, अनि वर्षको 365
1: दिनमा 1 रुपियाँ दिनुहुन्छ
2: हजुर महिनाको 30
1: हजुर। उहाँहरू नियमित हुनुहुन्छ कि अन्य थप गर्नुहुन्छ?
2: अनि फेरि त्यसलाई मैले अर्को चाहिँ अब यसो विचार गरे, अब म हुन्जेल त म घर घर जाउँला अथवा मान्छेले मलाई बेलान 365 सालको होइन, तर म खुसी भने त अरू अध्यक्षहरूले नजालन माग्नलाई हो कि होइन,
1: भौतिक रूपमा पुर्याउन आउनुहुन्छ पैसा कि
2: आउन सक्दैन, घरमै जान्छु साइकलमै जान्छु त्यसरी उठाइरहेको छु। त्यसलाई फेरि अर्को चाहिँ वैकल्पिक गरेको छु म्याम, जस्तो दिनमा 1 रुपियाँ हुनलाई लमसम कति रुपियाँ ब्याङ्कमा जमा गर्दा 365 रुपियाँ हुन्छ भनेर मैले योजना बनाएँ क्या, एक पछि अर्को क्रमशः योजना थप्दै गएँ। दिनमा 1 रुपियाँ पाउनको लागि ब्याङ्कमा कृषि विकास ब्याङ्कको हाम्रो खाता छ, अनि फेरि त मैले सरकारी ब्याङ्कमै खाता खोलेँ, अरू ब्याङ्कहरूमा गइनँ म। अनि त्यहाँ चाहिँ मैले म्यानेजर साहबसँग यसो बसेर छलफल गर्दाखेरि 6,101 रुपियाँ कसैले लमसम दिन्छ भने त्यसको ब्याज चाहिँ 365 हुँदो रहेछ, त्यो योजना बनाएँ क्या क्रमशः। अन्त अहिले मलाई चाहिँ त्यो 6,101 दिने मान्छेहरू कति छन् भने 700 छन् मेरो, 700 मलाई दिँदैछन् अहिले, तर त्यो भित्तामा नाम लेखिएको छ मार्बलमा, तिनीहरूको नाम कुँदेर त्यहाँ फलानो यति फलानो 1 नम्बर 2 नम्बर, त 1,000 मान्छेले 6,101 दियो भने त 60 लाख भयो नि त, भयो नि त 1,000 ले 60 लाख दियो भने त 5,000 पनि अब त्यो बेलामा त 8% थियो।
1: स्थानीय सरकारसँगको समन्वय चाहिँ कस्तो छ?
2: मैले वास्तवमा भन्ने भने मैले एउटा नयाँ प्रोजेक्ट नेपालको कन्टेस्टमा मैले चाहिँ के भनेको भने नेपाल गरिब देशमा पर्दैन क्या, नेपाललाई अरू मुलुकहरूलाई विश्वको अरू मुलुकहरूलाई पनि देखाउने गरी मैले यो प्रोग्राम ल्याएको। नेपाल इज नोट अ पुअर कन्ट्री बट इट्स द रिचेस्ट कन्ट्री अफ द वर्ल्ड, आई क्यान प्रुभ थ्रु दिस प्रोग्राम, मेरो प्रोजेक्टै त्यस्तै थियो, त्यो हिसाबले म चलाउँदैछु। यो जनमुखी प्रोग्राम वृहत जन सहयोगबाट सञ्चालित संस्था हो, सरकारमुखी होइन, यो सरकारमुखी सरकारलाई आधार बनाएको छुइनँ मैले। त्यही पनि सरकारले कहिले काहीँ भन्नुहुन्छ तपाईँले मन्त्रीजीहरूले अरूले तपाईँ चाहिँ पैसा हामी माग्नुहोस् हामी दिन्छौँ भनेर भन्नुहुन्छ, मैले म भन्छु धेरै पैसा दिनुभयो भने दुरुपयोग पनि हुनसक्छ दुरुपयोग, त्यस कारण म यहाँहरूसँग पैसा माग्दिनँ। अहिले मैले ग्यासलाई हामीले चाहिँ वर्षको 3.5 लाख 4 लाख माग लाग्छ। अहिले मैले नगरपालिकासँग चाहिँ लिन्छु, सरकारले धेरै दिनु पनि पर्दैन मलाई देश जस्तो लाग्छ नि। अलि मितव्यय किसिमबाट अलि अनेस्टली काम गर्ने हो भने यस्तो संस्थाहरू त जनता नै धेरै काफी भइहाल्छ।
1: यो सर आश्रममा आउने प्रक्रिया चाहिँ कस्तो छ? अब जस्तै अहिले 71 जना आमा
2: बुहार बुहारती आउन थाले, बोर्डर नेपालको बोर्डर जो पनि छ होइन, त्यहाँ पनि त्यो माग्नेहरू पनि धेरै विभिन्न बहानाबाजीमा यो आउलान्भित्र पसलान्, अब हाम्रो चाहिँ त्यहाँ संस्थालाई बिगार्लान् भनेर मैले नागरिकता नभएको मान्छेलाई म राख्दिनँ, किनभने आफ्नो देशको मान्छेको लागि पो खोलेको हो यो।
1: भनेपछि छिमेकी मुलुकबाट पनि आउन सक्ने उहाँहरू पनि आउन चाहने हुनुहुँदो रहेछ?
2: आउँछन्।
1: अहिलेसम्ममा तपाईँले जति पनि त्यहाँ आश्रय दिनुभएको छ यो विराटेश्वर वृद्ध आश्रम सेवा समितिले, कस्तो अवस्थामा हुनुभएको आमा बुवाहरूलाई आश्रय दिइरहनु भएको छ?
2: मैले त्यसले क्राइटेरिया गरेँ, जस्तो यो छोरा छोरी हुने भए त म राख्दिनँ खास गरिकन, यो अलिकति समाजलाई चाहिँ एउटा भान्ने खालको संस्थाको रूपमा यो नजाओस् हो कि मान्छेले बाउ आमालाई छोरा छोरी हुँदा हुँदै पनि राख्दा चाहिँ समाजमा संस्थाप्रति चाहिँ दुर्भावना निगेटिभ ऊ चाहिँ नहोस् भनेर नि मैले पहिले नै सतर्क भए, छोरा छोरी भएकोलाई नराख्ने, काम गर्ने, बुढो भएपछि मालिकले छोडिदिने अथवा सन्तान नहुने, सन्तानै नभएका मान्छेहरूलाई प्रायः म राख्छु। र अर्को वैकल्पिक के छ, यो वास्तवमा वृद्धाश्रमको आवश्यकता त पहिले पनि थियो नि त हजुर, जस्तो बनारस जान्थे, वृन्दावन जान्थे हो कि न, हरिद्वारमा बस्थे बुढाबुढीहरू सम्भ्रान्त परिवारका। अब हाम्रो त परिवारमा जसो महिलाहरू बिहे गर्थे, विधवा हुन्थे, अनि ती विधवा भएपछि माइतीमा जान्थे, माइतीमा अब बाबुआमाले राख्थे, घरले घरपट्टिले राख्दैनथे, जमान बुहारीलाई घरमा राख्दिन भनेर झन् उतातिर आमा बाउपट्टि लगाइदिन्थे। अरे भाइ त्यो चेलीबेटीको चाहिँ बिजोग हुँदो रहेछ हजुर, त्यो पार्टलाई पनि मैले अध्ययन गरेँ, अनुभव गरेर चाहिँ मैले त्यो म त्यस्तो वर्गलाई पनि राख्ने जसको पति छैन, जसको सन्तानै छैन, हो होइन, त्यसलाई पनि मैले फोकस गरेँ।
1: आश्रमले चाहिँ के सेवा सुविधा दिइरहेको छ नि?
2: अब हामीले त सामान्यतया अब यो दाल भात सब्जी जो हामीहरू म पनि खान्छु घरमा त्यो पनि छ, अब सबै दुध दही छ, पब्लिकले मासले पनि खुवाउँछ जन्मदिनमा एनिभर्सरीमा, अब राष्ट्रिय चाडपर्वहरूमा सङ्घ संस्थाले डोनेट गर्छ, चामल दाल दिन्छ, सब्जीहरू दिन्छ, लुगाफाटोहरू, यिनी जुत्ता चप्पल ओढ्नेहरू त्यो प्रशस्त दिन्छ हजुर। त्यो विराटनगरमा 200-400 मान्छे राख्दाखेरि पनि त्यो अभाव होला जस्तो मलाई लाग्दैन। अब म त शिक्षामा लामो समयसम्म काम गरेँ, मलाई यसको बारेमा त्यति अनुभव थिएन, तर विराटनगर त परोपकारिक समाजको समाज रहेछ क्या विराटनगरवासी,
1: त्यो
2: परोपकार यहाँ त धेरै मान्छेहरू परोपकारी रहेछन्, त्यसले गर्दाखेरि पनि यो हामीलाई सहज भएर, म पनि बुढो भइसकेँ, अब म पनि त्यति खट्न सक्दिनँ, 2 करोडको भवन बनिसक्यो यो हाम्रो अस्पताल, ज्येष्ठ नागरिक मैत्री क्लिनिक छ यो अहिले, विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिक भनेर अहिले क्लिनिक मात्रै दिँदो रहेछ, पछि चाहिँ एउटा पोली क्लिनिक अनि अस्पताल खोल्न दिँदो रहेछ। यसरी जनताहरूले पनि खुब मदत गर्दा रहेछन् यो क्षेत्रमा,
1: मनोरञ्जन
2: छ, मनोरञ्जन पनि छ, लुडो छ खेल्छन्, बुढाबुढी क्यारम बोर्ड राखिदिएको, पत्र पत्रिका पढ्न सक्नेहरू पढ्छन्, अरू पनि भजन कीर्तनहरू हुन्छ, वृक्षारोपण हाम्रो 300-400 जति त हजुरलाई नेटमा देखाइदिएकोदेखि हजुर आउँ आउँ जस्तो लाग्छ हजुरलाई, 3 मन्दिर छ, एउटा शिव मन्दिर, एउटा राधा कृष्ण मन्दिर, एउटा चाहिँ राम सीता हनुमानको मन्दिर, यसरी हामीले बुद्ध गौतम बुद्धको स्मारक राखिदिएका छौँ, अब अहिले सीताको पनि वैदेहीको पनि एउटा स्मारक राख्दैछौँ, वृद्ध गुटीको राष्ट्रिय विभूतिहरूको पनि त्यो फुलबारीमा चाहिँ राख्दैछौँ बिस्तारै, पैसा भयो अनुसार यसलाई डेकोरेट गर्दैछौँ। र एउटा यहाँलाई एउटा अर्को कुरा म थप्न चाहन्छु, विराटनगर यत्रो ठुलो सहर औद्योगिक क्षेत्र हो, परोपकारी मानिसहरू बसोबास गर्ने ठाउँ भएको हुनाले मैले अनुभव गरे अनुसार चाहिँ यहाँ एउटा पार्क ब्युटिफुल पार्कको कमी देखे। विराटेश्वर वृद्धाश्रमले 3 पुस्ते नेसनल लिबर्टी पार्क बनाउँदैछ, 1 बिघा जग्गालाई 1 करोडमा 5 लाखको दरले भएको छ, बहिना हामीले 10 लाख दिइसक्यौँ।
1: आश्रम वरिपरि नै छ,
2: फेरि त्यहाँ सबभन्दा राम्रो के छ भने नदी छ नि हजुर, त्यो नदी छेउमा पार्क धेरै राम्रो सुहाउँदो रहेछ, त्यो पनि स्किम गर्दैछु। तर अहिले चाहिँ मैले जुन पहिले 5 रुपियाँ मात्रै लिँदाखेरि नि मान्छेले 10 रुपियाँ दिन्छु, 20 रुपियाँ दिन्छु, 100 रुपियाँ दिन्छु, 500, 1000 दिन्छु भन्थे नि, त मैले 5 रुपियाँ मात्रै लिएँ। तर अब यो पार्कको लागि चाहिँ मैले एउटा मात्रै नोट लिइरहेको छु, यो चाहे आइतबार चाहिँ 5 दिनुहोस् कि 10 दिनुहोस्, 20, 50, 100, 500, 1000 मैले नि एउटा अर्को पनि प्रोग्राम बनाइरहेको छु क्या।
1: कस्तो कार्यक्रम?
2: जस्तो मान लिनुहोस् कि म त यो नेपालको राष्ट्रिय पञ्चवर्षीय योजना छ नि, त्यो राष्ट्रियको पञ्चवर्षीय योजनालाई चाहिँ एउटा पार्टलाई चाहिँ केही एउटा योजना चाहिँ मलाई देऊ भन्दैछु क्या विराटेश्वर वृद्धाश्रमलाई। यसले अरू देशसँग ऋण लिनु पर्दो नै हजुर यो विकासको लागि नि। मैले के सोचिरहेको छु जस्तो 3 करोड नेपाली छन् भने त मलाई 5-5 रुपियाँ दियो भने त 15 करोड भयो नि त, म किन इन्डियासँग माग्ने, किन अमेरिकाको चाकरी गर्ने, किन चाइनालाई हजुर हजुर गर्ने हो कि होइन, त्यो पनि स्किम मसँग छ।
1: अनि यो आश्रमको रुटिन चाहिँ कस्तो छ, बिहान के छ, दिउँसो के छ?
2: बिहान तब चिया नास्ता हुन्छ, अनि 10 बजीतिर खाना हुन्छ, अनि फेरि 2 बजी चिया नास्ता हुन्छ, भजन कीर्तनहरू पनि बिच बिचमा। यसलाई चाहिँ आश्रमलाई एउटा राम्रो पक्ष चाहिँ के भएको छ भने अब नर्सिङ क्याम्पसहरू छ नि, त्यो नर्सिङ क्याम्पसहरूको लागि यो टिचिङ प्र्याक्टिस जस्तो थलो भएछ क्या, यो अन्त 15-20 वटा यो नर्सिङ क्याम्पसहरूले का बच्चाहरू दिदी बहिनीहरू आउँछन् कि टिचरहरू आउँछन्, उनीहरूले पनि भरपूर चाहिँ मनोरञ्जन पनि दिन्छन्, सरसफाई पनि गर्छन्, यति रमाइलो हुँदो रहेछ यो वृद्धाश्रममा बस्ने। अब अहिले अझै मैले चाहिँ यसलाई मलाई अब अलिकति सजिलो भयो भने यो अस्पताल सुरु गर्छु 15 गतितिर ओपन गर्छु। अब मैले चाहिँ सोचिरहेको छु यो डे केयरको आवश्यकता म देखिरहेको छु, घरमा जस्तो बुढाबुढी छन्, छोराछोरी बुहारीहरू चाहिँ काम गरिन्छन्, बच्चाहरू स्कुलमा जान्छन् पढ्न होइन, त्यो डे केयर पनि गर्दाखेरि त्यहाँदेखि यहाँको बुढाबुढी जो घरमा बसेर यत्तिकै बसेर एकदम कोही बेसहारा जस्तो भएर बसेका हुन्छन् नि, अब अहिले केटाहरूको युग आएको छ, उनीहरूलाई पनि यसो सम्झिरहेको छु म, नभ्याएर काठमाडौँ गयो भने यसो चाहिँ डे केयर पनि एउटा गाडी साडी भइदियो भने बिहानै चाहिँ बुढाबुढी गाडीमा आउँछन्, दिनभरि बस्छन्, 1000 राख्ने हाम्रो क्षमता छ। अहिले हामीसँग 1, 2, 3, 4 बिल्डिङ छ, 4 बिल्डिङ हाम्रो 2-2 तल्ले छ, 110 कोठा छ 12x15 केही कमी कमजोरी छ भने यसो सुधारको चाहिँ एउटा कुराहरू हजुरले पनि प्रदान गर्न सक्नुभयो हुन्छ, त्यसको लागि म चाहिँ बाटो हेर्छु, एकदम आशा गर्दछु।
1: आश्रममा रहनुभएका सबैले सामाजिक सुरक्षा भत्ता पाउनु भएको छ कि?
2: सामाजिक सुरक्षा भत्ता अब कतिपयको अब छैन, जस्तो नोकरी लाग्यो नागरिकै बनाइदियो भने के हो तिनीहरूको चाहिँ छैन।
1: ए उहाँहरू जो सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुहुन्छ नि, उमेरले पनि उहाँहरूले पाउनुपर्ने हो तर नागरिकता नभएकै कारणले पाइरहनु भएको छैन।
2: मन्त्रालयबाट एउटा भुइँ आउनु मान्छे एउटा इन्जिनियर है के हो भन्नु, तपाईँ आफ्नो वृद्धाश्रममा नागरिकता नपाउनेहरूको तपाईँ लिस्ट दिनु भन्नुभयो, अनि मैले लिस्ट बनाएर तत्काल दिएँ। अब त्यसपछि त्यो के हो त्यो त्यतिकै रहेको, तपाईँले सिफारिस गरिदिनु भयो भने हाम्रो अन्डरमा छ, हाम्रो उसमा चाहिँ बसेका छन् भनेर भन्नुभयो भने सिडिओले चाहिँ गरिदिन्छ, त्यो हामी चाहिँ व्यवस्थामा लागेका छौँ, मन्त्रालयबाट हामी आएको भन्नुभयो। पछि मैले सिडिओ साहबलाई गएर भन्दाखेरि फेरि एउटा सिडियोले हुन्छ भनेर फेरि अर्को अर्को सरुवा भएर आएपछि त्यसको चाहिँ अब त्यो हुँदैन होला भनेर भन्नुहुन्छ अचेल। के हो कुनै नागरिकता नभए पनि केही छैन, यहाँ खाना लाउन बस्न अप्ठ्यारो छैन। अब हामीलाई मुख्य चाहिँ स्वास्थ्यको हो, स्वास्थ्यको हामी चाहिँ अब यसलाई वृहत रूपमा चाहिँ यसको विकासमा लागेका छौँ। हाम्रो वृद्ध आमा बुवाहरूलाई अप्ठ्यारो केही हुँदैन। म त यहाँ सिडिओ साहबलाई भनिरहेको छु, अहिले पनि नयाँ सिडिओ साहब हुनुहुन्छ, उहाँलाई पनि मैले भनिरहेको छु यस्तै चल्दैछ। त्यसलाई भन्दा पनि म आफ्नो आश्रमको डेभलपमेन्टलाई हेर्दैछु, रमणीय बनाउँदैछु, त्यहाँ स्वस्थ वातावरण बनाउँदैछ। ज्येष्ठ नागरिक कल्याण समितिको केन्द्रीय सदस्य मलाई छिपी मैनाली भएको बेलामा मलाई केन्द्रीय समितिको मेम्बर मलाई 3 वर्ष राखेको थियो। मैले हरेक कोठामा शौचालय बनाएको छ बुढाबुढीलाई अप्ठ्यारो नहोस् भनेर।
1: आश्रममा बस्दा बस्दै नै उहाँहरूले मृत्युवरण गर्नुभयो भने
2: हामी नै गर्छौँ, हजुर हामी आफै गर्छौँ। अब एकदम कोही हुँदैनन् भयो, कोही नातेदारहरू ल्याएका चिन जान्छन् भने उहाँहरूले गर्नुभयो भने चाहिँ हामी मद्दत गर्छौँ।
1: हजुर,
2: यी कोरोमा बस्नुहुन्छ यी चाहिँ हामीहरू व्यवस्था मिलाइदिन्छौँ होइन, उहाँहरू पनि खर्च गर्नुहुन्छ, दाह संस्कार हामी आफै गर्छौँ, गाडीहरू ल्याउँछौँ, भाडामा लग्छौँ, त्यो सबै भइरहेको छ। हरेक जातका छन्, थारू छन्, राजवंशी छन्, माडवारीहरू छन्, बाहुन, छेत्री, मगर, लिम्बू, भोटे, हिमालका मान्छे पनि छन् हजुर। अब यस्तो रहेछ, यो कसैको जे भएको हुँदैन, कसैको सन्तानै छैन, अनि त्यो दाजुभाइले पनि त्यो त्यसलाई त्यो अंश दिँदा रहेछन्। सरकारको पनि त्यस्तो कुनै सचेत अलिकति जागरुक ऊ चाहिँ चेतनाहरू छैन। यस्तो मान्छे त अहिले त सबै पोलिटिक्स मात्रै गर्छन्, समाजको त्यो भएका चाहिँ विविध समस्याहरूको गहिरिएर त्यसलाई समाधानको उपायहरू कहाँ गर्छन् हत्तपत्त।
1: आगामी योजनाहरू चाहिँ के छन् आश्रमको?
2: अहिले हेर्दै अहिले भन्दाखेरि फेरि अब यहाँ विभिन्न कुराहरू आउँछ हो कि, यो मुला मास्टरले यो गर्दा गर्दै यत्रो के अहिले अरूलाई पनि डिस्टर्ब हुने जस्तो छ। अब अहिले मैले चाहिँ अलिक जग्गा यो 1 बिघा जग्गा लिएँ भने यो सबै सरसफाइको लागि चाहिँ एउटा सानो चाहिँ यो घर त हाम्रो छ या भइहाल्छ, एउटा घर 4 तल्ले भयो भने त थुप्रै घर हुन्छ। मैले पछि चाहिँ यो नर्सहरूको आवश्यकता धेरै हुँदो, धेरै बुढाबुढी यो त 1,000 बुढाबुढी राख्ने हो, हामी सानो एउटा नर्सिङ क्याम्पस पनि खोलौँ कि भनेर मेरो मनमा आइरहेको छ, सल्लाह गर्दैछौँ। त्यो नर्सहरू त यहीँ बस्छन्, नर्सरी यहीँ बस्यो भने त यहीँ होम हुन्छ, होस्टल हुन्छ, त्यो नर्सहरूले बुढाबुढीको संरक्षण गर्छन्, हामीलाई पनि सजिलो हुन्छ होइन, अनि त्यसको चाहिँ अलिकति हायर पनि बढ्छ इन्टरनेसनल उसमा। नेपाललाई मैले चाहिँ थ्रु दिस प्रोग्राम नेपाललाई चाहिँ यसले विश्व रङ्गमञ्चमा ज्येष्ठ नागरिकहरूप्रतिको सोच चाहिँ नेपालमा अरू देशको भन्दा पृथक छ भन्ने मैले त्यो दर्शाउन खोजिरहेको छ। मेरो वास्तवमा भन्नुहुन्छ भने जुन अरू अरू देशमा जुन किसिमको छ नि त्योभन्दा छुट्टै किसिमको। अब अहिले म चाहिँ डे केयरमा पनि लागिरहेको छ, आज पनि म एकजना बुढो मान्छेको घरमा गएको थिएँ, परिवारले बोलाएका थिए, त म डे केयर पनि लागिरहेको छु। डे केयर पनि खोलिदियो भने छोराछोरी बुहारीहरू स्कुल जाने, काम गर्न जाने बुढाबुढीहरू घरमा एक्लै बस्ने अलपत्र, त्यस्तो बुढाबुढीलाई पनि यसो सरकारले कुरा गरेर भन्छु म, यसो गाडी साडीको व्यवस्था गर्नु, विदेशतिर अमेरिका पनि म गएको छु घुमेर, म 5-6 पल्ट गएँ, मेरो छोरा बुहारीहरू अमेरिकामै छन्। यसो हेर्दाखेरि त्यहाँ पनि डे केयर हुँदो रहेछ, गाडी आउँदो रहेछ, सबै गाडीमा ल्याउँदो रहेछ, अब बिहान ल्याइदियो, दिनभरि बस्यो, खेल्यो, अब चाहिँ पत्र पत्रिका पढ्यो, विभिन्न चाहिँ अब आफ्नो भाषाका सङ्गीतहरू गरे, त्यस्तो पनि मनाउन खोजिरहेको।
1: सम्पूर्ण तपाईँ जस्तै अब ठाउँ ठाउँमा आश्रम सञ्चालकहरू हुनुहुन्छ, सञ्चालकहरूलाई केही सुझाव छ कि तपाईँको?
2: मैले चाहिँ अब सोच्दाखेरि चाहिँ मैले यो स्थापना कालमा मैले के कन्सेप्ट भनेको थिएँ गरेको थिएँ भने नेपाल हाम्रो ल्यान्डलर्ड थोरै छ हो, हाम्रो जमिन कम छ नि त, अब एउटै जिल्लामा 5-6 वृद्ध आश्रम नखोलौँ क्या? एउटै राम्रो 2-4 बिघा जग्गा फैलीमा जहाँ के अरे क्यारम बोर्ड खेल्ने, जहाँ चाहिँ लुडो खेल्ने, कबु त्यहाँ ब्याडमिन्टन गर्ने, स्विमिङ पुलहरूको जस्तो व्यवस्था होस् त्यस्तोहरू गरेर हामी धेरै अब धेरै ठाउँमा वृद्धाश्रम खोल्दाखेरि त जग्गा पनि धेरै ओगटियो, त्यो ल्यान्डको पनि मिसयुज भएन। एउटै जिल्लामा अथवा एउटा जिल्लामा एउटै गरिदिउँ अथवा प्रदेशमा एउटा राम्रो, कति जनसङ्ख्या छ र मेरम हाम्रो थोरै जनसङ्ख्या भएको ठाउँमा त एउटै राम्रो सरकारले हेल्प गरोस्, मैलाई गरोस्, चाहे म भन्दा राम्रो गर्नेलाई गरोस्, यसरी जथाभावी वृद्धाश्रम खोल्न नदियोस्। हजुर मेरो चाहिँ एउटा त्यो चाहिँ भावना, बरु कसैलाई मन लाग्छ होइन जब दरियाल हटोस् म मलाई मलाई चाहिँ यहाँ गर्छु, मेरो आश्रम पनि यसैमा विलय गराइदिन्छु भनोस् न, त्यसो म तुरुन्तै छोडिदिन्छु, म बुढो पनि भए होइन, त्यो चाहिँ मेरो मनमा त्यस्तो चाहिँ लाग्छ। सबैलाई भन्छु कि म धेरै वृद्धाश्रम नखोल्नुहोस्, व्यवस्थापनमा कठिनाई हुन्छ, गभर्मेन्टले पनि डोनेसन कतिलाई गर्ने, मैले एउटा यति राखेको छु, नर्स राखेको छु, स्विपर राखेको छु, एउटा डक्टरको पनि अब उद्घाटन पछि डक्टरको पनि व्यवस्था म गर्दैछु, नगरपालिकाको मेयर साहबसँग पनि कुरा गर्दैछु, आधा चाहिँ म जनसहयोगबाट आर्थिक सङ्कलन गर्छु, आधा चाहिँ मेयर साहबले हाम्रो वृद्धाश्रमको डक्टरहरूको लागि मेडिकलको लागि गर्नु भन्दैछु, त्यसो भएर चाहिँ म त्यसमा लागेको छु। म्याडमको थ्रु मैले यदि आफ्नो विचारहरू राखेँ, यसमा कमी कमजोरी भएकोमा मलाई चाहिँ अब क्षमा गर्नुहुन्छ भन्ने म आशा गर्दै हस्त धन्यवाद।
0: अहिले सुन्नुभयो विराटनगर महानगरपालिका वडा नम्बर 8 रहेको विराटेश्वर वृद्धाश्रम सेवा समितिका संस्थापक अध्यक्ष 85 वरिष्ठ ज्येष्ठ नागरिक जगत प्रसाद अर्यालसँग गरिएको कुराकानी।
1: श्रोता, हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ। बाह्रैकाल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनु पर्छ। तातो झोलिलो खानेकुरा खानु पर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नु पर्दछ। तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नु पर्दछ। यसका लागि पानी प्रशस्त मात्रामा पिउनु पर्छ, घर बाहिर निस्कदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ, काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ, सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
0: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ उहाँहरूले। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्दछ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestnagarik@gmail.com jestnagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
1: लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौँ। अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम संयोजक राजन कार्कीसँगै म विमला राई पनि बिदा हुन्छु। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 10 बज्न केही समय बाँकी छ। यो बाँकी समयमा यहाँलाई नेपाली चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउँछौँ। यो पहिलो चलचित्र यो मायाको सागरबाट उदित नारायण झा र दिपा झाको युगलस्वर, सुरेन्द्र राणाको शब्दलाई सम्भुजित बासकोटाको सङ्गीतमा।

0: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
1: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 मा पनि सम्पर्क राख्न सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
5: हो, सुनै हो, हेर त।
4: ए, माटो पो रहेछ त।
5: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
4: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
5: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
4: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
5: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोयल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
6: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
7: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
8: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
9: नागरिक लगानी कोष।
8: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
9: नागरिक लगानी कोष।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 10 बज्न लागेको छ। अब केही बेरमा सुन्नु नै छ समाचार।

0: यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्र संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082/83 लागि नवीकरण भएका र शैक्षिक परामर्शदात्र संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिन आग्रह गरेको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,459 संस्थाहरू समावेश छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौडा स्थित औद्योगिक क्षेत्रको हिजो निरीक्षण गर्नुहुँदै मन्त्री यादवले रुग्ण हेटौडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार गठनको छोटो अवधिमै गरेको नवीन कार्यबाट जनतामा आशा जागृत भएको बताउनु भएको छ। नुवाकोटमा हिजो आयोजित कार्यक्रममा मन्त्री तिमिल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले भदौ 23 र 24 गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ। हिजो विराटनगर स्थित कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले उक्त घटनाको सत्य तथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा समेत जोड दिनुभयो। पोखरा बस पार्क क्षेत्रभित्र रहेका पसल लगायत सबै संरचना 15 दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ। समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबल लगायत संरचना हटाई पोखरा बस पार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरूलाई सूचित गरेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। जुम्लाको तिला गाउँपालिका 9 रहेको ज्योति माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हुरी बतासले उडाएको छ। जस्तापाताको छाना हुरीले उडाएपछि पठन पाठन प्रभावित भएको वडाध्यक्ष धनबहादुर राउतले जानकारी दिनुभयो। र अमेरिकाको राजधानी वासिङटनमा व्हाइट हाउस नजिक भएको गोलीकाण्डमा 1 घाइते भएका छन् भने गोली चलाउने संदिग्ध मारिएका छन्। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसभित्रै हुनुहुन्थ्यो। झोलाबाट हतियार निकालेर गोली चलाउन थालेपछि प्रहरीले ती व्यक्तिमाथि जवाफी कारवाही स्वरूप गोली चलाएको थियो। गोली लागेका उनलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पको सुरक्षा वा कार्यतालिकामा भने कुनै असर नपरेको जनाइएको छ। रेडियो नेपालबाट बिहान 10 समाचार सकियो। अर्को समाचार 11 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात

निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्वत 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: जो निरामी भाजु मेजुपे अतिकन लोकं भागु थो जो वनसङ लागे ख धैगु मतिना जागु मेची सन्य नायदिल अवश्य न थौकरे ध्यागु खस मिसा ओ मिजन धैगु छौक थ समानता जुइ धुङ्क्ल अहिले स्वतन्त्रता यु ख लागु दशा अझ न बाँकी दनी स्वतन्त्रता लाउल तर गुपति थिथि कथ मिजन ते गु थे हे गुपति समान कथ यागु स्वतन्त्रता धासा अझन मरुनी छादछ थौ त गर्न मिसा त्यस कत पनि गु छेउने मागु अहिले चाहिने अंश वंश यागु खलागु खस अंश न अफुक मिजन त्यस थे बामा या पिनी गु क्या मधुगु निसेक या अहिले वंश न ब्याया सटकी हिलिगु निसेक या एक एक धनी अहिले थ्याकु खस थौ त गर्न मिसा ते गु सोइगु मिखान पानी छादछ मिसा त्यो त ब्याया धुङ्कानी अहिले ल्यासेजु धुङ्कानी अहिले ब्याया धुङ्का मचा मस्त दे धुङ्कानी कारण बस्छुन् जो या भात मन त दासा मिसा त्यो त याइगो व्यवहार सोइगो मिखा पानी तर चेन थासा वया चङ्गुदु अहिले थुच्याको या थिति कथा यागु हिउ पाओ चेन ज्यानी थिए ख देशे थिति कथा यागु आन्दोलन सङ्घर्ष निसिङको या थिति जागु विषयवस्तु सल जुई मागु अहिले या नाचङ्गु थाहा छ फोन सप्ति दिमा पासा तलस खुसी या नाचुना हजुर हेलो
1: हेलो
0: हजुर जोसलपा
1: जोसलपा नमस्ते
0: हजुर जोसलपा नमस्ते म फुची
1: ए कप सुटी बिनाको रत्नलाल श्रेष्ठ निवा
0: हजुर रत्नलाल जी माफु
1: छिटो पाछु छु
0: हजुर पाछु छु छिटा गथे जुया सङ्गदु
1: यजुले त्यहाँ त्यहाँ वासा त्यो भुम्यादेमला उसो ढारे अहिले जब त छि निवात निवात एक ढिक्का जिम हो तब तब ऊ जात भात जात नि अहिले छि देश श्रेयसको डिम हो जात नि छिम छि छुगु त्यो दादा एकदम बाँलामाला छि बाली नाली जिउरा एकदम आठ बाली नाली यामला चार हजार आठौँले पुसो पाँच प्याज दिन एक महिनाभित्र थियो नेदी एजिया ढालका ढाल सुभाषमा भए
0: हजुर सुभाजय महाभा वैक ख रत्नलाल श्रेष्ठ निवा सूर्य बिना खोप पाखा वैक लप्त दिगु जुल अलि निनामी भाजु मेजु पि चाहिँ रेडियो नक्तिनी त्युनियाना दिगु दु सा वा ख सा थोक ह्युपा हगु नुगस ज्याजो अलि आइतबार पतिक सुथेसिया झिता इजुया झिन छगु मिनेट तक्क हुई झिता इजुया झिगु मिनेट धासाम पा छा दसा झिता इजु सा त रेडियो नेपाल नेपाल नेपाली भ्याया बुख समाचार वनी अलि थो समाचार लिपा थो ज्याजो विकु ख उकि आइतबार पतिक जुगुलि वाचक उइगु जुगुलि न जुइफु उली थो ज्याजुया विशेष मनु त्यो त याद मधिगु ध्यान मधिगु तर यसान्त बिजिमिता माया मति नयाना झाइ पि सकल अपास्मिता दुन चाहिँ एक एकको सुब्याना पान लसकुस देछा से लसहना देछा से लसकुस याना चुना अहिले निनामी भाजु मेजु पि थौ या थो ज्याजुल दासा छिसन थन पाकिन थोइगु मे त छिसन सुत देसना दिगु ख वेक पनि गु नाक या दिफु अहिले यो कुसिबे यो भाजु मेजु पि त लसकुस यागु तातो नाक तर मस्यु झिउ फोन गुली हुई ओला जिम मस्यु तर यसमा त बिकु त दासा जिउ ह्याका चोने छिउ त जिमीको लुखा दासा चाका चोने धासे आहन चपु मे देश मे नाप्रा पछि त लस्कुस याना चोने झासन दासे थु मे छिउ नि थिए
2: वे दायु एसा छ क धाय बियोला बगो ध्या दुन थपाले थिला

0: जो निनामी भाजु मेजु पनि छिसा निनाहे दिला जित योमा मेजु जित योमा भाजु दैगु अति काम मतिना जागु मेघ थो मतिना बिली बिली जागु मे नप्ना पा अवश्य न छित न जिमिगु रेडियो नेपाल या त अति बिली बिली मतिना जाल जिलु म ओला जि दैगु आशा ओला सा जिं क्या अलि अवश्य न माया मतिना न याना दिसन छाद छ रेडियो नेपाल दैगु इतिहास न पा स्वागु छगु थो छुदागु आ झिगु पुर्खा तेगु छगु ठो ठुकिया त छुदागु छगु जाने थो छि जनता व सरकार नापा स्वाईको माध्यम ख उगे अवश्य न छिस वे कथा मायामतिना याना दिज दिएको आशा पल्स कया अले थो नापा गुब्ले लिसिं प्रजातन्त्र ख ओल उब्ले निसि हे रेडियो नेपाल पाखे नेपाल भाषा या गु समाचार हो अले बुख न वङ्गु ख धासे निनामी भाषा मेजुपी नक्ति नेना दिगु मे ख मनोज महर्जन हो राष्ट्रिय साक्यस अले थोगु मे ख धासा फोन सप्ती सुन दि वे के तलस खुसी हजुर हालो राजेन्द्र दाइनापा लानाको ख जिम्पु अङ्के तर ठाउँ थाहा पाखे थैगो यो पासमी त लस्को छ याद है मती यो पासमीसँग फोन या म कन्जुमीको फोन मलाइदिएको ख उके जाने ठाउँ थाहा छ एकैसित जे लस्को छ या तातो नाख तर फोन थाहा छ उसले फातुक म हो सालुसे चङ्क जग्गा वै चङ्गु दु अहिले राजेन्द्र ज्यू छि मफु
1: गोपाल दाइजुल चन्मा दाइजुल रनलाल दाइजुल अल गुल्न न्यवल यो वइ पि सक्सतन न्यंगा दित इना पेन गाने
0: हासे के के सुबे दु छिया गुए मतिना हा याना दिसा छिगो पुंता जिगु दुनले से स्वाद आसा छाया जने तैगु थे जि हा बचन जुल तासे निनामी भाजे मे जु पि फको फको छिगु ख या ता नेना छिगु बचन कथा जाचो न्याके गुन जिगु मने दु अले वय कथा जि न्यागु कुत न याना चना गु जुल ओके अवश्य न थौ या थौ जाजुले दासा छि सम्पत्ति क दीफु 42 11 742 43 फोन याना छिगु थन पाखेन थैगु छिगु पासपी छि पासपी नापा छि थ थिति पिन्ता छिस नाक या न्यङ्का दिफु देसाना दिफु धासे आना छपु मे देसा मे नापा छित लस्कुसे या दैगु ख फोन सब दि सुन पासा दि ह वयकता लस्कुसे हजुर हेलो
2: हेलो जोजोलोपा जोजोलोपा जी सुरेश राज भण्डारी खपङ त्यही थो निनेला सुकाया फोन यहाँलाई यो नाम मोखु रे अफिस मोखु यसमा नि मलाई यो छिटो नेपाल भाषाको लागि रेडियो नेपाल सात साल लिपाल निसिएँ गुली टग दौ लिपाल बन्द जो भनौँ बेला बेला प्रजातन्त्र वे साधन थ्याङ्क यू रेडियो नेपाल नेपाल भाषाको कार्यक्रम ट्याटौ ऊ चाहिँ एकदम भाला झन् थुप्रै यो को बढे जोड नेपाल भाषा उनीहरूको हप्ता नेपाल भाषा दुखानन्दु बाला थो सदा स्थायी जे मला सदा दयाचने मला चिसन चि नेपाल मितेसन बच्चा विशेष नेवा भाइलाई नेवा भाषा लागि बच्चा यो को जय मौध मगानी गचिसँग यहाँ कुकुट मगा यो कुकुट मौधाउ थो ढुन त जुल मे त जुल थो सङ्ग्रहालय थियो म्युजियम थियो छौ नै यहाँ मौर यो भाषा फुक्क मे छ आत्कन तयार जेरुङको मे आत्कन तयार जेरुङको ढुन त लुयु छौ छुट्याउ त छौ सिस्टम छौ विकास यहाँ मौट भन अहिले जी थो राजेन्द्र नकर्मीजी पासा अनि फोन यो दिब्रै जी सदान दि मलाई यो अनि एकदम चार सम्झना दिमा पासा ख अठाउन्न सह निने खान बेला बेला जी सहला नि अचाउँदा नै हो अनि त फोन या हो अझ कुटया छिन यहाँ छ राजेन्द्रजी राजेन्द्रजी गोपालजी रत्नबहादुर दाई कैष्टा जिन्दु मङ्गल छ आउँदा थो जिमी थो अपाङ्गत्यो लागि अपाङ्गत पासा पनि लागि झौ ज्या चाहौ जी राजेन्द्रजी नाम छुन छुन सहयोग चाहन्छु र गोपाल जिल्ला सदस्य ख थो अपाङ्गत्यो लागि छुन सहयोग ल्याउनु अलि छौ ज्या मोट अलि छि निवट भतिजा अपाङ्ग टेउ क्षेत्र समाजसेवा स्वयंसेवक जयपुरका त्यहाँ कम याउ महसुस अनि अपाङ्ग टेउ बारे लेख रचना कविता अझौ दिने कच्चा चिनाख बाख अझौ कम गुस्ताइते यदि अझौ न अपाङ्ग टेउ बारे अपाङ्ग टेटा छुइया म ऱ्याउ ज्ञान दु चिनाख चोखु लेख अझौ चोख अझौ बाख अझौ चेउ न कृष्ण बानी अझै साज्यु बच्चा ऱ्याउ अनि जिमसन चाहिँ घना नेपाली भाषा उलाइन चाहिँ अपाङ्ग टेउलाई साहित्य अपाङ्गताका लागि साहित्य ऱ्याउ बेला बेला कार्यक्रम यो छ र अपाङ्ग टेउ लागि नेवा साहित्य ऱ्याउ नै छौ चले मौ र उज्यालाई साइड राजेन्द्र ज्याउ पाख मद्दत दिएर बिचारे आउँदा नि छौ या मौ दि म पूजा यहाँ आउन कार्यक्रम यो छ आउँदा छिउ छ जिउ छ छिपकै छ सर ऱ्याउ छौ ति ग्रुप द राजेन्द्र ज्याउ नेतृत्व द हो उकिन बेला बेला यहाँ छ आउँदा उकिन बच्चा अपाङ्ग त जुट्नु सहभागी जी आऊ ज्ञान जोतौँ द नेपाली यहाँकै खान थौँ सुभा हनुज राजेन्द्रजी गोपालजी रत्नबहादुर दाई सपी पचा नानु म मोर फुकिस्ता नान ठक्क ढ्या म फुस मन चाहिँ लुमङ्का
0: त्याउँदा सुभा दुली पाइदिसन बोतिको यादि त इनाफिया से सुरेश राज भण्डारीको पपाकेम बोतिको यादिमा पासना पम ब्याद न अले वेकल अपाङ्ग तेगु विशेषण जानकारी ब्यादिगु ख अले नेवा तेगु गुलिन भाषा संस्कृति सम्पदा तजिल जिदु उकिया त चाहिँ छौगु कथ संग्रहालय दुने ते त वा संग्रहालय कृति या त वेकल इनाफ्याना दिगु ख खेतल संग्रहालय दुने नेवा तेगु गुलिन खु उकिया त चाहिँ लिपातक सदा सदा वहाँ तेगु नीति चिसङ्कु त यामा धासा हान्न झिगु गुलिन कथम विकास या चङ्गु पुरातात्विक निशङ्क अभिलेखीकरण यागु विशेषण दासा नेवा तेगु साहित्य क्षेत्रले तजिली नसी भाषा फुक तनावना चङ्गु लिता हान्न पिकागु नीति वेगु नीति न चिसङ्कु त या माल छादासा थौक न ध्याकु खस झि छु नखा चखाओले कि बाजा थान भैनेगु बाइक मेगु ज्याजु या चङ्गु मधु ओके अवश्य झि नेवा तेगु गुलिन कथा यागु झिगु नापा झिगु इतिहास निसे झिगु गुब्ले लिसे नेपायागु थिति राज्य निसे कया गुब्ले लिसे नेपाले थिति हुपा होला राजनीति हिसाब गुब्ले निसे यागु फुक इतिहास त लुमङ केगु खसा धाथेन द्याएको खसा थन रेडियो नेपाल पाखे निसे कया थिति मिडिया तेस नेवा भ्या नेवा लागा अले नेवा भाषा संस्कृति अनि यु कुकु था इ बी मागु ख तर धासा गु धासा झि नेवा समुदाय तेस या फया चङ्गु मधु अले नेवा समुदाय ध्यागु खसा राज्य यागु थिति अङ्ग तह वो लागा न थेङ्का चङ्गु मधु व्यापार के वो छथा निथा थथगु कथ योजना चङ्गु दु वो बाइक झिसा चाहिँ उल्ली झि सकल नेवा त्यता क गाएको कथ जिया न या फया चङ्गु मधु थो छौ दुख या खु ल धासा निना भाजुमे जुपे अवश्य न झस बयालिस एघार सात सय एक्काइसौ बयालिस एघार सात सय छत्तिस चिता पिया चनागु दु अहिले ज्याजोन्याका चनागु दु जिरु विश्रेष्ठ धासा ज्याजोन्या के त जिता प्राविधिक कथ ग्वाली ब्याचना दि गु दु प्राविधिक पासा मोहम्मद असलम दासे अहिले ज्याजोना ख यो पाहाँगु नुग स धासे फोन सप्ते दिमा पासा त लस्कु सेना चना हजुर हेलो
3: हेलो जोजलपा नमस्ते
0: हजुर जोजलपा नमस्ते अहिले मफु बुद्धज्यू अहिले बुद्धज्यू जेना भविष्य लागि
3: हजुर
0: छिउ जोस खम्ले छिला पाजाको नयाँ चुना दिएको थिएँ
3: मजा नि
0: खला पाजाको साको भिङ्का भव्या दिसँग थन पाखे थोइगु मेसुत देसना दि
3: पहिले छिट
0: सुबै
3: नेपाल परिवार अलि डक्को ठो रे नेवाय त माई यात नमतिना याना रे नेपाली त माति माया मतिना न ठो दस दिन से रे त कै कार्यक्रम फाल्क या डिपी दाजु के त केपी पाँच मिनट कुछ त न आठ फे त्यो मे देशना चुना सुभा जय मा भाइ
0: सुभा जय मा भाइ दासे बुद्ध सिकमे दुम्बा ख यामा पासा नपा ब्या धुन निनामी बाजु मे जुमे अहिले वेक्ल बचाएको साक्क भिङ्का वेक्ल थगुनुको ख पङ्का दिगु ख दासे आना छु मे देश मे नाफ्रा पाँची तलसको छ ना हे चोने झासँग सक्क सिन फोन्या नाइ दिस अहिले गुली पासपिसम फोन्या मखन दै दिगु दु वेक पिसा थन पाखे मे थोसा नि सिया चिसङ कुता नाइ दिस अवश्य न छिगु फोन छि लोनेगु जुइ चिता लसकु से यागु जुइ दासे थोमे छिगु नि दि

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: सापु कस्तो रोग हो?
0: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: सापु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: सापु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टि तत्कालै कमी हुनु।
0: सापुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 11 बज्न लागेको छ। अब केही बेरमा सुन्नुहुनेछ समाचार।

निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई कार्यवाही अभियान सुरु गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ गरिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कार्यवाहीका लागि मुद्दा दायरको तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालनका लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौडा स्थित औद्योगिक क्षेत्रको हिजो निरीक्षण गर्नुहुँदै मन्त्री यादवले रुग्ण हेटौडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताउनुभयो। मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन र रोजगारीको वातावरण सिर्जना गर्न सरकारले रुग्ण उद्योग सञ्चालनमा ल्याउने नीति लिएको उल्लेख गर्नुहुँदै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सो अवसरमा हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख संगीता कुवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेल सेनाले सरकार गठनको छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा हिजो आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमेल सेनाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आगामी 5 वर्षमा रचनात्मक काम गरेर जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले भदौ 23 र 24 गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ। हिजो विराटनगर स्थित कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै थापाले उक्त घटनाको सत्य तथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले मानवाधिकार आयोगको प्रतिवेदन जानी जानी लुकाएको र आयोगमाथि ठूलो दबाव सिर्जना गरेको आरोप लगाउनुहुँदै प्रतिवेदनमा के छ त्यो तत्काल सार्वजनिक हुनुपर्ने माग गर्नुभयो। पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल लगायत सबै संरचना 15 दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ। समितिले पोखरा घरदेखि सेती पुलसम्म पृथ्वी राजमार्गदेखि दक्षिण विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल लगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरूलाई सूचित गरेको हो। तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपहार गरिने हिजो जारी सूचनामा उल्लेख छ। जुम्लाको तिला गाउँपालिका 9 मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हुरी बतासले उडाएको छ। जस्ता पाताको छाना हुरीले उडाएपछि पठन पाठन प्रभावित भएको छ। हुरी बतासले विद्यालयको कार्यालयमा रहेका कागज पत्र पनि उडाएको छ। छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताका लागि खाडी मुलुकका नेताहरूसँग ठूलो वार्ता भएको जानकारी दिनुभएको छ। उहाँले शान्ति सम्बन्धी इरानको समझदारी पत्रबारे हिजो साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग सकारात्मक कुराकानी भएकाले होर्मुज जलमार्ग पुनः खुलाउनेमा विश्वास व्यक्त गर्नुभयो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले वार्तामा होर्मुज जलमार्ग पुनः खुलाउन सकिने बारे व्यापक छलफल भएको र यसको विवरण चाँडै घोषणा गरिने बताउनु भएको हो। उहाँले अन्य विषयहरूबारे भने केही खुलाउनु भएको छैन। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइएले केही दिन अघि सरकारी टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा गत हप्ता अमेरिका र इरानको उडानहरू एकअर्कासँग मिल्दै
गत हप्ता अमेरिका र इरानको अडानहरू एकअर्कासँग मिल्दै आए तापनि देशको प्रमुख मुद्दाहरूमा सम्झौता गर्न नसकिने बताउनु भएको थियो। साथै अन्तर्वार्ताका क्रममा उहाँले अमेरिकीहरूलाई

0: विरोधाभासी बयान दिएको आरोप पनि लगाउनु भएको थियो। र अमेरिकाको राजधानी वाशिङटनमा व्हाइट हाउस नजिक भएको गोलीकाण्डमा एक व्यक्ति घाइते भएका छन् भने गोली चलाउने संदिग्ध मारिएका छन्। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसभित्रै हुनुहुन्थ्यो। झोलाबाट हतियार निकालेर गोली चलाउन थालेपछि प्रहरीले ती व्यक्तिमाथि जवाफी कारवाही स्वरूप गोली चलाएको थियो। गोली लागेका संदिग्धलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पको सुरक्षा वा कार्यतालिकामा भने कुनै असर नपरेको जनाइएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: वीरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला 11:40 सुनाउनेछौँ केही आधुनिक गीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। दिउँसो 1 बजेको समय रहनेछ समाचारको, समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 सुन्नुहुनेछ कार्यक्रम म्युजिकल आवर, दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला।
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न संचार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। यसै क्रममा यो सामग्री राख्दैछौँ, पानी भरिएको पारदर्शी झोलाबाट झिँगा किन भाग्दछन् त? अब यो बारेमा जानकारी दिँदैछौँ। पानी भरिएको पारदर्शी झोलाबाट झिँगा भाग्नुको मुख्य रहस्य प्रकाशको परावर्तन र आवर्तन हो। यसको पछाडिको वैज्ञानिक कारण भने यस्तो रहेको छ, जब सूर्यको प्रकाश पानी भरिएको पारदर्शी झोलामा पर्दछ, पानीले लेन्सको काम गर्दछ र प्रकाशका किरणहरूलाई विभिन्न दिशामा छरिदिन्छ। त्यस्तै अर्को हो झिँगाको आँखा। झिङ्गाको आँखामा हजारौं साना लेन्सहरू रहेका हुन्छन्, जसले गर्दा प्रकाशको यस्तो छरिएको दृश्यले उनीहरूलाई अन्यल बनाउने गर्दछ। पानी भरिएको झोलाबाट निस्कने प्रकाशको प्रतिबिम्बले झिङ्गालाई कुनै ठूलो जीव जस्तै माकुराको जालो वा शत्रु भएको भ्रम पैदा गर्दछ, जसका कारण उनीहरू डराएर भाग्दछन्। संक्षेपमा भन्नुपर्दा, पानी भरिएको झोलाले प्रकाशलाई छरेर झिङ्गाको आँखामा भ्रम पैदा गर्ने हुनाले पानी भरिएको प्लास्टिकको झोला देख्दा बित्तिकै झिङ्गाहरू भाग्ने गर्दछन्।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल कार्यक्रम सिलसिला। सबैभन्दा सानो चरा हमिङ बर्ड कस्तो हुन्छ त? यो प्रसङ्ग अबको लागि। संसारको सबभन्दा ठुलो चरा सुतुर मुर्ग हो भने सानो चरा हमिङ बर्ड हो। हमिङ बर्डको तौल 1.6 ग्राम हो छ। यसको धेरै प्रजाति छन्। त्यसमा पनि सबभन्दा सानो बी हमिङ बर्ड हो। यसको लम्बाइ 2 इन्च जति हुन्छ। क्युबा तथा पाइन्सका टापुहरूमा यो चरा पाइन्छ। हमिङ बर्डको उडाई विशेष किसिमको हुन्छ। यो चराले 1 सेकेन्डमा 55 पटकसम्म पखेटा फड्काउन सक्दछ। पखेटा फड्काउँदा एक विशेष किसिमको आवाज निकाल्दछ। शरीरको तुलनामा यसको चुच्चो निकै लामो हुन्छ। यसले फुलको रस खुब मन पराउँछ। पातमा नबसिकनै फुलको रस चुस्नु यसको अर्को विशेषता हो। पखेटाको तेज गतिले हावामा नै यो स्थिर भएर अडिन सक्दछ। यसले गुममा परेको कलात्मक आफ्नो गुण बनाउँदछ। एक पटकमा दुईवटा सेता अन्डा पारी यसले सन्तान जन्माउँछ। यो आफू सानो भए पनि ठुला पंक्षीको आक्रमणलाई विफल बनाउँदछ।
2: आँसु र पसिनाको स्वाद किन नुनिलो हुन्छ त? अब यो बारेमा जानकारी दिँदैछौ। पसिना र आँसुमा भएको सोडियम क्लोराइडको कारणले गर्दा यसको स्वाद नुनिलो हुन्छ। आँसु र पसिनामा दुवैमा लवणको साथसाथै खनिज र अरू रसायन पनि मिसिएको हुन्छ। जब लवणको मात्रा शरीरलाई चाहिने भन्दा बढी हुन्छ अनि त्यो बाहिर निस्कन्छ। मुख्य रूपमा यसले शरीरका लागि काम गरिरहेको हुन्छ भने केही मात्रामा पसिनासँग मिसिएर बाहिर आउँछ। खास गरी भन्नुपर्दा लवणले हाम्रो शरीरमा काम गरिरहेको हुन्छ र केही मात्रामा त्यो लवण हाम्रो शरीरबाट पसिनाको रूपमा बाहिर आउँछ।
1: कार्यक्रम सिलसिलामा अबको लागि भने फ्लोराइडले हाम्रो दाँत कसरी सफा गर्दछ त भन्ने प्रसंग। फ्लोरिन नामक तत्व पानीमा एकदमै सूक्ष्म मात्रामा पाइन्छ। यसले दाँतको बाहिरी तहमा रहेको पातलो र चम्किलो कडा तह जसलाई इनामेलको रूपमा चिनिन्छ। वास्तवमा इनामेलमा विभिन्न किसिमका अकार्बनिक खनिज पाइन्छन् जसको सुरक्षा गर्ने काम फ्लोरिनले गर्दछ। फ्लोरिन कम भएका खण्डमा दाँत फुस्रिने र खिएर जाने हुन्छ, तर फ्लोरिनको मात्रा बढी भएमा पनि दाँतका लागि त्यति फाइदाजनक हुँदैन। फ्लोरिन स्वतन्त्र रूपमा अस्तित्वमा रहन नसक्ने भएकोले यसलाई टुथपेस्टहरूमा फ्लोराइडका रूपमा राखिन्छ। जुन फ्लोराइड फ्लोरिनमा परिवर्तन हुन्छ, यसरी फ्लोराइडले हाम्रो दाँत बलियो बनाउँदछ।
2: फोटोक्रोमाटिक चस्माको सिसा सूर्यको प्रकाशमा किन कालो हुन्छ? अब यो बारेमा जानकारी दिँदैछौ। फोटोक्रोमाटिक चस्माको लेन्समा सिल्भर हेलाइड, सिल्भर आयोडाइड र सिल्भर ब्रोमाइडका सूक्ष्म क्रिस्टलहरू रहेका हुन्छन्। जब यी क्रिस्टलहरू सूर्यको प्रकाश विशेष गरी परावैजनी किरणको सम्पर्क आउँछन् तब यिनीहरूमा रासायनिक बन्धनहरू टुक्रिन्छन् र सिल्भरका साना कणहरू छुट्टिएर जान्छन्। यी छुट्टिएका सिल्भरका कणहरूले लेन्सलाई ढाक्दछन् जसका कारण चस्माको सिसा कालो वा गाढा देखिन्छ। जब चस्मालाई सूर्यको प्रकाशबाट हटाइन्छ यी कणहरू पुनः आपसमा मिलेर पहिलेकै अवस्थामा फर्किन्छन् र चस्मा फेरि रङहीन वा सेतो देखिन्छ।
1: कार्यक्रम सिलसिलामा अबको लागि अर्को प्रसंग छ। माटोका भाँडाहरूमा राखिएको पानी किन चिसो हुन्छ त? गर्मी मौसममा प्राय जसो माटाको भाँडोको पानी खान्छौ हामी, जुन चाहिँ औसत रूपमा अन्य भाँडामा राखिएको पानी भन्दा चिसो हुन्छ। कि कसो, तपाईँको घरमा पनि यो अभ्यास पक्कै होला चलनकै रूपमा छ कि? अब सुन्नुहोस्, माटोका भाँडाहरूमा राखिएको पानी चिसो हुनाको कारण माटोको भाँडो बनाउने प्रविधिमा भर पर्दछ। माटोको भाँडाहरू माटो र बालुवा मिसाएर बनाइएका हुन्छन्। यसरी तयार पारिएका भाँडालाई घाममा सुकाइन्छ र लेसिलो माटोले पोती आगोमा पोलिन्छ। यसरी बालुवा मिश्रित माटोबाट बनाइएका माटाका भाँडा र गाग्रीहरूमा अदृश्य प्वालहरू हुन्छन्। ती प्वालहरूबाट भित्रको पानी बाहिर रसाइरहेको हुन्छ र बाहिरको तापक्रमले गाग्री भित्रको पानीलाई कुनै असर गर्दैन। फलस्वरूप माटोको गाग्रीमा राखिएको पानी चिसो भइरहन्छ।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यो सामग्री पछि यहाँहरू माझ राख्दैछौ एउटा गीतलाई अन्नु चौधरीको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ मीना लामा लोपचनको। यो गीत सुन्दै गरौँ। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। ब्ल्याक सीले 6 देशलाई छोएको छ। ती देश हुन् टर्की, जर्जिया, रसिया, युक्रेन, बुल्गेरिया र रुमेनिया।
2: 3 मुटु र निलो रगत भएको प्राणी अक्टोपस हो।
0: विश्व प्रख्यात नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लो सहरबाट प्रदान गर्ने गरिन्छ।
2: सबैभन्दा बढी क्रियाशील धातु फ्रान्सियम हो।
0: नेपाल टेलिभिजनबाट पहिलो पटक प्रसार भएको टेलिचलचित्र श्री 5 पृथ्वीनारायण शाह हो।
2: सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न 8 मिनट 20 सेकेन्ड लाग्दछ।
0: लेखनाथ पौड्याललाई कवि शिरोमणिको उपाधि विक्रम सम्बत 2008 प्रदान गरिएको हो।
2: सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक निकोलस कोपरनिकस हो।
0: गिद्ध प्रजनन केन्द्र चितवनको कसरामा छ।
2: सबैभन्दा सानो उपग्रह लिडा हो।
0: भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसाद हुनु भने भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटेल हुन्।
2: रिमोट कन्ट्रोलमा इन्फ्रारेड रेको प्रयोग भएको हुन्छ।
0: पेनिसिलिनका आविष्कारक अलेक्जेन्डर फ्लेमिङ हुन्।
2: क्याप्साइसिन तत्वको कारणले खुर्सानी पिरो हुन्छ।
0: निलगिरी हिमाल धौलागिरी हिम श्रृङ्खलामा पर्दछ।
2: सुनको शुद्धता क्यारेट इकाइमा नापिन्छ।
0: देशान्तरको आधारबाट समय नापिन्छ भने अक्षांशको आधारबाट दूरीको नाप लिइन्छ। 1 देशान्तरमा 4 मिनटको समय हुन्छ भने 1 अक्षांशमा 111 किलोमिटरको दूरी रहेको हुन्छ।
2: प्रकाशले 1 सेकेन्डमा 3,00,000 किलोमिटर दूरी पार गर्दछ।
0: नेपाल चीन भन्दा 65 गुणाले सानो छ भने भारत भन्दा 22 गुणाले सानो छ।
2: पहाडको अध्ययन गर्ने विज्ञानलाई ओरोलोजी भन्दछन्।
0: भिटामिन ए को कमीले रतन्दो रोग लाग्दछ।
2: संसारको सबभन्दा पातलो वस्तु साबुनको फिज हो।
0: नेपालको एउटै नामले दुईतिर बग्ने नदी राप्ती हो।
2: मान्छेको जस्तै हस्तरेखा भएको अर्को प्राणी ओराङ ओटाङ हो।
0: ग्रीस देशको ओलम्पिया सहरबाट ओलम्पिक गेमको सुरुवात भएको हो।
2: बाली नाली जोगाउन खेतबारीमा ठडाइएको मान्छे आकारको पुतलालाई बुख्याछ भनिन्छ।
0: भौतिक शास्त्रका पिता सर आइजक न्यूटन हुन्।
2: मृगले आँखा र नाकबाट सास फेर्छ।
0: प्रयोगात्मक विज्ञानका पिता भनेर आर्किमिडीजलाई भन्दछन्।
2: अक्टोपसको 3 मुटु हुन्छन् भने 8 खुट्टा हुन्छन्।
0: पृथ्वीको आकाश निलो देखिन्छ भने चन्द्रमाको आकाश कालो देखिन्छ।
2: हरेक 4-4 वर्षको फरकमा बाघ र गैंडाको गणना गरिन्छ।
0: सबैभन्दा तीक्ष्ण दृष्टि भएको पक्षी बाज हो।
2: हरियो साइकल नामक कृतिका लेखक गोविन्द वर्तमान हुन् भने हरियो राहदानी नामक कृतिका लेखक युवराज नयाँ घरे हुन्।
0: नेपालमा तामाको पैसा प्रचलनमा ल्याउने राजा रत्नमल्ल हुन्।
2: वस्तुको यथास्थितिमा रहने गुणलाई के इनर्सिया भनिन्छ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यो सामग्री पछि यहाँहरू माझ राख्दैछौँ रामचन्द्र काफ्लेको स्वरमा एउटा गीतलाई। गीतकारमा हुनुहुन्छ विमला केसी अनि सङ्गीतकारमा निरज कुमार। यो गीत सुन्दै गरौँ। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। कफीको कप र जीवनको महत्त्वको बारेमा एउटा प्रेरक प्रसङ्ग छ। एकपटक विश्वविद्यालयका साथीहरू मिलेर आफ्ना प्राध्यापकलाई भेट्न उनको घर गएका थिए। कुराकानीकै क्रममा सबैजनाले आफ्नो जीवनको तनाव, कामको दबाव र अनेकन समस्याहरूका बारेमा गुनासो गर्न थालेका थिए। सबैका कुरा सुनेपछि प्राध्यापक भान्सातिर गए र एउटा ठुलो केतलीमा कफी र विभिन्न प्रकारका कपहरू लिएर फर्किएका थिए। ती कपहरू मध्ये केही महँगा र राम्रा थिए, जस्तो कि काँच, क्रिस्टल र पोर्सिलेनका कपहरू रहेका थिए, जुन चाहिँ असाध्यै महँगा पर्दछन्। त्यस्तै केही एकदमै सस्ता, साधारण र प्लास्टिकका थिए, जुन हामीले हिजो आज प्रयोग गर्ने गर्दछौँ। त्यसै बेला आफ्ना पुराना विश्वविद्यालयका साथीहरूलाई प्राध्यापकले भन्दछन्, तपाईँहरू आफै आफ्नो लागि कफी हालेर लिनुहोस् अनि कफीको स्वाद कस्तो लाग्छ मलाई भन्नुहोला। जब सबैको हातमा कफीको कप पुग्यो, प्राध्यापकले मुस्कुराउँदै भने, के तपाईँहरूले ध्यान दिनुभयो? जति पनि राम्रा र महँगा कपहरू थिए नि, ती सबै तपाईँहरूले पहिले नै छानिसक्नुभयो। टेबलमा अब साधारण र सस्ता कपहरू मात्र बाँकी छन्। आफ्नो लागि उत्कृष्ट चिज चाहनु तपाईँहरूका लागि स्वाभाविक भए पनि यही नै तपाईँहरूको तनाव र समस्याको मुख्य कारण हो। अनि ती प्राध्यापकले फेरि थप्दछन्, वास्तवमा तपाईँहरूलाई पिउनका लागि कफी चाहिएको हो, कप त होइन नि, तर तपाईँहरू चेतन वा अचेतन रूपमा राम्रो कपको खोजीमा लाग्नुभयो र अरूको कप कस्तो छ भनेर हेर्न थाल्नुभयो। जीवन कफी जस्तै हो र जागिर, पैसा, समाजमा मान, पद, प्रतिष्ठा भनेका कफीका कपहरू मात्र हुन्। कप कस्तो छ भन्ने कुराले कफीको स्वाद बदल्दैन। कपको चक्करमा कफीको स्वाद लिन नबिर्सनुहोस्, जसले तपाईँलाई जीवन बदल्न सक्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौँ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै प्रविशा अधिकारी र मिलन कुमारको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ रोशन सिंहको। यो गीत सँगसँगै आजलाई कार्यक्रम सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार हामी विविध प्रसङ्गका साथ आउनेछौ। तबसम्मका लागि प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रम सञ्चालक साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस् त, नमस्कार, शुभ साता।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको केही समय यहाँलाई आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ, यमबरालको स्वरमा रहेको छ भने कालीप्रसाद रिजालको गीत रचना रहेको छ आलोक श्रीको सङ्गीतमा।

अहिले सुनायौँ सञ्जीवनी कुमार सानुको स्वरमा रहेको आधुनिक गीत निलम आङबुहाङ राईको गीत रचना रहेको थियो सुरेश अधिकारीको सङ्गीतमा। अब अन्तिम गीत राख्दैछौँ अन्जु पन्त टेक बिसीको स्वरमा रहेको छ, हरिभक्त बुढाथोकीको गीत रचना रहेको छ, भीम बिसीको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि बिएफभिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: सेतो पुतलीदेखि सावधान रहौँ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। चीनको ग्वांगझाउमा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन अर्थात सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको छ। चीनको ग्वांगझाउमा यही मे 21-23 आयोजित ग्वांगझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले 3 दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल अ लाइफ टाइम एक्सपिरियन्स अर्थात् नेपाल जीवनभरको अनुभव भन्ने नारासहित

0: उहाँको भनाइ छ। चीनको ग्वान्झाउमा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन अर्थात् सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको छ। चीनको ग्वान्झाउमा यही मे 21-23 आयोजित ग्वान्झाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षकको आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेको संरचना आजदेखि हटाउन सुरु गरेको छ। यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनको लागि दिएको 35 दिनको समयसीमा हिजोबाट सकिएको थियो। महानगरले गत वैशाख 3 गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्व सूचना दिइसकेकाले आजदेखि अभियानको रूपमा 3 ठाउँबाट खोला घर खाली गर्ने कार्य सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। महानगरले फिर्केका 3 स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरेको हो। तनहुँ जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले संयुक्त रूपमा शुक्ला गण्डकी नगरपालिकाका विभिन्न वडामा सञ्चालित कृषि फर्म, मौरी पालन केन्द्र तथा घरेलु उद्योगहरूको स्थलगत अनुगमन गरेका छन्। सरकारी अनुदानबाट सञ्चालन भएका कृषि तथा उद्यमका कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्दै वास्तविक अवस्था बुझ्न अनुगमनलाई तीव्रता दिएको हो। संयुक्त टोलीले कृषक तथा उद्यमीहरूले सरकारी सहयोगको सदुपयोग गरेका छन् वा छैनन् भन्ने विषयमा प्रत्यक्ष जानकारी लिँदै कृषि क्षेत्रको वर्तमान अवस्था, उत्पादन, बजारीकरण, प्राविधिक चुनौती तथा कृषकले भोगिरहेका समस्याबारे स्थलगत अध्ययन गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताका लागि खाडी मुलुकका नेताहरूसँग ठूलो वार्ता भएको जानकारी दिनुभएको छ। उहाँले शान्ति सम्बन्धी इरानको समझदारी पत्रबारे हिजो साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग सकारात्मक कुराकानी भएकाले होर्मुज जलमार्ग पुनः खुलाउनेमा विश्वास व्यक्त गर्नुभयो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले वार्तामा होर्मुज जलमार्ग पुनः खुलाउन सकिने व्यापक छलफल भएको र यसको विवरण चाँडै घोषणा गरिने बताउनु भएको हो। उहाँले अन्य विषयहरूबारे भने केही खुलाउनु भएको छैन। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार सकियो। हौस् त, नमस्कार।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा गोरखापत्र दैनिकमा प्रकाशित केराको मूल्य पाएपछि किसान दङ्ग शीर्षकको समाचार। सुनसरीको इनरुवा नगरपालिका नौ बबियाका किसान बुध नारायण मेहताले केरा खेती गर्न थालेको एक दशक भयो। आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा पोख्ने र परेका बेला आन्दोलित हुने गर्नुहुन्थ्यो। यसपालि भने चैत महिनाको अन्तिमदेखि उहाँ खुसी हुनुहुन्छ। इनरुवा र भोक्राहा नरसिंहमा 10 बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनु भएकोमा यसपालि अहिलेसम्मकै केराको उच्च मूल्य पाएकाले दङ्ग पर्नु भएको छ। मेहताले भन्नुभयो, गत वर्ष मूल्य नै नपाएर कोसाको 1-2 रुपियाँले बेचियो, कति त्यत्तिकै खेर गयो, कति गाई भैँसीलाई खुवाइयो। प्रति कोसा अहिले 5-7 रुपियाँमा केरा लिन व्यापारी यही

0: आइरहेका छन्। मेहताको बगानबाट दैनिक एक गाडी केरा बिक्री भइरहेको छ। एउटा गाडीमा 15-25 हजार कोसा केरा अट्ने र यसबाट लगानी अनुसारको प्रतिफल पाउने भएपछि खुसी भएको मेहताले बताउनुभयो। मेहताले स्थानीय र हाइब्रिड जातका तथा मालभोग र हरियो जातका केरा पनि लगाउनु भएको छ। यसपालि केराको उत्पादन पनि राम्रो र मूल्य पनि राम्रो भएकाले फाइदा हुने हुनाले खुसी भएको उहाँको भनाइ छ। इनरुवा नौ बबियाका अर्का किसान श्यामप्रसाद यादवले पनि 5 बिघामा केरा खेती गर्नु भएको छ। यादवले गर्नुभएको केरा खेतीमा यसपालि धेरै रोग नलागेको र हावाहुरीले पनि नढालेको एक महिना यता बजारमा अहिलेसम्मकै उच्च मूल्य पाएकाले सोचेभन्दा बढी फाइदा हुने भएकाले खुसी भएको बताउनुभयो। यादवले भन्नुभयो, यसपालि केराको कोसा पनि ठुला ठुला छन्, मूल्य पनि राम्रो छ, व्यापारी नै बगान खोज्दै आइरहेका छन्। बबियाकै किसान दिनेश मेहताले केरा खेती गर्न थालेको 12 वर्ष भएको र उहाँले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै निराश भएकोमा यसपालि लगाएको केरा बगानबाटै 5-7 रुपियाँ प्रतिकोसा बेचिरहनु भएको छ। मेहताले प्रतिकोसा 4 रुपियाँसम्म मूल्य पाए आफूहरूलाई घाटा नहुने बताउनु हुँदै गत वर्ष 1-2 रुपियाँमा बिक्री गर्न बाध्य भएकोमा सरकारले सीमानाकामा कडाई गरेपछि भारतीय केरा कम आएकोले नेपाली किसानले उचित मूल्य पाएको बताउनुभयो। मेहताको सातामा 2 गाडी केरा बिक्री भइरहेको छ। उहाँले काठमाडौँ, पोखरा र नारायणगढका व्यापारीलाई केरा बिक्री गरिरहनु भएको छ। मेहताका अनुसार चैत, वैशाख, जेठ, असार र साउन केराले राम्रो बजार पाउने समय हो। तर अघिल्ला वर्षको यो अवधिमा कोसाको 3 रुपियाँ भन्दा माथि नपुगेकोमा निराश किसान यसपालि खुसी छन्। उहाँका अनुसार यसपालि किसानले पाएको मूल्य निरन्तर रहेको खण्डमा प्रति बिघा 3-5 लाख रुपियाँसम्म नाफा गर्न सक्नेछन्। अहिले किसानले प्रति दर्जन 60-84 रुपियाँमा बिक्री गरिरहेका छन्। तर बजारमा 150-200 रुपियाँमा बिक्री भइरहेको छ। कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा प्रति हेक्टर 28-30 मेट्रिक टन उत्पादन हुन्छ। सुनसरीमा 675 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। नेपालको समग्र केरा उत्पादन 3,08,388 मेट्रिक टन रहेको तथ्याङ्क छ। यो कुल मागको 60% रहेको व्यापारी दीपक यादवले जानकारी दिनुभयो। अबको पालोमा कृषि मन्त्रीद्वारा DDC सुधारका लागि 9 बुँदे निर्देशन सम्बन्धी समाचार। लामो समयदेखि घाटा र आन्तरिक व्यवस्थापकीय कमजोरीबाट गुज्रिरहेको दुग्ध विकास संस्थान DDCलाई सुधार गर्न कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले 9 बुँदे कडा निर्देशन जारी गर्नु भएको छ। संस्थानको आर्थिक पारदर्शिता, कर्मचारी अनुशासन र व्यावसायिक सुदृढीकरणका लागि मन्त्री चौधरीले समय सीमा नै तोकेर यस्तो आकस्मिक कदम चाल्नु भएको हो। मन्त्रालयद्वारा जारी निर्देशन अनुसार संस्थानले विगत 5 वर्षको दूध संकलन, बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ भने अबदेखि प्रत्येक महिनाको विवरण अर्को महिनाको 7 दिनभित्र नियमित बुझाउनु पर्ने व्यवस्था मिलाउनु पर्नेछ। त्यस्तै मन्त्रालयले विभिन्न क्षेत्रबाट उठाउन बाँकी रहेको सम्पूर्ण बकौता रकम प्रचलित कानून बमोजिम कडा रूपमा असुल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी गराउन भनिएको छ। संस्थानको सम्पूर्ण कार्य प्रणालीलाई प्रविधि मैत्री बनाउन दूध संकलनदेखि बिक्री वितरण, बिलिङ, लेखा प्रणाली र सम्पत्ति तथा जिन्सी अवस्था लगायतका प्रक्रियालाई सरकारले स्वीकृत गरेको 100 बुँदे सुधार योजना बमोजिम 3 महिनाभित्र पूर्ण रूपमा डिजिटल प्रणालीमा आबद्ध गर्न निर्देशन गरिएको छ। कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउन सबै प्रकारका कर्मचारी र कामदारहरूको विद्युतीय हाजिरी अनिवार्य गरिएको छ भने विद्युतीय हाजिरीबाट प्रमाणित भएको अवस्थामा मात्र नियमित पारिश्रमिक र ओभरटाइम भुक्तानी उपलब्ध गराइनेछ। यसका साथै प्रचलित कानूनले तोके बमोजिमको सुविधा मात्रै दिने प्रबन्ध मिलाउन, कर्मचारीहरूका लागि कडा आचार संहिता जारी गर्न र संस्थानको नाममा रहेका भौतिक सम्पत्तिहरूको लगत अद्यावधिक गरी व्यावसायिक योजना बनाउन समेत भनिएको छ। प्रत्येक कर्मचारीलाई स्पष्ट लक्ष्य सहितको कार्यविवरण दिएर मुख्य कार्य सम्पादन सूचकका आधारमा मात्रै मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन मन्त्री चौधरीले निर्देशन दिनुभएको छ। संस्थान आफैले गर्ने र बाह्य स्रोतबाट गराउने कामहरूको प्रक्रियालाई अभिलेखीकरण गरी बिजनेस प्रोसेस री इन्जिनियरिङ तयार पार्न र DDC अन्तर्गतका प्रत्येक वितरण आयोजना तथा उत्पादन केन्द्र प्रमुखहरूलाई संस्थान नाफामा रहने गरी दूध संकलन र बिक्रीको निश्चित लक्ष्य तोकेर सोही आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्न निर्देशन गरिएको छ। मन्त्रालयले तोकिएको समयभित्र निर्देशन पालना नगर्ने पदाधिकारीमाथि कडा कारवाही गरिने समेत चेतावनी दिएको छ।
1: राष्ट्रिय समाचार समितिमा अर्को समाचार रहेको छ। चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या। चितवनमा दूध उत्पादन गर्दै आएका यहाँका किसानले समयमै भुक्तानी नपाउँदा समस्या भोग्दै आएका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान DDC-सँग पुस 16 गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार केही ठूला उद्योगीबाट 3 महिनादेखि भुक्तानी हुन बाँकी छ। केही उद्योगले भने समयमा नै भुक्तानी गर्दै आएका छन्। अहिलेको अवस्थामा DDC-मा केही सुधार देखिएको भन्दै उनले बाँकी रकम समयमै भुक्तानी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो DDC-मा केही सुधार हुने सम्भावना देखिएको छ। पहिले भन्दा भुक्तानी पनि अलि छिटो आएको छ, तथापि 4 देखि 4.5 महिनासम्म भुक्तानी बाँकी रहनु रकम जति भए पनि राम्रो पक्ष होइन। उहाँले सरकारले किसानको भुक्तानी छिटो गरिदियोस् भन्ने आग्रह समेत गर्नुभएको छ। अध्यक्ष बगालेले DDC र अन्य उद्योगीसँग गरेर करिब 55 करोड भुक्तानी बाँकी रहेको बताउनुभयो। किसानले लामो समयसम्म रकम नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या हुने गरेको उहाँको भनाइ छ। डिटिसी सँगै अन्य उद्योगीले अब छिट्टै भुक्तानी गरेर किसानलाई राहत मिल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। संघले सञ्चालन गरेको जिल्लाका विभिन्न मार्टमा आफ्नै उत्पादनका दुग्धजन्य वस्तु उपलब्ध हुँदै आएका छन्। दुध, दही, पनिर, चिज, मही, नौनी र घिउ जस्ता वस्तु बिक्री हुँदै आएका छन्। संघले आफ्नो उत्पादनलाई बजारीकरण गर्न रत्ननगर स्थित आफ्नै उद्योग मार्फत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। जिल्लामा दैनिक 3,50,000 लिटर दुध उत्पादन हुँदै आएको छ। यहाँका 115 दुग्ध उत्पादन सहकारी मार्फत 40,000 किसान उत्पादन गरेको दुध बिक्री हुँदै आएको छ।
0: गोर्खापत्र दैनिकले कृषकलाई दुधमा अनुदान शीर्षकको समाचार छापेको छ। दुग्ध उत्पादनमा प्रोत्साहन स्वरूप कालिका नगरपालिकाले दुग्ध उत्पादनमा प्रोत्साहन स्वरूप चितवनको कालिका नगरपालिकाले कृषकलाई प्रति लिटर दुधमा 1 रुपियाँ र बागमती प्रदेश सरकारबाट 1 रुपियाँ 61 पैसा गरी 2 रुपियाँ 61 पैसाका दरले अनुदान वितरण गरेको छ। आर्थिक वर्ष 2081-82 दुध उत्पादन गरी दुग्ध उत्पादन सहकारी संस्थामा बिक्री गर्ने कृषकलाई कालिका नगर भित्रका 7 सहकारी संस्था मार्फत 1,05,12,813.06 रुपियाँ अनुदान रकम वितरण गरिएको कालिका नगरपालिकाका पशु शाखाका प्रमुख डाक्टर राजु प्रसाद न्यौपानेले जानकारी दिनुभयो। अनुदानमा पाएका रकम दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना कृषकको बैङ्क खाता मार्फत रकम भुक्तानी गर्ने न्यौपानेको भनाइ छ। कालिकाका कृषकले वार्षिक 40,27,896 लिटर दुध सहकारी संस्था मार्फत बिक्री गर्दै आएका छन्। दुध बिक्री गर्ने कृषकलाई प्रति लिटर दुधमा अनुदान कार्यक्रम अन्तर्गत सो रकम सहकारी मार्फत नगरपालिकाले वितरण गरेको हो। नगर प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले संयुक्त रूपमा 7 सहकारीका अध्यक्ष र व्यवस्थापकलाई अनुदान बापत पाउने रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ। नगर प्रमुख रेग्मीले कालिका नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिँदै आएको बताउनु हुँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषि र पशुपालनलाई प्राथमिकता दिइने स्पष्ट पार्नुभयो। आगामी आर्थिक वर्षमा पनि प्रति लिटर दुधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो। अनुदानबाट साना ठुला सबै किसान लाभान्वित भएको उहाँको भनाइ छ।
1: राष्ट्रिय समाचार समितिमै अर्को समाचार रहेको छ। भरतपुर महानगरपालिकाबाट काउलिफ्ट मेसिन वितरण सम्बन्धीको यो समाचार। भरतपुर महानगरपालिकाको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अनुरोधमा बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने उपकरण काउलिफ्ट हस्तान्तरण गरेको छ। प्रति गोटा 64,000 रुपियाँ पर्ने उक्त मेसिन 50% अनुदानमा वितरण गरिएको हो। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई 3 अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थालाई 2 तथा अन्य 4 सहकारी संस्थालाई 1-1 र एउटा गाई फार्मलाई हस्तान्तरण गरिएको हो, जसमा 10 मेसिन वितरण गरिएको महानगर कृषि तथा पशुपन्छी व्यवसाय प्रबन्धन शाखाका प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो। प्रमुख भण्डारीले उन्नत जातका दुधालु गाईमा उठ्न नसक्ने समस्या देखिने भएकोले किसानलाई सहज बनाउन उक्त मेसिन वितरण गरिएको बताउनुभयो। उहाँले भन्नुभयो उन्नत खालका दुधालु गाईमा डाउन काउ सिन्ड्रोम भन्ने एक प्रकारको रोग देखिन्छ। यसको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। गाई बसेपछि दुई तिन दिनसम्म उठ्न नसक्दा खुट्टामा घाउ हुने जस्ता समस्या हुन्छन्। किसानले आफै उठाउन पनि सक्दैनन्। यस समस्याको समाधानका लागि सहकारी र संघ मार्फत मेसिन वितरण गरिएको उहाँले बताउनुभयो। आवश्यक पर्दा सहकारी मार्फत मेसिन लैजान र प्रयोग गर्न सहज हुने उहाँको भनाइ छ। प्रमुख भण्डारीका अनुसार मेसिनको सहायताले एकजना किसानले मात्रै पनि गाई उठाएर सिहार गर्न सक्नेछन्।
0: त्यसै गरी राष्ट्रिय समाचार समितिमै चितवनमा मह उत्पादनमा कमी शीर्षकको अर्को समाचार प्रकाशित छ। यस वर्ष चितवनमा मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष 16.66% मह उत्पादनमा कमी आएको हो। मौरी पालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,500 घार मेलिफेरा मौरी पालिँदै आइएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो। अम्गाईले भन्नुभयो, बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ। तोरीमा एक पटकमा 3 चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा 2 पटक मह काटेको उहाँले बताउनुभयो। यस्तै चिउरीमा 5 पटकसम्म मह काटिन्थ्यो भने यस पटक 3 पटक मात्र काटिएको छ। अहिले घारको संख्या बढे पनि उत्पादनमा कमी आएको अम्गाईले जानकारी दिनुभयो। गत वर्षमा मौरीपालक किसान मध्ये 70% 6 पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी बर्सातका कारण अहिले 30% किसानले 6 पटक मात्र मह निकालेका छन्। जिल्लामा 450 जना व्यावसायिक मौरीपालक किसान छन्। जिल्लामा विशेष गरी चिउरी र तोरीको मह 80% उत्पादन हुँदै आएको छ। 20% मह रुदिलो, फापर, पटके र लिची लगायतबाट उत्पादन हुने गरेको अम्गाईले बताउनुभयो।
1: कृषि पत्रिकाको अन्त्यमा अन्नको भण्डार मानिने मधेस प्रदेशमा धानको उत्पादन घटेको सम्बन्धी एक विशेष रिपोर्ट।
0: चालु आर्थिक वर्ष 2082-83 मध्य प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रादेशिक कुल ग्राहस्त उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो। चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा 7 प्रदेश मध्ये मधेसको सबैभन्दा कम देखिएको छ। गत आर्थिक वर्ष 2080-81 मधेसको आर्थिक वृद्धि दर 4.43% थियो। चालु आर्थिक वर्षमा मधेसको अर्थतन्त्रको आकार भने 8.63 अर्ब पुग्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा नेपालको कुल जीडीपी भने 66 खर्ब पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले अन्य प्रदेशको तुलनामा मधेस प्रदेशको आर्थिक वृद्धि दर कम देखिएको बताउनुभयो। मधेसको आर्थिक वृद्धि दर कमजोर नै देखियो। त्यसको मुख्य कारण धान बालीको उत्पादनमा आएको गिरावट हो। मधेसमा यो वर्ष धान बालीको उत्पादन 11% घटेको छ। त्यसले गर्दा मधेसको कृषि क्षेत्र नै नकारात्मक छ। लामिछानेले भन्नुभयो, यसै गरी मधेसमा पर्यटन, होटेल, लज र वित्तीय क्षेत्र पनि सुस्त देखियो। उत्पादन क्षेत्र पनि कमजोर नै देखियो। मधेस प्रदेशको खर्च पनि कमजोर देखियो। खर्च कम भएपछि बजारमा पैसा कम भयो, त्यसले आर्थिक गतिविधि बढ्न सकेन। यी र यस्ता कारणले मधेसको आर्थिक वृद्धि दर कमजोर देखियो। उर्वर भूमिमै कृषि क्षेत्र नकारात्मक। मधेस प्रदेश कृषि क्षेत्रका लागि उर्वर मानिन्छ, तर चालु आर्थिक वर्षमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ। चालु आर्थिक वर्षमा मधेसको कृषि क्षेत्र 1.26% नकारात्मक हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा मधेसको कृषि क्षेत्रको वृद्धि दर 4.37% थियो। मिलन विश्वकर्माले अन्नको भण्डार मानिने मधेस प्रदेशमा धानको उत्पादन घटेको सम्बन्धी तयार पारेको नयाँ पत्रिका दैनिकको यस समाचारसँगै आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश न्यौपाने आज्ञा चाहन्छौ। नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: निकटमा प्रहरी विकटमा प्रहरी जहाँ पनि जहिले पनि तपाईँको सेवा र सुरक्षामा नेपाल प्रहरी।
1: नेपाल प्रहरीका काम कारबाहीसँगै सुरक्षा सूचना र चेतना समेटिएको प्रहरी कार्यक्रम हरेक सोमबार र बिहिबार साँझ 7:45 बजे रेडियो नेपालमा सुन्नुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।

0: सेतो पुतलीदेखि सावधान रहौँ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँट।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरूले एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz मेगाहरूसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ सुदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरू सुनाउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25मा सुनाउनेछौँ आधुनिक गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15मा यहाँहरूले सुन्नुहुनेछ वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा। 4:30मा प्रस्तुत गर्नेछौँ कार्यक्रम बागमती पर्यटन डायरी। 5:00 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15मा प्रस्तुत गर्नेछौँ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण। 5:45मा सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पुरा हुनेछ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। सदाझै सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ बिन्दु परियारले भने, गीत रचना रहेको छ वीरबहादुर तामाङको, सङ्गीत रहेको छ महेश खड्काको। यो स्वदेश गानपछि करिब 3 बजेसम्म यहाँहरूले विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरू सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: सुन्नुहोस् है सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ। जिल्ला आर्थिक गणना कार्यालय मुगु।

भर्खरै यहाँलाई सुनायौँ तारादेवी र मीरा राणाको स्वरमा रहेको यो गीत, र यस गीतमा लय तथा शब्द सङ्कलन थियो चन्द्रकला शाहको। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँलाई करिब 3 बजेसम्म लोकगीत मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा अर्को लोकगीत राख्दैछौँ, लोकबहादुर छेत्री र सावित्री शाहको स्वरमा रहेको यो गीत, र यो गीतमा लय तथा शब्द सङ्कलन रहेको छ तुलसी प्रसाद अरियालको।

तपाईँ यति बेला रेडियो नेपालबाट लोकगीतहरू सुनिरहनु भएको छ। यस क्रममा यहाँहरूलाई भर्खरै राख्यौं प्रेम खड्का र चन्द्रकला शाहको स्वरमा रहेको यो लोकगीत, र यस गीतमा शब्द तथा लय संकलन थियो चन्द्रकला शाहको। अब यहाँहरूलाई अर्को लोकगीत नै राख्दैछौँ। यस क्रममा कल्याण कुमार कार्की र शारदा घिमिरेको स्वरमा रहेको यो लोकगीत, र यसमा लय तथा शब्द संकलन रहेको छ कल्याण कुमार कार्कीको।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2013।
0: सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ। जिल्ला आर्थिक गणना कार्यालय मुगु।

भर्खरै राख्यौँ यहाँहरू माझ महेन्द्र हमाल र वीरेन्द्र हमालको सुरमा रहेको यो लोकगीत, र अब यो गीतको लय तथा शब्द सङ्कलन थियो महेन्द्र हमालको। अब यहाँहरूलाई अर्को लोकगीत राख्दैछौँ, लोकबहादुर छेत्री र बुलु मुकारुङको स्वरमा रहेको यो गीत र यस गीतको शब्द तथा लय सङ्कलन रहेको छ बुलु मुकारुङकै।

लोकगीतहरू सुनाउने क्रममा भर्खरै राख्यौं सूर्य थुलुङ, तीर्थकुमारी, हिरादेवी राई र साथीहरूको स्वरमा रहेको यो गीत, र यो गीतको शब्द तथा लय संकलन थियो नवीन गुरुङको। अब यहाँहरूलाई लोकगीत सुनाउने क्रममा अन्तिम लोकगीत राख्दैछौँ, पाण्डव सुनवार वासुदेव मुनालको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द तथा लय संकलन रहेको छ तीर्थ सुनवारको। यस गीतपछि यहाँहरूले केही विज्ञापन र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। समाचारपछि 3:15 सुन्न सक्नुहुनेछ दनुवार भाषामा समाचार। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नागरिकका समस्यालाई सरकारले सम्बोधन गर्दै लैजाने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,00,000 रोयल्टी तत्काल उठाउन महालेखा परीक्षकको सम्बन्धित निकायलाई निर्देशन। पोखरा महानगरपालिकाद्वारा महानगरको फिर्की खोलाभित्र बनेका अतिक्रमित संरचना हटाउन सुरु। र इरानसँगको सम्झौताको लागि खाडी मुलुकका नेताहरूसँग वार्ता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घोष। समाचार अब विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक ढल, बिजुली, खानेपानी लगायतका समस्या समाधानको लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं मन्त्री पोखरेलले निर्वाचनको दौरानमा महिनामा एउटा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने घोषणा गरी अनुरूप आज काठमाडौँ महानगरपालिका 4 स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनवाई कार्यक्रम गर्नुभएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो। उहाँले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्य सम्पादनबारे स्थानीयलाई जानकारी गराउनुभयो। मन्त्रालयको कार्य प्रगति विवरण सुनाउँदै मन्त्री पोखरेलले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गर्नुभयो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 रुपियाँ बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घनमिटर 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क

0: प्रतिशत स्थानीय शुल्क समेत गरी 4,79,54,000 दाखिला गर्नुपर्ने देखिएको छ। सो रकम असुल गर्न प्रतिवेदनमा भनिएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेको संरचना आजदेखि हटाउन सुरु गरेको छ। यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनको लागि दिएको 35 दिनको समयसीमा हिजोबाट सकिएको छ। महानगरले गत वैशाख 3 गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्व सूचना दिइसकेकाले आजदेखि अभियानको रूपमा 3 ठाउँबाट खोला घर खाली गर्ने कार्य सुरु गरिएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। महानगरले फिर्केका 3 स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरेको हो। पोखरा 2 र 18 को सिमाना अधेरी कुनादेखि सुरु गरी ओडा 4 तर्फ पोखरा 4 र 5 को सिमाना फिर्के पुल स्थित बुढा नीलकण्ठ मन्दिरदेखि सुरु गरी ओडा नम्बर 5 र 8 तर्फ तथा पोखरा 7 र 8 को सिमाना 0 किलोमिटर स्थित लायन्स भवनदेखि फेवा तालतर्फ गरी 3 स्थानबाट डोजर चलाइएको हो। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासमा नदी किनारमा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने काठमाडौँ महानगरपालिका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। वर्षाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि काठमाडौँ महानगरपालिकाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जमा गरेको जोशीले जानकारी दिनुभयो। सहरी विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, विपदको समयमा गर्नुपर्ने व्यवस्थापनको काम र विपदपछिको पुनर्स्थापनाको लागि ओडा र समुदाय स्तरीय क्षमता विकास, आन्तरिक र साझेदार बीचको समन्वय योजनामा समेटिने गरी काठमाडौँ महानगरले काम गरिसकेको उहाँको भनाइ छ। तराईका धेरै जसो जिल्लाहरूमा केही दिनदेखि बढेको गर्मी तथा तातो हावाको लहरको कारण जनजीवन प्रभावित बनेको छ। अझै केही दिन तातो हावाको कारण गर्मी थप बढ्न सक्ने भएकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गर्मीको कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सकेसम्म घाममा घर बाहिर ननिस्कन जनस्वास्थ्यविदहरूले सुझाव दिएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
1: तराईका जिल्लाहरूमा केही दिनदेखि बढेको अत्यधिक गर्मी तथा तातो हावाको लहर अझै केही दिन जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै जसो जिल्लाहरूमा अधिकतम तापक्रम 28 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियस र त्यो भन्दा पनि बढी रहने सम्भावना रहेको र यो क्रम अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो।
2: लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा चाहिँ अधिकतम तापक्रम 28 डिग्री सेल्सियस वासो भन्दा पनि बढी रहने सम्भावना देखिन्छ भने थोरै स्थानहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा पनि बढी हुने देखिन्छ। विशेष गरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ क्षेत्रहरूमा तातो लहर देखिने र बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अरखाँची, रूपन्देही र कपिलवस्तुका जिल्लाहरूमा चाहिँ तातो दिन रहने देखिन्छ। यो चाहिँ करिब अबको 3 दिनसम्म पनि यस्तै रहने देखिन्छ।
1: पछिल्लो समय बढेको गर्मीका कारण दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर उच्च सतर्कता अपनाउनु पर्ने जिल्लाको सूचीमा रहेका छन् भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा तथा सुर्खेत लगायतका जिल्लालाई मौसमको अवस्थाबारे अध्यावधिक रहनुपर्ने अथवा सचेत रहनुपर्ने सूचीमा राखिएको छ। पछिल्ला दिनहरूमा पश्चिम तराईका धेरै जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको र लगातार बढ्दो गर्मीका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महत।
3: अलिक बढी नै गर्मी हुने, बढी नै हिटवेभको सम्भावना भएका जिल्लाहरू भनेर चाहिँ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र डोटीलाई 6 वटा जिल्लाहरूलाई लिएको छ भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडी 11 वटा जिल्लाहरू अलर्टमा बस्नुपर्ने, अलिक ध्यान दिनुपर्ने जिल्लाहरू छन्। हामीले भएसम्म घाम भएको दिउँसोको समयमा चाहिँ बाहिर हिँड्नु गर्नु भएन, घरभित्र नै चित्त होटलमा बस्नुपर्ने हुन्छ। केही गरी निस्कने पर्यो भने पनि हामीले छाता ओढेर पातलो कपडा लगाएर आँखामा पनि ग्लासहरू लगाएर छोटो समयमा आइन्न सक्नुहुन्छ र कपडा पनि जुत्तीको अलिक खुकुलो शीतल हुने खालका कपडाहरू लाउनु पर्यो।
1: अत्यधिक गर्मीका कारण

0: शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन जनस्वास्थ्यविदहरूले आग्रह गरेका छन्। गर्मीका कारण शरीरमा पानीको कमी हुन नदिन नियमित रूपमा तरल पदार्थ सेवन गर्नुका साथै सावधानी अपनाउन सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद डाक्टर शेरबहादुर फुन।
1: शरीरबाट आवश्यक पर्ने जुन लवणहरू छ प्रशस्त मात्रामा बाहिर निक्लिनु भएको हुनाले शरीरमा एक प्रकारको डिहाइड्रेसन हुन्छ र त्यसले गर्दाखेरि मुटु, कलेजो, किडनीहरू भयो त्यसमा चाहिँ प्रभाव पार्ने हुने गर्छ। दीर्घ रोगी, ज्येष्ठ नागरिक, बालबालिकाहरू चाहिँ विशेष गरेर जुन बेलामा एकदम तापक्रम उच्च भएको हुन्छ त्यो बेलामा सकेसम्म घरबाट बाहिर ननिक्लिएन र प्रशस्त मात्रामा चाहिँ पानी अथवा जीवन जल बनाएर खान सक्छौँ। यदि दीर्घ रोगी छ र यदि पहिलेदेखि औषधिहरू खाइराख्नु भएको छ भने त अझ केही स्वास्थ्यमा समस्याहरू देख्यो भने तुरन्त आफ्नो चिकित्सकलाई भेटेर
0: जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा गर्मीको अवधि लामो तथा तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: रिपोर्ट पछि बाँकी समाचार। नेपालको तीन दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका इन्डो पेसिफिक र समानता सम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजद्वारा आज आयोजित नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषयक उच्च स्तरीय छलफलमा उहाँले दुई देश बीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएका आफूहरूले मानवीय पुँजीको लागि लगानी गर्ने जानकारी दिनुभयो। शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तर सम्बन्धलाई जोड्नुपर्ने उहाँको भनाइ छ। बर्दियाको खाता क्षेत्र स्थित पत्थर बोजी गाउँको एउटै आँगनमा वर्षौंदेखि संयुक्त रूपमा बस्दै आएको 59 सदस्यीय थारू परिवार अहिले छुटिएर आफ्नो घर बनाउने तयारीमा जुटेको छ। चार पुस्तासम्म एउटै घरमा बस्दै आएको परिवार माघीमा गरिएको निर्णय अनुसार अहिले छुटिएको भए पनि आत्मीयता अझ मजबुत हुने उनीहरू बताउँदछन्। बाँकीबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
3: थारू समुदायको अंशभण्डा गर्ने शैली आफैमा विशिष्ट छ। यहाँ केवल जमिन मात्र बाँडिँदैन, घरका इट्टा, काठ र भाँडाकुँडा समेत बराबरी गरिन्छ। बर्दियाको एउटै आँगनमा 59 जनाको एउटा विशाल परिवार वर्षौंदेखि सँगै बस्दै आएको थियो। काठ र खरबाट परम्परागत शैलीमा बनाइँदै गरेका घरहरू लहरै उभिँदैछन्। सामूहिक श्रमदान मार्फत सबैले एक अर्काको घर निर्माणमा सघाइरहेका छन्। चार पुस्तादेखि संयुक्त रूपमा बस्दै आएको यो परिवार माघी पर्वमा गरिएको अनुसार छुट्टिएको हो, तर यो अंशभण्डाले सम्बन्ध भने छुट्याउँदैन। परम्परा अर्थात् सामूहिक श्रम प्रणालीले उनीहरूलाई अझै एक सूत्रमा बाँधेको घरमुली मंगल थारूले बताउनु भएको छ।
4: हामी 59 जनाको परिवार थियौँ। 3 बुवाको हामी 9 भाइ, 9 भाइमा फेरि हामी यो साल माघीबाट अहिले 12 घर भएको छ।
3: संयुक्त परिवार हुँदा कामको आलो पालो हुने गरे पनि अहिले प्रत्येक घरले आफ्नो काम आफैले गर्नुपर्ने भएको छ। संगलमा हुँदा खाना पकाउने जिम्मेवारी पनि हेरफेर भइरहन्थ्यो। एकजनाको 1.5 महिना खाना पकाउने पालो पर्ने गरेको जेठी बुहारी रामदुलारी चौधरीको भनाइरहेको छ।
5: सामूहिक रूपमै पकाइरहेको छौँ खाना चाहिँ। भोलि त मान्छे बढेछन्, घर बनाउन बोलाछन् बाहिरको मान्छेलाई।
3: पारिवारिक संरचना फेरिए पनि यो बस्तीको एउटा चुनौती भने फेरिएको छैन, त्यो हो जंगली हात्तीको त्रास। पत्थरबोजी क्षेत्र नेपाल र भारत जोड्ने खाता करिडोरमा पर्छ। हात्तीहरूको यो मुख्य हिँड्ने बाटो भएकाले यहाँ बासिन्दाले वर्षेनी धनजनको क्षति बेहोर्नु परिरहेको छ।
4: यो ठाउँमा इन्डियाबाट आउँदा पनि हात्तीले छुने,
3: वन्य जन्तुको यो जोखिम कम गर्न स्थानीय स्तरमा प्रयास नभएको होइन। खाता सामुदायिक वन समन्वय समितिले विद्युतीय भार र लघु बिमा जस्ता कार्यक्रम अघि सारेको छ। खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ,
6: मिनिमम 7,000 लिएर 1,08,000
3: तर समस्या अझै गम्भीर छ। परम्परागत माटो, बाँस र खरका घरहरू हात्तीको आक्रमणमा सजिलै भत्किन्छन्। आर्थिक अवस्था कमजोर भएकाले सबैले पक्की घर निर्माण गर्न सक्ने अवस्था छैन। संयुक्त परिवारबाट अलग भएर नयाँ जीवन सुरु गर्न लागेका मंगल थारूका सन्तानहरूका लागि अहिले सांस्कृतिक पहिचान जोगाउने कि सुरक्षाको चिन्ता गर्ने भन्ने दोहोरो चुनौती खडा भएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
2: रिपोर्टपछि बाँकी समाचार। धान खेतीको मुख्य याम नजिकै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौजदात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ। शाखाले मौजदात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्था मार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ। हाल शाखाको गोदाममा 1000 मेट्रिक टन युरिया, 500 मेट्रिक टन डिएपी र 150 मेट्रिक टन पोटास मौजदात रहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
7: एसई सकियो, अब रमाइलो सुरु भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताको लागि खाडी मुलुकका नेताहरूसँग ठूलो वार्ता भएको जानकारी दिनुभएको छ। उहाँले शान्ति सम्बन्धी इरानको समझदारी पत्रबारे हिजो साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग सकारात्मक कुराकानी भएको हुर्मुज जलमार्ग पुनः खुलाउनेमा विश्वास व्यक्त गर्नुभयो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले वार्तामा हुर्मुज जलमार्ग पुनः खुलाउन सकिने बारे व्यापक छलफल र यसको विवरण चाँडै घोषणा गरिने बताउनु भएको हो। यसैबीच अमेरिका र इरान बीच जारी तनाव कम गर्ने प्रयास स्वरूप 60 दिनसम्म युद्ध विराम विस्तार गर्ने सम्भावित सहमतितर्फ वार्ता अघि बढिरहेको प्रतिवेदन सार्वजनिक भएको छ। कूटनीतिक स्रोतका अनुसार दुवै पक्ष सम्झौताको नजिक पुगेका छन् भने क्षेत्रीय मध्यस्थताले पनि संवाद प्रक्रियालाई गति दिएको बताइएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नागरिकका समस्यालाई सरकारले सम्बोधन गर्दै लैजाने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। खानीजन्य पदार्थबाट प्राप्त हुने 23.77 करोड रोयल्टी तत्काल उठाउन महालेखा परीक्षकको सम्बन्धित निकायलाई निर्देशन। पोखरा महानगरपालिकाद्वारा महानगरको फिर्के खोलाभित्र बनेका अतिक्रमित संरचना हटाउन सुरु। रैरानसँगको सम्झौताको लागि खाडी मुलुकका नेताहरूसँग वार्ता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घोष। पालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।
10: सेतो पुतलीदेखि सावधान रहौ।
11: सापु कस्तो रोग हो?
10: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
11: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
10: सापु रोग के कारणले लाग्छ?
11: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
10: सापु रोगका लक्षणहरू के हुन्?
11: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
10: उज्यालोमा हेर्न नसक्नु,
11: आँखा दुख्नु,
10: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
11: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
10: सापुको रोकथाम कसरी गर्ने?
11: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
10: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
11: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
10: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
11: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
10: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
11: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

यी रेडियो नेपाल हो, दनवारी भाषाक समाचार भेषबहादुर दनवारबाटै सुन। शिक्षा अञ्चल खेलकुद मन्त्री सस्मित पोखरेल विदेशक विश्वविद्यालयसँगै सम्बन्ध लिएर क्याम्पसलाई नियमन गर्ल नयाँ नियमावली ल्याएर जानकारी दिएर रहेछ। आइतबार आयोजना अक्ल एकै कार्यक्रममा बोल्टी ओक्रिक विदेशक विश्वविद्यालय कलेजक सन्दर्भमा धेरै गुनासो आएर नियम गर्ल लागि नियमावली ल्याएर जानकारी दिएर अक्ल हो। विदेशी विश्वविद्यालय सम्बन्ध कलेज लागि आधारमा सम्बन्ध दिएर करन्टा लागि नयाँ दिएर अन्छु नियमनक ढाँचा कनको अक्ल बाजला विषयमा नियमावलीबाट स्पष्ट गर्ने उक बाजला छ। नेपाली विश्वविद्यालय तसु कलेजको नियमनक रहला पनि विदेशी सम्बन्ध पाइला कलेज लगक व्यवस्थित रूपमा नियमन आके नै सक्ल उक बाजला र छ। पाँचखाल नगरपालिकाको सन्दुक साधक लागि हाट बजार सुरु गर्ल र छ। शुक्रबारदेखि सन्दुक, शुक्रबार तसु शनिबार दुई दिन हाट बजार चालालामा लाला हो। पाँचखाल नगरपालिकाको आयोजनामा स्वस्थानीय कृषि बजार चालालामा समिति पाँचखाल स आयोजना अन्छु पाँचखाल चार नम्बर वडा कार्यालय मिलेको हाट बजार चालालामा सुरु गर्ल हो। पाँचखाल नगरपालिकाको वडा नम्बर चार वडा अध्यक्ष सुन्दर लामा कृषि उपज जम्मा अन्छु पाँचखाल चोक ठाउँ भोरे दोबान जैल बाटमा बजार चालालामा ल्याला बाजलर चाट ओक्रिक अन्छा कृषि हाट बजारमा किसानक आफ्नै नै फलाला कृषि सामानक ल्याएको सिधै बेचेला उपभोक्ता किन्नेलाई पाएछ। पाँचखालमा हाट बजार चालाला बाछु बिचौलियाको समस्या टर्क्यो जैल अन्छु किसानक भाव अनि साना उपयोगकर्ला लागि सस्तोमा तरकारी लगायत कृषि जन्ने फालेला कनि किनेको कर्ल पाइला जनाला छ। पाँचखालमा चालालामा ल्याएला हाट बजार भने सन्दुक शुक्रबार बिहानीदेखि शनिबार ब्यारको दुई दिन चालालामा ल्याला जनाला र छ। नेपाल तसु चीन बिचक सन्दुक सीमा सम्बन्धी बैठक रसुवाक धुन्जे ठाउँ जिल्ला प्रशासन कार्यालयमा सम्पन्न अक्लर्छिक। बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाक मुख्य जिल्ला अधिकारी राजेश पन्थी कर्लर छ भने चिनिया पक्षको नेतृत्व चिनिया अधिकारी चु जिन साउथक कर्लर छ। दुई देशक अधिकारी बीच शनिबार अक्ल कुरोकानीमा सीमा सुरक्षा व्यापार सहजीकरण एकै आपसक समन्वय बैठक सीमामा अक्ल अपराध रोकाएला अन्छु नागरिक लागि थप प्रभावकारी बनाएला विषयमा विशेष जोड दिएर बाजला छ। विशेष गरेको रसुवा बाहिरबाट आएला नेपाली सवारी लागि चालक लागि समेत चालक प्रक्रिया पुरा गरेको केरुङ जल दिएला विषयमा सकारात्मक कुरोकानी अक्ल रचे। पोखरा महानगरपालिकाको बजार बीच भागमा हकीको बग्ल फिर्के लरिक लरिक भिटर कानुन मिचेको बन्ल हडपेको बनाएला संरचना आज दोखी हटाएलाई थाल्ल र छट। यी आगो महानगरपालिका सार्वजनिक जमिन हडपेको बनाएला सभ्य संरचना हटाएला लागि दिल 35 दिनक समयमा शनिमामा शनिबार सक्ल र छट। महानगरक जैल वैशाख 3 गते सार्वजनिक जमिनमा बनाएला संरचना हटाएला सूचना जारी गर्ल र छट। लरिक किनारमा बसलार गरिरहल अंश संरचना बनाएला कर्ल मानिसक अंश संस्थाको लागि पहिले नै सूचना दिसिदल आजदेखि अभियानक रूपमा तीन ठाउँबाटै लरिक पाखा खाली कर्ला काम सुरु कर्ला महानगर मुख्य धनराज आचार्य बाजलर छ। बाढ डिभिजन कार्यालय नेपालगञ्जक नेपाल भारत सीमा जमुनाहादेखि चिसापानीसम्म 33 किलोमिटर बाढ सीमा क्षेत्रभित्र नैक्षत्र कानुन मिचीको बनालाई संरचना हटाएर अल्टिमेटम जारी गरेर छ। यी आगो टुक्रा टुक्रामा बाटक दुवै क्षेत्रमा अक्ल हडप्ल हटाएर सूचना जारी गर्दै आइल कार्यालय यी पटक जमुना नेपालगञ्ज कोहलपुर चिसापानी बाढ खण्ड 33 किलोमिटर क्षेत्रमा पर्ल बाढ सीमा क्षेत्रभित्र सभ्य कानुन मिचीको बनालाई संरचना हटाएलाई 30 दिनक सार्वजनिक सूचना जारी गर्ल हो। बाढ डिभिजन कार्यालय नेपालगञ्जक डिभिजन मुख्य नरेन्द्र प्रसाद भट्टक अनुसार कार्यालय एकै सूचना छापेको कर्णै बाढ चमुन्डा चिसापानी खण्डमा बाढ सीमा हटपेको बनालाई घर टरा छाप्रोट खोका ठेला होर्डिङ बोर्ड तसु बनालाई सामान हटाएलाई समेत सूचना जारी गर्ल रहेछ। ट्राफिक पुलिसक पाछलो 24 घण्टाको अवधिमा काठमाडौँ उपत्यका भिन्न भिन्न ठाउँमा चालाला कर्ला जाँच क्रममा 1,841 सवारी चालकलाई कारवाही कर्लर छ। उही कारवाहीबाट रु 4,80,501 राजस्व जम्मा कर्लर छ। आज बिहानीसम्म चालाला कर्ला जाँच क्रममा मोड जस्ने पदार्थ प्याकु सवारी चालाला 107 राइड सेयरिङ कर्ला 192 सक्तारो बत्तीमा नियम मिसलाई 149 एकैतर्फी बाटमा सवारी चालाला 77 तसु अन्यमा 891 करिबको 1,000 पुलिस मुख्य अंशु पुलिस वर्ग उपेक्षक नवराज अधिकारी जानकारी दिएर छाट मोड जस्ने पदार्थ प्याकु सवारी चालाला कानुन मिसल अंशु दण्ड कर्ल कानुन काम अक्ल तसु चालक मोड जस्ने पदार्थ अंशु लागु पदार्थ सेवन कर्ल शङ्का लाग्ला यात्रु चाँडसुको नजिकै पुलिस कार्यालय ट्राफिक कन्ट्रोल रुममा हटलाइन नम्बर 103 तसु पुलिसक हटलाइन नम्बर 100 खबर कर्ल ट्राफिक पुलिसक आग्रह कर्ल र छट। खानी अंशु खानी जस्ने पदार्थबाट पाइल अक्ला रु 33,77,88,000 बराबरीको रोयल्टी चाँडसुको असुल कर्ल महालेखा परीक्षक कार्यालयको निर्देशन दिएर रहेछ। महालेखा परीक्षक कार्यालय 63 वार्षिक प्रतिवेदन अनुसार एकै वर्षभन्दा धेरै अवधिसम्म
उत्खनन बापत रोयल्टी नै बुझाएला त्यसो अनुमान अनुमति पाएला भन्दा धेरै परिणाम उत्खनन करले पाएला छ। खानी अंश खनिज पदार्थ नियमले अंश खानीबाट निकाल्न खनिज पदार्थ परिणाम आधारमा रोयल्टी पैसा सेभ महिना समाप्तकला 7 दिनभित्र राजस्व खातामा जम्मा कर्या पर्या व्यवस्था रहेछ। तोक्लसम्म रोयल्टी नै बुझाएला खण्डमा 30% जरिवाना पैसो तिर्या पर्या व्यवस्था रहेछ। नेपालक 3 दिने भ्रमणमा रहला अक्ल संयुक्त अधिराजक इन्डो पेसिफिक तसु समान्त सम्बन्धी मन्त्री सीमा मल्होत्राक नेपालक शिक्षा गुणस्तर तसु प्राविधिक शिक्षा विस्तारमा आफू लखक मिलेको कर्ल बाजलाछ। नेपालक ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजबाट आज आयोजन अक्ने नेपालकलाई बेलायत शिक्षक सहायता दायरा विषय उप्र स्तर कुरोकानीमा अखिल दुई देशक बिच एक आवश्यक सम्बन्धमा आफू लखेक मानवीय पुँजीको लागि लगानी कार्यलाई जानकारी दिएर छ। शिक्षामा पहुँच विस्तार तसु रोजगारीको लागि महत्त्व दिटी अर्थतन्त्र सङ्घीय शिक्षाक अन्तर सम्बन्ध लागि जोड दिए पर्नेमा ओख्री कुरो रहेछ। मन्त्री मल्होत्रा घुमेलाको क्रममा अर्थमन्त्री डाक्टर सौनी वाले परराष्ट्रमन्त्री शिशिर खनाल शिक्षा अंश खेलकुद मन्त्री सस्मित पोखरेल लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्य लगायत सङ्घीय भेटवार्ता गर्न रहेछ। नेपाल चिकित्सक सङ्घ एजेट 16/17 गते चिकित्सक सम्मेलन आयोजना गर्न अखलर चिट आधुनिक सुलभ किफायती तसु बर्वेक स्वास्थ्य सेवाको लागि नव प्रबन्धनबाट प्राथमिक स्वास्थ्य सेवा सुधारेर नारक साथ सङ्घ आफ्नै 30 सम्मेलन बिपी कोराला मेमोरियल क्यान्सर अस्पतालमा सभाहालमा गरे लाग्ल हो। सङ्घक अध्यक्ष डाक्टर अनिल विक्रम काकी कन्सा सम्मेलनमा भारत तसु चिनक विशेषज्ञ चिकित्सक लखक सहित विश्व स्वास्थ्य सङ्गठन प्रतिनिधि लखक कार्यक्रममा सहभागी आखेलाई लाग्ला हो। यहीपल्ट सम्मेलनमा संविधानक प्रत्याभूत कर्ल आधारभूत स्वास्थ्य अधिकारी लागि कनिको सुधारलाई बनाएला तसो स्वास्थ्य क्षेत्रमा विश्व नयाँ प्रविधि आविष्कार लखक लागि कनिको जोडला बाजला विषयमा केन्द्रित रहल वैज्ञानिक सत्रको लागि चालै लाग्ल अध्यक्ष डाक्टर कार्किक जानकारी दिएर छ। लगातार पर्ल वर्षा पाछु आएर 12 कारण सङ्घका सभाग मकालु गाउँपालिका 5 फोकटेक ठाउँ पाखुरी लरीमा बर्केनाश सक्ल रहेछ। बारमा परेको उयो ठाउँ किसान लखक दलबहादुर गुरुङ 218 भेडा पेपर तक्लर छ। जिल्ला पुलिस कार्यालय सङ्घ सभाग अनुसार शनिबार बिहान करिब 2 बजे आइल बारबाट चरण क्षेत्रमा रहला गुरुङका 250 भेडा मध्ये धेरै जसले बगाल हो। अख्नेसम्म 32 भेडा मात्रै जिउँदै अवस्थामा फेला पर्लर छ। घटनाक्रममा भेडा डिठालोमा खट्लक्रम मल गुरुङका सजिलो किचु नायकलाई छ भने छलक गुरुङका हात तसु खुट्टीमा छुट्ने चोट लाग्दा पुलिस जनालाई रहेछ। बर्खे पानी पर्ल पाछु खस्ल पैराबाट घर बगाएको याङबर गाउँपालिका 1-4 परिवारक विस्थापित अक्लर छ। पैरा घर जोखिममा पर्ल पाछु एकै परिवारको लागि सुरक्षित ठाउँ सार्ल र छट पैरा घर बगाल पाछु याङबर एक लम्बा लरीमा मोहनलाल खवास तसु कवीर खवास अन्छु कोप्चे गङ्गा प्रसाद बेका परिवार विस्थापित अक्लौ। मोहनलाल तसु कवीरक परिवार 7 आफ्नै शान्त खवास घरमा बस्लर छ। गङ्गा प्रसादक 6 परिवार उयो दायक दुर्गा बेगा घरमा बस्ला छ। उयो ठङ्क भगिमान बेगा घरमा पैराग उप्र जोखिममा पर्ल पाछु उयो पैराग 6 विस्थापित अक्ला जिल्ला पुलिस कार्यालय पुलिस नायक उपेक्षक अनिश कुमार कर्णक जानकारी दिलर छ। बार पैराग कारण कोप्चे टक बालानन्द बेगा तसु मैतराज बेगा चामलिङ डाँडा रविन राई रामकुमार राई रणबहादुर राई मनकुमारी गुरुङका तसु डम्बर गुरुङका एक राते टोलक रत्तमान राई लक्ष्मण राई राकेश राई कमल बहादुर राई तसु शेरबहादुर राई अन्चो खोलाघारी मगर डाँडा कुलक याम मगर पूर्णकुमार मगर तसु सुजन मगर घर जोखिममा रहेछ। यसनिकै बार पैराबाट याङबर दुई मेलाबारीमा रहला हरि ह्युदल मोला ओरी करण्डक आयोजना नाश पुग्न हो। यसनिकै जुम्लाक तिला गाउँपालिका 9 रहला ज्योति माध्यमिक विद्यालय कक्षा कोठामा भवनमा छाना हुरी बतास उडालेर छ। जस्ता पाथक छाना हुरी उडाला पाछु पढाइलाई सबै प्रभावित अक्लर छ। शुक्रबार ब्यारको आइला हुरी कारण स्कुलक भौतिक संरचनामा बर्खे नाश पुर्याएल पाछु पढाइलाई समस्या अक्ल उडाध्यक्ष रावत बाजलर छ। अग्नि नेपालक पश्चिमक वायु तसु स्थानीय बाहेक अञ्चो नेपालक पूर्वी भाग झन् नजिकै रहला मनेक चेप्ल क्षेत्रको प्रभाव रहला छ। एकरक प्रभाव रहला सम्भावित पानी पर्ला हो। जल अञ्चो मौसम विज्ञान विभागका अनुसार आज दिनखानि कोशी बागमती तसु गण्डकी प्रदेशक मनमनेक बादल लाग्छ। मधेस प्रदेश लगायत बाँकी प्रदेशक हिमाली तसु पहाडी भूभागमा मनेक बादल लाग्छ। बाँकी तराई भूभागमा मुख्य रूपमा सफा आकलार कोशी प्रदेश लगायतक बागमती तसु गण्डकी प्रदेशक हिमाली तसु पहाडी भूभागमा मन मनेक ठाउँ लखकमा मधेस प्रदेश लगाए बागमती गण्डकी प्रदेश तराई भूभाग अञ्चल लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक हिमाली अञ्चल पहाडी भागक
एक दुईठा लकमकमा गर्जनेसो चम्कला सङ्गीत मनमानिक पानी पर्ल हिमपातक सम्भावना रहल विवाहक जनालछिक सुदूरपश्चिम तछु लुम्बिनी प्रदेश पहाडी विभाग डिप्टो तिन अञ्चो तराई भूभागमा डिप्टो लहर भएकोलाई सम्भावना रहल छिक मधेस तछु कोशी प्रदेशक तराई भूभागमा मनेक ठाउँ लखमा हाव हुन्डेक सम्भावना रहल पनि विभागक जनालछिक आजलाई धनुहारी भाषाक सम्झा सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

अहिले सुनायौँ प्रविशा अधिकारी बादल थापा विमलको स्वरमा रहेको आधुनिक गीत। विमल अधिकारीको गीत रचना सङ्गीत रहेको थियो। यो समय यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरू सुनाइरहेका छौँ। यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट। अब भने अर्को गीत सुनाउँदैछौँ उर्गेन दुङ समीक्षा अधिकारीको स्वरमा रहेको यो गीत र आउँदैछ भने लक्ष्मण राईको गीत रचना अनि सङ्गीत रहेको छ।

अहिले सुनायौँ मेलिना राई करण परियारको स्वरमा रहेको आधुनिक गीत। दीपक बरुनको गीत रचना रहेको थियो हरिलम सालको सङ्गीतमा। अब अन्तिम गीत राख्दैछौँ यहाँहरू माझमा। सिमरन परियार अर्जुन सापकोटाको स्वरमा रहेको छ, रविन लामिछानेको रचनामा रहेको छ भने अर्जुन परियारको सङ्गीतमा रहेको यो आधुनिक गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह चार बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषाको समाचारपछि वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायतका समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको प्रश्न पार्नुभयो। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारमा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने काठमाडौँ महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडी पाखासम्मको स्थानमा भने सावधानी अप्नाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने पानीजन्य घटना कम गर्न पनि काठमाडौँ महानगरले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढी परिणाम उत्खनन गरेको पाइएको छ। खानी तथा खनिज पदार्थ नियमावली अनुसार खानीबाट निकालिएको खनिज पदार्थको परिणामका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको 7 दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। तोकेको समयमा रोयल्टी नबुझाएको खण्डमा 30% जरिमाना रकम तिर्नुपर्ने व्यवस्था छ। तनहुँ जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले संयुक्त रूपमा शुक्ला गण्डकी नगरपालिकाका विभिन्न ओडामा सञ्चालित कृषि फर्म, मौरी पालन केन्द्र तथा घरेलु उद्योगहरूको स्थलगत अनुगमन गरेका छन्। सरकारी अनुदानबाट सञ्चालन भएका कृषि तथा उद्यमका कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्दै वास्तविक अवस्था बुझ्न अनुगमनलाई तीव्रता दिएको हो। संयुक्त टोलीले कृषक तथा उद्यमीको सरकारी सहयोगको सदुपयोग गरेका छन् वा छैनन् भन्ने विषयमा प्रत्यक्ष जानकारी लिँदै कृषि क्षेत्रको वर्तमान अवस्था, उत्पादन बजारीकरण, प्राविधिक चुनौती तथा कृषकले भोगिरहेका समस्याबारे स्थलगत अध्ययन गरेको थियो। कृषकहरूले कृषि क्षेत्रमा अझ प्रभावकारी सेवा प्रवाहका लागि कृषि एम्बुलेन्सको आवश्यकता भएको, कृषि उत्पादनको उचित मूल्य निर्धारण, बजारीकरणको सुनिश्चितता तथा प्राविधिक ज्ञानको पहुँच विस्तार गर्नुपर्ने माग राखेका थिए। चीनको ग्वाङझाउमा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन अर्थात् सबैभन्दा आकर्षक पर्यटक गन्तव्यको सम्मान प्रदान गरिएको छ। चीनको ग्वाङझाउमा यही मे 21-23 आयोजित ग्वाङझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्यता, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

0: टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही मजाले चलाउने
1: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताका लागि खाडी मुलुकका नेताहरूसँग ठूलो वार्ता भएको जानकारी दिनुभएको छ। उहाँले शान्ति सम्बन्धी इरानको समझदारी पत्रबारे हिजो साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग सकारात्मक कुराकानी भएकाले होर्मुज जलमार्ग पुनः खुलाउनेमा विश्वास व्यक्त गर्नुभयो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले वार्तामा होर्मुज जलमार्ग पुनः खुलाउन सकिने बारे व्यापक छलफल भएको र यसको विवरण चाँडै घोषणा गरिने बताउनुभयो। उहाँले अन्य विषयबारे भन्ने केही खुलाउनु भएको छैन। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले केही दिन अघि सरकारी टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा गत हप्ता अमेरिका र इरानको अडानहरू एक अर्कासँग मिल्दै आए तापनि देशको प्रमुख मुद्दाहरूमा सम्झौता गर्न नसकिने बताउनु भएको थियो। साथै अन्तर्वार्ताका क्रममा उहाँले अमेरिकीहरूलाई विरोधाभासी बयान दिएको आरोप पनि लगाउनु भएको थियो। र अमेरिकाको राजधानी वासिङटन स्थित व्हाइट हाउस नजिक गोली चलेको छ। गोली काण्डमा एक व्यक्ति घाइते भएका छन् भने गोली चलाउने संदिग्ध मारिएका छन्। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसभित्रै हुनुहुन्थ्यो। झोलाबाट हतियार निकालेर गोली चलाउन थालेपछि प्रहरीले ती व्यक्तिलाई जवाफी कारवाही स्वरूप गोली चलाएको अधिकारीहरूले बताएका छन्। गोली लागेका संदिग्धलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पको सुरक्षा वा कार्यतालिकामा भने कुनै असर नपरेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसी जनाएको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पानी शेर्वीके की साङ्ग्युर सेन्डोनाङ लोपजुङ छेन तेजिन चेर्मो लोनपो सस्मित पोखरेल कि छिगल कि जम्बलिङ लोप्टा ताङ क्यान चिग्रिल क्यानी ग्यालखप नङ्ला चिन्क्योङ क्यान गोतुप क्याम्पस सिवला ग्याम्सिप क्यानी सम्बा सिजु जब टडी क्याउ ख्यान्थोक नाङसोङ आरिङ ग्यास काठमाडौँ कि लारिम चिग्ला सुङ्लप नङ्गिन लोनपो पोखरेल कि छिगल जम्बोलिङ लोप्टा ताङ क्यान थिनी गोतुप कलेज टिभी तन्दकला सम्बा सिजु जब कोला सल्बो जो नङ्गो भिएन यम्बी चम्बोलिङ लोप्टाताङ कलेज सिवी ङ्याम्सेप खेई वाव हिन्सिनाङ चिकल लोप्टाताङ क्यान चिग्रिल क्यानी वतुप कलेज सिवी टडिक ङ्याम्सेपमा केही वतुप तपकी ती कोला क्योन हुवासीमा तातु छोलाङ ती कोला ङ्याम्सेप क्यानी न्यामाली सम्बाजप सुङसुङ तुग्राङ क्यानी काठमाडौँ वतेम सखुल आङ ङला आरिङ कोटि क्याउ सार्वजनिक सुनवाई ल्यारिमला सुङ्लाप नगिन लोनपो पोखरेल कि साने देशिन मितिवेजको ठिवा लामो ढल तेजिन थोङ्गुप छुकी कलेतिवा मेता सबला हुर्थक क्यानी लाका कितुप ख्यालेन क्या नङसुङ लोनपो पोखरेल कि मिमाङ तिवेजको कोर्ना छुकी कोला सुङकी ख्यान्थोक तेरुप सङ टडी क्याउ सुङसुङ खानी तेजिन खनिज पदार्थ तेमा ङ्यतुप टेङ्गा करोड न्युसु सुमु बुम दिन्छु थोन दिन्ताङ तोङ गेचु ग्या ग्या चोइ रोयल्टी टेङ्गा तुछो लराङ चोलुब्ला महालेखा परीक्षक ल्याखुङकी निर्देशन बिनक्वा महालेखा परीक्षक ल्याखुङकी थेङ ठुकचुरे सुम्की लोखर प्रतिवेदन नङसिन तुछो लो छिक सिनाङ माङबु सेग्यालखाप नङला खनिज पदार्थ थौ टेङ्गा मा चोलुप्ताङ अनुमति लाउ सिनाङ लाक्पा थौ तपकी तुछो लराङ टेङ्गा सुङ्ला चोलुप्ला ल्याखुङकी निर्देशन बिन्दु फिएन खानी तेजिन खनिज पदार्थ नियमली नङसिन रोयल्टी टेङ्गा थाला छिक डुपा छुङ्गुपकी निमा दिनकी नङला ग्याठल खातला जग्गो टडी गोतुप्ताङ तिन तिन क्याउ तुछो नङला टेङ्गा मा भिनसिङ ठिम चेतुप तेजिन ग्याछा सुमजु सेकी टेङ्गा लाक्पा चुल्गो सेनगुवा ट्राफिक कुर्सुङ मगमी तन्दा तिङ्गी तुछो छुजो घण्टा निसु जी नङ्ला ग्याउस काठमाडौँकी दासा नाचोक्ला ङ्याम्सिप केतुप डिम्बला डिमडुल तोङ्गुपमी मेरा तोङ्गु चिक सही ग्यातङ सिजु स्या चुग्ला ठिम तङ्गुप सेनगुवा ट्राफिक सिजुकी खप्तेला गल्ने डिमडुल तोङ्गुप डिम्बला छङ आरक थोङ्गुप राइट सेरिङ केतुप स्पिडला तोङ्गुप खाङथेप्से हर्न तोङ्गुप तङ यम्बा कोर नासोकी सिजुतिवा लग्लेने मिकितुप मितेवला ठिम तङ्गुप येन सिजुकी खप्तेला गल्ने डिमडुल तोङ्गुप मितेवला ठिम तङ्ने ट्राफिक कुर्सुङ मगमिकी टेङ्गा बुमुजी तोङ दिन्छु थोन गु सही ङातङ सिका चिग्याठल दु उपत्यका ट्राफिक कुर्सुङ मगमी चो तेजेन एसएसपी नवराज अधिकारीकी ख्यान्थोक नाङसुङ छ्याङ

थुने डिमडोल तोङ्गोब्लाका टिमकी खप्तेला हिन्दु तप्की ट्राफिक सिजु खप्तेला गल्ने डिमडोल तोङ्गो मे थोङसिङ ट्राफिक कोर्सोङमा मिला खुङकी ट्राफिक कन्ट्रोल रुमकी हटलाइन आङ 103 तङ ट्राफ कोर्सोङमाकमी हटलाइन आङ 100 लेन तोङ्गोब्लासङ ट्राफिक कोर्सोङमाकमी तेरिला सुङ्गा पोखरा महानगरपालिका कि बजार कि पल्ला वतु पिर्के चाङबे गाडीगुडीला जोनी वतुप चालक तिवा सिकुलाका रिङ्ने जुन कोचुन क्वा दिसिनङ गोमला महानगर कि सार्वजनिक श्रृङ्खला ठिम्की खप्तेला गल्ने जो चालक तिवा सिकु तन्दोक्ला निमा सुम्जु स्वाङ्गा कि तुछो बिन्दुप्ताङ दाङती तुछो सिन्दुप तप कि तेन तेन क्याउ तुछो नङ्ला मासिकु चालक तिवा आरिङ्ने जुन महानगर कि सिकुलाका गोचु महानगर कि चो धनराज आचार्य कि ख्यान्थोक नाङसुङ दुग्राङ केने सडक डिभिजन ल्याखुङ नेपालगञ्ज कि यम्बुताङ ग्याकर सन्छामकी जमुना ने जुन चिसा पानी सेकी गेलामकी किलोमिटर सुमजुसा सुम नङ्ला ठिम्की कप्तेला गल्ने जो चालक तिवा मेता जब्ला तुछो तेन तेन क्यान ल्याखुङकी गेलाम चिप्ला खाङथेप्चे जोनी वतु खाङबी टहरा होरिङ बोर्ताङ एम्बा चालक तिवा निमा सुमजु नङ्ला तेरे सिकुला लेने ख्याफेले क्याउ सडक डिभिजन ल्याखुङ नेपालगञ्ज कि डिभिजन चो नरेन्द्र प्रसाद भट्टकी ख्यान्थोक नाङसुङ यम्बुताङ ग्याकर ज्ञानक पर्की सन्छाम चिकडिल छोक्दु रसुवा कि थुन्चे कि जोङखी प्रशासन ल्याखुङला डुपा छुङ्गा छोक्दुला यम्बी छोक्ने रसुवा कि जोङखी चो राजेश पन्थी कि गोठेला तङ ग्याकर छोक्ने ग्याकर अधिकारी चु जिन साउन कि गोठेला छोक्दु डुपा छुङ्गोफिएन ग्याखफनी सन्छाम कोर्की छोक्दुला सन्छाम सुङ्क्यो छोङकी तुब्ला जोलुमोज पिर्मी चिकडिल सन्छामला हुङथोफुलाका मेलक पातिवा युङमोज तेजेन मिमाङ तिमी सुङ्क्योब्ला खाक्सेन्पो चिने लाका कितुप कोर नासोकी कोला टुङ्गो छुङ्गो सेन्क्वा छेर्वा बङ्गी गेम्नी टोक्पा हसीमा पासर जोङखी याङवरक युल छोक्पा वडा अङ चिक्ला खाङबा सिला क्युन फोकु सेन्क्वा टोक्पा पाम्ने कले छुङसीमा खाङबा सिकी मितिम्बुला याम्बा सुङ्क्यो बोधुप दासलासङ पौ सेन्क्वा टोक्पी याङवरक युल छोक्पा वडा अङ चिकी मोहनलाल खवास कवीर खवास तेजिन गङ्गा प्रसाद बेगाकी खाङबाला क्युन फोकु जोङखी कुर्सुमा मिल्याखुङकी डिएसपी अविस कुमार कर्णकी ख्यान्तोक नाङसुङ तुग्राङ केन्द्र सोतकताङ टोक्पी जोसालेन्सी काप्चे टोलकी बालनन्द बेगा तङ मयराज बेगा चामलिङ डाँडा सिरुप दासकी रविन्द्र राई रामकुमार राई रणबहादुर राई मनकुमारी गुरुङ तङ डम्बरबहादुर गुरुङ एकता एक राते टोलकी रत्नमान राई लक्ष्मान राई राजेश राई कमलबहादुर राई शेरबहादुर राई तेजिन खोलाघारी मगर डाँडा टोलकी याम मगर पूर्णबहादुर मगर तङ सुजन मगरकी खाङबती वा कलेला फोतुप डिएसपी कर्णकी सुङसुङ सोतक तङ टोपी जोसालेन्सी याङ फरक वडा आङनी मेवा चङबुला वतुप छुलोक्ला सङ्क्युन फोको सेन्गुवा तुङराङ केने छरवा बङ्गी गेम्ने सोता खुवाउ तपकी सङ्खुवा सोभाकी मकालु यु छोकपा वडा आङङा फाक्टेकी सानी दसुनमी दलबहादुर गुरुङकी लोकसै नितङ चपगे तोरुप सेन्गुवा दाङनिर्मो छुजोङी चोला हौ सोतकी गुरुङकी लोक फेकाई तोरुप सेन्गुवा तन्दा सेग्ला लोक सुम्जु स्वाङी चोइ न्युतङ यम्बा लोक तिवा तन्दा छोले वतुप सङ्खुवा सोभा जोङकी कोर्सुङमाक मिल्या खुङकी सेतुभिएन रौताहटला बागमती चाङबुला दाङ जो टुतुब्रिमला चाङबी नाङला सोर्नी जोन्दा मेरा नि नासकलङ्क्वा मेरा ङा चाङबी नाङला जो टुतुब्ला गलुप दाङला मेरा नि तोरुप इलाका कोर्सुङमाकमी ल्याखुङकी सेटुपिएन तोरुप मितिवा सलाकी लालफन्दी ट्रङ्ख्यार वडा आङकी गणेश महतो तङ ती दासकी लोरोहित महतो हिदुप तङ तन्दा खोङतिओला छोली वतुप कोर्सुङमाकमी सेन्गुवा जल तेजिन मौसम विज्ञान विभागकी लुङ छेन्दी आङना लु तेमाज गोमलारङ सुङ्क्योप क्यान देतुब्ला खाक्सेन्पो टिकितुब्ला मिमाङ तेरिला सुङ्गुवा विभागकी ग्यालखापकी फुताङ तराई सखुकी दासा नासोक्ला सलासेक तेरि सिनाङ लाक्पा छजु फरुप नेताङ गोतुपतापकी खाक्सेन्पो टरी क्यानी चक्पो क्यान देतुब्ला सुयेन विभागकी लुङ छेन्दी गेको नेताङकी जोसालिन्ची छेरा लङ्गु कोमा मङ्बु लङ्गु गोतङ जो सुगेको कङबा गिरु मर्तुम लङ्गु तङ चुङमा लङ्गु ताक्तिवा थोङ्गुप तपकी चक्पो कितुब्ला सुयेन तुग्राङ क्याने मौसम विज्ञान विभागकी ठोतेन्दा कले छुङसिङ तङ तुकै ताक्तिवा थोङसिङ चिपकी ठोतेन छोकपा तेजिन मेनखाङला गल्नी मेनपा तिवा तङ क्यान टुङ्गो लङ्गुब्ला सङ तेरिला सुङ्गुवा रेडियो नेपालनी शेर्वी साङ्गिर डोसुङ थुचिसे।

0: लसो फ्याफुल्ला रेडियो गेताङ मुगलान लगे अर्थात वैदेशिक रोजगारी राङ्दा डेनमला ङा सूर्य मोक्तान वैदेशिक रोजगार बोर्ड लोनखाङ रोरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल से शोभा चु गेताङ सातला तिरेम दिने रे आइतबार कुनु चुनुन दुई रे प्रसारणलाई पनि खबर बोला पीर अस्पताल से सेगमान खबा टेलिमेडिसिन सेन्टर से फिर्का बिल्डिङ गेलाबन मुबा गेलाबा मिदा सेन्देरी लुई सम्बन्धी लसल्लाह पिनमान खाप बोला थे सेन्टर से खास लसी खारङमा खारङमा सेवा गर्दै पिनमान खाप मुलुम विवत ताम्री सेन्टरला मेडिकल अधिकृत डाक्टर सञ्जय धरेल थेन लाबताम तिनीलाई गेताङ मुगलान लगेरी डाक्टर धरेल से लुइथेन थुई सिखाबा खाजी बैरुन समस्या गदे दा छाङ्न लबारी थेन सावधानी तबारी गे लबा मि गदे दा मैजन लबा ताम्नन तिनी लगे ताङ्रि थाम्छला मला ओसेम वैदेशिक रोजगार बोर्ड लोनखाङ से पिनमान खाबा लोलोलो महत्वपूर्ण सूचना थेन साङ्गिर गदेनुन तिनी लगे ताङ्रि थानबारी बाङ्ला छला मला गेताङ लिच्छ दोना ज्ञान बारी राङ्दा मैजन मला फिर्क्या बिल्डी गेलाबारी निभा दुईरी शारीरिक थेन मानसिक लुई सम्बन्धी खाजी बैनुन समस्या तासी सल्लाह किन्दोसाम सिदन वीर अस्पताल टेलिमेडिसिन सेन्टर निभा डाक्टर कादे थेन ताम्लाबारी खाम्बा मोला नेपाल सरकार से वीर अस्पताल डी सेङमान खाबा टेलिमेडिसिन सेवा सेन्देरी किनबारी 9853-45701 थेन 9853-45702 मोबाइल नम्बर री सिओला कु ङ्यामा हिन्से ङ्यासेला ङाङ्यामा दोना भाइबर व्हाट्सएप अथवा इमो री म्यासेज पुगा बारी थेन फोन लाबारी खाम्बा मोला नेपाली मुमा खाजी बनुन ह्याम मुबा अथवा फिर्क्या भिल्ली निभा लिच्छा थे याम डेपेन लागप्ताजी विवरणमा मान्छम् सिधान फोन लसी डाक्टरला सल्लाह किनबारी खाम्बा मोला पाइयानुन अपरेसन लादोबा अथवा ग्रेनुन समस्या खाबारी खाम्बा ह्याम गदे माङ्छम् ग्रेन ग्रेन डाक्टर गदे ग्याम राङ्दा तोब सल्लाह किनमारी नुन खाम्बा मोला चुराङमा सेवा गदे खारङमा सिकिनमारी खाम्बा मुलुम विषय तिनी गणेश टेलिमेडिसिन सेन्टरला मेडिकल अधिकृत डाक्टर सञ्जय धरेल थिएन ताम्लाब मोला
1: पहिला पहिला के हुन्थ्यो भने केही समय अगाडि
0: चाहिँ एन्ड्रोइड थिएन आइओएस फोन गर्दै ताबारी वाङमाले छ लुलुलो अनलाइन एप्लिकेसन गर्दै ग्याम्से सम्पर्क लाबारी खाम्बा से दान्देजा लामान फोन गर्दै खाबारी वाङबा मोला टेलिमेडिसिन सेन्टर से दान्दे जुन जुन सेवा गर्दै पिनमान खाबा मोला थे सेवा किमारी खाबा मि गर्दै दान्दे लामान ताबारी वाङबा मोला दान्देजा गनिदा गोर ब्लिची से ढु ह्युल गर्दै ग्याम सम्पर्क लाबान खाबा मोला खालैदा तिलाई समस्या तासिन खाजी बिसाम दान्देजा पाङसिन खाबा ग्ला मुबासे सु सेन्टरला दान्दे महत्व लेबान खाबो मला तिलै दुई नाछला ताम्लाबा हिन्ना बिसाम नियमित लुई परीक्षण लाबारी खाबा मेन्दुगिक मिदा प्रेसर मराङ बबुबा थिएनुन गिच्छ फेज लमराङ बबुबा थे मिदा खापै बिमा गाछा राङला प्रेसर गादे मला बिसिङमा ठिकन मला बिसि पाङ बबुबा तसैनुन गाई थे मिला प्रेसर च्यामा 180/110 हुन बबुबा थे बिबाम ग्रेट निरी दोसी जेङ बहिना थे राङला सि प्रेसर 182 सुताइनुन गादा ठिकन मला बिसि पाङमा हिन्से चुताम से तिल हुन सिटी बमुला बिसाम छोरङाला हिसाब सेम लामन गेला द बमराङ बबुला थे मिला तामदा गाई पत्यप तसै थे मिला प्रेसर आदप हिन्ना बिसाम थे मिदा लामन ग्रेन समस्या ताबारी खाम्छला मुबा थेले चाङाई थे मिदा अस्पतालले निसि चेक जाँच लाबा लिछ मान्छौ बिसी पाङ धोब मुबा त्यसैलामा लुई सम्बन्धी छोरङानलाई गेत ताङ्गा दे सिङ तोबा ङ्याम्राङ सिटी बमला थे तपसे दान्देचु सेन्टर से चेक लाबा थेन मान्छौ बिसी पाङमा चेकेन आतना लुई सम्बन्धीलाई लामन सेवा गर्दै पिनमान खापो बोला मिसे मिलुई किन्सी जिम्मा लिछ रोगी थिन निरोगी ताप विभाम तासिन टिपा गोर्खेको प्रक्रिया हिन्न चुरङमा ताम ह्याङ्से गोबारी खाम्बा लिछ चेकेन ह्याङ खाजी बैनो ह्याम ग्याम्से लुङबारी आखामा ताप मोला याङसे याङदा मानालाबारी माइ बमला थे तपसे याङदा खाजी बैनुन खाल्ला लुई समस्या खाजी बिसाम थे याङदा मानालाबारी खाम्बा ग्याम माइबारी बाङ्ला दोब मोला बिब ताम गोबारी खाम दोब मोला
2: लामाराङबा मिका दे चुरी खारङबा खाल्ला समस्या खादे बासी खाबा मोला
1: अब समस्याको कुरा गर छाला लगायत
0: समस्याला तामलाबा हिन्ना बिसाम चुरी खाबा मिका दे सेजा शारीरिक केन्से डी नाख्रु मि स्वाथेन फो सम्बन्धीला लामन समस्या गदे बासी खाबु मोला चुरानु लसी चुरीजा आको ब ह्याम गदे जस्तो सुगर प्रेसर थेन थाइराइड ह्यामला समस्या गदे नुन बासी खाबा मिका दे लामन मोला उसम खालै खालै सेजा अपरेसन लाबा दुई रिसु ताइनुन अपरेसन लासेके आलसे बिबताम न्युइबारी नुन गन्दा सम्पर्क लाबन खाबु मोला चुरानु लसी मानसिक ह्याम एन्जाइटी थेन एडजस्टमेन्ट डिसअर्डर ला समस्या मुबा मिका दे से नुन लामन सम्पर्क लाबन खाबु मोला
2: बिमा हेन्से दाते बेनान खाल्ला समस्या कादे बासी चु सेन्टर रि लानन मिका दे खाबाडिम आइनुम
1: सबै किसिमका समस्याहरु छन्
0: बेनान खाला समस्या गर्दै बसी चुरी मिगादे खाब मलाई दन्दे लामारङमा जा पेसाथेन सम्बन्धित समस्याका देनन् बासी खाप मला लामारङमा जा कुर्सिरिन टिसे गेलाबन खाप मुसाइनन् लामान खल्ला याम गते लागप तबमरांग स्टेप मला ओसेम गोरलाङला समस्याका दे बासिनन् लामान मिका दे खाप मला दन्दे चुरी गादा गुरकेक ताम्पाङे मान्जी जस्तो कि दुई दुईरी कि थुङदो बतामदा याङसे सामान्य मानमन खाप मला चु तामदा मिगते से खारङमा मानमा मला बिसाम कि फुइजी बिसाम चिकन कि थुङबा आइन्छम आथुङमा मिगते लामान मला याङसे दिगुथेन कान्जा दुई दुईरी चाबन खाप मला थेराङलासी दुई टेक्ना लसी कि आथुङमा रिक्पजा याङ बेनन मिला ताप मला झन् फिर्का भ्युली गेलाबन खापाका देश्याम च्याङना रिनन् घण्ट चुइसेङ नि गे लानु तोब मला थेन्से खाप दुईरी कान थेन दिगु चाबा बिबलाम ठेगाना ताप मला झन् कि थुङमालाम तिल तामलासे लामारङमा मिसेजा तिल लाबा स्याप मला बिसाम बरु तिरेमान लिटर कि कुइ थुङ सिपिनबा स्यान दुईरी जा कि थुङ न आथुङमा मिगा देनन् गनि स्याप मला ओसेम कि थुङ दब ग्लारी स्यान स्यान सिम्बा सेगदे थुङमा मिगा देनन् लामान मला त्यसै जा गोरलाङ दा नङनाला से पिनमा मला रेङमा दुई दोना मान्छा दोबा थेन चेकअप लासिन टी दोबा मेदा जा नन्से फल अप्रिथानमान खाप मला गेलाबन खाबा मिगा देसे नन्न जजागेक सचेतता से राङला लुइला फेरि जजागेक संवेदनशीलता से पिनबा हिन्ना बिसाम ज्याबताबारी खाम्सेल मला बिबताम गाला हिन्ना तिल्ला बिसाम लामान नेपाली हुल्बा दान्देनुन फेर्का भ्युली गेलाबन खाप मला थेन्से दारेम राङला लुइला फेरि जजागेक सचेतता से पिनमा हिन्ना बिसाम लुइ रेखाबा खाजिबेनन लुइ समस्यादा दुई रिन छाङनाला से पिनबारी खाम्सेला मोबा ओसम बेना सन गिक्से अर्गुदा चु सेन्टर से पिनमान खापा सेवा गादेल फिरिनन पाङसे पिनबा हिन्ना बिसाम लामान ज्याबा तबारी खामसेला मुला बिबा नादा मानबा मुला
2: राङनीसे लानन खाल्ला सेवाका दे पिनमान खावा मुला तासैनन चुर्ला दुई थेन फिर्क्या भ्युर्ला दुई लानन लोलोन मुला थिसेलामा राङनीदा सेवा पिनबारी खाजिबाइनन गाह्रो तासी टिबा मुला कि आरे
1: अब हामी यसलाई दुई तरिकाले गरिरहेछौँ जस्तो अब अहिले
0: मन्सिजा दान्ने गुन्गी तरिका चाहिँ गेलापन खाप मुला नेपाली अफिस टाइमलाई तामलाई हिन्ना बिसाम सिओला कुङ्यामा हिँड्छ यहाँसँग घाँ घाँमा धुना गेलापन खाप मुला चुबीमा स्यान दुई रिजा गन्से तिलापन खाप मुला बिसाम अनलाइन डिटिसी गेलापन खाप मुला थे दुई रिजा खाजिबाइनन अर्जेन्ट आलना अथवा समस्या खाजी बिसाम थे दुई रिन च्यासे पिनबन खाप मला यदि सामान्य मुबटी मिसाम नाङ्गरदाङ से थे गेला से पिनबन खाप मला सुराङसी दान्देगणी से गेलाबन खाप मला तासाइनुन दान्देगणी से घिचु से ब्लिनुन घण्टा गेलानुन तोबा गाई व्यक्तिगत रूप लिनुन माङसी टेप मला
2: याङला युल्ला मान्थेन फिर्क्या युल्ला मान लोलोन तबारी खाम्ब मुला ताला थेरङबा अपस्तारिजा राङनी से खारङलासी गेलाबन खाप मुला
1: औषधिमा पनि अब हामीले रिसेन्टली श्रम मन्त्रालय
0: मानला तामलिनुन दान्देगणी से गे ब्लोन खाङ नाङला वैदेशिक रोजगार बोर्डलाई लोन खाङ थेन लोइ ब्लोन खाङला छ्याम्री लोलो लोलो निकायका देशे डिक्सी गेलापन खाप मुला खाजीब सुखबा मि खारङमा हिन्ना बिबा ताम गोसी थे ह्यामला लक्षण गदे च्यासी थेन सुखबा मिला लुई अवस्था अनुसार खारङमा खारङमा सल्लाह पिनबा खाजीब अस्पतालले पुइबा खाजीब अवस्थारी भर्ना लाबा खारङमा आखम्बा मिदा खलङ रिफर लाबा बिबा ताम गदे च्यासी गन्से गेलापन खाप मुला धन्दे गन्से व्यवहारिक रूपले लापन खाबा गे बिबा जातिलाई हिन्ना बिसाम गन्से बिरामी मिला अवस्था अनुसार चुचु मान चुचु दुई रि चौबिसी मानला मिन ब्रिसी पिनमान खाप मला थेराङला से ब्रिसी पुइबा लिछानुन खाजिबैनुन खाल्ला समस्या ताजी बिसाम थे युल्ली मोबा ग्लेबन खाङ दा पाङसे चुराङमा मिदा चुराङमा चुराङमा मानला सिपिनबारी रोला सिपिनगो बिसिनुन पाङबान खाप मला ओसेम अर्कुजा गन्से तिल लाबान खाप मला बिसाम फिर्के ब्युली गेलाबन मोबा मिला खालाइ मि चुग्याम लिबन मला बिसाम चुग्याम चुरला लेटर प्याडी गन्से चुराङमा चुराङमा मान चुचु दुई रि ग्लुसी चौबिसी पुइबान खापाएनन् मला ओसेम अर्कुजा खारङमा ताप मला बिसाम खाजिबाई खाजिबाई मानका देजा फार्मेसीका दे ग्याम सिदन ग्लुसी चाबारी ताबानुन खाप मला चु टेलिमेडिसिन सेन्टर से दान्देजा खारङमा खाल्ला आखाम्बा मिदा खारङमा खाल्ला मान पिन्दोब मुला बिबताम्री सुझावका दे पिमान खाप मला थेराङलासी मान चाबाका दे सेनुन गाईचु मान तिल्दा चादोब हिन्ना गादा खारङमा ह्याम लागा ताजिम गाईदारेम नाला लुइला तिल तिल सेगा दे परीक्षण लादोनाम बिबताम गदे थाहा याङबारी खाम्सी जेमा मला चु टेलिमेडिसिन सेन्टर से सेन्देरी लुई परामर्श सेवा पिनमान खाप मला ओसेम चुसे पिनमास बेनान सेवा गदे सेन्देरी पिनमान खाप मुसाइनुन थेरिजा टाङ्गा फासी मान चादोमा हिंसिङ अनि मोबा ग्लारी लुई समस्याला ताम गदे च्याङ्न खाबारी खाम्बानुन म्याङ्गा मला खाजिबैनुन गेलाबा मिसे राङसे गेलाबन मोबा युल्डी गेलाबा ग्लारी आखाम्बा ताजी बिसाम गेलाबन मोबा कम्पनी से मानला से पिनमा मला कि आपिनमा मला मानलाबा खर्च पिनमा मला कि आपिनमा मला बिबाराङमा ताम गदे गोबारी खाम्दो बानन म्याङ सिटिबो मला थेराङ लाबारी खाम्जे बिसाम गन्से लाबारी भाइबा थेन थेन्से याङनुन तोबा सेवाला ताम गदे डिक्प मला कतिपय मिगा देसेम फेर्क्या भ्युली गेलाबन मोबा दुईरी खाजी जी बहिनी ह्यामला अपरेसन लादो छ थे युल्ली अपरेसन लामा लाख घि निबारी खाम्बाम राङमा से नेपाल डी खासी अपरेसन लामा तुङ नाचु टाङ्गा से छ्यो बतामा हिँड्छे नेपाल डिन खासी राङला दिमथेमे थे नेवा गेनोरका देला उन्साङरी अपरेसन ला भनन नाङसी टिपमला तिलदामन लासिन तसैनुन गेलाब मिला लुइला ताम्री गन्से लामन संवेदनशील तासी गेलाबन खाबुमला लिछरी गाला तिल मोइजन मला बिसाम राङला लुइरी खाजी बहिनी खाल्ला समस्या ताजी बिसाम चु टेलिमेडिसिन सेन्टर डी फोन लासिगो नन्दा फोन लबारी खाम्बा लामन अप्सन गदे मला नन्दा सिधान 98513 45701 थिएन 98513 45702 री सियोला कुङ्यामा हिँड्छे न्यासेला घाङ्यामा धुना इमो भाइबर वाट्सएप थिएन फोन नम्बरी फोन लासिनु सम्पर्क लबारी खाम्बा मला नन्दा सम्पर्क लबारी राङला गे सेलामा गाह्रो तसिटे मला बिसाम अडियो थिएन भिडियो गोर्गिनु माध्यम याम मेसेज पुगेका भरि नुन खाम्बा मला आइन्साम गन्छे पाङमा एप्लिकेसन गदे ग्याम थिएन सिधान मोबाइल नम्बरी फोन लबरी मोइजन मला ओसेम राङदा थेन राङला रोगदे दानुन खाजे बैनुन खाल्ला समस्या गदे ताजी बिसाम नन्दा सिधान सम्पर्क लासिको विवाह गला दिपेन मोइजन मला
1: के स्वास्थ्य समस्या आइपर्यो अथवा साथीभाइहरूलाई केही खाली स्वास्थ्य समस्याहरू छन् भने पनि हामीलाई सोझै सम्पर्क गर्नु होला भन्न चाहन्छु
0: धन्दै गणित तामलाबन मोबा टेलिमेडिसिन सेन्टरला मेडिकल अधिकृत डाक्टर सञ्जय धरेल
2: तिला राङदा थामुला फिर्क्याप हिल्डी गेलाबारी निवा धुरी ठगिरी परब ताबा मुसाम खारङरी नितोबा मुला
0: यदि राङ खाजीबाइनुन खाल्ला ठगिरी परब ताबा मुला बिसाम राङ वैदेशिक रोजगार ऐन 2064 अनुसार चुराङमा तामला मुद्दा अथवा उजुरी बोर्से वैदेशिक रोजगार न्यायाधिकरण नितोबा मुला
2: इजाजत पत्र आकिन्ना फिर्क्याप हिल्डी गेलाबारी पुइसी ठगब लासाम
0: फिर्क्याप हिल्डी गेलाबारी पुइसी पिन्ना बिसे लुब तामथेन लोभ हुन्छे टाङ्गा किन्बाली छ फिर्क्याप हिल्डी आपुइसाम
2: इजाजत पत्र किन्बा मिसे सरकारला स्वीकृति आकिन्ना गे लबा मि फिर्क्याप हिल्डी पुइसाम
0: जाजकोला कतिता फिर्क्याप हिल्डी गे लबारी पुइसाम
2: सरकार से पुइबारी काबा हिल्डी गे लबा मि पुइसाम
0: वैदेशिक रोजगार न्यायाधिकरण से सुनवाई थेन फैसला ला सिपिन बबला
2: यदि राङदा न्यायाधिकरण से लाबा फैसला सेम आनिसाम सेम आनिबा कादेसे सोमची गा रे नाङरी ग्रेन ठिमखाङरी पुनरा वेदन लाबारी खाम्बा ठिमनोन शोभा मुला
0: फिर्क्याप हिल्डी गे लबारी नेमा सचेत तागे यदि राङेनुन ठगिरी पर्व तबुसाम थिम अनुसार कारवाही लबारी बाङलागे यदि ह्याङ खाजीबानुन हिल्डी केलाबारी निभन मुला बिसाम फिर्क्याप हिल्डी केलाबारी निभ बिमा गाछ ह्याङसे लामन तामगदेरी ध्यान पिन्तब मुला ह्याङ खापै हिल्डी निभन मुला तिल केलाबारी निभन मुला थे गे लाबारी सेब मुला के आसेब मुला राङ निभन मुबा हिल्डी पाङमा ग्योई सेब मुला के आसेब मुला थे युल्ला ठिमथेन हिल्ठिम खारङ बमुला थे युल्ला मिसे तिल धर्म थेन बमुला थे युल्ला मिदा ताङमा थेन आतङमा तामगदे तिल तिल मुला बिबराङमा तामगदे सेसी गोसी निसाम लामन च्याबतापारी खाम्ब मुला ह्याङ गेलाबारी बिसे निभ हिल्डी ुल्ला थे तपसे फिर्क्याप हिल्डी निभ बिमा गाछ चुराङमा ताम गदेरी ध्यान पिन्सी निसाम याङसे खाजी बैनन खाल्ला दुङ्गाल गदे आयन बारी खाम्ब बोला चुनुन जानकारी गदेला छ्याम छ्यामरी तिनीलाई गेताङ ग्यामेनुन फेसिनिबा दुई तासी जिन्मा बोला गेताङ मुगलानलाई गे अर्थात् वैदेशिक रोजगारीलाई फेरि राङ्लातिलाई सल्लाह सुझाव थिएन प्रतिक्रिया गदे मुला बिसाम गणिला इमेल ठेगाना वेलफेयर @febi.gov.np थिएन info@febi.gov.np री इमेललाई बारी राङ्दा मोइजेन मुला तिनीले गेताङ यान्छुबारी राङ्दा लामा लामन थुजे छे खाबा सातारी छार बिसैरी छाडनुन गेताङबा सिखाछेला मुला थे दुई दोना गेताङ सेङबारी रोलाबा नाना इन्दिरा थिङथेनगा सूर्य मुक्तान्द बिदुन्छुको लासो फ्याफुल्ला
3: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: बागमती प्रदेश प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहर र सांस्कृतिक विविधताले भरिएको भूमि, जहाँ हिमालको काखबाट संस्कृति बग्छ र परम्पराले पर्यटनलाई जीवन्त बनाउँछ। पर्यटनका नयाँ सम्भावना, लुकेका गन्तव्यहरू, स्थानीय स्वाद, संस्कृति र समुदायका कथाहरू सबै एकै ठाउँमा। बागमती प्रदेशका पर्यटन गतिविधि, योजना, अनुभव र सम्भावनाको उजागर अब रेडियो नेपालमा बागमती पर्यटन डायरीका साथमा। बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सकारात्मक प्रयास, पर्यटन प्रवर्धन, संस्कृति र सम्भावनाको यात्रा।
2: नमस्कार, कार्यक्रम बागमती पर्यटन डायरीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता राधा ढुङ्गना। सार्वजनिक सेवा प्रसारण रेडी नेपाल मार्फत प्रसारण हुने बागमती पर्यटन डायरी कार्यक्रमको आज हामी 19 अङ्कमा आइपुगेका छौँ। पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाले समृद्ध बागमती प्रदेशभित्र रहेका विविध पर्यटकीय गन्तव्य, ऐतिहासिक सम्पदा, धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई चिनाउन तथा प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले यो कार्यक्रम उत्पादन गरेको हो। प्रदेशभित्रको पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन प्रवर्धन, प्रचार प्रसार तथा पर्यटन मार्फत आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रदेश प्रसारण मार्फत FM 100 MHz तथा रेडियो नेपालको अनलाइन radionepalonline.com तपाईँले बागमती पर्यटन डायरी हरेक हप्ताको आइतबार अपरान्ह 4:30 बजेदेखि 4:55 बजेसम्म करिब आधा घण्टाको अवधिमा नियमित रूपमा सुन्न सक्नुहुन्छ। बागमती प्रदेश अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयको काठमाडौँ स्थित पर्यटन कार्यालयले मिट द पिपुल अर्थात् जनतासँग भेट कार्यक्रम काभ्रे प्लान्चोक जिल्लाको बल्थली र रामेछाप जिल्लाको मन्थलीमा सञ्चालन गरेको छ। पर्यटन कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मिट द पिपुल कार्यक्रम 2083 कार्यालयले यस वर्ष दुई जिल्लाको बल्थली र मन्थली छनौटमा राखेको हो। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको सम्बन्धित क्षेत्रका स्थानीय समुदाय, सरकारवाला, व्यवसायी तथा सेवाग्राही हरूसँग प्रत्यक्ष भेटघाट, संवाद र अन्तर्क्रिया गर्ने र नयाँ नीति निर्माणमा सहयोग पुर्याउनु हो। यस कार्यक्रम मार्फत सरकारी निकाय नै स्थानीय पर्यटन व्यवसायी, निजी क्षेत्र र स्थानीय समुदायका बीचमा पुगेर स्थानीय आवश्यकता, समस्या, सम्भावना, सुझाव तथा अपेक्षा बारे जानकारी लिने र आपसी सहकार्य तथा समन्वयलाई सुदृढ बनाउनु मुख्य उद्देश्य हो। पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन कुमार पोखरेलको नेतृत्वमा गएको टोलीले सुरुमा रामेछाप स्थित मन्थलीमा कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रम बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सांसद आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, होमस्टे सञ्चालक, स्थानीय पर्यटन व्यवसायी, स्थानीय समुदाय, पत्रकार तथा अन्य सरकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। सोही अवसरमा पर्यटन कार्यालयले कार्यालयको सेवा सञ्चालन र कार्यक्रमहरूको बारेमा प्रस्तुति गरेको थियो भने पर्यटन प्रवर्धन, स्थानीय सम्भावना, चुनौती तथा दिगो पर्यटन विकासका विषयमा विस्तृत अन्तर्क्रिया तथा छलफल गरिएको थियो। साथै ग्रामीण पर्यटन प्रवर्धनका सन्दर्भमा स्थानीय कृषि उद्यमीहरूसँग समेत प्रत्यक्ष संवाद र अनुभव आदान प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले रामेछाप पर्यटन विकासका हिसाबले अत्यन्तै सम्भावना युक्त जिल्ला भएको बताउनुभयो। उहाँले जिल्लाबाट बग्ने तामाकोशी नदी, सुनकोशी नदी लगायतका नदी, धार्मिक स्थल, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक क्षेत्रहरूको समुचित संरक्षण र विकास गर्न सके पर्यटन आवागमन उल्लेखनीय रूपमा वृद्धि हुने बताउनुभयो।
3: पर्यटनको क्षेत्रमा कसरी काम गर्न सकिन्छ भने नीति निर्माणमा एउटा ब्याकबोनको रूपमा अगाडि बढाउनको निम्ति पनि यसको निम्ति पहल भइरहेको छ र ऐन संशोधन हुँदा हामीलाई अझ व्यवस्थित रूपमा र मन्त्रालय अहिले एकीकृत हुँदैछ, त्यो एकीकृत मन्त्रालय भएपछि अझ व्यवस्थित रूपमा हामी अगाडि बढाउनेछौँ। यो कुरा यहाँहरूको बिचमा राख्न चाहन्छु र धेरै कुराहरूमा यहाँहरूसँग छलफल गर्नुपर्ने थियो तर यसपटकलाई हाम्रो पहिलो कार्यक्रम पनि हो। हामी यो कार्यक्रम निरन्तर गर्छौँ सर। मैले मेरो अनुरोध पनि छ भोलि हामी संसदमा जनप्रतिनिधि नरहँदा पनि यो कार्यक्रमलाई अगाडि बढाउनको निम्ति कार्यालयको तर्फबाट विशेष पहल होस् र त्यो आधारमा चाहिँ अगाडि बढ्न सकौँ। यिनै कुराहरू यहाँहरूको बिचमा राख्दै यहाँहरू आइदिनु भयो, यो कार्यक्रममा सहभागी हुनुभयो र मन्त्रालयको कार्यालयको तर्फबाट पनि जे प्रेजेन्टेसन भएको छ यसलाई आगामी दिनमा थप गर्दै सच्याउँदै अझ नयाँ ढङ्गले जाने, त्यो चाहे लदी पूजाको कुरा, अरू पूजाको कुरा, अरू पूजाहरूको छ, यस्ता हाम्रा हजारौँ छन्। त्यो हजारौँ समेट्न सकिन्छ कि सकिँदैन, होइन? प्रतिनिधिमूलक रूपमा हामीले त्यो भन्ने हो। त्यसबाट त्यो थपे बापतमा हाम्रो आन्तरिक पर्यटन, बाह्य पर्यटन बढ्छ कि बढ्दैन? नामै लेखाउनको निम्ति त, नामै लेखेर त हुने होइन नि त, नाम लेखेर मात्रै त केही हुँदैन, तर त्यसले कति प्रभाव गर्न सक्छ, त्यसको ऐतिहासिक वेटेज कति छ, हामीले पर्यटनमा त्यो पनि हेर्नुपर्छ, हाम्रो ऐतिहासिक वेटेज कति छ, त्यसले हामीलाई कति प्रभाव पार्न सक्छ भन्ने कुरा पनि हेर्नुपर्छ र त्यही हिसाबले अगाडि जानुपर्छ। र अरू सामान्य कुराहरू, हामी जान चाहिँ नुम्बुरै पुग्ने गरी जाने, तर नुम्बुर जानको निम्ति ओखलढुङ्गा घुमेर जाने कि सिधा जाने भन्ने कुरा, हामी कतिपय चाहिँ ओखलढुङ्गा घुमेर जाने कुरा गर्छौँ। ओखलढुङ्गा घुमेर जाने कुरा गरियो भने चाहिँ त्यो नुम्बुरमा पुग्न प्याकेजले पुग्दैन। त्यसकारण के हो त्यसमा हामी हाम्रो ध्यान केन्द्रित गरौँ, त्यो हिसाबले रामेछाप जिल्लालाई एउटा आन्तरिक र बाह्य पर्यटनको, हामी एक हिसाबले यातायात पूर्वाधारको हिसाबले, पर्यटकीय गन्तव्यको हिसाबले हामी पछाडि परेको जिल्ला नै हो, तर त्यसलाई अब हामी अगाडि कसरी बढाउन सक्छौँ भन्ने कुरा हाम्रो सामूहिक छलफलबाट, सामूहिक अध्ययनबाट र सामूहिक निष्कर्षहरूबाट नै हामी त्यो गन्तव्यतर्फ पुग्न सक्छौँ। त्यसको निम्ति यहाँहरू सबैको समान सहभागिता, होइन, समान हिसाबले चाहिँ यसको हिस्सेदारी र समान हिसाबले हामीले यसलाई बढाउनको निम्ति ऐक्यबद्धता भयो भने मात्रै हामी सही गन्तव्यतर्फ पुग्न सक्छौँ।
2: पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन कुमार पोखरेलले स्थानीय स्तरमा रहेका पर्यटन सम्बन्धी समस्या, सम्भावना र सुझाव प्रत्यक्ष रूपमा सङ्कलन गरी प्रदेश स्तरीय योजना निर्माणमा समावेश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले मेड द पिपुल कार्यक्रम आवश्यकताको पहिचान गर्दै स्थानीय तहसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको जानकारी दिनुभयो।
4: मैले यो मेड द पिपुल कार्यक्रम भनेको स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र पर्यटक पर्यटन व्यवसायीका सरकारवालाहरूसँगको एउटा अन्तर्क्रियात्मक कार्यक्रम हो। मेन यो मिट द पिपुल भन्ने कार्यक्रम हामीले ठुला बजारहरूमा हामीले कार्यक्रमहरू गर्दै आएका थियौँ। यस्ता कार्यक्रमहरू तपाईँहरू धेरै सहभागी पनि भइसक्नु भएको छ। यो कार्यक्रम ग्रामीण पर्यटनलाई प्रमोसन गर्ने मुख्य उद्देश्य हो। यसै सिलसिलामा रहेर हामीले आज चाहिँ हाम्रो केही कार्यालय र मन्त्रालयका केही कुराहरू, गतिविधिहरू चाहिँ यहाँहरूलाई हामीले जानकारी गराउँछौँ र त्यसपछि तपाईँहरूका कुराहरू नै सुन्नेछौँ। हामी बोल्ने कम तर सुन्ने धेरै गर्छौँ र बजेटको प्रक्रियामा गइराखेको छ बागमती प्रदेश सरकार। यसै सिलसिलामा हामीलाई आज गर्वको महसुस पनि भइराखेको छ। हाम्रा माननीय सभासदज्यू यहीँ हुनुहुन्छ, विशेष गरी अझ पर्यटन समितिका सभापति पनि हुनुहुन्छ। अब पक्कै पनि केही न केही कुराहरू अबको आउने बजेटमा चाहिँ केही सम्बोधन हुनेछ उहाँको प्रयासबाट। यो हामीले कर्मचारीले गर्ने भन्दा पनि राजनीतिक नेतृत्वको र को हिसाबले चाहिँ बजेट विनियोजन हुन्छ। यस कारणले उहाँको पहलबाट पक्कै पनि रामेछाप जिल्लालाई केही न केही सम्बोधन हुन्छ भन्ने मैले ठानेको छु।
2: कार्यक्रममा सहभागीहरूले रामेछाप जिल्लामा धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटनको पर्याप्त सम्भावना रहे पनि आवश्यक पूर्वाधार, प्रचार प्रसार र सरकारी प्राथमिकताको अभावका कारण अपेक्षित रूपमा पर्यटन क्षेत्र विकास हुन नसकेको बताएका थिए। जिल्लाका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनीहरूको धारणा थियो।
5: मन्थलीमा धेरै पर्यटनको सम्भावना रहेको ठाउँ त छ, तर राज्यको एकदम पछिल्लो अवस्थामा एकदम ओझेलमा परेको ठाउँ जस्तो भइरहेछ। यहाँ कुनै पनि कार्यक्रम आउँछन् जान्छन्, तर यहाँ गर्ने कार्य चाहिँ कुनै पनि कार्यहरू भएको छैनन्। यहाँका खोला नालाहरूमा काहीँ केही बनाउने ओर्ने, खोला नालाहरूलाई चाहिँ सदुपयोग गर्ने र पर्यटकहरूलाई आकर्षित गराउने ठाउँ काहीँ पनि केही भएको छैन। जब काठमाडौँबाट एउटा ट्राभल एजेन्सीले पर्यटक लिएर आउँछ, उसले यहाँ लिएर आउँछ, सुताउँछ, सुताउँदा नै सुताउँदै होइन, उसले सिधै एयरपोर्टमा प्लेनमा हाल्छ र सिधै लुगा पठाउँछ। र यहाँको यहाँ भनेका छन् मान्छेहरू रामेछाप जिल्लामा पर्यटनको प्रेम चाप छ, मारामार छ, यहाँ सुत्न पाएन भने, तर हाम्रा होटलहरू सबै खाली छन्। हाम्रा कुनै होटलहरू भरिएका छैनन्। यहाँका पर्यटनहरूले आएर, विदेशी पर्यटकका पाहुनाहरू आएर हामीलाई ऊ गरेका छन्। जब लुगामा वेदर बिग्रिन्छ, तब त्यसपछि चाहिँ रामेछाप जिल्लामा पर्यटनहरूको पाएका खाद छ, रोडमा सुते छन् भनेर चाहिँ मिडियाबाजी भुइँयाबाजी हुन्छ। तर मिडियाबाजी यहाँको मन्थलीको पत्रकारले गर्दैनन्, लुगाको पत्रकारले चाहिँ मिडियाबाजी गरिरहेको हुन्छ। तब काठमाडौँ पत्रकारले मिडियाबाजी गरिरहेको हुन्छ। अनि कतिसम्म न्यायसङ्गत हो यो कुरा?
6: पर्यटक सम्भावनाका कुराहरू र तिनलाई के अरे प्रचार प्रसारका कुराहरूदेखि यी कुराहरूमा धेरै कुराहरू अघि हाम्रो जेएन सरले भनिसक्नु भएको छ। यो चाहे उमा तीर्थदेखि लुम्बर हिमालदेखिको कुरादेखि तल हाम्रो यो सुनकोसी किनारसम्मका कुराहरू सबै कुराहरू भनिसक्नु भएको छ। र यी कुराहरूमा चाहिँ कहिले काहीँ हामीले जुनसुकै विकास निर्माणको कामहरू र जुनसुकै कुराहरू गर्दै गर्दाखेरि हाम्रो नेपाल सरकारको यो तीन खम्बे अर्थनीति अन्तर्गत जुन एउटा निजी क्षेत्रको चाहिँ एउटा महत्त्वपूर्ण भूमिका रहन्छ र त्यो निजी क्षेत्र अन्तर्गत चाहिँ रामेछाप उद्योग वाणिज्य सङ्घले चाहिँ एउटा सक्रिय रूपमा यसमा यो होटल व्यवसाय सङ्घ र यो हाम्रो बागमती प्रदेश यो जुन यो संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको यो कार्यालय छ अब एउटा सहकार्यको एउटा बाटो खुलेको देखेँ। आजबाट मैले यो के हो भने नयाँ कार्यक्रम छ र नयाँ कार्यक्रम सँगसँगै रामेछाप उद्योग वाणिज्य सङ्घको लागि एउटा सहकार्यको वातावरण सिर्जना गर्नको लागि चाहिँ एउटा आज ढोका खुलेको छ र यसको काम चाहिँ रामेछाप उद्योग वाणिज्य सङ्घले नेतृत्व लियोस्। यहाँभन्दा अगाडि पनि अहिले कुरा आए आइएलओ मार्फत ओबिओपीको कार्यक्रमहरू एक गाउँ एक उत्पादनको कुरामा त जुनारका कुराहरूलाई प्रचार प्रसार गरेर त्यसलाई गएर विभिन्न ठाउँबाट हामीले पुरस्कार लिनेदेखि हामीले पनि मन्थली नगरपालिकाले हामीले यस्तै सम्भावित पर्यटन क्षेत्रहरूलाई हामीले पहिचान गरेर त्यसको प्रदर्शनीदेखि जिल्लाभित्रका फोटो प्रदर्शनदेखि धेरै कुराहरू हामीले गरेका छौँ। यहीँ पत्रकारज्यूहरू सबैजनाले गर्नुभएको छ ती कुराहरूलाई सहित समेटेर जस्तो मन्थलीको नजिकै रहेको यो चिसापानी गढीका कुरा होस् भोटनाईको चिया बगानको कुरा होस् थानापति बैरा महादेवको कुरा होस् थानापति बुढा महादेवको कुरा होस् त्रिवेणी घाटको कुरा ढिकुरे मन्दिरका कुरा यी कुराहरू यावत कुराहरू तिल्केस्थान गढीका कुराहरू छन्। अब त्यो मात्र होइन तिनलाल पार्कको कुरा छ र त्यो सँगसँगै हाम्रो तिनलालको जन्मस्थल रामेछाप र यी कुराहरूलाई हामीले धेरै कुराहरूलाई हामीले समेटेर हामीले एउटा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।
2: त्यसपछि पर्यटन कार्यालयको समूह काभ्रे प्लाञ्चोक जिल्लाको बल्थलीमा आइपुग्यो र अन्तर्क्रिया कार्यक्रम आयोजना गर्यो। पनौती नगरपालिकाको बल्थलीमा आयोजित कार्यक्रममा वडा नम्बर 11 वडाध्यक्ष विपिन लामा तथा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओलीको विशेष आतिथ्यतामा कार्यक्रम गरिएको थियो। यसै गरी बल्थलीमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि पर्यटन व्यवसायी होटल तथा होमस्टे सञ्चालक युवा उद्यमी पत्रकार तथा स्थानीय सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले काभ्रे प्लाञ्चोकको बल्थली क्षेत्र प्राकृतिक सौन्दर्य ग्रामीण जीवनशैली सांस्कृतिक विविधता तथा पदयात्रा पर्यटनका हिसाबले अत्यन्तै सम्भावनायुक्त गन्तव्य भएको धारणा राखेका थिए। कार्यक्रममा बोल्दै वडा नम्बर 11 वडाध्यक्ष विपिन लामाले बल्थली क्षेत्रलाई ग्रामीण पर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो। उहाँले स्थानीय संस्कृति परम्परा कृषि तथा प्राकृतिक सम्पदालाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्न सकिने धारणा राख्नुभयो।
7: यो पर्यटनको काम यो मान्छे ल्याउने मात्रै काम होइन जस्तो लाग्छ मलाई चाहिँ। अब भर्खर मलाई यहाँ बसिरहँदाखेरि एउटा फोन आयो काठमाडौँको वडा नीलकण्ठबाट वडा नम्बर 10 तपाईँको वडामा ज्येष्ठ नागरिक कार्यक्रमको चाहिँ कार्यक्रम गर्नु पर्यो, त्यहाँ चाहिँ धार्मिक स्थल पनि छ, त्यहाँ ज्येष्ठ नागरिक कार्य मान्छेहरू ल्याएर कमसेकम 300 मान्छे ल्याउँदैछौँ, ठाउँ कस्तो छ के छ सम्भव छ कि छैन भने मलाई छोटो फोन गरे। मैले सम्भव छ तर पहिलाको जस्तो उहाँहरू पहिला पनि आइरहनु भएको सम्भव छ तर पहिला जस्तो छैन ठाउँको अलिक अभाव छ मैले भने बाँकी कुरा पछि गराउनलाई मैले भने। त्यसो भएको हुनाले हामी बल्थलीलाई पर्यटनको रूपमा हामी कसरी विकास गराउन सक्छौँ हामी यो पर्यटन यो होटललाई मात्र मान्छे ल्याउने होइन मान्छे हामीले धार्मिक रूपमा पनि हामीले विकास गर्न सक्छौँ धार्मिक रूपमा पनि हामी पर्यटनलाई जोड्न सक्छौँ मैले चाहिँ त्यसरी लिएको छु। अब हामीले अन्य क्षेत्रलाई विभिन्न चाहिँ सांस्कृतिक रूपमा विभिन्न धार्मिक रूपमा विभिन्न जातीय रूपमा यति धेरै ठाउँमा हामीले काम गर्ने हाम्रो अझै अवसरहरू छ ती अवसरहरूलाई हामीले जोड्न सक्छौँ तर हामीले यो यति हुँदा हुँदैन हामीले सकिरहेका रहनेछौँ नि त त्यो समन्वय पनि हो समन्वयको अभावले पनि हो एउटा वितरणको हाम्रो कार्यशैलीको कारणले पनि हुनसक्छ हामीले त्यो कामहरू गर्न सकिरहेका छैनौँ। पर्यटनको क्षेत्रबाट यहाँ बल्थलीमा काम भएको छैन म भन्दिनँ यही अफिसबाट यही कार्यालयबाट धेरै काम भएको छ मैले धेरैचोटि सिफारिसहरू पनि गरेको छु जस्तै हाम्रो यो चाहिँ बजेटहरू उहाँहरूले प्रदान गर्नुभएको छ कामहरू भइरहेको छ।
2: कार्यक्रममा पत्रकार तथा समाजसेवी मधुसूदन गुरागाईले बल्थली क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउन प्रभावकारी प्रचार प्रसार आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय मौलिक संस्कृति परम्परा र ग्रामीण जीवनशैली नै बल्थलीको मुख्य पहिचान भएकाले त्यसको संरक्षणसँगै पर्यटन विकासलाई अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो।
8: कस्तो गेस्ट आउन थाल्यो भने एक दुईवटा राम्रो होमस्टे त्यो त्यसको चाहिँ म उहाँहरूलाई पनि एउटा रिक्वेस्ट गर्छु तपाईँहरूलाई देखाउन लग्नको लागि म भन्छु उनीहरूले के हेर्छ भने म आज आउँदाखेरि मैले यति कार्बन चाहिँ उत्सर्जन भएर चाहिँ म आएको फ्लाइटले म चढेको गाडीले त्यसकारण म तपाईँको बारीमा गएर यति काम गरेर त्यति कार्बन बराबरको चाहिँ म पूर्ति गर्छु भनेर त्यस्तो टुरिस्टहरू पनि आउँछ त्यसकारण हामीलाई बिजनेस प्लान चाहियो। अब मैले यहाँ हेरेँ यो हाम्रो तपाईँहरू 18 हुनुहुँदो रहेछ होइन 18 होमस्टे भने बल्थलीमा एकदमै राम्रो सूचक हो यो किनभने यतिको होला भने त मलाई थाहा पनि थिएन ल यतिजना हुनुहुँदो रहेछ त्यस कारण अब एउटा हामीले चाहिँ के अघि पानीको कुरा गर्नुभयो, मेन कुरा यो फुड सेफ्टी र फुड हाइजिनको कुरा हो कि, त्यसको लागि तारागाउँ विकास समितिले पनि पटक पटक तालिमहरू गरेका छ। अब यहाँ हामीसँग स्थानीय सरकार छ, अघि भनिसक्नुभयो बजेट पनि टन्नै भएको हो, तर बजेट खर्च गर्ने ढङ्ग नभएर हामी दुःख पाएका हौँ। अहिले शिक्षाको मान्छेले पर्यटन हेर्छ, बरु त्यो उद्योगकोलाई देऊ न भने उद्योगको मान्छेलाई नै महिला विकास शाखाभित्र लगाएर आएको छ, एकजना उद्यम विकास अधिकारीलाई हेर्छ, यस्तो अवस्था छ स्थानीय तहमा। अब यो हाम्रो एउटा चाहिँ के हुनु पऱ्यो भने नि, हाम्रो बल्थलीमा रिसोर्ट बाहेक चाहिँ सबै होमस्टेमा कतिजनालाई राख्न सकिन्छ, कति कति दरको होमस्टेहरू छ भन्ने कुरो पनि तपाईँहरूले एउटा चाहिँ प्रोफाइल बनाउनु पऱ्यो कि। अनि अहिले कुरा गऱ्यो हामी एग्रो बेस्ड टुरिज्मकै कुरा गर्छौँ, अब हामीले यो कृषिमा आधारित पर्यटन मात्रै हो, हामी अरू चित्त देखाउन सक्ने नै छैन नि। अब कोही काठमाडौँबाट आउने डोमेस्टिकलाई हामीले एउटा राम्रो अहिले के देखिया छ भने, यदि हाम्रो जग्गा छ भने काठमाडौँबाट आउने फ्यामिलीहरूलाई चाहिँ उनीहरूको नाममा चाहिँ एउटा ल्यान्डको टुक्रा चाहिँ त्यो तिम्रो नामको फार्म भन्ने, उनीहरूले आउँछ बिउ रोप्छ, उनीहरूले आउँछ फलाउँछ सबै गरेर त्यो बाहेक सर्ट एन्ड लिने उनीहरू त्यसरी अहिले सिक्न आउनेहरू छ कि, काठमाडौँ नजिक छैन, हामी कहाँ एकदमै राम्रो स्कोप छ, त्यो भएको हुनाले हामी कहाँ 51 कृषक समूह रहेछ। अहिले हामीले चाहिँ अहिले भर्खर हाम्रो विष्णु सरसाललाई पनि भने, यो वडामा चाहिँ तपाईँहरूको सायद कारितासले काम गरे भएर कृषक समूहहरू भयो होला, मैले पनि खपासीमा गराएको छु, 1 मात्रै भयो। हाम्रो मिसन भनेको हामी अर्ग्यानिक भनेर चाहिँ नभनौँ, हामी अर्ग्यानिक गर्न सक्दैनौँ, त्यसको प्यारामिटर धेरै छ, पत्याउँदैन मान्छेले, हामी सुरक्षित खाद्य भन्न सक्छौँ, सेफ फुड, सुरक्षित खाद्य, जैविक विषादी हालिएको त्यो नभयो भने सुरक्षित विषादी हालिएको त्यो पनि हालेकोमा पनि पर्खनुपर्ने अवधि। अब हामीले हामी कहाँ गेस्ट आउँदा नि के भन्नु पऱ्यो भने, विषादी हालेको हो तर यो चिन्हको सुरक्षित विषादी हालेको हो, पर्खनु पऱ्यो अवधि 5 हो, त्यो हालेपछि मैले 7 ल्याएको मुला तपाईँलाई खुवाछु, मैले गाजर त्यहाँ भन्नु चाहिँ हाम्रो बोली पनि बिक्नु पऱ्यो कि। अन्त पिठो बिक्छ नि त, पहिला पो पिठो बिक्दैन थियो त, अहिले पिठो बेच्ने बेला नि हामी बेच्न सक्दैनौँ भने किन हामी होमस्टे गर्ने, अरू काम गरे हुन्छ कि। त्यसकारण हामीले अब के कुराहरूमा त्यो तपाईँहरूलाई स्किल चाहिन्छ भने हामी दिन तयार छौँ।
2: यस्तै होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्द प्रसाद होमागाईले ग्रामीण पर्यटन प्रवर्धनमा होमस्टेहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले होमस्टे व्यवसायलाई व्यवस्थित, गुणस्तरीय र दिगो बनाउन राज्यले तालिम, पूर्वाधार तथा प्रवर्धनमा विशेष सहयोग गर्नुपर्ने आवश्यकता उल्याउनु भयो।
9: अहिलेको गेस्टहरूको चाहना के हो भने, सकनर होमस्टे भनेर चाहिँ हाम्रो मापदण्ड, होमस्टेको कार्यविधि, होमस्टेको विधानले एउटा कुरा बोलिराखेको छ। गेस्टको चाहना चाहिँ के छ भने, होमस्टेमा 50 आए पनि होमस्टेमा बस्ने, तर सुत्न पनि त्यही फेरीमा बस्न पायो भने, त्यो खाना त्यही फेरीमा बस्न पायो भनेपछि त त्यहाँ एउटा प्याकेजमा बसेको गेस्टले होमस्टेमा हामीले डिभाइड गरेर चाहिँ राखेका पाहुनाहरू कमसेकम त्यहाँको खाना खाइदिने, त्यहीँ सुत्ने, त्यही घरमा चाहिँ नि मगाएर खाइदियो भनेदेखि त एकुल्ली सबैको फाइदा हुन्थ्यो नि। तर गेस्टको चाहना होमस्टेमा आउनुभएको छ, एउटा सिँगै खसी काटिदिनु पऱ्यो, यहीँ खानु पऱ्यो, हामी रमाइलो पनि यहीँ गर्ने, कल्चर प्रोग्राम पनि यहीँ गर्ने, अनि सुत्न चाहिँ अब घर घरमा जाने भनेपछि त सुताएर त होमस्टेको त त्यति प्रमोसन पनि नहुनेको। त्यो भएको उसले मेरो अहिले चाहिँ चाहना के छ भने, मैले धेरैवटा उसमा पनि होमस्टेलाई एउटा वर्गीकरण पनि गर्नु पऱ्यो। अब हाम्रा होमस्टे कस्ता छन् भने, कुनै होमस्टे मोडर्न छन्, 5-स्टार होटल जस्ता छन्, कुनै होमस्टे अब मध्यम खालका छन्, कङ्क्रिट बिल्डिङमा छन्, कुनै होमस्टेका टोइलेटहरू बाहिर छन्, ती एकरूपता छैन। त्यसलाई वर्गीकरणमा गर्न पाइयो भने अब त्यसको रेट पनि बढी नै होला, अर्को कुरो कमी होला, त्यो आफ्नो ठाउँमा छ, त्यसरी गर्न पनि सकिरहेका छैन। नेपाल सरकारले पहिलेदेखि नै एउटा चाहिँ 2015 के टार्गेट गरिरहेछ भने, 1 जिल्ला 1 होमस्टे नमुना गाउँ भन्ने खालको कुराहरू भएको थियो भने, अब अहिले एउटा टोल एउटा चाहिँ होमस्टे भनेर पनि आएको छ क्या। अब त्यो गर्नलाई कि राज्यको सार्वजनिक जग्गाहरूमा चाहिँ नि 5-7 रोपनी जग्गाहरू लिने, त्यहीँको कम्युनिटीले फाइदा गर्ने, त्यहीँको कम्युनिटीको मान्छेहरूले काम गर्ने, आफ्नो घर आफ्नो घर छँदैछ, अनि राज्यको उसमा बनाउनु पऱ्यो, अनि त्यो सबै कुरा चाहिँ राज्यबाट नै चाहिँ त्यो गर्ने, हामीले कर तिर्ने, सबै गर्ने, त्यहाँको लोकालिटीलाई फाइदा हुने खालको काम कि। त्यसरी गयो भने चाहिँ अहिलेको पाहुनाको चाहना र त्यो मिट गर्थ्यो कि भन्ने खालको त्यो पनि छ। अनि अहिलेको हाम्रो अब युवा जेनेरेसन चाहिँ अलिकति विदेश पलायन भएको कारणले हामी सबैको आफ्ना पेसा व्यवसाय कृषि हरेक कुरामा जोडिएका छौँ। अब अलिकति हाम्रो मार्केटिङ, हामी अलिकति अहिलेको टेक्नोलोजीसँग हामी त्यति विज्ञता छैन, त्यो गर्नलाई हामीले चाहिँ अब यो ठाउँमा भएका होमस्टे पर्यटन व्यवसाय सबैजनाको एउटा छलफलबाट एउटा बल्छलीको अलगै एप बनाएर त्यसलाई चाहिँ मार्केटिङ गर्न सकियो भने अब यसमा चाहिँ कमाउँदाखेरि सबैजनाले कमाउने, खर्च गर्दा नि सबैजनाले खर्च गर्ने वातावरणबाट गइयो भने अलिकति त्यो हुन्छ। र पर्यटन मन्त्रालयलाई धन्यवाद चाहिँ के पनि दिन चाहन्छु भने म कमसेकम बल्थलीमा आएका गेस्टहरूलाई हाम्रा चाहिँ नि एउटा धार्मिक पुरातात्विक एउटा मठ मन्दिरहरूको लागि उहाँहरूले सहयोग गरिदिनु भएको छ, त्यो निरन्तरता पनि गरिराख्नु भएको छ। त्यो पनि हामीलाई गेस्टलाई चाहिँ नि एउटा साइड सिनमा जाँदाखेरि आधी घन्टा एक घन्टा अल्मलाउने एउटा बल्थलीको एउटा अल्मलाउने ठाउँ र बसाइलाई लम्याउने कार्यक्रमहरू भइराखेका छ। अब आवश्यकताका कुरामा हामीले हिजो नगरेका होइनौँ, नवबुद्धदेखि बल्थलीसम्म आउने हामीले ट्रेकिङ ट्रायलहरू पनि बनाएको छ, छवटा सात सात ठाउँमा बनाएका छौँ। लडकेश्वर मन्दिरदेखि मासतिर तपाईँको तामाङ गाउँमा जाने ठाउँमा रेलिङहरू हालेर सिँढीहरू बनाएका छौँ। अब प्राकृतिक प्रकोपहरूले वर्षी नै हामीलाई दुःख दिइराख्दाखेरि त्यस्ता खालका ती हाम्रा चाहिँ गोरेटा घोरेटा बाटाहरू अब नासिँदै गएका छन्, बनाउँदै पनि गइया छ, कतिपय क्षति पनि उठ्नै नसक्ने गरेर बनाउनै नसक्ने गरेर पनि क्षति भएका छन् है। अब बाटोघाटो थियो छ, अब हाम्रो यहाँ बल्थलीमा चाहिँ एउटा चाहिँ अब यो सालक पार्क पनि भन्ने छ, त्यो सालक पार्कमा एउटा गेट राखेर एउटा चाहिँ जङ्गल सफारी जस्तो गराएर त्यहाँभित्र चाहिँ बस्ने एउटा चाहिँ गेस्टहरूलाई बस्ने हरियाली कुलोहरू बगेको ठाउँमा चाहिँ दुई चारवटा यसो ट्रसहरू जस्तो एउटा चाहिँ नि ड्रिङ्किङ एउटा ब्रेक भन्छ नि, त्यस्तोमा गेस्टहरूलाई राखेर त्यो चराचुरुङ्ग र त्यो माहौलमा हामीले एउटा गार्डन जस्तो बनाएर त्यो गर्न सक्यो र हाम्रो सामाजिक जङ्गललाई अलिकति एउटा तारबारले मात्रै बााउन्ड्री गर्न सकियो भने त्यसरी पनि पर्यटकलाई चाहिँ बल्थलीमा अलिकति गर्न सकिने योजनाहरू त्यो धेरै छन्। अब त्यो चाहिँ अलिकति गर्न सकिरहेको छैन।
2: कार्यक्रममा पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन कुमार पोखरेलले मिट द पिपुल कार्यक्रमले स्थानीय तहका वास्तविक आवश्यकता र सम्भावनालाई नजिकबाट बुझ्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले स्थानीय सुझावका आधारमा आगामी दिनमा थप प्रभावकारी योजना निर्माण गरिने जानकारी समेत दिनुभयो।
4: अनि यो समग्रमा हाम्रो ग्रामीण पर्यटनलाई प्रवर्धन गर्ने सिलसिलामा र पर्यटनको विकास गर्ने सिलसिलामा हामीसँग यो नेचर र कल्चर नै सो गर्ने हो। हेर्नुहोस्, त्यो कुरा तपाईँहरू स्वयं आफैले सामुदायिक होमस्टेले होला, पर्यटन व्यवसाय होटलहरूले होला, त्यो सबैले आफू आफ्नो क्षेत्रबाट गर्नुपर्ने प्रयास जस्तो लाग्छ। यो धेरै कुराहरू संस्कृतिसँग जोडिएर आएको छ, कृषिसँग जोडिएको छ, होइन उद्यमशीलतासँग जोडिएको छ। यी कुराहरूलाई चाहिँ तपाईँहरूले नै प्रबोधन गर्ने हो। हामी राज्यले स्थानीय सरकार होस् या सङ्घीय सरकार या प्रदेश सरकारले चाहिँ फेसिलिट गरेर तपाईँहरूले चाहिँ त्यो स्थान र बजारीकरण गर्ने व्यवस्था गर्छ जस्तो मलाई लाग्छ।
2: पर्यटन कार्यालयले सञ्चालन गरेको मिट द पिपुल कार्यक्रमले प्रदेश सरकार र स्थानीय समुदायबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्नुका साथै स्थानीय पर्यटन विकासका लागि सहकार्य र समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। ग्रामीण पर्यटन, धार्मिक पर्यटन तथा सांस्कृतिक पर्यटनको दिगो विकास मार्फत स्थानीय आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनामा समेत कार्यक्रमले सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका गतिविधि र कार्य प्रगतिबारे चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई सिनाउन तथा यसको प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले उत्पादन गरेको यो कार्यक्रमलाई तपाईँले रेडियो नेपालमा हरेक हप्ताको आइतबार यसै समयमा करिब आधा घण्टासम्म सुन्दै आउनु भएको छ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालको 100 MHz र वेबसाइट त्यसै गरी रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। अर्को हप्ता बागमती प्रदेशका पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी लिएर हामी आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गाना बिदा चाहन्छु। नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: साथी संयोगको कुरा पनि हो र मन मिल्ने कुरा पनि हो।
1: आपसमा मन मिले सबै साथी सबै आत्मीय।
0: के तपाईँ पनि मेरो साथी बन्नुहुन्छ त?
1: साथी बन्नेहरूका लागि रेडियो नेपालको एउटा कार्यक्रम के तिमी मेरो साथी बन्छौ
0: प्रत्येक सोमबार 12 बजेको समाचार पछि केवल रेडियो नेपालमा।

नयाँ स्रष्टा सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।
1: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
4: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुने छ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायतका समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको प्रष्ट पार्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुझ्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्नुभएको छ। कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफल समेत गर्नुभएको छ। उद्योग निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद भएको बताउनुहुँदै सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको छ, छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउँछ, मन्त्री यादवले भन्नुभयो। सुकुम्बासिस बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारमा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने काठमाडौँ महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडी पाखासम्मको स्थानमा भने सावधानी अप्नाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि काठमाडौँ महानगरले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको उहाँले जानकारी दिनुभयो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढी परिणाम उत्खनन गरेको पाइएको छ। खानी तथा खनिज पदार्थ नियमावली अनुसार खानीबाट निकालिएको खनिज पदार्थको परिणामका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको 7 दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। तोकिएको समयमा रोयल्टी नबुझाएको खण्डमा 30% जरिमाना रकम तिर्नुपर्ने व्यवस्था छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताका लागि खाडी मुलुकका नेताहरूसँग ठूलो वार्ता भएको जानकारी दिनुभएको छ। उहाँले शान्ति सम्बन्धी इरानको समझदारी पत्रबारे हिजो साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग सकारात्मक कुराकानी भएकोले होमुर जलमार्ग पुनः खुलाउनेमा विश्वास व्यक्त गर्नुभयो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले वार्तामा होमुर जलमार्ग पुनः खुलाउन सकिनेबारे व्यापक छलफल भएको र यसको विवरण चाँडै घोषणा गरिने बताउनुभयो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले केही दिन अघि सरकारी टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा गत

0: नपरेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हौस् त, नमस्कार।
1: तार ब्लाब ब्लाब ज्ञान सावधान तागे सापु खारङवा ह्याम हिन्ना
2: सापु गुर्किक मिम्राङमा र्याखम्मा ह्याम हिन्ना विशेषलाई नेपालला मध्य पहाड क्यार सापु ह्याम महामारीला रुप्री म्राङमन मुला चु ह्यामला लक्षण गदे म्राङमला ब्लीची से ब्रेनसे निश्चुई से घी घण्टा दोनामा मानला बरे आखाम सम ह्याङला मिसे तिलाइनु नामराङ बरे खाम्ब मुला चु बिरान दिङला मिदा लगा तबरी खाम्ब मुला विशेषलाई जाजको लगा देदा लामा ताब मुला
1: सापु ह्याम तिला कारण से लगा ताब मुला
2: दान्दे दोना तार ब्लब्लब्दा सापु ह्याम लगा ताबला कारण मान्ब मुला तसैनुन कतिपय अवस्थारी बिसाम तार ब्लब ब्लब ल्याङले सुताइनु नानी बमिदा चु ह्याम लागब तब मुला स्यान जीवाणु थिन विषाणु का देसे नुन चु ह्याम लागब तब रे खम्ब मुला
1: सापु ह्यामला लक्षण का दे तिला तिला हिन्ना
2: एकासी गुर्गिक चकेन मी वाला ताबा थिन मी नया छाबा
1: यालडी चाबरी अखम्बा
2: मी सुखाबा
1: मान लावारी गाइसाम मीला लानिरी तार मांगबा
2: ज्यानलासी मी मांगमारी अखम्बा
1: सापु ह्यामदा खरंगलासी काबा
2: तार ब्लब ब्लब ग्यामसे थारेंग नुन्टीबा
1: लानन यालयालबा तार नांगसाल आमराबा न्यासे थेन मुना मराप झाल डुंगबा
2: खाम्दे दोना म्राफ्थेन झ्यालडी जाली झाङबा
1: मेरवा दुईरी नाङसाल साइसी अथवा जाजावा नाङसाल म्रासी झुल नाङरी मेरवा
2: योनन मानला बारे खाम्छम चु याम याम छे फान बारे खाम्ब मुला तर घाइन लाजिबिसाम बिरामी से मि आमराङ बारे खाम्ब मुला थेता बसे चु याम लागब ताबाला संकतासाम योन बिमा योन अस्पताल अथवा मिला मानला बा ग्लारी निगे राङला तोसासे मान अथवा जडीबुडीला प्रयोग आलागे
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना थिएन संचार केन्द्र।
3: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार। त्यसपछि केन्द्रीय प्रसारणबाट शैक्षिक कार्यक्रम विषयगत पाठ एकको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पाङ्सी झिन्बासे तिनी हेन्से अभियान्डी गोर्सोम ग्लाग्याम खोला घर खाली लाबा गे तिबा हिन्ला बिसी महानगरला घ्रेनपो धनराज आचार्य से सुङबा मुला चुराङलासिन सडक डिभिजन गेजाङ बाँकेसे सार्वजनिक थुम्री ठिम्दा नाङ्सी शोभा दिम टहरा कादे हटाई दिबारी दोषी मोइजेन लाबा मुला गेजाङ से पाङबा अनुसार कर्णाली राजमार्गला थुम कादे कोहलपुर नेपालगञ्ज सडक ग्यालाम ला चुर्से ओर्से शोभा दिम टहरा कादेसे लामा ग्यालाम शोभा थेन ग्रेन शोभारी खाम्बा आरे सार्वजनिक सडक थुम्री शोभा दिम टहरा पसल घोटे गाल राङबा सेकादे सूचना छिपा रासे सोमची गा र नाङ्री हटाई दिबारी पाङबा मुला गेजाङसे पाङबा धुई नाङ्री संरचना आहा टाई दिसाम थिम अनुसार गेजाङ राङसेन डोजर प्रयोग लासी हटाई दिबा थेन चु लामा ताबा मोकोन खर्च सम्बन्धित मिनी कि गेन्दुन ग्याम्नोन किन्बा बिसी पाङबा मुला नेपाल सोमरा कोरबारी खासियुबा संयुक्त अधिराज्यला इन्डो पेसिफिक थेन समानता सम्बन्धी ब्लोन सीमा मलहत्रासे नेपालला स्यार गुणस्तर थेन प्राविधिक स्यार रङ कादेसे खाम्दे रो लाबा बिसी चुङबा मुला नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज से तिनी सेङबा काठुरी मलहत्रासे ह्युल नि गुङला ब्रेलबाता दातेला भीमा ज्याबा सोबारी सहकार्यला प्राथमिकता स्यार थाबा रङ कादेसे मिनिदा तोबा सेरी लगानी लाबा बिसी सुङबा मुला ब्लोन महल मलहोत्रासे कोरबा धुरी नोर ब्लोन डाक्टर स्वर्णिम वागले रोङसा ब्लोन शिशिर खनाल स्यार थेन क्लाङ ब्लोन सस्मित पोखरेल लुम्बिनी प्रदेशला ग्रेन ब्लोन चेत नारायण आचार्यला आचार्य थेन रूप तासी लिङ्मो लासियुबा मुबा नेपाल थेन चीन गुङला मुर समन्वयला चिसाङ रसुवाला धुन्छेरी मुबा जोङ प्रशासन घेजाङ्री चिबा मुला चिसाङ्री नेपाली ह्वानाला गोबाङ रसुवाला सिडियो राजेश पन्थीसे लासियुबा मुबा बिसामा चीन ह्वानाला गोबाङ चिनिया अधिकारी चु चिन साउन्से लासियुबा मुबा युल्नी गुङला धानपोकादे घुङ्री तिल्मा ताबा काठुरी रसुवा फिर्क्याप ग्याम खाबा नेपाली ड्राइभर कादेदान तोबा ठिम छोना लासी केरुङ निबा ताम्री ज्यावन लेङ्मो ताबा मुला बिसी सिडियो पन्थीसे सुङबा मुला जल थेन मौसम विज्ञान विभाग से चुपाल से तिलाई जोङरी लानन छेप्पा ताबारी खामला विवान तोबा तयारी गाछन लाबारी मोइजेन लाबा मुला विभाग से तिलमा हेन्से लुम्बिनी प्रदेश प्रदेश थेन सुदूर पश्चिम प्रदेशला पहाडी थेन ग्यागरला तिलाई घ्ला कादेरी लानन छेप्पा ताबारी खाम्बा ताबासे तोबा तयारी लाबारी लाबान सतर्क ताबारी मोइजेन लाबा खिन्ला विभाग से लानन छेप्पा तामा ब्लापा लाना क्युई फुइबा थोबो सुखाबा काङ कादे झ्यारबा मिङ क्युर्बा व्यवस्थाबा रुङ रुइबा छिर्बा ताबारी खाम्बा ताबासे चु ग्याम सोबारिन मोइजेन लाबा मुला विभागसे लेपा लाबा थेन क्रोबा धिनी ग्याम सोबारी दिम नाङरिन चिबा फिर्क्याफ खाम्दे आथोनबा सुतिला क्वान कादे क्वानबा फिर्क्याफ थोनमा थोबो घापा कुलाकी क्वानबा क्वि लाना थुङबा लातोला बिसी पाङबा मुला लाना नाम ताइबा लिछा ढुइसे दिम ब्योङना लामा याङ बरग गाउँपालिका गिक ला ब्ली थेत्मा भिस्थापित ताबा मुला दिम ढुइसे दिम नाङमा याङ बरग गिक लाम्बा खोलाला मोहन लाल खवास कबीर खवास थेन कोप्चे ला गङ्गा प्रसाद बेघाला दिम थेमे विस्थापित ताबा खिन्ला भालथेन ढुइचे याङ बरग नि मेवा खोलारी मुबा हरि हृदयन मेवा खोला जलविद्युत आयोजना रिनोन छेती ताबा मुला चुराङलासिन जुम्लाला तिला गाउँपालिका कुरी मुबा ज्योति लोभखाङला छानो लाबा लुङसुर्से फ्याङना लामा ब्रिबा ढोबारी समस्या ताबा मुला लाना नाम ताइबा लिछा खाबा भालसे सङ्गुवा सभा जोङला मकालु गाउँपालिका गा फोक्टो ला पाखुरी स्योङरी ग्रेन छेती ताबा मुला भालसे सानाम बोन दल बहादुर गुरुङला ग्यार्जा निसे चुई भ्रे ग्युई बेपमा मासी याङबारी खाम्बा आरे जोङ प्रहरी घेजाङ सङ्खुवा सभासे पाङबा अनुसार तिलमा स्योरी खाबा भालसे छाबारी बोर्बा गुरुङला ग्यार्जा निसे नाची घ्यु कादे माबा हिला धाते दोना गोर सोमची नि घ्यु जेखेन सोबा अवस्तारी स्याप्पा मुला याम्बु उपत्यका अपराध अनुसन्धान घेजाङला टोलीसे बैङ्की कसुर मुद्दारी यार्सी चिबा मेन्दो गिक मिनिदा चुङसी सार्वजनिक लाभामुला याम्बु महानगरपालिका निचुई नि चिबा सोमची नाचुई सोम दिङला प्रणव लाल सिंह दा याम्बु उपत्यका अपराध अनुसन्धान घेजाङला सुङबोन्थेन प्रहरी उपरीक्षक रामेश्वर कार्कीसे चुङबा जानकारी पिन्स्युबा हिँला चुङबा सिङदा च्याबा साइबा लासी कारबाही लाबारी प्रहरी वृत जनसेवा याम्बुरी पुइबा मुला बागमती गान्धीरी तिलमा लुई खुबारी निवा धुरी मेन्दो नि ब्योन कादे ब्लुम्सी महाबा मुला इलाका प्रहरी गेजाङ चन्द्र निङ्गापुर से पाङबा अनुसार महाबा कादेरी सर्लाहिला लालबन्दी नगरपालिका गा दिम ताबा गणेश महतोथेन होजान ग्लाला र रोहित महतो मुला मेन्दो निनोन ब्योन कादेदा माइबा गे प्रहरी से लाबन मुला स्यान्स्युबान मुबा सानगिर झेन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको एकाइ 5 क्षेत्रफल र आयतन अर्थात् एरिया र भल्युम अन्तर्गत संयुक्त ठोस वस्तु बेलना र सोली, सोली र अर्धगोला, बेलना र अर्धगोला, सोली र सोली, त्यसपछि प्रिज्म र पिरामिडका सतहको क्षेत्रफल र आयतन सम्बन्धी समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
5: नमस्कार सर।
6: नमस्कार, नमस्कार। ल, आफ्नो स्थानमा बस्नुहोस्।
5: धन्यवाद सर।
6: विद्यार्थी भाइ बहिनीहरू, आज हामी के को बारेमा छलफल गर्ने भनेका थियौँ? ल भन्नुहोस् त
7: सर। हजुरले त हिजो हामीलाई संयुक्त ठोस वस्तु अन्तर्गत बेलना र सोली, सोली र अर्धगोला, बेलना र अर्धगोला, सोली र सोली, त्यसपछि प्रिज्म र पिरामिडका सतहको क्षेत्रफल र आयतनका समस्या छलफल गर्ने भन्नुभएको थियो।
6: हो, यहाँहरूले ठिक भन्नुभयो। हामीले अघिल्लो क्लासमा यिनै संयुक्त ठोस वस्तुहरूको सतहको क्षेत्रफल र आयतन पत्ता लगाउन सूत्रका बारेमा छलफल गरेका थियौँ। आज हामी यिनैसँग सम्बन्धित केही प्रश्नहरू समाधान गर्नेछौँ।
7: सर, अब एउटा प्रश्नको समाधान गरौँ न।
6: ल, प्रश्न राम्रोसँग ध्यान दिएर सुन्दै लेख्नुहोस् है त।
5: हुन्छ सर।
6: एउटा बेलना र सुली मिलेर बनेको ठोस वस्तुको आधारको अर्धव्यास 7 सेन्टिमिटर, बेलनाको उचाइ 20 सेन्टिमिटर र सोलीको छड्के उचाइ 25 सेन्टिमिटर भए उक्त ठोस वस्तुको वक्र सतहको क्षेत्रफल कति हुन्छ होला? अनि पुरा सतहको क्षेत्रफल कति होला? र आयतन पनि पत्ता लगाउनु पर्नेछ।
7: सर, प्रश्न पुनः एकपटक भनिदिनुहोस् न।
6: ल, फेरि ध्यान दिएर सुन्दै लेख्नु है त। एउटा बेलना र सोली मिलेर बनेको ठोस वस्तुको आधारको अर्धव्यास 7 सेन्टिमिटर, बेलनाको उचाइ 20 सेन्टिमिटर र सोलीको छड्के उचाइ 25 सेन्टिमिटर भए उक्त ठोस वस्तुको वक्र सतहको क्षेत्रफल कति हुन्छ होला? त्यस्तै पुरा सतहको क्षेत्रफल कति होला? र आयतन कति हुन्छ होला?
5: सर, यहाँ बेलना र सोली मिलेर बनेको ठोस वस्तुको आधारको अर्धव्यास आर बराबर 7 सेन्टिमिटर, बेलनाको उचाइ एच वान बराबर 20 सेन्टिमिटर, सोलीको छड्के उचाइ एल बराबर 25 सेन्टिमिटर र सोलीको उचाइ एस टू पत्ता लगाउनु पर्नेछ। अब ठोस वस्तुको वक्र सतहको क्षेत्रफल अर्थात् सिएसए बराबर बेलनाको वक्र सतहको क्षेत्रफल प्लस सोलीको वक्र सतहको क्षेत्रफल बराबर 2πr h1 प्लस πrl।
7: अब आधारको अर्धव्यास r, बेलनाको उचाइ h1 र सोलीको छड्के उचाइ l को मान प्रतिस्थापन गर्दा ठोस वस्तुको वक्र सतहको क्षेत्रफल अर्थात् सिएसए बराबर बेलनाको वक्र सतहको क्षेत्रफल प्लस सोलीको वक्र सतहको क्षेत्रफल बराबर 2πrh1 प्लस πrl बराबर 2πr ब्रैकेट ओपन h1 प्लस l ब्रैकेट क्लोज बराबर 2 × 22/7 × 7 ब्रैकेट ओपन 20 + 25 ब्रैकेट क्लोज बराबर 44 × 45 = 1980 स्क्वायर सेन्टिमिटर भयो।
5: सर, मेरो पनि 1980 स्क्वायर सेन्टिमिटर नै आयो।
6: ल ठिक छ, अब उक्त वस्तुको पुरा सतहको क्षेत्रफल कति हुन्छ होला?
5: बेलना र सोली मिलेर बनेको ठोस वस्तुको पुरा सतहको क्षेत्रफल अर्थात् टिएसए बराबर आधारको क्षेत्रफल πr स्क्वायर प्लस वक्र सतहको जम्मा क्षेत्रफल 1980 बराबर 22/7 × 7 × 7 प्लस 1980 बराबर 154 प्लस 1980 बराबर 2134 स्क्वायर सेन्टिमिटर भयो।
6: आहा, धेरै राम्रो। अनि तिम्रो नि?
7: सर, मेरो पनि 2134 स्क्वायर सेन्टिमिटर नै आयो।
6: ल ठिक छ, अब उक्त वस्तुको आयतन कति हुन्छ होला?
7: सर, उक्त ठोस वस्तुको आयतन V बराबर बेलनाको आयतन प्लस सोलीको आयतन बराबर πr स्क्वायर h1 प्लस 1/3πr स्क्वायर h2 हुन्छ। तर h2 को मान कसरी पत्ता लगाउने?
6: यहाँ h2 भन्नाले सोलीको उचाइ हो। सोलीको आधारको अर्धव्यास र छड्के उचाइ दिएको बेलामा सोलीको उचाइ कसरी पत्ता लगाउने होला?
7: सर, h2 बराबर रुट अन्डर l²-r² बराबर रुट अन्डर 25² - 7² यहाँ a²-b² सूत्र पनि प्रयोग गर्न सकिन्छ, जहाँ रुट अन्डर ब्रैकेट ओपन 25 - 7 ब्रैकेट क्लोज बराबर रुट अन्डर 32 × 18 बराबर 24 सेन्टिमिटर आयो।
6: स्याबास, अब आयतन पत्ता लगाउन सकिन्छ होला नि?
5: सकिन्छ सर। उक्त ठोस वस्तुको आयतन भी बराबर बेलनाको आयतन πr स्क्वायर h1 प्लस सोलीको आयतन 1/3πr स्क्वायर h2 बराबर πr स्क्वायर ब्रैकेट ओपन h1 प्लस 1/3s² ब्रैकेट क्लोज बराबर 22/7 × 7 × 7 ब्रैकेट ओपन 20 + 1/3 × 24 ब्रैकेट क्लोज बराबर 154 ब्रैकेट ओपन 20 + 8 ब्रैकेट क्लोज = 154 × 28 = 4312 क्यूब सेन्टिमिटर आयो।
6: स्याबास, निकै राम्रो।
5: सर, अर्को प्रश्न पनि समाधान गर्न दिनुहोस् न।
6: ल, ध्यान दिएर सुन्दै लेख्दै गर्नु। एउटा वर्ग आधार भएको प्रिज्म र पिरामिड मिलेर बनेको संयुक्त ठोस वस्तुको आधार भुजाको लम्बाइ 10 सेन्टिमिटर, प्रिज्मको उचाइ 5 सेन्टिमिटर र पिरामिडको उचाइ 6 सेन्टिमिटर भए उक्त ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस्।
7: सर, प्रश्न पुनः एकपटक भनिदिनुहोस् न।
6: ल, ध्यान दिएर सुन्दै लेख्नु है त। एउटा वर्ग आधार भएको प्रिज्म र पिरामिड मिलेर बनेको संयुक्त ठोस वस्तुको आधार भुजाको लम्बाइ 10 सेन्टिमिटर, प्रिज्मको उचाइ 5 सेन्टिमिटर र पिरामिडको उचाइ 6 सेन्टिमिटर भए उक्त ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस्।
5: सर, यहाँ वर्ग आधार भएको प्रिज्म र पिरामिड मिलेर बनेको संयुक्त ठोस वस्तुको आधार भुजाको लम्बाइ ए बराबर 10 सेन्टिमिटर, प्रिज्मको उचाइ एच बराबर 5 सेन्टिमिटर, पिरामिडको उचाइ H1 बराबर 6 सेन्टिमिटर, संयुक्त ठोस वस्तुको आयतन बी बराबर पत्ता लगाउनुहोस्।
6: यी त भए दिएका कुराहरू, अब आयतन कसरी पत्ता लगाउने होला?
7: सर, संयुक्त ठोस वस्तुको आयतन अर्थात् बी बराबर प्रिज्मको आयतन प्लस पिरामिडको आयतन बराबर ए स्क्वेयर एच प्लस 1/3 a² h1 बराबर ए स्क्वेयर ब्रैकेट ओपन एच प्लस 1/3 h1 ब्रैकेट क्लोजमा आधार भुजाको लम्बाइ ए बराबर 10 सेन्टिमिटर, प्रिज्मको उचाइ एच बराबर 5 सेन्टिमिटर र पिरामिडको उचाइ h1 बराबर 6 सेन्टिमिटरको मान राख्दा 10 स्क्वेयर ब्रैकेट ओपन 5 + 1/3 × 6 ब्रैकेट क्लोज बराबर 100 × 7 बराबर 700 cm³ आयो।
5: सर, मेरो पनि संयुक्त ठोस वस्तुको आयतन भी बराबर प्रिज्मको आयतन प्लस पिरामिडको आयतन बराबर ए स्क्वायर एच प्लस 1/3 a² h1 बराबर ए स्क्वायर ब्रैकेट ओपन एच प्लस 1/3 h1 ब्रैकेट क्लोज मा आधार भुजाको लम्बाइ ए बराबर 10 सेन्टिमिटर, प्रिज्मको उचाइ एच बराबर 5 सेन्टिमिटर र पिरामिडको उचाइ एच 1 बराबर 6 सेन्टिमिटरको मान राख्दा 10 स्क्वायर ब्रैकेट ओपन 5 + 1/3 × 6 ब्रैकेट क्लोज बराबर 100 × 7 बराबर 700 cm³ आयो। सर, मेरो पनि अझैको जस्तै आयो।
6: ल, धेरै राम्रो।
5: सर, आज त संयुक्त ठोस वस्तुको सम्बन्धमा धेरै बुझ्यौँ।
6: अब अर्को एउटा प्रश्न ध्यान दिएर सुन्नुहोस् है त। अर्ध व्यास 3 सेन्टिमिटर भएको दुईवटा ठोस सोलीहरू मिलेर बनेको एउटा संयुक्त ठोस वस्तु छ जसको दुईवटा सोलीको जम्मा लम्बाइ अर्थात् उचाइ 20 सेन्टिमिटर छ भने उक्त संयुक्त ठोस वस्तुको आयतन कसरी पत्ता लगाउन सकिन्छ होला? ल, ध्यान दिएर सुन्नुहोस् है त। यहाँ दुईवटा के छ त, ठोस सोली मिलेर बनेको संयुक्त ठोस वस्तु छ जसको अर्धव्यास 3 सेन्टिमिटर छ र दुईवटा सोलीको जम्मा उचाइ, एउटा सोलीको उचाइलाई h1 अर्को सोलीको उचाइलाई h2 मान्नुभयो भने h1 प्लस h2 इक्वल्स टु 20 सेन्टिमिटर भयो। अब हामी के गर्न सक्छौँ त, दुईवटा संयुक्त ठोस वस्तुको आयतन बराबर दुईवटा सोलीको जम्मा आयतन हुने भयो अर्थात् एउटा सोलीको आयतन 1/3 πr² h1 प्लस अर्को सोलीको आयतन 1/3 πr² h2 भयो। यो दुईवटाबाट 1/3 πr² कमन लिनुहोस् अनि ब्राकेटभित्र के रह्यो त, h1 प्लस h2 रह्यो। अब यहाँ πr र h1 प्लस h2को मान प्रतिस्थापन गर्दा के हुने भयो त, 1/3 × 22/7 × r भनेको 3 छ, 3² × h1 प्लस h2 भनेको 20 छ। 20 राखेर क्यालकुलेट गर्दाखेरि कति आयो त, 188.57 cm³ आयो। बुझ्नुभयो त?
5: बुझ्यौँ सर।
6: हस् त विद्यार्थी भाइ बहिनीहरू, आजको हाम्रो निर्धारित समय सकिएको छ। अभ्यासमा भएका प्रश्नहरू गर्नुहोला, साथै यहाँहरूले हाम्रो दैनिक जीवनमा सोलीको प्रयोग कहाँ र कसरी भएको छ आफूभन्दा अग्रसँग सोधेर इन्टरनेटबाट खोजेर कुनै उदाहरणहरू लेख्न सक्नुहुन्छ। त्यस्तै संयुक्त ठोस वस्तुको बारेमा पनि कहाँ कहाँ प्रयोग भएको छ त्यो सूची बनाउनुहोला र समाधान गर्नुहोला भन्दै आजको कक्षाबाट म बिदा हुन्छु। बाई बाई।
5: बाई बाई सर।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: Dear students, in today's class we are discussing the grammar topic focusing on modal verbs and imperatives given in unit 4 of grade 10 compulsory English textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
10: Pranit, look, Asa is coming.
7: Yes, he is.
10: Namaste, sir.
11: Namaste. What are you doing here?
10: We are sending the junior students in the classroom.
11: That's good. What did you say to them?
10: Go to your classroom.
7: You should go to your classroom after the bell.
11: That's great. In our previous classes, you learned many grammatical items. And today, we are going to learn grammatical items. Can you guess? It's related to what you have said to your junior students while sending to their classrooms, that are modal verbs and imperatives.
10: We are ready to learn, sir.
11: Good. For it, you have to turn to page number 58 and 59, okay?
10: Okay, sir.
11: Dear students, have you seen grammar 1 on page number 58?
10: Yes, sir.
11: Good. What is written there in A?
10: Read the story below.
7: And tell what the underlined words are used for.
11: Yes, you are right. Now, you have to read the story. There are some words which are underlined. You notice their uses in the story, okay?
10: Okay, sir.
11: Start then. I hope you might have finished reading.
10: Yes, sir.
11: Very good. Now, I want to read the story once again. Listen to me very carefully. A heron was walking sedately along the bank of a river. All he could see on the clear water was a little fish. This might be a good breakfast for me, thought the heron. Suddenly, his eyes fell upon a big octopus passing by. Master Heron should not be happy with such a tiny fish, he said to himself. I wouldn't even trouble to open my beak for anything like that while I may have a lovely dinner. But I must play a trick on the octopus or it will escape. The fish and the octopus were smarter than the heron. They swam into the depths of the river and disappeared. The poor heron had to be content for breakfast on a tiny snail. Can you tell me the underlined words from the story?
10: Yes, sir.
11: Okay, tell me, turn by turn. We'll say first.
10: May I, sir?
7: Then I will say, sir.
11: Go ahead then.
10: The words are could, might, should.
7: Similarly, other underlined words are wouldn't, may, must, and had to.
11: You are so smart. Now, can you tell me their uses in the story?
10: We will try, sir.
11: What do we call for these words first?
10: Modal verbs, sir.
11: Yes, you are right. Let's talk about their uses. We use them for various purposes, but we are going to discuss their uses based only on the story, okay?
10: Okay, sir.
11: Can you tell me the use of could?
7: I think it is used to express possibility. In the story, the line, all he could see on the clear water was a little fish.
10: Yes, sir. Praneeth is right. Here, could shows the ability of the heron to see even a little fish in the river.
11: Very good. You know, could is the past form of can.
10: We know it, sir.
11: Okay, good. Another underlined word is
10: might.
11: Yes, that is might. And can you tell me its use again?
10: Sir, it is used to express possibility or guess.
7: Yes, sir. Gaurav is right. Here, in the story, it says, this might be a good breakfast for me. Means, heron's breakfast is not sure, but there is a chance to be a good breakfast.
11: Very good. You know, might is also the past form of may.
10: We know, sir.
11: Good. Next underlined word is
10: should.
11: Yes, it is should. And what is its use?
10: Advising or suggesting.
11: Great. The line in the story, Master Heron should not be happy with such a tiny fish, means it is suggested to be happy with big fish or anything that should be big, isn't it?
10: Yes, sir.
11: What is the next underlined word?
10: It is wouldn't.
11: Do you know its use?
10: I get confused, sir.
7: Sir, I don't have any idea of its use.
11: Okay, don't worry. I am here to help you. See, best in the story, would is used for a conditional mood. That is, Heron thought that it would not even open its mouth in the condition of getting a big and good dinner instead of a small fish. Is it clear to you?
10: Yes, sir.
11: Good. Then, what is the next underlined word?
10: May.
11: Yes, it is may. And what about its use?
10: May is also used to express possibility like might.
7: Yes, sir. In the story, I may have a lovely dinner means the heron will have a chance to get a good dinner.
11: Yes, you are right. Let me tell you another underlined word, that is must.
10: It is used to express obligation or compulsion.
7: In the story, it said, I must play a trick on the octopus or it will escape, means
10: if the heron does not play the trick, then the octopus will escape.
7: The heron will be hungry.
11: Yes, you are absolutely correct. So, to eat, the heron must play a trick. We have one more underlined word, that is had to.
10: Yes, sir. It is had to.
11: Do you know its use then?
10: It is used to express obligation or compulsion.
11: You are right, and it is used as the past form of must, okay?
10: Okay, sir.
11: Very good. I want to repeat the uses of those modal verbs once again. Please write down in your notebook, okay?
10: Okay, sir. Could is used to express ability that we can perform or not. Might is used to express possibility whether that will take place or not. Should is used to express advice or suggestion to do or not to do.
11: Now, it's Praneeth's turn, okay?
7: Would is used to express a conditional mood that any activity is based on something else. May is also used to express possibility. Must is used to express obligation or compulsion in the present. And had to is used to express obligation or compulsion in the past.
11: Have you written in your notebook?
10: Yes, sir.
11: If so, we are going to do exercise B. Are you ready for it?
10: Yes, sir.
11: Dear students, what is the instruction?
10: Complete the sentences below with the correct words given below.
11: Yes, the instruction says to us to complete the sentences with the correct words given there. Is it clear to you?
10: Yes, sir.
11: First, I want to tell you the modal verbs that you have to supply in the blanks. Listen to me and do your task, okay?
10: Okay, sir.
11: The words are could, can't, must, may, should, might and would. First, you complete the sentences. You can do it in your book with your pencil. Then we'll discuss the answers, okay?
10: Okay, sir.
11: I hope you might have finished your work.
7: We have, sir.
11: Good. Let's start then. One should read the sentence and another should complete it turn by turn, okay?
7: Okay, sir.
10: A. This dot B shuffles court. It is too small for him.
7: The correct word is this can't be shuffles court. It is too small for him.
11: You are right. Here, if the court is very small, it can't be of shuffles.
7: Now, my turn to read the sentence. B. Dot. You please tell me the way to the airport.
10: The correct answer is, could you tell me the way to the airport?
11: Yes, you are right. Here, could is used to make a request.
10: Now, C. ... You like to stay with us at the weekend.
7: The correct answer is, would you like to stay with us at the weekend?
11: Wow, you are right. Next sentence is D. Do you know where Jack is? He ... be in his office.
7: Might.
11: Good. It is not sure that he is in his office. It is just a possibility that he may be in the office. Now, E. The sky is overcast. It ... rain in the afternoon.
7: May, sir.
11: Very good. It is not sure to rain in the afternoon. There is only possibility to rain. Now, F. Sonam has been walking in the field all day. C. ... be tired.
7: Must.
11: Right. After walking the whole day, we get tired. Now, G. The film is really wonderful. You ... see it at least once.
7: Should.
11: You are right again. It is used to suggest to watch the film.
7: Next exercise is C.
11: Yes, it is C, but it is your homework. If the sentence is obligatory in affirmative or positive way, use must. And if it is obligatory in negative way, use can't. Is it clear?
7: Yes, sir. We can do it.
11: Good. Now, we are going to discuss another grammatical item under grammar 2. That is imperatives. So, for it, turn to page number 64 and 65.
7: Okay, sir.
11: Have you seen grammar 2 on page number 64?
7: Yes, sir.
11: Right. The instruction says to us, match the following imperative sentences with their functions. You do it first and we'll discuss it.
7: Okay, sir.
11: Well, I hope you might have finished the task.
7: Yes, sir.
11: Now, I want to read the sentences one after another and you should tell me their functions, okay? Let me start. A. Kindly tell me where the park is.
7: Making a request.
11: Right. Next is B. And the sentence is, go straight and take the first turn on your right.
7: Giving direction.
11: Good job. Now, next one is C. Cook the rice in medium heat until it turns tender.
7: Giving instruction.
11: Good job. Next sentence is D. That is, please join us on the tour.
7: Making an invitation.
11: Yes, you are right again. And again, another sentence in E is, don't feed the animals in the zoo.
7: Making an order.
11: Right. Another sentence in F is, wear warm clothes.
7: Giving advice.
11: Good job. Now, G. And the sentence is, put your hands up.
7: Warning.
11: Again, you are right. We have another sentence in H, that is, get out of here at once.
7: Making a command.
11: Good. The last one is I, that is, let's go for a walk.
7: Suggesting.
11: Dear students, you have done a great job. Do you know what imperative sentence is?
7: I think imperative sentence starts with the verb.
10: Yes, sir. In exercise A, all the sentences start with the verbs.
11: You are right. Imperative sentences start with the verbs and they are used to perform different functions as we have done in exercise A just now. Is it clear?
7: Yes, sir.
11: Good. We have one more task to do, that is B. And it says to us to change the following imperative sentences into negative.
7: May we start doing now, sir?
11: Oh, you are so active, but I want to give it as your homework. Listen to me. Use do not before the verb in the beginning to change the imperative into negative. But if there is let, let's, then use not after let or let's before the verbs. Okay?
12: Okay, sir. It's clear, sir.
11: If so, this much for today. Have a nice time. Goodbye.
10: Goodbye, sir.
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
13: प्रस्तुत गर्दै थियौँ शैक्षिक कार्यक्रम विषयगत पाठ। यहाँहरू सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। यो बागमती प्रादेशिक प्रसारण हो। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताउनु भएको छ। लुम्बिनी प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेश सभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गर्ने उल्लेख गर्नुभयो। उहाँले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउनु हुँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिने जानकारी दिनुभयो। कृषि क्षेत्रको आधुनिकीकरण, पारङ्गारिक उत्पादन प्रवर्धन तथा उत्पादनमा विविधीकरण मार्फत रोजगारी र आय आर्जन सृजना गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो। मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयन योग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्नुहुँदै कार्यान्वयनमा नवीनतम ल्याउने बताउनुभयो। प्रदेश सभाको अर्को बैठक जेठ 11 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। कोशी प्रदेश सभामा प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी राख्नु भएको प्रस्तावमा सभामुख अम्बर बहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएपछि छलफल सुरु भएको हो। छलफलमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रम शब्दमा राम्रो रहे पनि यसमा समावेश गरिएका विषयवस्तु को कार्यान्वयनमा जोड दिनुपर्ने, पर्यटन, पूर्वाधार, कृषि र रोजगारीका विषय समेटिए पनि यसको कार्यान्वयनमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो। बैठकमा प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत भएको छ। प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताउनु भएको छ। गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताउनुभयो। मुख्यमन्त्री पाण्डेले विश्व प्रवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्नेमा जोड समेत दिनुभयो। कार्यक्रममा विभिन्न वक्ताहरूले व्यक्तिगत स्वार्थ पछि नलागी गणेशमान सिंहले गर्नुभएको त्याग र समर्पण भावी पुस्ताका लागि प्रेरक भएको र सिंहले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनु भएको अतुलनीय योगदानका बारेमा चर्चा गर्नुभएको थियो। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेका संरचना आजदेखि हटाउन सुरु गरेको छ। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा 3 ठाउँबाट खोला घर खाली गर्ने कार्य सुरु गरिएको महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो। महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन्। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरिएको पाइएको महानगरपालिकाले जनाएको छ। त्यसै गरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन्। बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटक पटक म्याद थपिए पनि समयमा सडक निर्माण नहुँदा वर्षामा हिलाम्बे र गर्मीमा धुलाम्बेका कारण जनताले शास्ति भोग्दै आएका छन्। निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि धुलै धुलो भएर घरको आँगनमा बस्न नमिल्ने, यात्रुहरू सडकमा आवाज जावत गर्दा रुमालले नाक मुख छोप्नुपर्ने तथा भारतबाट आउने मालवाहक सवारीहरूलाई आवाज जावत गर्न समस्या भइरहेको पलही नन्दन गाउँपालिका 2 वडाध्यक्ष जगदीश गुप्ताले बताउनुभयो। छिमेकी मित्र राष्ट्र भारतसँग जोडिएको महेशपुर भन्सारबाट हरपुरसम्म 1 किलोमिटर र सुनवल बजारको 500 मिटर सडक निर्माण सम्पन्न गर्ने गरी 2080 वैशाख 26 गते सम्झौता गरिएकोमा हालसम्म 65% मात्र सडकको काम सम्पन्न भएको डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले बताउनुभयो। उहाँले
बिजुलीको खम्बा तथा खाने पानीको पाइप सार्न ढिलाइ भएकाले समयमा काम सम्पन्न गर्न नसकेको बताउनुभयो। कैलालीको जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सुरु हुने भएको छ। गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा स्थानीय तेज प्रताप राणाले गाउँपालिकालाई 1 बिघा 10 कट्ठा जमिन दान गरेपछि प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिनुभयो। 12,08,27,000 रुपियाँको लागतमा 2.5 तलेको प्रशासनिक भवनको निर्माण कार्य आगामी 2084 आषाढ 20 गते सम्पन्न गरिसक्नुपर्ने इन्जिनियर शाहीले बताउनुभयो। गाउँपालिकाले वार्ड नम्बर 1 को प्रशासनिक भवनबाट हाल सेवा प्रवाह गर्दै आएको छ भने केही शाखा अहिले पनि भाडाको घरमा सञ्चालनमा छन्। जुम्लाको तिला गाउँपालिका 9 रहेको ज्योति माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हुरी बतासले उडाएपछि पठन पाठन प्रभावित भएको छ। शुक्रबार साँझ आएको हुरीका कारण विद्यालयको छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव भएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो। यस्तै राष्ट्रिय लाइनको विद्युत सेवा नपुगेको विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणाली समेत पूर्ण रूपमा नष्ट भएपछि सौर्य ऊर्जामा निर्भर रहेको विद्यालयमा अहिले ऊर्जाविहीन बनेको विद्यालयका प्रधानाध्यापक मोतीराम बुढाले बताउनुभयो। विद्यालयमा करिब 10 लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रधानाध्यापक बुढाले बताउनुभयो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। 7 बजे समाचार सुन्नुहुनेछ। 7 बजेको समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रस्तुत गर्नेछौँ। त्यसपछिको बाँकी समयमा केही आधुनिक गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउनेछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचारपछि नेपाली सैनिक कार्यक्रम प्रस्तुत हुनेछ। 8:45 बजे शास्त्रीय सङ्गीतको कार्यक्रम सुन्न सक्नुहुनेछ। 9 बजे समाचार प्रसारण हुनेछ। 9 बजेको समाचारपछि हाम्रो बोली कार्यक्रम प्रस्तुत हुनेछ। बाँकी समयमा विभिन्न लोकगीतहरू सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि 10:10 पछिको प्रस्तुतिमा सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा सुमधुर सदाबहार गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउनेछौँ। अनि 11 बजे समाचार सुन्न सक्नुहुनेछ। 11 बजेको समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने तपाईँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत अनि विविध कार्यक्रमहरूको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आज 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारीसँगै अब हामी विभिन्न कार्यक्रमहरू सुनाउँछौँ। पहिले बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। अब प्रस्तुत छ बालबाटिका कार्यक्रम।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। सदा चाहिँ आज पनि हामी कार्यक्रम बालबाटिकामा आइसकेका छौँ। प्राविधिक दाजु मोहम्मद असलमका साथ म प्रस्तोता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी। आजको यो बसाइमा दिदीले के लिएर आउनु भएको होला लागिरहेको छ, होइन? हजुर, मेरा प्यारा प्यारा भाइ बहिनी, आज रेडियो नेपालको स्टुडियोमा तपाईँहरू जस्तै तपाईँहरूका दुईजना साथी आउनुभएको छ। म उहाँहरूसँगको कुराकानी कार्यक्रम अवधिभर सुनाउँछु। आज कार्यक्रम बालबाटिकामा कस्मिक इन्टरनेसनल बोर्डिङ स्कुलबाट सक्षम दाहाल र नाइटिङ्गेल इन्टरनेसनल बोर्डिङ स्कुलबाट अभिक शर्मा आउनुभएको छ। अब उहाँहरूसँगको कुराकानी सुन्ने है त। नमस्कार दुवैजनालाई।
1: नमस्ते।
0: सक्षम दाहाल दाजु हुनुहुन्छ यहाँ, होइन? अभिक शर्मा दुईजना भाइ हुनुहुन्छ। कुराकानीको सुरुवात कहाँबाट गर्छु भने नि, तपाईँहरूले लगाउनु भएको लुगा चाहिँ क्रिकेटको छ। अब कुराकानी क्रिकेटबाटै गर्ने है त। दुवैजना क्रिकेटको फ्यान हो। ल भन्नुहोस् त सक्षमजी।
2: म पनि क्रिकेटको फ्यान हो।
0: अनि अभिक नि?
3: क्रिकेट फ्यान।
0: जता जाँदा पनि यो ड्रेसै लगाएर हिँड्नुहुन्छ?
3: जता जाँदा पनि चाहिँ अलिकति होइन है, तर धेरै टाइम
2: पार्टीहरूमा जाँदाखेरि मात्रै होइन, नभए त सबैतिर यही
0: हो। कति जोर छ त उसो भयो ड्रेस?
2: पाँच छ जोर जति।
0: पाँच छ जोर जति छ। कसले किनिदिनु हुन्छ?
2: मेरो त कहिले कहिले मम्मी, कहिले कहिले बाबा, अनि अहिले लाखले ठुलाले किनिदिनु भएको।
0: दुवैजना अनि घरमा पनि क्रिकेट खेल्नुहुन्छ होइन त? दुईजना मध्ये क्रिकेटमा सबैभन्दा बढी जान्ने चाहिँ को जानकार? अभिक भाइ जान्नुहुन्छ है। मैले सोधिहाल्छु, कतिजना हुन्छन् टिममा खेलाडी अभिक?
3: 11 हुन्छन्। सब्स्टिट्युटमा 5 हुन्छन्। एक टिममा 21 प्लेयरको टिम बनाउनु पर्छ। 5 अझै रिजर्भमा हुन्छन्।
0: कति भयो हेर्न थाल्नु भएको नि क्रिकेट तपाईँले?
3: 3 भयो।
0: तपाईँलाई त क्रिकेटको बारेमा सबै थाहा छ जस्तो लागिरहेछ। तपाईँलाई थाहा भएको जति कुरा मलाई थाहा नहुन पनि सक्छ है। अनि सक्षमजीले हेर्न थाल्नु भएको कति भयो?
2: मैले त्यही 3-4।
0: दुवैजना दाजुभाइ मिलेर क्रिकेट हेर्नुहुन्छ?
2: कहिले कहिले लाइक मामा घर गएको बेलातिर सँगसँगै हेर्यो, नभए छुट्टै छुट्टै।
0: घरमा कस कसले चाहिँ क्रिकेट हेर्नुहुन्छ?
2: म मात्रै एक्लै, बाबा मम्मी हेर्नुहुँदैन।
0: अनि लामो समय क्रिकेट हेरिरहँदा नि के हेरेको? यो पढ्नु पर्दैन, क्रिकेट मात्रै हेरिरहने भन्नुहुन्न बाबा आमाले?
2: लाइक कहिले कहिले बिहानको हुन्छ, कहिले कहिले बेलुकाको हुन्छ। यदि आज बिहानको छ भने चाहिँ के अरे हिजो बेलुकै पढेर बस्ने हो अनि गाली गर्नु हुँदैन। अनि यदि आज बेलुकातिर छ भने बिहानदेखि पढेर बस्ने अनि गाली गर्नु हुँदैन।
0: अनि अभिक रातभरि नसुतिकन क्रिकेट कतिको हेर्नु भएको छ त?
3: एकचोटि नि कि अन्नु अस्ति नै है, राजस्थान आइपिएलमा राजस्थान भर्सेस मुम्बईको म्याच 12:48 हेरेर बसेँ।
0: बाफ्रे, कतिखेर सुरु भएको थियो नि?
3: पानी परेर 10 सुरु भयो।
0: कुन खेलाडी मनपर्छ अभिकलाई?
3: सन्दीप लामेछाने।
0: अनि यता सक्षमलाई?
2: दिपेन्द्र सिंह ऐरी।
0: दुईजनालाई फरक फरक खेलाडी मनपर्दो रहेछ। दिपेन्द्र सिंह ऐरी किन मन पर्यो सक्षमजी?
2: अलराउन्डर प्लेयर, प्रेसर सिचुएसनमा राम्रोसँग ह्यान्डल गर्ने।
0: अनि अभिकलाई नि?
3: बेस्ट बलर फर नेपाल, फर्स्ट नेपाली बलर टु प्ले इन एनी बिग लिग्स।
0: अनि
3: त्यसपछि लेग स्पिनर
0: भएर पनि धेरै मन पर्यो होइन? तपाईँ पनि भविष्यमा क्रिकेट खेलाडी नै बन्ने हो अभिक?
3: खै अब क्रिकेट बन्न धेरै गाह्रो हुन्छ है, पार्ट टाइम।
0: क्रिकेट खेलाडी बन्न गाह्रो हुँदैन नि, रमाइलो हुन्छ, खेल्दा त खुसी मिल्छ, आनन्द हुन्छ। खेलाडी बन्न गाह्रो हुँदैन होला?
3: अब खेलाडी बन्न गाह्रो किन नहुनु? अब दिपेन्द्र सिंह ऐरीको एक्जाम्पल लिन न, 2022 भाइस क्याप्टेन, त्यसपछि टिमबाट निस्क्यो, 1 डिप्रेसनमा, ब्याक इन्जरी, फास्ट बोलर भएर ब्याटर र स्पिनर बन्नु पर्यो, आफ्नो कमब्याक म्याचमा 9 हानेर वर्ल्ड रेकर्ड सेट गरे।
0: यो सबै कुरा कसरी थाहा भयो तपाईँलाई?
3: जेनरल नलेज
0: है, हेर्नुहुन्छ है धेरै। बायोग्राफी नै पढ्नु भएछ जस्तो छ।
3: बायोग्राफी चाहिँ होइन।
0: क्रिकेटको अलावा अरू के मनपर्छ?
3: क्रिकेट
0: मात्र मनपर्छ। सक्षम र अभिक दुईजना सँगै हुँदाखेरि झगडा कतिको पर्छ? फाइट पर्छ कि पर्दैन?
3: आइपिएल हेर्दा पर्छ, आइपिएल हेर्दा
2: नहेर्दातिर पर्दैन।
0: बाजी पनि लाउने गर्नु भएको छ होला होइन?
3: छैन, त्यो चाहिँ छैन।
0: अनि सक्षम
2: हजुर,
0: भविष्यमा के भन्ने सोच्नु भएको छ त?
2: म अब सक्यो भने सिभिल इन्जिनियर बन्ने नभए क्रिकेटर बन्ने।
0: ए हो, सिभिल इन्जिनियर चाहिँ किन बन्न मन लाग्यो?
2: अब मेरो घरको सबैजनालाई सिभिल इन्जिनियरै बनाएको छ, मेरो माइजूको छोरा, मेरो आशिष दादा, बाबा, अनि सबैजना इन्जिनियर सिभिल इन्जिनियर भएर म पनि बन्छु भन्ने।
0: अभिक त खेलाडी बन्न नि मन छ, अनि यो बाहेक अब के इन्जिनियरिङ नै जाने हो तपाईँ पनि? कुन इन्जिनियर बन्नुहुन्छ त?
3: सफ्टवेयर इन्जिनियर।
0: सफ्टवेयर इन्जिनियर किन बन्न मन लाग्यो?
3: खै आफै अट्र्याक्ट गर्छ कि।
0: हो र? कस्तो अट्र्याक्ट गर्ने? के कुराले अट्र्याक्ट गर्छ?
3: कम्प्युटरहरूको कुरा कस्तो आफै अट्र्याक्ट गर्छ कि मलाई।
0: क्रिकेट मन पराउने मान्छे क्रिकेट हेरिरहनुहुन्छ धेरै, अनि पढ्न चाहिँ कतिको पढ्नुहुन्छ त?
3: पढाइ त टप गर्छु नि।
0: हो
3: हो,
0: कति घन्टा पढ्नुहुन्छ?
3: दिनको 2 घन्टा पढेर।
0: अनि के मनपर्छ अरू विषय? कुन मनपर्छ
3: विषय?
0: अँ
3: मनपर्न त के मन पराउनु, अब स्टुडेन्ट भएर
0: सबै विषयलाई भनेपछि
3: ठिक लाग्ने भने चाहिँ साइन्स।
0: साइन्स चाहिँ अलिक ठिक लाग्छ। कुन विषय चाहिँ अलिक गाह्रो लाग्छ त?
3: गाह्रो त कुनै नि हुँदैन, फेरि नेपाली र सोसलको ह्रस्व दीर्घले चाहिँ दिमाग खराब गराउने।
0: अँ, ह्रस्व दीर्घले सक्षमको चाहिँ दिमाग खराब गराउँछ कि गराउँदैन?
2: सामाजिकको लामो उत्तरहरू हुन्छ, त्यो 1 मार्क्स गयो भने त्यहाँ 2-3 लाइन लेख्नुपर्छ, 3 मार्क्स गयो भने 10-12 पोइन्ट लेख्नुपर्छ, अनि याद गर्न झ्याउ लाग्छ।
0: अनि सामाजिक शिक्षामा त एकदम राम्रो हुन त पढ्नु पर्यो नि, समाचारहरू सुन्नु पर्यो, हेर्नु पर्यो।
2: मैले समाचार नपढिकन पनि सामाजिक फुल ल्याएको नि छ।
0: हो, उसो भए त इतिहासहरू पनि राम्रै आउँछ होला त सामाजिकमा त? इतिहास
2: त्यति धेरै चाहिँ
0: आउँदैन। कुन विषय सजिलो लाग्छ तपाईँलाई?
2: म्याथ।
0: म्याथ गाह्रो नि? गाह्रो त सामाजिक नै होला होइन? कुन त
2: गाह्रो नि? म्याथै लाग्छ।
0: सजिलो नि म्याथ, अनि गाह्रो पनि म्याथ? कसरी?
2: म्याथको के हुन्छ भन्दाखेरि कुनै कुनै सब्जेक्ट, कुनै कुनै लाइक टपिकहरू हुन्छ, त्यो चाहिँ लाइक सजिलो खालको हुन्छ, अनि कुनै कुनै जस्तै कि सिम्पल इन्ट्रेस्टहरू, त्यो पर्सेन्टेजहरू, एभरेजहरू, तिनीहरू चाहिँ अलिक गाह्रो जस्तो लाग्छ।
0: अब सन्दीप लामिछानेले अहिलेसम्म कति विकेट हान्नुभयो त? ल भन्नुहोस् त अभि।
3: टोटल लिग 6 अप गराएर 327, T20 T20 ODI 154
0: सबै घन्टा छ। अब खेलकुदबाट छोडेर अलिकति मैले विद्यालयतर्फ गएँ है, विद्यालयका कुराहरू सोध्छु। कस्मिक इन्टरनेसनलमा सक्षमजीले पढ्न थाल्नुभएको कति भयो?
2: म 2 क्लासदेखि त्यहाँ पढ्न थालेँ हो, कोरोनाको बेला। हजुर, म 3 चाहिँ स्कुल गएको।
0: कतिजना शिक्षक शिक्षिका हुनुहुन्छ?
2: हुन्छ होला 75-76 यस्तै।
0: कस्तो छ स्कुलको माहौल, वातावरण कस्तो छ?
2: राम्रै छ, भाडबडी ठ्याक्कै पछाडिपट्टि छ। अनि
0: भाटभटिनी पछाडि भएर राम्रो भयो कि?
2: अहिले भाटभटिनी पछाडि भन्छ, अनि लाइक हामीलाई अब के हुन्छ भन्दाखेरि एउटा त 3 बिल्डिङ छ।
0: अँ,
2: अनि 3 बिल्डिङ भनेपछि हाम्रो त्यो यस्तो हुन्छ लाइक छुट्टाको हुन्छ, 1-5 year बिल्डिङमा, 5-9 year बिल्डिङमा, 10 लागि छुट्टै बिल्डिङ हुन्छ कि, डिस्टर्ब नहोस् एसीको लागि त्यस्तो भनेर।
0: तपाईँले भाटभटिनी छ पछाडि भनेपछि मलाई के याद आयो भने नि, जङ्क फुड कति खानुहुन्छ?
2: म खै होला, हप्ताको 1-2 चोटि।
0: के मनपर्छ
2: मलाई?
0: अँ,
2: मलाई मोमो।
0: अनि अभिकलाई के मनपर्छ?
3: मोमो।
0: मोमो
3: नेपाली भएर मोमो नमन पराए के मन पराउनु?
0: खाजामा के मनपर्छ?
3: खाजामा आलु चटपटै जे दिँदा नि हुन्छ,
0: खाना
3: हलुवा चाहिँ हुँदैन, फेरि जे गरे नि हलुवा चाहिँ सक्दिनँ म।
0: अनि सचिमलाई नि हलुवा मन पर्दैन? ए, भनेपछि त अनि हलुवा मन नपर्ने, चटपटे चाहिँ मनपर्ने। चटपटे त त्यति राम्रो खाजा होइन नि, घरमा बनाएको त हो, बाहिरको त होइन नि, होइन?
2: चोचो नहालिकन डालमोट हालेर खान्यो।
0: ए, अब दुईजनासँग पैसा भयो भने चाहिँ चटपटे खान कुदिहाल्नुहुन्छ क्या?
2: होइन, त्यस्तो होइन। पैसा भयो भने के गर्छ भन्दाखेरि कहिले कहिले चाहिँ हामी जान्छौँ होइन, लाइक हामीलाई आधी आधी गरेर खाऊ भनेर दिएको हुन्छ, म छुट्याइदिन्छु, ऊ छुट्याइदिन्छ, अनि दुईलाई मिक्स गरेर खान्छौँ कि दुवैलाई। कहिले कहिले ऊ चाहिँ खानेकुरा लिन्छ, म जुसहरू लिन्छु होइन, अनि अब मैले पनि मैले खानेकुरा दिन्छ, म नि उसलाई एक लाइक जुसहरू चाहिँ गरेर बाँडेर खान्छौँ कि।
0: यो दुईजना दाजुभाइको भेट चाहिँ कुन समयमा हुने हो र?
3: मामा घरको बेला,
2: ऊ चाहिँ मेरो ठुलमामको छोरा, अनि मामा घर गएको बेलामा भेटिन्छ।
0: छ नि, घरमा चाहिँ के काम गर्ने गर्नुभएको छ त तपाईँहरू दुवैजनाले? अब सक्षमबाट सोधेँ मैले।
2: घरमा अब मामले काम गर्नु भयो भने गर्ने गरे हो।
0: के काम आउँछ गर्न?
2: मलाई जे पनि आउँछ।
0: जस्तो
2: जस्तो जस्तो जस्तो मलाई सबै काम जस्तो आउँछ धेरै जस्तो।
0: आफ्नो लुगा आफै धुनुहुन्छ?
2: वासिङ मेसिनमा राख्छ।
0: वासिङ मेसिनमा। अनि जुत्ताहरूमा त पोलिस गर्नुपर्छ होला, गर्नुहुन्छ कि गर्नु हुँदैन आफ्नो काम?
2: गर्छु, त्यो लिक्विडवाला पोलिस हुन्छ त्यसले गर्छु।
0: हो, अभिकलाई के काम गर्न आउँछ? भाँडा मान्न आउँछ?
3: मैले त काम नि गरेको छैन, नगर पढ।
0: हो पढिरहनुहुन्छ? अनि पढ्दा पढ्दा अल्छी लाग्दैन?
3: अल्छी लाग्यो 10 मिनट उता जाने, बाबा एकैछिन ब्याटिङ गर्छ त भन्ने, बलिङ गर्ने, आधी घन्टा जतिमा पसिनै पसिना हुन्छ, 10 मिनट बस्ने, मुखमा पानी हाल्ने, फेरि जानु पर्न।
0: ए हो, अनि कतिको झुट बोल्नु भएको छ नि बाबा मामुलाई अहिलेसम्म? अभिकले
3: बडीमा दुईटा।
0: दुईटा
3: बडीमा
0: के झुट बोल्नु भएको थियो ल भन्नु त?
3: झुट बोलेको कसरी याद हुनु?
0: ओहो, त्यस्तो पो हो। सक्षम त अलि ठुलो पनि भइसक्नु भयो, सक्षमको घरमा को को हुनुहुन्छ?
2: म, बाबा, मम्मी, अनि आमा, अङ्कल, आन्टी, अनि बहिनी।
0: आमा कति वर्षको हुनुभयो?
2: 65।
0: आमासँग कहिले कथा सुन्नुभएको छ सक्षमले?
2: अनि आमा कथा सुन्ने भन्दा पनि आमा कहिले कहिले दुई तिन महिना विराटनगर जाँदै गर्नुहुन्छ। अनि विराटनगर के गर्नुभयो भनेर हामीले सुनाउनुहुन्छ नि।
0: तपाईँ जानुभएको छ कि छैन विराटनगर? जानुभएको छ। काठमाडौँ र विराटनगरमा के फरक लाग्छ तपाईँलाई?
2: धेरै फरक छ।
0: के फरक छ?
2: यहाँ जुन 100 रुपियाँमा पाउँछ त्यहाँ अलिकति सस्तै खालको 50 रुपियाँ 60 रुपियाँ त्यस्तोमा पाउँछ
0: खानेकुराहरू, होइन?
2: अनि त्यहाँ यहाँ अलिक शीतल भए पनि त्यहाँ चाहिँ अलिक गर्मी गर्मी खालको हुन्छ, जाडोमा पनि अलिअलि गर्मी खालकै हुन्छ।
0: अभिक
3: हजुर,
0: तपाईँलाई फलफुलहरूमा कुन फलफुल मनपर्छ?
3: मनपर्ने त कति छन्, कति छन्, लिची, म्याङ्गो, सुन्तला।
0: ओहो, मन नपर्ने चाहिँ के हो त?
3: मन नपर्ने
0: अघि हलुवा भनिहाल्नु भयो, होइन? अब फलफुलहरूमा मन नपर्ने के छ, थाहा छ केही?
3: मन नपर्ने पपैया। ओहो हो, सकिँदैन।
0: किन नि?
3: माथिको पुरै काट्नुपर्छ। माथिको काटेन भने तितो, अलिकति छोड्यो भने नि तितो, तलको खायो भने नि तितो, बोक्रा तास्नु पर्ने, केरा निकाल्नु पर्ने।
0: त्यो पपैया अनि हजुरले तासेर खानुपर्ने, होइन? मम्मी बाबाले दिनुहुन्छ, सजिलो छ नि खान त, सजिलो छैन?
2: माथिबाट पुरै गिलो हुन्छ नि, उसलाई चाहिँ मिठो लाग्दैन
0: हो?
3: गिलो मिठो लाग्ने, अरू त हो सकिँदैन।
0: आज पहिलोचोटि रेडियो नेपाल आउनुभएको हो दुवैजना?
2: म त पहिलोचोटि हो,
3: 3-4 चोटि आइसकेँ।
0: अभिक चाहिँ 3-4 चोटि आइसक्नु भयो, पहिलोचोटि आउनुभयो सक्षमजी, कस्तो लाग्यो रेडियो नेपाल छिर्दा?
2: राम्रो।
0: के राम्रो लाग्यो?
2: खुसी लाग्यो।
0: खुसी लाग्यो?
2: अलि भित्र शान्त रहेछ, फुलबारीहरू रहेछ।
0: अनि यसरी योभन्दा अगाडि कतै बोल्नु भएको थियो कि थिएन?
2: स्कुलमा मात्रै थियो।
0: स्कुलमा चाहिँ थियो। स्कुलमा अतिरिक्त क्रियाकलापहरू के केमा भाग लिनुहुन्छ सक्षमले?
2: फुटबल, क्रिकेट, ब्याडमिन्टन जस्तै
0: खेलकुदमा लिनुहुन्छ। अभिकले नि?
3: चेसमा त खेल्ने जाउला छ, हराउनै सक्दैनन्। ब्याडमिन्टनमा त्यही 3rd-2nd भइन्छ। फुटबलमा त अब त्यो भए खेलाउँदैन, खेलाउँदैन हामीले।
0: ए ए ए, अनि गीत गाउन आउँछ कि आउँदैन अभिकलाई?
3: आउँदैन।
0: नाच्ने गर्नु भएको छ कि छैन?
3: छैन।
0: प्यारेन्ट्स डेहरूमा ड्रामाहरूमा भाग लिनु भएको छ कि छैन?
3: त्यो झ्याउ लाग्छ भने यार।
0: किन नि?
3: फोर्सफुली या यो डान्समा जा, त्यो डान्समा जा भनिदिन्छ।
0: ए हो र,
3: कति कुरा मिस हुन्छ, फेरि घर आयो त्यसै 10 किलोमा मध्या हुन्छ। त्यसमाथि अझै 10 किलो क्लासवर्कको उत्तिकै गर्नुपर्छ।
0: ए, होमवर्क गर्न अल्छी लाग्छ हो तपाईँलाई? पढ्न मात्र मजा लाग्ने हो कि?
3: लास्टै अल्छी, होमवर्क गर्न चाहिँ दिने चाहिँ किन दिने?
0: ए,
3: घरमा त एकैछिन बस्न द्याऊ न यार, यो गर, प्रोजेक्ट वर्क गर, यो गर, त्यो गर।
2: अब गएर सचिन पोखरेललाई भन्नुपर्छ
0: हो। के भइदियो हुन्थ्यो जस्तो लाग्छ अभिकलाई?
3: के स्कुलमा? स्कुलमा क्रिकेट खेलाइदियो जस्तो लाग्छ।
0: अनि उसो भए त किताब कतिवटा छ त?
3: किताब त 8-9
0: किताबको कपी कतिवटा छ?
3: कपी नि अहिलेसम्म भर्खर 5 क्लासमा आयो, एउटै कपी छ।
0: घरबाट नि विद्यालयसम्मको दूरी कति टाढा छ?
3: सिधा अगाडि छ साइड।
0: उसो भए त किताब बोक्न त गाह्रो रहन्छ?
3: छैन,
0: जति धेरै किताब भयो नि नजिकै भएपछि त सजिलो भयो नि, होइन? ए तिन्जेल, तपाईँहरूले चाहिँ मसँग धेरै कुरा गर्नुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अन्तिममा सक्षमलाई केही भन्नु छ?
2: केही खेल्न पनि मन पराउनुहुन्छ, पढ्न पनि मन पराउनुहुन्छ, मैले पहिला दुवैमा ध्यान दिनु, किनभने जे कुरा के खेलकुदले सिकाउँछ त्यो कहिले कहिले पढाइले सिकाउँदैन,
0: त्यो भन्न चाहनुहुन्छ?
2: त्यही भन्न चाहनुहुन्छ। अनि धन्यवाद मलाई बोल्न दिनुभएकोमा।
0: अभिकलाई चाहिँ के सोधिदिए हुन्थ्यो जस्तो लागेको थियो? दिदीले सोध्नु भएन जस्तो लागिरहेछ कि?
3: छैन
0: छैन। अभिकलाई चाहिँ अन्तिममा के भन्न मन छ?
3: आफूलाई जुन कुरामा मन लाग्छ त्यही कुरामा जाने।
0: हजुर,
3: फ्यामिलीले भनेको कुरा जस्तो बन्नु मन छ एउटा, फ्यामिलीले बन भन्छ एउटा भन्यो भने चाहिँ आफूलाई जे मन लाग्छ त्यही गर्ने हो।
0: फ्यामिलीले एउटा क्षेत्रमा जाऊ भन्नु भए पनि आफूलाई चाहिँ मन परेको क्षेत्रमा जानुहोस् भन्न चाहनुहुन्छ होइन त अभिकजी? यतिन्जेल मसँग कुरा गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
3: हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद।
0: हजुर, आज हामीले तपाईँहरू जस्तै तपाईँहरूका दुईजना साथी सक्षम दाहाल र अभिक शर्मासँग कुराकानी गर्यौँ। आशा छ भाइ बहिनीहरूलाई आजको कुराकानी सुनेर रमाइलो लाग्यो होला। अर्को हप्ता तपाईँहरूसँग फेरि पनि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै प्राविधिक दाजु मोहम्मद असलम र म तपाईँहरूकै सञ्चालिका दिदी प्रमिला गजुरेल अर्थात् सिर्जना दिदी बिदा माग्छु। हवस् त, नमस्ते।
1: जय नेपाल।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: यति कुरामै खुसी भएर हुँदैन के दुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
2: यो कुरो त सबैलाई भन्न जानु पर्यो
3: नि। मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
1: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
4: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि
1: कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आयोजनामा ललितपुरको हरिहर भवनमा बागमती प्रदेश स्तरीय किसान सूचीकरण गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा बागमती प्रदेश र विभिन्न स्थानीय तहमा कार्यरत करिब 40 जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। नेपालको पछिल्लो जनगणना अनुसार देशभर 41,30,000 किसान परिवार रहेकोमा वैशाख 24 गतेसम्म 23,87,000 किसानहरू प्रणालीमा सूचीकृत भइसकेका छन्। सरकारले किसान सूचीकरण कार्य सम्पन्न भएका स्थानीय निकायहरूमा किसानलाई वर्गीकरण गर्दै आगामी वर्षदेखि किसान परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 दफा 47 दिएको अधिकार प्रयोग गरी किसानको पहिचान गर्ने र तथ्यपरक योजना तर्जुमा गर्न यो कार्यक्रम सुरु गरिएको हो। किसान सूचीकरण सम्बन्धी समन्वय गोष्ठीमा 3 कार्यपत्र प्रस्तुत गरिएका थिए। कृषि सूचना तथा प्रशिक्षण केन्द्रकी प्रमुख सबनम शिवाकोटी, बागमती प्रदेशबाट बाली संरक्षण प्रयोगशालाका प्रमुख सुधीर पौडेल र शङ्खरापुर नगरपालिकाकी किसान सूचीकरण कार्यक्रमकी सम्पर्क व्यक्ति सीतादेवी गुरागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
3: ₹24,50,000 किसान पुर्याउने भनेर हामीले लक्ष्य लिएका छौँ। दीर्घकालीन सोच भनेको चाहिँ यो अलिकति किसानसँग सम्बन्धित यो परिचय पत्र दिँदाखेरि कुन सिस्टम छ यही रहनेको रूपमा विकास गर्ने कुराहरू छ। क्रमशः यसलाई हामीले यो राष्ट्रिय परिचय पत्रसँग आबद्ध गर्दै रहने र त्यही परिचय पत्र एउटै परिचय पत्रबाट पनि हामीले यो किसानको डेटाहरू एक्सेस गर्न सक्ने कुराहरू छन् भने
4: गणितले त काम गरेको छ नि त। एउटा घर यहाँ छ भने एउटा घर उहाँ पर जानुपर्छ र तिमी हिँड्यो भने त गणितलाई त घर दुरीको आधारमा पारिश्रमिक दिएको हुन्छ। तर त्यो के भयो भने गणकलाई चाहिँ एकदम गाह्रो परेको अवस्थामा चाहिँ मैले यदि काम गरेँ त्यो सिस्टमबाट गइसकेपछि मैले कसरी मेरो भुक्तानी हुने भनेर हाम्रो एकजना गणक चाहिँ हामीसँग आएर उहाँले डिस्कस पनि गर्नुभएको अवस्था भएर
2: कार्यक्रममा किसानको पहिचानको आधारमा वर्गीकरण गर्दै परिचय पत्र वितरणका लागि स्थानीय प्रदेश र सङ्घ गरी 3 तहको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएको थियो। आगामी वर्ष केही पालिकाहरूमा पाइलटिङको रूपमा परिचय पत्र वितरण गरिने समेत जानकारी दिएको छ।
5: त्यतिकामा चाहिँ परिचय पत्र दिने हिसाबले जाउँ भन्ने अहिलेको कुरा एउटा कार्यक्रम प्रदेशका कार्यक्रम एनजिओका कार्यक्रम आइएनजिएको कार्यक्रम जोडेर जाएको त्यो हिसाबले यसलाई लान खोजेको हो। पेन्सनको कुरा होला, रिकग्निसन कुरा होला, किसानलाई पुरस्कृत गर्ने कुरा होला, विभिन्न कुरामा यसलाई जोड्न सकिन्छ र बिस्तारै किसानहरूलाई एउटा
2: बागमती प्रदेश स्तरका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको सहभागी रहेको कार्यक्रममा किसान सूचीकरणको वर्तमान अवस्था र आगामी योजनाबारे छलफल गरिएको थियो। छलफलका क्रममा सहभागीले कतिपय क्षेत्रमा सूचीकरण गर्दा इन्टरनेट र डाटा एन्ट्रीमा कठिनाई देखिएकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता औलाउनुको साथै किसान सूचीकरण कार्यक्रममा तथ्याङ्क राख्ने, जनशक्तिको पारिश्रमिक कम हुँदा आकर्षण नभएको लगायत किसान परिचय पत्र वितरणमा ढिलाइ जस्ता विषयवस्तुमा छलफल गरिएको थियो। कार्यक्रममा 19 स्थानीय तहका प्रमुख, उपप्रमुख सहित किसान सूचीकरण कार्यक्रमका सम्पर्क व्यक्ति, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रतिनिधि, कृषि विभाग र पशु सेवा विभागका उपमहानिर्देशक लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो। किसानको श्रमको सम्मान र लक्षित वर्गसम्म सरकारी अनुदान तथा सेवा सुविधा पुर्याउन यो सूचीकरण अभियानलाई महत्वपूर्ण रूपमा हेरिएको छ। संसदमा हालै प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ।
6: किसान सूचीकरण परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ।
2: देशमा रहेका करिब 41,30,000 किसान परिवारको वास्तविक तथ्याङ्क संकलनपछि सरकारलाई कृषि क्षेत्रका लागि सही र तथ्यपरक योजनाहरू बनाउन सहज हुनेछ। विक्रम सम्बत 2077 फागुन 22 गतेदेखि सुरु भएको यो अभियानले किसानलाई उपलब्ध गराउने सेवा सुविधाहरू पारदर्शी बनाउन र सुशासन अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छ। नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रको पहिचानको रूपमा रहेको याक र चौरी पालन व्यवसाय पछिल्लो समय व्यावसायिक चीज उत्पादनसँग जोडिएर आकर्षक आमदानीको स्रोत बन्न थालेको छ। विशेष गरी रसुवाको पर्यटकीय गाउँ गतलाङमा सञ्चालित चीज उत्पादन केन्द्रले स्थानीय कृषकहरूको जीवनस्तर बदल्नुको साथै नेपाली हिमाली उत्पादनलाई ब्रान्डिङ गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। गतलाङ चीज उत्पादन केन्द्रका प्रमुख छत्रबहादुर तामाङका अनुसार यस क्षेत्रमा चौरीको दुधबाट स्वादिष्ट मक्खन र गुणस्तरीय याक चीज उत्पादन गर्ने गरिन्छ। केन्द्रबाट मात्रै वार्षिक 10-12,000 किलो चीज उत्पादन हुँदै आएको छ, जसबाट वार्षिक 1 करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने गरेको प्रमुख तामाङले जानकारी दिनुभयो।
7: मेन सिजनमा 10-12 सय लिटरसम्म हुन्छ दुध। यो सबै लाइन चढ्न जाने हो काठमाडौँमा, अफिसमा बुझाउने, हामीले उत्पादन गरेर त्यहाँ बुझाउने। यहाँ मखन चाहिँ यहीँ बिक्री हुन्छ, सबै बिक्री हुने, सबै यहीँ बिक्री गर्ने, नहुने लाइन चढमा लगेर बुझाइदिने। उहाँहरूको त फ्याट हेरेर हुन्छ, त्यो 85-90 लिएर 115-120 हुन्छ फ्याट हेरेर, फ्याट अनुसार त्यस्तो हुन्छ। सरदरमा चाहिँ 94-95 रुपियाँ पर्ने रहेछ। पहिला चाहिँ अलि महिनामा भइहाल्थ्यो है, अहिले चाहिँ अलि 2-2.5 महिना त्यस्तै पछि हुन्छ। उहाँ त दुध बिक्री गर्नु पायो, त्यही त हामी दुध बिक्री गर्नु पायो, छोराछोरी पढाउनु पायो, त्यो पैसाले घर खर्च टार्नु पऱ्यो। यहाँ यतातिर चाहिँ ठिकै छ, यो दुन्चे तातो पानी यो गतलाङमा चाहिँ उत्पादन वृद्धि नै भइरहेछ। 3-4 हजार किलो थियो पहिला सुरुमा, पछि बढ्दै बढ्दै गएर अहिले 10-12 हजार किलो भयो। अनि यो गतलाङ तातो पानी दुन्चेमा चाहिँ उत्पादन घटेको छैन, अन्य ठाउँमा चाहिँ घटेको छ। घट्नुको कारण चाहिँ अब उहाँहरूको उमेरको, हाम्रो उमेरको मान्छेहरूले पालिरहेछ, छोराछोरीले पाल्दैन। चिज त यस्तो हो, अब टुरिस्टहरू आउने बेला बढी बिक्री हुन्छ, टुरिस्टहरूको खानामा प्रयोग हुन्छ बढी, अनि टुरिस्टहरू आएपछि बढी बिक्री हुन्छ। यो चिज फ्याक्ट्री नआउने ठाउँमा त्यति पाल्दैन, पाले पनि उनीहरूलाई बिक्रीको समस्याले त्यो यतैको मान्छेलाई बेच्छ है, त्यता चौरीको पनि यतैतिर बेचेर, अनि उनीहरूले अब बिक्री गर्ने ठाउँ छैन नभएपछि यतैको किसानले किन्छ है चौँडीहरू पनि। अब यो चौँडीहरू माथि जान्छ भोलि पर्सि, अनि यो सामानहरू हाम्रो स्टाफहरू सबै माथि जाने, माथि गएपछि त्यतै बनाउने, त्यतै ल्याउने, चौँडीहरू पनि माथि जान्छ, सामान पनि माथि नै लान्छ, स्टाफहरू पनि माथि नै जान्छ, वार्षिक 1 करोड जति हुन्छ।
2: केन्द्रका अनुसार चिज उत्पादनको आफ्नै विशिष्ट प्रविधि छ। संकलन गरिएको दुधलाई प्रशोधन गरी पकाउने प्रक्रिया निकै लामो र झन्झटिलो हुन्छ। उत्पादन भएको करिब 2 महिनापछि मात्र चिज पूर्ण रूपमा स्वादिलो र उपभोग योग्य बन्ने गर्दछ।
7: प्रोसेस त धेरै लामो छ, अब दुध पकाउने, रेनेट कल्चर हाल्ने, अनि त्यसपछि जमाउने, कटिङ गर्ने, अनि पाकिसकेपछि झिकेर प्रेस गर्ने, अनि एक रात प्रेसिङ गरेपछि भोलिपल्ट झिकेर नुन पानीमा हाल्ने। तर यो त बनाइसकेपछि राम्रो टेस्ट आउने चाहिँ 2-2.5 महिनापछि हो।
2: हिमाली क्षेत्रमा मौसम अनुसार दुध उत्पादनमा ठूलो उतार चढाव आउने गर्दछ। केन्द्र प्रमुख तामाङका अनुसार मुख्य सिजन वैशाखदेखि कार्तिकसम्म हरियो घाँसको उपलब्धता र अनुकूल मौसमका कारण दुध उत्पादन बढी हुन्छ। सिजनको समयमा केन्द्रमा दैनिक 1,200 लिटरसम्म दुध सङ्कलन हुने गरेको तामाङको भनाइ छ। अफ सिजन मङ्सिरदेखि चैत्रमा जाडो मौसम र चरणको अभावका कारण यो अवधिमा दुध उत्पादन निकै कम हुने गर्दछ। गतलाङ चिज उत्पादन केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकहरू निकै उत्साहित हुनु भएको छ। विगतमा दुध बिक्रीका लागि बजार नपाएर चिन्तित हुने कृषकहरू अहिले गाउँमै दुध बिक्री भएपछि व्यापक रूपमा पशुपालनतर्फ आकर्षित हुनु भएको छ।
8: खेती किसानमा अब चौरी पालेन त्यति चाहिँ 16-17 वर्ष भइसक्यो। 50,000 खर्च गर्नु पऱ्यो, पैसा अर्को आउनु छैन, अनि जागिर छैन, अनि त्यसलाई चौरी पालेर अलिअलि खाने मात्रै, त्यो बच्चालाई अलिअलि खर्च गर्ने। चौरी 30 वटा छ, दाना अलिअलि दिने अनि चराउने। कहिले 20 लिटर हुन्छ, कहिले 15-16 लिटर हुन्छ। ब्याउने बेलामा बार्छ, सुके बेलामा गर्छ। अहिले आउनेलाई एक लिटर आधा लिटरसम्म आउँछ, अनि नातिनेलाई एक महिना जति आउँछ, वर्षको 4 लाखसम्म कमायो।
2: नेपाली याक चिजको माग धेरै रहेकोले माग धान्न नसकिएको केन्द्रको भनाइ छ। विगतमा याक चिज मुख्य गरी विदेशी पर्यटकहरूले बढी उपभोग गर्ने गरेका थिए, तर पछिल्लो समय नेपाली उपभोक्तामा पनि यसको प्रयोग र क्रेज निकै बढेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले याक चिज उपभोग गरिरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै बजारमा यसको व्यापक प्रचार प्रसार भएको छ। प्रधानमन्त्रीको उक्त तस्विर सार्वजनिक भएपछि स्वदेशी उपभोक्ताहरूमा पनि चिजप्रतिको चासो र माग वात्तै बढेको दुग्ध विकास संस्थानले जनाएको छ। नेपालमा सरकारी र निजी क्षेत्रबाट हिमाली जिल्लाहरू रसुवा, दोलखा, सोलोखुम्बु, मनाङमा याक चिज उत्पादन हुँदै आएको छ। प्राङ्गारिक अथवा अर्ग्यानिक र स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने भएकोले यो चिजको बजार देशभित्र र बाहिर विशेष गरी युरोप र अमेरिकामा समेत बलियो रहेको छ। यद्यपि हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, चरण खर्कको अभाव र हिउँदको समयमा हुने न्यून उत्पादन अझै पनि मुख्य चुनौतीको रूपमा रहेका छन्। गतलाङ जस्ता केन्द्रहरूलाई थप आधुनिकीकरण गर्न सके र कृषकलाई हिउँदे घाँसको व्यवस्थापनमा सहयोग पुर्याउन सके नेपालको याक चिजले अन्तर्राष्ट्रिय बजारमा अझै ठूलो फड्को मार्न सक्ने निश्चित छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा आयोजित कृषि तथा पशुपक्षी विकास क्षेत्रमा कार्यरत अधिकृत स्तर आधारभूत सेवाकालीन तालिम सफलताका साथ सम्पन्न भएको छ। गत चैत्र 22 गतेदेखि शुरू भएको तालिम 31 कार्यदिनसम्म सञ्चालन भई जेठ 5 गते समापन भएको हो। कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी उहाँहरूको वृत्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको थियो। तालिममा कृषि सेवाका राजपत्राङ्कृत तृतीय श्रेणी वा सो सरहका जम्मा 24 जना अधिकृतहरूको सहभागिता थियो। सहभागी मध्ये 23 जना संघीय निकायमा र 1 जना स्थानीय तहमा कार्यरत हुनुहुन्छ। तालिममा पशु विकास अधिकृत, खाद्य अनुसन्धान अधिकृत, बाली विकास अधिकृत, कृषि इन्जिनियर, माटो विज्ञ, पशु चिकित्सक, कृषि अर्थविज्ञ र बागवानी विकास अधिकृतहरूको उपस्थिति रहेको थियो। तालिम समापनको अवसरमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले यस प्रकारको सेवाकालीन तालिमले कर्मचारीको वृद्धि विकास मात्र नभई सेवा प्रभावलाई थप प्रभावकारी र नतिजामुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
9: डेलिभरीमा, अपरेसनमा, काममा जसले रेजिस्टेन्स क्रिएट गर्छ उसले फिट गरिरहन्छ, म चाहिँ राम्रो गरिरहेछु, उसले आफैलाई डिस्टर्ब गर्छ। तपाईँको सिस्टममा कहीँनिर रेजिस्टेन्स भने प्लिज
2: तालिमले सरकारी संयन्त्रमा नयाँ ऊर्जा थप्ने र प्राविधिक कर्मचारीलाई नीतिगत एवं प्रशासनिक ज्ञानमा थप निपुण बनाउने केन्द्रले जनाएको छ।
10: यो सर्वप्रथम यसले चाहिँ खालि हाम्रो विषयका हिसाबले भनौँ, हामी जानिरहेका विषय पनि होला कतिलाई, तर यो ड्राइभर्स ग्रुप भए पनि हाम्रो यो विषयका हिसाबले चाहिँ एकदम हामी स्पेसिफिक फोर टेक्निकल विषयमा त्यति प्रवेश गरेनौँ। हामीले ब्रोडर पोलिसीका कुरा, ब्रोडर यो क्रस कटिङ इस्युजहरूका कुराहरू र आफ्नो पर्सनालिटी डेभलपमेन्टमा फोकस गरे हुनाले मलाई लाग्छ त्यसबाट धेरै हदसम्म यहाँहरू सबै पर्सनली पनि बेनिफिटेड हुनुभएको छ र संस्थालाई पनि त्यसको बेनिफिट हुन्छ। आउँदो दिनमा यहाँले काम गर्दाखेरि जुन खालको नलेज स्किलहरू लिनुभएको छ त्यसले चाहिँ डेफिनेटली हाम्रो कामलाई चाहिँ गर्न त हामी सबैले डेलिभरी दिएको छौँ, तर कसरी त्यसलाई अझ बढी एफिसियन्टली गर्ने, कसरी बढी इफेक्टिभली गर्ने भन्ने कुरा चाहिँ यो ट्रेनिङले पक्कै पनि केही न केही नलेज र त्यो स्किल इम्पार्ट गरेकै छ भन्ने हामीले विश्वास गरेका छौँ।
2: 31 दिन अवधिमा सहभागीहरूले प्रशासनिक कार्यविधि, सार्वजनिक प्रशासन, सुशासन र सेवा सञ्चालनका नियमहरू, कृषि तथा पशुपक्षी क्षेत्रका समसामयिक प्रविधि र चुनौतीहरू, कार्यक्षमता वृद्धि एवं आधुनिक प्रविधिको प्रयोगबारे ज्ञान हासिल गर्नुभयो।
11: यी तालिमहरूबाट चाहिँ हामीले चाहिँ यो प्रशासन कसरी सुधार गर्न सकिन्छ, अनि यो सुशासन हामीले कसरी चाहिँ हामीले सेवा प्रवाह गर्दा सुशासन कसरी काम गर्न सकिन्छ र हामीले चाहिँ हरेक दिन गर्नुपर्ने प्रशासनिक कामहरूमा चाहिँ इफिसियन्सी कसरी बढाउने, हाम्रो ट्रान्सपेरेन्सी कसरी बढाउने, हाम्रो अकाउन्टेबिलिटी कसरी बढाउने र यो सेवाग्राहीहरूलाई चाहिँ प्रदान गर्ने सेवामा चाहिँ सुधार कसरी गर्न सकिन्छ, अहिलेको नयाँ इनोभेसन एआईहरू, डिजिटल प्लेटफर्महरू कसरी प्रयोग गर्न सकिन्छ,
2: कार्यक्रमलाई केन्द्रका पशु विकास अधिकृत बलराम कृष्ण बन्जारेले तालिम संयोजकको रूपमा कुशल व्यवस्थापन गर्नुभएको थियो। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
3: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सेतो पुतलीदेखि सावधान रहौँ।
5: सापु कस्तो रोग हो?
4: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
5: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
4: सापु रोग के कारणले लाग्छ?
5: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
4: सापु रोगका लक्षणहरू के के हुन्?
5: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
4: उज्यालोमा हेर्न नसक्नु,
5: आँखा दुख्नु,
4: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
5: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
4: सापुको रोकथाम कसरी गर्ने?
5: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
4: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
5: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
4: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
5: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
4: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
5: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
6: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढौँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
7: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
8: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 28 दिन बाँकी।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन सुरु। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु। र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट 1-1 जना प्रतिनिधि सदस्य रहनेछन्। यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचना आजदेखि हटाउन सुरु गरेको छ। खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा 3 ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन्। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको महानगरले जनाएको छ। त्यसै गरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन्। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारमा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधानी अपनाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि कामपाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षणपछि मन्त्री यादवले सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको र छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउँछ भन्नुभयो। कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफल समेत गर्नुभएको छ। उद्योग निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत

0: प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेसनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी वैशाख 30 गते जङ्गीअड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्दिलले जेठ 8 गति जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा अवकाशप्राप्त रथीवृन्दसँग अन्तर्क्रिया गर्नुभएको छ। सो अवसरमा उहाँले नेपाली सेनाको समय सापेक्ष आधुनिकीकरण र क्षमता विकासमा अग्रज नेतृत्वबाट प्राप्त प्रेरणा तथा योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सुरक्षा, नेपाली सेनाको आधुनिकीकरण तथा संस्थागत अनुभव आदान प्रदान लगायतका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्दिलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 5 गति दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री विनोद चन्द र महासेनानी श्री सुधीर प्रताप सिंहलाई सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले मित्र राष्ट्र पाकिस्तान र बेलायतबाट अधिकृत आधार तालिम पूरा गरी स्वदेश फर्किएका 3 अधिकृत क्याडेटहरूलाई उपसेनानीको आयुक्त पद प्रदान गर्नुभएको छ। उहाँले अधिकृत क्याडेट पोबिन कुँवर, अधिकृत क्याडेट मुस्कान सिंह ठकुरी र अधिकृत क्याडेट प्रवीण भण्डारीलाई आयुक्त पद प्रदान गर्नुभएको हो। विश्व वन्यजन्तु कोष नेपालले स्थापनाको 33 वार्षिक उत्सवको अवसरमा जेठ 5 गते नेपाली सेनालाई सम्मान गरेको छ। विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरणको संरक्षण र सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर श्री गोविन्द प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयका निर्देशक सहायक रथी श्री पूरण घलेलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो। यसअघि चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न वर्षहरूलाई शून्य चोरी सिकारी वर्षको रूपमा मनाउन सफल भए बापत नेपाली सेनाका युनिटहरू अब्राहम कन्जर्भेसन अवार्डबाट सम्मानित भएका थिए भने बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य वृद्धि भएसँगै सैनिक युनिट टाइगर अवार्डबाट समेत सम्मानित भएको थियो। पूर्वी पृतनापति उपरथी श्री गौरव कुमार केसीले पूर्वी पृतना तालिम शिक्षालयमा सञ्चालित सैन्य आधार तालिमको जेठ 4 गति निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले तालिम तथा निर्माणाधीन विभिन्न भौतिक संरचना र पेरिमिटरको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। यस्तै कार्यरथी उपरथी श्री पदमबहादुर बुढा PhD जेठ 1 गते सैनिक प्रहरी गणको निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले गणको वस्तुस्थितिबारे जानकारी लिनुभई गणको भौतिक पूर्वाधार लगायतको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। महोत्तरी जिल्लाको बर्दिवास स्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा जेठ 8 गते कमान्डर्स कन्फरेन्स सञ्चालन गरिएको छ। सो अवसरमा पृतनापति उपरथी श्री भुवन खत्रीले सम्भावित विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुका साथै हालको सुरक्षा परिस्थिति लगायत समसामयिक विषयहरूमा युनिटपतिहरूलाई निर्देशन दिनुभएको थियो। सुर्खेत स्थित पश्चिम एयरबेसले तालिमको क्रममा बेहोस भएका 6 सशस्त्र प्रहरी जवानहरूलाई जेठ 8 गते उद्धार गरेको छ। बेसले कैलाली जिल्लाको टिकापुर स्थित सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालयमा तालिमको दौरान बेहोस भएका सशस्त्र प्रहरी जवानहरूलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यस्तै पश्चिम एयर बेसले जेठ 7 गति जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरेको छ। बेसले बाजुरा जिल्ला सर्केघाट गाउँपालिका 1 19 वर्षीय ललिता नेपालीलाई उद्धार गरी सुर्खेत पुर्याएको हो। यसै गरी मध्य एयर बेसले प्रसूति समस्यामा परेकी एक महिलाको जेठ 5 गति सोलुखुम्बुबाट उद्धार गरेको छ। बेसले माप्या दुधकोसी गाउँपालिका 1 जुबिङकी 25 वर्षीय विपना विकलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यसअघि वैशाख 31 गते बेसले ओखलढुङ्गा जिल्लाको सोब्रो स्थित सामुदायिक मिसन अस्पतालमा उपचाररत 39 वर्षीय कमला कामी र उनको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। महावीरगढ रेन्जरबाट खटिएको टोलीले कास्की जिल्ला माछापुस्रे गाउँपालिका 9 जेठ 5 गते एकजनाको शव संकलन गरेको छ। टोलीले वैशाख 31 गते मर्दी हाई क्याम्प घुम्न जाने क्रममा बेपत्ता भएका काठमाडौँ ढल्कोका 30 पुरुषको शव मोदीखोला साइटको खोजबाट संकलन गरी नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाएको हो। टोलीले नेपाल प्रहरी र स्थानीय होटल व्यवसायीहरूको सहकार्यमा 3 खोजी पश्चात शव फेला पारेको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। जङ्गियडामा जेठ 4 गतेबाट 4 प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता 2083 सुरु भएको छ। बलाधिकृत रथी श्री प्रदीप जङ केसीले अम्पायरलाई बल हस्तान्तरण गर्नुभई खेलको शुभारम्भ गर्नुभएको हो। प्रतियोगितामा 13 क्लबका 212 जना पुरुष र 11 जना महिला गरी 223 जना खेलाडीहरू सहभागी छन्। बुटौल स्थित मध्यपश्चिम पृतना हेडक्वार्टरमा जेठ 4 गतेबाट पृतनापति ट्रफी 2083 सुरु भएको छ। उक्त प्रतियोगिताको पृतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले शुभारम्भ गर्नुभएको हो। जेठ 14 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, तेक्वान्डो, जुडो र पौडी खेल समावेश गरिएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना। सैनिक अस्पताल इटहरी र नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मले 5 जिल्ला कुम्बायक गाउँपालिका 4 यासोक बजारमा जेठ 13 र 14 गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। पूर्वी पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा बसोबास गर्ने हिताधिकारी स्थानीय तथा अन्तर्गत वाहिनी अड्डा तथा युनिटमा कार्यरत सकल दर्जाका परिवार शिविरमा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि 98 41 77 14 78 मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: दरखास्त 1। नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
5: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्टआउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगण लगनखेल ललितपुर,
5: श्री मेहरगण धुलीखेल काभ्रे पलाञ्चोक,
4: पूर्वी पृतना हेडक्वार्टर इटहरी सुनसरी,
5: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
5: नम्बर 21 बाहिनी अड्डा तुपगाछी झापा,
4: दुर्गा बक्सगण ओखलढुङ्गा,
5: वीरदलगण ओदिन पाँचथर,
4: मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिवास महोत्तरी,
5: गरुडदलगण चरीकुट दोलखा,
4: श्रीजङ्ग गण बीरगंज पर्सा,
5: बरकगण राजपिराज सप्तरी,
4: मध्य पृतना हेडक्वार्टर हेटौडा मकवानपुर,
5: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
5: पश्चिम पृतना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
5: चण्डी प्रसादगण श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम पृतना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
5: शमशेर दलगण गुरुसिङ्गे कपिलवस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
5: रामबाड गुल्मा धागीथुम गुल्मी,
4: उत्तर पश्चिम पृतना हेडक्वार्टर निमारे सुर्खेत,
5: नम्बर 4 बाहिनी अड्डा नेपालगञ्ज बाँके,
4: देवीदत्तगण परिमला चौर जुम्ला,
5: हनुमान दोष कुल्मा हुटु मुगु,
4: सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलाली,
5: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
5: र श्रीदल कुल्मा खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
5: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लोहाकार र केशकर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
5: चण्डी प्रसादगण श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरुसिङ्गे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाई पुलिसकर्मी र केस कर्तक।
5: देवी दत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार।
4: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाईकर्मी चर्मकर्मी र लोहकार।
5: र श्री दलगुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: दरखास्त पेश गर्ने मिति
5: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाइ जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
4: सैन्य पदका लागि उमेरको हद
5: 18 वर्ष पुरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पुरा भएको हुनुपर्नेछ।
4: विभिन्न ट्रेडका फलोवर्सका लागि उमेरको हद
5: 18 वर्ष पुरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
4: विस्तृत जानकारीका लागि
5: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खा पत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेसनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौँ वैशाख 30 गते जङ्गी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी रेडियो सामग्री।
6: डिजिटल प्रणालीमाथिको आक्रमण, संवेदनशील सूचनाको चोरी, सामाजिक सञ्जाल मार्फत फैलाइने दुष्प्रचार, आर्थिक प्रणालीमाथिको साइबर हस्तक्षेप तथा मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने सूचना युद्ध आदि आजको विश्वले भोगेको साझा चुनौतीहरू हुन्। यस्ता समस्या समाधान गर्न हरेक राष्ट्रले प्रयास गर्दै आइरहेका छन्।
7: यसै सन्दर्भमा नेपाली सेनाले पनि नेपालको साइबर स्पेसलाई सुरक्षित राख्ने उद्देश्यका साथ हरेक वर्ष सबै सरकारवाला निकायको समन्वय र सहभागितामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गर्दै आएको छ।
6: श्रोता, आजको कार्यक्रममा वैशाख 30 गते जङ्गी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालको बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयासहरूबारे चर्चा गर्नेछौँ। प्रस्तुतिमा छौँ
7: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
8: सतर्क हुनु पर्यो, सत्य तथ्य जाँच गर्ने पोर्टलहरूको स्थापना गर्ने, त्यो सत्यता परीक्षणको लागि डिजिटल साक्षरता अभियानबाट सतर्कता हुने, त्यस्तै पनि कुनै पनि न्युज फ्याट देख्ने बित्तिकै ओहो यो त यस्तो रहेछ नि भनेर, अनि मैले त हो कि भनेर सेयर गरेको भनेर कति प्रतिष्ठित व्यक्तिहरूले पनि भनिरहनु भएको हुन्छ। त्यस्तो केसहरूमा चाहिँ अलिकति केही सूचना सेयर गर्नु अगाडि चाहिँ सोच्ने बानी यो हो कि होइन भनेर संयमका कुरा पनि हुन्छ।
9: पब्लिकलाई त्यो फ्याक्ट चेकिङमा सहभागी गराउँदै पब्लिकलाई समेत ग्रुमिङ गराउँदै लैजानुपर्ने कुरा भयो। अर्को कुरो यो इमेल तथा एप्लिकेसनहरू प्रयोग गरी यो डिजिटल सोभरेजिनिटी चाहिँ बढाउँदै लैजानुपर्ने देखिन्छ।
7: गोष्ठीका क्रममा प्रस्तुत भएका यी चासो र सरकारहरूले सूचना प्रविधि र साइबर स्पेसले व्यक्ति तथा राष्ट्रका लागि दिएको अवसर र चुनौतीलाई सङ्केत गर्दछन्। आजको युग जुन गतिमा प्रविधिमा आधारित हुँदै गएको छ त्यही गतिमा चुनौती पनि बढिरहेको छ भन्ने उदाहरण पनि हो।
6: राज्य सञ्चालनका अधिकांश प्रणालीहरू सूचना प्रविधिसँग आबद्ध भएका छन्। प्रशासन, अर्थतन्त्र, सञ्चार, स्वास्थ्य, शिक्षा, सुरक्षा, बैंकिङ, यातायात तथा ऊर्जा क्षेत्र डिजिटल नेटवर्कद्वारा सञ्चालित हुन थालेपछि साइबर स्पेस स्वयं रणनीतिक महत्त्वको क्षेत्रको रूपमा विकसित भएको छ। यही कारणले विश्वका अधिकांश राष्ट्रहरूले साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षाको अभिन्न अङ्गको रूपमा लिँदै आएका छन्।
10: आइटी र साइबर सेक्युरिटी बिल हामीले बनाएका थियौँ, त्यो आउन सकेन, तर त्यसमा त्यो एउटा हाम्रो सम्पत्ति चाहिँ हो, त्यसैमा अहिले काम गरेर हामी फेरि नयाँ विधेयकको लागि होमवर्क गर्दैछौँ। नेसनल एआई पोलिसी आयो, प्रोभिन्सियल लेभलमा थुप्रै कार्यक्रमहरू हामीले गरेका छौँ, अवेरनेसका कार्यक्रमहरू, साइबर एडभाइजरी सेक्युरिटी सम्बन्धी एडभाइजरीहरू जारी गरिरहेका छौँ हामीले।
7: वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती र एआईबाट सिर्जित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले नेपाली सेनाले यस वर्ष साइबर प्रतिरोधी राष्ट्र निर्माण, एआई र नयाँ प्रविधि जन्य खतराहरूका लागि रणनीतिक तयारी भन्ने मूल नाराका साथ गोष्ठी सञ्चालन गरेको हो। राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीतिहरू तय गर्न तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धि गर्न उक्त गोष्ठी फलदायी हुने विश्वास गरिएको छ। गोष्ठीको समापन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल,
11: सूचना प्रविधिको विकासले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, पर्यटन लगायतका क्षेत्रहरूलाई सहज र गतिशील बनाए तापनि यसको दुरुपयोगबाट राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र आपसी विश्वासमा चुनौती समेत थपिएको छ। साइबर अपराध, डाटा चुहावट, अनलाइन ठगी, भ्रामक सूचना प्रचार प्रसार तथा संवेदनशील क्षमतामाथि हुने सम्भावित साइबर आक्रमणहरूले राष्ट्रिय सुरक्षामा नयाँ र जटिल प्रकृतिका चुनौतीहरू थप गरेका छन्।
6: साइबर आक्रमणको स्वरूप बहुआयामिक हुन्छ। यसमा सरकारी वेबसाइट ह्याक गर्ने, गोप्य सूचना चोरी गर्ने, बैङ्किङ प्रणाली अवरुद्ध गर्ने, महत्त्वपूर्ण पूर्वाधारमा अवाञ्छित पहुँच स्थापित गर्ने, डिजिटल जासुसी गर्ने तथा सामाजिक सञ्जाल मार्फत दुष्प्रचार फैलाउने कार्यहरू समावेश हुन्छन्। यस्ता गतिविधिहरूले केवल प्रविधिगत क्षति मात्रै पुर्याउँदैनन्, सामाजिक विश्वास कमजोर बनाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने तथा राष्ट्रिय सुरक्षामै प्रतिकूल प्रभाव पार्ने सम्भावना पनि उत्तिकै रहने भएकाले सबै सतर्क र जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन।
12: साइबर सुरक्षाको क्षेत्रमा चाहिँ देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने महिला केन्द्रित ज्येष्ठ नागरिक होइन लगायतलाई चाहिँ साइबर सुरक्षाको विषयमा अवेर गराउने, जागरूक बनाउने विभिन्न कार्यक्रमहरू गर्ने, त्यसै गरी साइबर सुरक्षाका उपकरणहरू निर्माण गर्ने कम्पनीहरू, त्यसलाई आपूर्ति गर्ने आपूर्तिकर्ताहरू, सफ्टवेयर बनाउने डेभलपरहरू होइन सफ्टवेयरलाई चाहिँ सप्लाई गर्ने भेन्डरहरू, परामर्श सेवा दिने परामर्शदाताहरूलाई पनि जिम्मेवार बनाउने।
7: सूचना प्रविधिको विस्तारले मानव जीवनलाई सहज बनाएको त छ नै, साथसाथै प्रविधिको दुरुपयोगले समाजमा गम्भीर खतरा समेत सिर्जना गर्न सक्दछ। आज सामाजिक सञ्जाल सूचना सम्प्रेषणको अग्रणी माध्यम बन्दै आएको छ। सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल हुन केही सेकेन्ड मात्र लाग्छ, तर त्यसको प्रभाव समाजमा वर्षौंसम्म रहन सक्छ। विश्वका धेरै देशमा गलत समाचारका कारण दङ्गा, आर्थिक संकट, सामाजिक विवाद र ध्रुवीकरणसम्म भएका कैयौं उदाहरणहरू छन्। सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचना, घृणात्मक अभिव्यक्ति र मनोवैज्ञानिक प्रभावले समाजमा तनाव, अविश्वास र अस्थिरता निम्त्याउन सक्दछ। यसै पृष्ठभूमिमा नेपाल सरकारले पनि साइबर सुरक्षाको महत्त्वलाई स्वीकार गर्दै विभिन्न नीतिगत तथा संस्थागत संरचना विकास गर्ने प्रयास अघि बढाएको छ। राष्ट्रिय साइबर सुरक्षा नीति 2080 लागू गरिनु, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुनु तथा विभिन्न सरकारी निकायमा डिजिटल सुरक्षा मापदण्ड कार्यान्वयन गरिनु त्यसकै उदाहरणहरू हुन्। नेपालले अप्नाएको साइबर सुरक्षा नीतिबारे जानकारी गराउनुहुँदै पुनः राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन,
12: राष्ट्रिय साइबर सुरक्षा नीति 2080 नेपाल सरकारको मन्त्री परिषदबाट जारी भएको नीति हो यो, होइन? यो नै साइबर सुरक्षासँग सम्बन्धित, साइबर सुरक्षालाई मात्र केन्द्रित भएर आएको डकुमेन्ट चाहिँ नेपालको यो पहिलो हो। र त्यो नीतिले मुख्य भिजन दूरदृष्टि के लिएको थियो भन्दाखेरि नेपालको साइबर स्पेसलाई चाहिँ सुरक्षित र उत्थानशील बनाउने, र त्यसमा मुख्यतया 9 रणनीतिहरू चाहिँ राखिएको थियो। ती रणनीतिहरू साइबर सुरक्षा सम्बन्धी कानुनहरू निर्माण गर्ने भन्ने एउटा थियो, त्यसै गरी साइबर सुरक्षासँग सम्बन्धित काम गर्ने संस्थागत संरचनाहरूको स्थापना र सुदृढीकरण गर्ने भन्ने विषय पनि थियो, र तेस्रोमा सूचना प्रविधि पूर्वाधारहरू छ, त्यसमध्ये क्रिटिकल इन्फर्मेसन इन्फ्रास्ट्रक्चरको पहिचान गर्ने र ती पहिचान भएका संवेदनशील सूचना प्रविधि पूर्वाधारको संरक्षण गर्ने भन्ने पनि त्यसमा चाहिँ रणनीतिहरू चाहिँ त्यो नीतिमा थियो।
6: नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल सेवाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको छ। सरकारी सेवा अनलाइन प्रणालीमा रूपान्तरण भइरहेका छन्। डिजिटल बैङ्किङ, मोबाइल वालेट तथा विद्युतीय भुक्तानी प्रणाली आम नागरिकको दैनिक जीवनसँग जोडिएका छन्। तर डिजिटल विस्तारसँगै साइबर जोखिमहरू पनि बढिरहेका छन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार सन् 2021 साइबरसँग सम्बद्ध 6,900 उजुरी दर्ता भएको थियो। सन् 2025 आइपुग्दा त्यो सङ्ख्या बढेर 37,000 पुगेको छ। यसमा सबैभन्दा बढी ह्याकिङ र अनलाइन ठगी रहेका छन्। व्यक्तिगत डेटा चोरी, फिसिङ, अनलाइन ठगी तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी घटनाहरू पनि वृद्धि भइरहेकोले सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अविनारायण काफले।
13: साइबर सुरक्षा सम्बन्धी घटनाहरू बढेको पाइन्छ, खास गरी अनलाइन ब्याङ्किङ फ्रडहरू, नक्कली एसएमएस लिङ्क वा वेबसाइट पठाएर ओटिपी पासवर्ड तथा ब्याङ्किङ डिटेल्स माग्ने, चोरी गर्ने र त्यसबाट रकम निकाल्ने घटनाहरू पनि भएको पाइन्छ। सोसियल मिडियाहरू ह्याक गर्दै पैसा माग्ने, फेक मेसेज पठाउने र व्यक्तिगत जानकारी दुरुपयोग गर्ने कुराहरू छ। नक्कली वेबसाइट वा सस्पिसियस लिङ्क मार्फत चाहिँ युजरको पासवर्ड, ओटिपी तथा व्यक्तिगत डाटा चोरी गर्ने घटनाहरू पनि साइबर ब्युरो लगायतका हाम्रा युनिटहरूमा रिपोर्टिङ हुन्छ। अर्को राज्यको डिजिटल पूर्वाधारमा पनि खतरा हुनसक्छ, सर्भरहरू, क्रिटिकल इन्फ्रास्ट्रक्चरमाथि हुने साइबर एट्याकले पनि एउटा समस्या आउन सक्ने अवस्थाहरू छ। सामाजिक द्वन्द्व, कहिलेकाहीँ तपाईँलाई धार्मिक जातीय द्वन्द्व, तनाव, सुरक्षाको दृष्टिकोणले पनि एउटा त्यसलाई चाहिँ इग्नाइट गर्ने काम, भ्रम फैलाएर, टेरिटरी बनाएर, त्यसलाई नागरिकहरूलाई एक आपसमा जुदाएर सुरक्षा चुनौतीहरू थपिन सक्ने अवस्थाहरू पनि देखिन्छ।
7: हाल थपिएका सुरक्षा चुनौतीबारे नेपाली सेना पनि सचेत छ। राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले अवलम्बन गरिरहेका साइबर सुरक्षा रणनीतिबारे जानकारी दिनुहुँदै साइबर सुरक्षा निर्देशक सहायक रथी श्री रामबहादुर साहु।
14: नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय तहको साथसाथै आन्तरिक रूपमा समेत साइबर सुरक्षा गोष्ठी सञ्चालन गरी क्षमता अभिवृद्धि र इन्सिडेन्ट रिस्पोन्स रेडिनेसमा निरन्तर केन्द्रित रहँदै आएको छ। नेपाली सेनाले आवश्यकता अनुसार विभिन्न सरकारी, गैर सरकारी, शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायहरूसँग नियमित समन्वय गर्दै आएको छ। साइबर सुरक्षा सम्बन्धी सेमिनार, वर्कसप र गोष्ठीहरूमा सक्रिय सहभागिता जनाउँदै कुनै साइबर इन्सिडेन्ट वा थ्रेट देखिएमा आवश्यकता अनुसार सूचना आदान प्रदान र राय सुझाव समेत प्रदान गर्दै आएको छ। त्यसै गरी विभिन्न सरकारवाला निकायहरू समावेश गराई वार्षिक रूपमा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी आयोजना गर्दै आइरहेकोमा 6ौं राष्ट्रिय साइबर सुरक्षा गोष्ठी यही वैशाख 30 गते सफलतापूर्वक सञ्चालन गरेको छ, जसबाट नेपाली सेना र देशका अन्य सरकारवाला निकायहरू बीच सहकार्य र समन्वय अझ मजबुत भएको पाइएको छ।
6: वर्तमान परिवेशमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई साइबर सुरक्षाको क्षेत्रमा अवसरसँगै चुनौतीको रूपमा पनि देखा परेको छ। एआईले मानव जीवनलाई सहज बनाएको छ, तर यसको दुरुपयोगले सुरक्षा जोखिमलाई अझ जटिल बनाइरहेको छ। त्यसैले राष्ट्रिय सुरक्षा र नवप्रवर्तन बीच सन्तुलन कायम गर्न एआई साइबर सुरक्षा सम्बन्धी कानून परिमार्जन गर्न सम्बन्धित क्षेत्रका जानकारहरूले जोड दिँदै आएका छन्। यस्तै मत राख्ने मध्ये एक हुनुहुन्छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव श्री आरती श्रेष्ठ।
15: हाम्रो अहिले एक्जिस्टिङ लज, सेक्टरल लज र डिरेक्टिभहरू जुन छ, जस्तै कि सूचना तथा सञ्चार प्रविधि नीति 2072, डिजिटल नेपाल फ्रेमवर्क 2019, इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट र रुल्स, अनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080, यी एक्टहरूलाई चाहिँ, अनि प्लस व्यक्तिगत गोपनीयता ऐन पनि छ हामीसँग, ती ऐनहरूलाई चाहिँ हामीले अहिलेको एआईसँग रिलेटेड समस्या अनि अरू विषयहरू छ त्यो सबै कुराहरूलाई समेट्ने गरेर चाहिँ हामीले परिमार्जन गर्न आवश्यक छ।
7: साइबर सुरक्षा कुनै एक संस्था वा सुरक्षा निकायको मात्र जिम्मेवारी नभई सबैको साझा उत्तरदायित्व पनि हो। नेपालमा राष्ट्रिय सुरक्षा परिषद, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल दूरसञ्चार प्राधिकरण तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ, किनकि साइबर आक्रमणको प्रभाव बहुआयामिक हुन्छ। यसले सुरक्षा, अर्थतन्त्र, सञ्चार, प्रशासन, समाज सबै क्षेत्रमा प्रभाव पार्न सक्छ। एउटा सानो सूचनाले कसरी समाजलाई विचलित बनाउँदै राष्ट्रिय सुरक्षामा जोखिम सिर्जना गरिरहेको हुन्छ त? सूचना प्रविधि तथा साइबर विश्लेषक श्री उत्तम कार्की।
16: पछिल्लो समय नेपालमा चलिरहेको जति पनि हाम्रो सामाजिक सञ्जालहरू छन्, त्यसले तपाईँको समाजमा पर्ने असरहरू, अभाव होइन, डरको वातावरण, ला मलाई के हुन्छ, कता कोही आएर एट्याक गर्ने हो कि भन्ने एउटा एकदम त्यो देखिन्छ, र समाज चाहिँ डिभाइड भएको देख्छु, अनि हिंसा र अशान्ति हरेक घटनामा चाहिँ एकदमै जे पाए त्यही कमेन्ट आउने, जे पाए त्यही सेयर गरेको पाइन्छ, यो चाहिँ अब हिंसा र अशान्ति पनि फैलिन सक्ने देख्छु म। अनि अर्को चाहिँ अब चरित्र हत्या, व्यक्तिगत लालछनादेखि लिएर चाहिँ व्यक्तिको सबै तीन पुस्ट ल्याइदिने, पब्लिक पब्लिकमा फोटोहरू आउने देखिन्छ, यो जति पनि ई गभर्नेन्स डिजिटल गभर्नेन्स कुरामा चाहिँ हेर्नुहुन्छ भने सरकारी गोप्य सूचना चाहिँ चुहावर हुने देखिन्छ, सरकारी वेबसाइटमा भएका मन्त्रालयमा भएका सुरक्षा निकाय डाटाबेसहरू चाहिँ ह्याक भयो भने त यसले त सबै इन्फर्म बाहिर जाने देखिन्छ। अर्को चाहिँ एकदमै ब्याङ्किङ अथवा आर्थिक प्रणालीमा असर, अहिले हाम्रो देश र डाउन भइदियो, ब्याङ्किङ र आर्थिक प्रणाली एकदमै ठुलो असर पर्ने देख्छु। अनि अर्को चाहिँ गलत सूचना साइबरको युद्ध मिस वारफेयर र मिसलिडिङ कुराहरू एकदमै बढ्दो देखिन्छ, यसले राष्ट्रिय सुरक्षा मात्र होइन कि यसले चाहिँ यो जुन चाहिँ सुरक्षा प्रणाली छ त्यसलाई नै ठुलो चुनौती दिन्छ।
6: सूचना युद्धको उद्देश्य प्राय प्रत्यक्ष आक्रमण गर्नु हुँदै होइन, बरु समाजमा अविश्वास फैलाउने, समुदायहरू बीच तनाव सिर्जना गर्ने, राज्य संयन्त्र माथिको जनविश्वास कमजोर बनाउने तथा मनोवैज्ञानिक प्रभावहरू उत्पन्न गर्ने हुन्छ। सामाजिक सञ्जाल मार्फत फैलाइने गलत सूचना अहिले विश्वव्यापी चुनौती बनेको छ। नेपाल जस्तो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुकमा यस्ता गतिविधिहरू अझ संवेदनशील विषयका रूपमा देखा पर्न सक्छन्। यसैले डिजिटल साक्षरता, तथ्य परीक्षण तथा जिम्मेवार सूचना व्यवहार अहिले राष्ट्रिय सुरक्षाको आधारभूत आवश्यकता बनेको छ। नागरिकलाई साइबर सुरक्षाबारे सचेत बनाउन राज्यले कस्तो प्रयासहरू गरिरहेको छ त? सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री आदेश खड्का,
17: हामीले यो साइबर सुरक्षाको बृहत्तर सुरक्षाको लागि चाहिँ कर्मचारी अनि आम जनताहरूमा साइबर सुरक्षाको एडभाइजरीहरू जारी गर्ने तथा साइबर सुरक्षा सम्बन्धी तालिमहरू प्रदेश तथा स्थानीय तहहरूसँग समन्वय गरेर तालिमहरू प्रदान गर्ने गरेका छौँ। यसमा पनि हामी कसरी कर्मचारीहरू अथवा यो पब्लिकहरूले चाहिँ साइबर सुरक्षासँग जानकार हुन सक्नुहुन्छ भन्ने भागलाई चाहिँ हामी अलिक बढी महत्त्व दिन्छौँ। साइबर सुरक्षा धेरै प्रकारहरूको प्रणालीहरूबाट बनेको हुन्छन् होइन, र त्यसको एउटा ठुलो अङ्ग भनेको चाहिँ प्रयोगकर्ता नै हुन्। त्यसैले प्रयोगकर्ताहरूदेखि हाम्रो प्रणालीहरू सबैलाई जोडेर चाहिँ एउटा साइबर सुरक्षाको प्रक्रिया बन्छ। अहिले हामी साइबर सुरक्षाको ऐन कानुन गर्ने काम पनि गर्दैछौँ र राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग समन्वय पनि गर्दैछौँ। यो चाहिँ एकपटकको भन्दा पनि यो निरन्तर चलिरहने प्रक्रिया हो।
7: राज्यले नीति बनाउन सक्छ, सुरक्षा निकायले सुरक्षा दिन सक्छ, तर साइबर सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको पनि हो। यदि नागरिक सचेत भएनन् भने कुनै पनि प्रणाली पूर्ण सुरक्षित हुन सक्दैन। एउटा सामान्य नागरिकले अप्नाउनु पर्ने साइबर सावधानी बारे जानकारी गराउनु हुँदै नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्री दिलीप कुमार गिरी,
18: साइबर अपराधबाट बच्नको लागि चाहिँ शङ्कास्पद लिङ्कहरूमा क्लिक गर्नु हुँदैन, त्यसगरी इमेल, फेसबुक, ब्याङ्किङ एपहरूमा चाहिँ अलिक सहजै अनुमान गर्ने किसिमका पासवर्डहरू राख्नु हुँदैन, विशेष गरी टु फ्याक्टर अथेन्टिकेसन राख्नुपर्छ। ओटिपी कोड, ब्याङ्क डिटेल, पिन नम्बरहरू कुनै पनि हातमा कुनै पनि बहाना कसैसँग सेयर गर्नु हुँदैन। अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई कुनै पनि हातमा इन्टरटेन गर्नु हुँदैन। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदा गोपनीयता कायम राख्नु पर्यो, आफ्नो प्रोफाइल फोटोहरूलाई प्राइभेटाइज गर्नु पर्यो। अनलाइन सपिङ गर्दाखेरि क्यास अन डेलिभरी भन्ने अप्सनहरू भएका अनलाइन सपिङ गर्दा राम्रो हुन्छ। र अर्को कुरा, सचेतनामूलक सन्देशहरू हेर्ने, सुन्ने, आत्मसात गर्ने र त्यस्ता सचेतनामूलक सामग्रीहरू सबैमा सेयर गर्नु पर्यो। र कुनै पनि हातमा आफूले कुनै पनि परिश्रम बिना प्राप्त हुने फाइदाको लोभमा चाहिँ फस्नु हुँदैन।
6: आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन, बिग डाटा, क्लाउड कम्प्युटिङ र स्वचालित प्रणालीहरूको विस्तारसँगै साइबर युद्धको खतरा अझ जटिल बन्दै गएको छ। भविष्यमा विद्युत प्रणाली, एयर ट्राफिक, ब्याङ्किङ नेटवर्क, अस्पताल, सञ्चार संयन्त्र र सरकारी डेटा प्रणालीमाथि साइबर आक्रमण हुन सक्ने जोखिम विश्वभर बढिरहेको छ। यस्तो जोखिमबाट बच्न नेपालले समयमा नै अवलम्बन गर्नुपर्ने नीतिबारे साइबर विज्ञ श्री निरज भट्ट,
19: यसलाई नियन्त्रण गर्नलाई पोलिसीमै हो हामीले मेन ध्यान दिनुपर्ने भनेको, यसमा बलियो अलिकति साइबर सुरक्षा नीति र संरचना बनाउन सक्यौँ एउटा पार्ट। दोस्रो कुरा भनेको युजरहरू हुन्छ नि, क्लाइन्टहरू हुन्छ, जनताहरू हुन्छ, उहाँहरूलाई चाहिँ अवेरनेस दिने अर्को मेन कुरा हो भन्छु। जसरी ओटिपी सेयर गर्ने कुराहरू हुन्छ, फेक कलहरूमा विश्वास गरिरहेको हुन्छन् जसले गर्दा ठगीहरू बढिरहेको हुन्छ भनौँ न, अनि साइबर सुरक्षाकै निम्ति भनौँ न, साइबर सेक्युरिटीकै निम्ति दक्ष जनशक्तिहरू पनि उत्पादन गर्नु पऱ्यो कि गभर्मेन्टले। हाम्रो एकाडेमिक कोर्सहरूमा मिनिमम पनि तपाईँको प्लस टू ब्याचलरतिर साइबर सेक्युरिटीलाई कम्पलसरी गर्न सकिन्छ कि, त्यति सकिएन भने पनि बेसिक सोसियल मिडिया युज गर्ने बेला ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन् भनौँ न, यस्ता यस्ता कुराहरू ध्यान दिन सक्यो भने साइबर सेक्युरिटीको थ्रेट पनि हुँदैन, थ्रेटबाट बस्न पनि सकिन्छ।
7: विश्व तीव्र गतिमा डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको वर्तमान समयमा साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको अपरिहार्य आधार बनेको छ। आजको चुनौती देशको सिमानाको रक्षा सँगसँगै सूचना, डेटा, डिजिटल संरचना र सामाजिक विश्वासको संरक्षण गर्नु पनि हो। गलत सूचना, साइबर अपराध, डिजिटल जासुसी तथा साइबर आक्रमणले राष्ट्रको स्थिरता र सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने भएकोले राज्य, सुरक्षा निकाय, निजी क्षेत्र र नागरिक सबै समान रूपमा सचेत र जिम्मेवार बन्न आवश्यक छ। यही आवश्यकता पूर्तिका लागि नेपाली सेनाले गरेका कैयौं प्रयासमध्ये राष्ट्रिय साइबर सुरक्षा गोष्ठी पनि एक बनेको छ।
0: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।
20: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
21: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
22: नागरिक लगानी कोष।
23: हेलो
24: हजुर। हेलो,
23: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
24: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
25: हजुर।
24: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
25: दिन त। हेलो, भन्नुहोस् त।
23: हेलो हजुर।
25: हजुर,
23: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
25: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
24: ए नानी, के भने रहेछ, के भयो?
25: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
24: ल ल ल, म किन दिन्थे।
26: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
27: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
26: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
27: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 9 बजेसम्म सुनाउनेछौ शास्त्रीय संगीत। कलाकारमा तारा वीर सिंह तुलाधर, विषय सितार, राग यमन, तबलामा लक्ष्मी प्रसाद डङ्गोल।

0: सेतो पुतलीदेखि सावधान रहौँ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार, पछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो बोली। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाइ। सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन सुरु। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। समाचार अब विस्तारमा। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट 1-1 जना प्रतिनिधि सदस्य रहनेछन्। यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। यसैबीच गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्रालयले उक्त छानबिन टोली गठन गरेको जनाएको छ। मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको उल्लेख छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेका संरचना आजदेखि हटाउन सुरु गरेको छ। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा 3 ठाउँबाट खोला घर खाली गर्ने कार्य सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारामा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने काठमाडौँ महानगरपालिकाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडी पाखासम्मको स्थानमा भने सावधानी अप्नाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि काठमाडौँ महानगरपालिकाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। हेटौडा सिमेन्ट उद्योगको आज निरीक्षणपछि मन्त्री यादवले सरकारले हेटौडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको र छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत कार्यतालिका अनुसार यही जेठ 15 गतेसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यस्तै जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन तथा जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गरिसक्नुपर्नेछ। जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, आगामी असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिनुभयो। राष्ट्रपतिले आगामी असार 7, 8 र 9 गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।

0: नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजद्वारा आज काठमाडौँमा आयोजित नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषय उच्च स्तरीय छलफलमा उहाँले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पुँजीका लागि लगानी गर्ने जानकारी दिनुभयो। छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णय गरेको हो। बैठकले गीत रचनातर्फ डाक्टर नवराज लम्सल र सङ्गीत रचनातर्फ किरण कण्डेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको अशान्त दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु र 50 भन्दा बढी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ। अधिकारीका अनुसार क्वेटा बाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेको बेला विस्फोटक पदार्थ बोकेको एक सवारी साधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो। विस्फोटका कारण रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। अब आर्थिक समाचार।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग तथा वाणिज्य क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने गरी बजेट ल्याउन लागेको बताउनु भएको छ। बिरगन्ज स्थित एकीकृत जाँच चौकी आइसिपी तथा ड्राइपोर्टको आइतबार स्थलगत अवलोकन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उद्योग र वाणिज्य क्षेत्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरूसँगको सहकार्य र सहमतिमा सरकारले सम्बोधन गर्ने बताउनु भयो। उहाँले औद्योगिक क्षेत्रको समस्या र अवरोधलाई हटाउन मन्त्रालय लागि परेको बताउनु भयो। अवलोकनका क्रममा मन्त्री यादवले बिरगन्ज भन्सारको आयात निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा भन्सारका कर्मचारी तथा व्यवसायीहरूसँग छलफल तथा परामर्श समेत गर्नु भएको थियो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले सरकारलाई निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनले एक वर्ष भन्दा बढी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढी परिणाम उत्खनन गरेको पाइएको उल्लेख गरेको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घना मिटर 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले भनेको छ। तोकिएको समयमा रोयल्टी नबुझाएको खण्डमा 30% जरिवाना रकम तिर्नु पर्ने व्यवस्था रहेको छ। विभागका अनुसार 3 कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,99,54,000 दाखिला गर्नुपर्ने रकम असुल गर्न समेत प्रतिवेदनले भनेको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूलाई अतिरिक्त समयमा काम लगाउन नपाउने व्यवस्था गरेको छ। बैङ्क तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी मात्र काममा लगाउन निर्देशन गरेको हो। बैङ्क तथा वित्तीय संस्थाहरूले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने र कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने व्यवस्था निर्देशनमा गरेको छ। अपाङ्ग मैत्री बैङ्किङ सेवालाई जोड दिँदै ज्येष्ठ नागरिक अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैङ्किङ सेवामा विशेष प्राथमिकता दिन बैङ्क तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैङ्कले निर्देशनमा भनेको छ। चीनको ग्वाङझाउमा नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा सम्मान गरिएको छ। चीनको ग्वाङझाउमा यही मे 21-23 आयोजित ग्वाङझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, प्राकृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले 3 अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल जीवनभरको अनुभव भन्ने नारा सहित नेपालको सहभागिताको समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीहरूलाई जानकारी गराइएको थियो।

0: समाचार।
1: एसियाली खेलकुद एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको खेलाडी सूची अनुसार नियमित उपकप्तान अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ। टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेल सहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम छन्। एसियाली खेलकुद क्रिकेट छनौट प्रतियोगिता 31 मेदेखि सिङ्गापुरमा सुरु हुनेछ। भारतमा आयोजना हुने अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि नेपाल ए क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल शाहले पाएका छन्। 14 सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाडी समेटिएका छन्। नेपाल ए टिममा मयन यादव, तीर्थराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजम र अर्जुन कुमार रहेका छन्। खेल तालिका अनुसार प्रतियोगिताको समूह चरणमा नेपाल एले भारतका 3 वटा प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल जेठ 16 गते केरलासँग खेल्नेछ, जेठ 17 गते दोस्रो खेल गोवा र जेठ 19 गते तेस्रो खेल ओडिसासँग खेल्दैछ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल च्याम्पियनसिप नेपालले पहिलो जित दर्ता गर्दै सेमी फाइनल नजिक पुगेको छ। समूह एको खेलमा नेपालले शनिबार किर्गिस्तानलाई सोझो सेटमा जित हासिल गर्यो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा भएको खेलमा घरेलु टिमले 25-18, 25-20, 25-13 किर्गिस्तानलाई पराजित गरेको हो। तीनै सेटमा शानदार प्रदर्शन गर्ने सुमित्रा रेग्मी प्लेयर अफ द म्याच घोषित भइन्। युवा शक्तिलाई खेलकुद मार्फत एकताबद्ध गर्दै सामाजिक सद्भाव, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित पोखरामा यही जेठ 13 गतेदेखि प्रथम फ्रेन्डसिप कप भलिबल 2083 आयोजना हुने भएको छ। फ्रेन्डसिप युवा एकता गण्डकी प्रदेशको आयोजनामा यही जेठ 17 गतेसम्म पोखरा 3 नदीपुर स्थित पोखरा प्रशिक्षण केन्द्रको खेल मैदानमा सो प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको त्यहाँबाट हाम्रा संवाददाता दिनानाथ बरालले जानकारी दिनुभयो।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मध्य प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन सुरु। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, रेडियो कार्यक्रम हाम्रो बोलीबाट प्रविधि संयोजनमा मिनर्वा बच्चाचार्यका साथमा म विद्या चौधरी। आदरणीय श्रोता, कार्यक्रम हाम्रो बोली हरेक हप्ताको आइतबार यसै समयमा तपाईँहरूको माझ रेडियो नेपालको मिडियम वेबका साथै एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 MHz र अनलाइनमा www.radionepal.gov.np लगइन गरेर विश्वको जुनसुकै ठाउँमा बसेर हामीलाई सुन्न सक्नुहुन्छ। हाम्रो बोली कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको सरोकार र सवालहरूमा केन्द्रित रहनेछ। हामी शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूका सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौँ। आशा छ कार्यक्रममा समेटिएका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरू सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट समेत आत्मसम्मानमा अभिवृद्धि गर्दै सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ। कार्यक्रमका बारेमा सुझाव, सल्लाह एवं प्रतिक्रिया दिई कार्यक्रमका विषयवस्तु चयनमा समेत यहाँहरूको सहयोग प्राप्त हुनेछ भन्ने विश्वास गर्दछौँ। कार्यक्रम हाम्रो बोलीमा आज हामीले अनिल कान्छा नेपालीसँग टेलिफोनमा कुराकानी गरेका छौँ। उहाँ पूर्ण दृष्टिविहीन भएको व्यक्ति हुनुहुन्छ। पाल्पा जिल्ला रामपुर नगरपालिका एक हाङ्गे पिपलमा बस्नुहुन्छ उहाँ। आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। अनिलजी, कार्यक्रम हाम्रो बोलीमा स्वागत छ।
1: हस्, धन्यवाद हजुर लगायत हाम्रो रेडियो नेपाल परिवारलाई चाहिँ विशेष मलाई यहाँसम्म ल्याएर होइन आफ्नो कुराहरू राख्न दिनु भएको छ। विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु विशेष हजुरलाई।
0: यहाँको बाल्यकाल कस्तो रह्यो नि?
1: मेरो बाल्यकाल भन्नु पर्दाखेरि काखमा हुर्किँदै गर्दाखेरि जुन आमा बाबाको माया ममताले नै हुर्के भन्नु, अब त्यसपछि चाहिँ दुई वर्षपछि पुनः दृष्टिविहीन हुन पुगे। कसै हुन पुगे भने अब यो पिनास भन्ने होइन यो गाउँघरकै रोगको कारणले गर्दाखेरि म दृष्टिविहीन हुन पुगेर, म दृष्टिविहीन कसरी हुन पुगे भन्ने चाहिँ मैले कसरी थाहा पाएँ भने, म 5-6 वर्ष पुगेपछि बल्ल मलाई थाहा भयो म अन्धकारमा रहेछु र म पूर्ण दृष्टिविहीन रहेछु भन्ने चाहिँ त्यति बेला बल्ल मलाई फिल भयो। मलाई चाहिँ त्यति बेला कस्तो फिल भयो भने, म दृष्टिविहीन जब 5-6 वर्ष भएको थाहा पाइसकेपछि मेरो सानसाना भाइ बहिनी जुन दिदी दाइहरू स्कुल पढ्न जाँदाखेरि सबै दाजुभाइ दिदी बहिनी स्कुल जानुहुन्थ्यो र त्यति बेला म स्कुल जान नपाउँदाको मैले अनुभव गर्दाखेरि म साँच्चीकै अन्धकारमा परेछु भन्ने चाहिँ म एकान्तमा धेरै नै रोएर बस्ने गर्थेँ होइन। अब 5-6 वर्ष भइसकेपछि पनि म एकदमै बुझ्ने थिएँ अरे, पहिलेदेखि मेरो आमाले भन्ने गर्नुहुन्थ्यो, एकदमै दुःख लाग्थ्यो। पछि जब ठुलो हुँदै गएँ, 16-17 वर्षको हुँदै गइसकेपछि झन् दुःखका दिनहरू भन्दा पनि मेरो आमा र बाबा साथमा हुँदासम्म चाहिँ मलाई केही पनि दुःख चाहिँ भएन, मलाई दुःखको अनुभव चाहिँ केही पनि गराउनु भएन। त्यस्तरी दुःख पाएँ भन्ने चाहिँ मलाई लागेन जब मेरो बाबा मम्मी हुनु भएन। बाबा मम्मी नहुँदाको क्षणमा चाहिँ मलाई झन् धेरै दुःखका दिनहरू आउन पुगे। बाबा मम्मी नै बितिसकेपछि मलाई दुःखका दिनहरू आए। अब दिदीहरूको बिहे भयो, दाजुहरूले अब आफै बिहे गरेर घरमा बस्नु भएन, आफ्नो आफ्नो सोच बनाएर हिँड्नु भयो। एक्लै नै बसेँ घरमा, बसिसकेपछि धेरै दुःख भयो भनौँ। दुःखका दिनहरू चाहिँ धेरै नै झेलियो। दुःखका दिनहरू झेल्दै गर्दाखेरि कतिपय समाजका घृणा पनि भयो, समाजले पनि अर्कै तरिकाले पनि हेरे, असहयोग बिन पनि भएर बसियो भनौँ न। अब
0: यी दुःखका बावजुद अब थाहा पाउनु भयो आफू अब दृष्टिविहीन भएको छु, म चाहिँ अब यो संसारलाई देख्न सक्दिनँ भन्ने कुरा आफूले थाहा पाउनु भयो। थाहा पाइसकेपछि यहाँले चाहिँ महसुस गर्नुभयो कि भएन, म जस्ता त अरू पनि छन् होला यो संसारमा?
1: महसुस चाहिँ मैले कसरी गर्न सकेँ भने, मेरो अङ्कल हुनुहुन्थ्यो कान्छो अङ्कल, उहाँले चाहिँ पाल्पा तानसिन दमकडामा चाहिँ एउटा ब्रेल लिपि पढाउने स्कुल भेट्नु भएछ होइन। स्कुल भेटिसकेपछि घरमा कुरा राख्नुभयो अङ्कलले, बाबु त यस्तो यस्तो ठाउँमा पढ्न जान्छस् भन्नुभयो। मलाई चाहिँ एकदमै खुसी लाग्यो, पढाइ भनिसकेपछि मलाई पनि पढ्न मन चाहिँ लागेको थियो। अङ्कलले चाहिँ मैले तँलाई छोड्न लैजान्छु भन्नुभयो, हुन्छ भन्नु भने मैले अङ्कलसँग, अङ्कलले लैसकेपछि म समथिङ 7-8-9 महिना जति बस्यौँ उहाँ है। 9 महिनासम्म बस्दाखेरि ब्रेल लिपि सिकाउनु भएको थियो एउटा हाम्रो कृष्ण सर भन्ने हुनुहुन्थ्यो, हामी जस्तै दृष्टिबिन नै, उहाँले चाहिँ सरकारी जागिर नै गर्नुभएको थियो। मलाई उहाँ सरले त्यसरी जागिर खाएको हेर्दाखेरि, जागिर खाएको थाहा पाउँदाखेरि हामीलाई नै ब्रेल लिपि सिकाउँदाखेरि नदेख्ने सरले हामीलाई नै यसरी पढाउन सक्नु भएको छ, भोलि म पनि यस्तै हुन पाए भन्ने लाग्थ्यो। तर अचानक म त्यसरी सिक्दै गर्दाखेरि मेरो चाहिँ मम्मी बितिदिनु भयो है। मम्मी बितिसकेपछि अनि त्यसपछि मम्मी बितिसकेपछि घरबाट खबर आयो, अनि म घरमा आएर अब मम्मीको यताउता पुण्यतिथि सबै सकाएर पछि जाने सोच बनाएको, अब त्यस्तै भयो, जाने अवसर चाहिँ जुटेन भनौँ न। अब आफूलाई जाने मन पर्ने मन त धेरै थियो, आर्थिक अवस्था कारणले गर्दा अब बाबा मम्मी नभइसकेपछि गाडी भाडा भनौँ, उहाँ होस्टेलमा खाना बस्न सुविधा नै थियो फेरिमा होइन, राम्रै थियो, आफूलाई नास्ता गर्ने खर्च, गाडी भाडा, जाने आउने, त्यही आर्थिक खर्चले गर्दाखेरि मेरो अवस्था चाहिँ नाजुक भएको हो भनौँ। अब त्यति बेला चाहिँ जाने अवस्था चाहिँ मिलेन भनौँ न।
0: त्यसपछिको यहाँले शिक्षा आर्जन गर्न सक्नु भएन,
1: त्यहाँबाट चाहिँ मेरो शिक्षा के हो भनेर अलिकति बुझ्न त पाएँ, तर पूर्ण रूपमा चाहिँ शिक्षा के हो भनेर अझै पनि म शिक्षाको लागि चाहिँ अधेरो नै छु भनौँ।
0: यहाँ जस्तै धेरै हुनुहुन्छ दृष्टिविहीनहरू, अहिले धेरै ठुलो ठुलो प्रगतिहरू गरिसक्नु भएको छ, आफ्नो जीवन निर्वाह गरिसक्नु भएको छ, अवसर प्राप्त गर्नु भएको छ, तर बिचैमा छोड्ने सोच बनाउनु भएको छ भने उहाँहरूलाई के भन्न चाहनुहुन्छ नि यहाँले?
1: उहाँहरूलाई मैले के भन्न चाहन्छु भने त्यसरी बिचैमा नछन्नुहोस्, किनकि त्यसरी बिचैमा छोड्दाखेरि दुःख पाइने रहेछ होइन। अब जस्तै म आफूलाई नै राम्रोसँग केलाएर हेर्दाखेरि पहिलाका दिनहरूमा सायद मम्मीहरू जे जस्तो हुनुभयो, म घरको लागि केही नसोचेर म हिँडेको भए सायद म आज ठाउँमा हुन्थे। मैले जति पनि साथीहरूलाई के आग्रह गर्छु भने त्यसरी बिचैमा आफूले केही थाल्नु भएको छ भने बिचैमा छोडेर नहिँदिनुहोस्, राम्रोसँग गर्नुहोस्। यदि तपाईँहरूको परिस्थितिले छोडिहाले पनि पछि त्यसलाई चाहिँ निरन्तरता दिनुहोस् भन्न चाहन्छु, र साथीहरूलाई अगाडि बढ्नुहोस्। मौका भनेको एकचोटि आउँछ, फेरि समय भनेको होइन एकचोटि आउँछ। अब त्यो समयलाई चाहिँ आफूले सदुपयोग गर्न जान्यो भने आफ्नो लाइफ चाहिँ आफैलाई नै मिल्दो रहेछ, आफूलाई नै सजिलो हुँदो रहेछ भन्न चाहन्छु साथीहरूलाई। किनकि अब म आफैलाई राम्रोसँग बुझाएर केलाएर होइन यसरी हेर्दाखेरि आज लाग्छ कि सायद म पनि त्यही ठाउँमा भएको भए म पनि कुनै ठाउँमा हुन्थे होला भन्ने सोच चाहिँ आउँछ मलाई अझै पनि पछुतो लाग्छ। जुन मैले आफूलाई बुझेर हेर्दाखेरि अहिले म आफै पछुताइरहेको छु, त्यही कारणले चाहिँ तपाईँहरूले गर्दै गरिरहेको केही थालनी कामहरू थाल्नु भएको छ भने आफूले आफैलाई पछुताउने चाहिँ वातावरण चाहिँ सिर्जना नगर्नु होला भन्न चाहन्छु।
0: अनिलजी, कुराकानी गरिरहँदा यहाँ धेरै पटक भन्नुभयो समाजबाट मैले धेरै दुर्व्यवहारमा परेँ र मलाई धेरै दुःख लाग्यो त्यो कुरामा, म आफ्नै कारणले यो अवस्थामा पुगेको होइन तर उहाँहरूले यो कुरा चाहिँ बुझिदिनु भएन भनेर भन्नुभयो। कस्तो कस्तो खालको दुर्व्यवहारमा पर्नु भयो नि यहाँले?
1: म कस्तो कस्तो दुर्व्यवहारमा परे भन्दा, दुर्व्यवहार कसरी अपङ्गतालाई गर्ने व्यवहार, अर्को मान्छेलाई गर्ने व्यवहार मैले कसरी छुट्याएँ भने, गाउँमा म डुल्दै गर्दाखेरि जाँदै गर्दाखेरि गाउँका मान्छेहरूले के गर्नुहुन्थ्यो भने, हुन्छ नि एउटा अपङ्गतालाई गर्ने व्यवहार, आँखादेखि अन्ध, यस्तो यस्तो भन्नुहुन्थ्यो। मैले केही राम्रो कुरा गर्दा पनि यस्ताले बोलेका चिज पनि कसले सुन्छ भनेर भन्नुहुन्थ्यो, त्यस्तै त्यस्तै नराम्रो व्यवहार नै देखाउनु हुन्थ्यो। सानो भाइसँगै थिएँ होइन, भाइ इन्डियातिर थियो, धेरै दुःख झेले त्यति बेला चाहिँ म एक्लै हुने, अब भाइले चाहिँ कोभिडमा पैसा पठाउन नसक्ने होइन, अब आर्थिक खर्च चाहिँ एकदमै जटिल भयो। मैले गाउँमा सपोर्ट माग्दा पनि नदिने, यसले कमाउन सक्दैन, नदेख्ने मान्छे दिन सक्दैन, 500-1000 रुपियाँ माग्दा पनि मैले पाउने थिइनँ, घरबाटै पैसा हाल्न पठाउनु थियो। दुःख झेल्दै गर्दाखेरि कमाउने दाइहरूको 1 रुपियाँ पनि सपोर्ट पाइनँ, सपोर्ट मिलेन, नमिल्दाखेरि दुःख एकदमै झेले भनौँ। भाइ पनि राम्रो कमाइ भयो, भाइ अहिले कमाएर घरतिरै आएको छ, अहिले चाहिँ केही सरल केही सहायता चाहिँ मिलेको छ।
0: राज्यले दिएको सेवा सुविधामा कतिको सन्तुष्ट हुनुहुन्छ नि?
1: सेवा सुविधामा चाहिँ मैले त्यस्तरी पाइन पनि भन्दिनँ, पाएँ पनि भन्दिनँ, किनकि राज्यले जे गरेको छ अब ठिकै गरेको छ भनौँ, किनकि सबैलाई सन्तुष्ट दिन त अब राज्यसँग पनि आफूले सकेको चाहिँ गरेकै छ भनौँ। अब मैले धेरै रेडियो नेपाल सुन्ने भएको कारणले गर्दाखेरि डिसिप्लिनहरू होइन हेरेर रातो कार्ड बनाइदियो पूर्ण देख्ने र अब जब हुने र नहुनेलाई कतिपयले त जब गर्नै सकेका छैनन् नि त विकट ठाउँमा भएको कारणले गर्दाखेरि हो त्यस्ता मान्छेहरूलाई हेरेर रातो कार्ड बनाइदियो भने के अझै सस्ता हुन्थ्यो होला अझै सजिलो हुन्थ्यो होला भन्न चाहन्छु। सरकारले राम्रो गरेको छ होइन अब कतिलाई दिएर सक्छ र सरकारले पनि उसले सकेको सहयोग चाहिँ गरेकै छ सरकारले भन्न चाहन्छु मैले चाहिँ।
0: यहाँ केही काम विशेषले घर बाहिर निस्किनु भयो भने के कस्ता कठिनाइहरू सामना गर्नुपर्ने अवस्था आउँछ नि?
1: एक त मलाई मेरो दिदी बहिनीहरूले माया ममता दिएको कारणले गर्दाखेरि घर बाहिर एक्लै हिँड्नै दिनुहुन्न। कसैको सहारा मिल्यो भने छु म, आफै सहारा मिलेन भने म घरको वरिपरि हिँड्न सक्छु। घरमा घरासी कामहरू जे पनि गर्न सक्छु है, अब खाना बनाउनदेखि लिएर हरेक काम चाहिँ गर्छु। भाँडा धुने, खाना बनाउने, भाँडा धुने, घर सरसफाई राख्ने, आफ्नो कपडा धोई पोखाली गर्ने होइन, अब यिनी सरसफाई चाहिँ मैले सबै गर्छु। र घरबाट बाहिर हिँड्दाखेरि मलाई कसैको नि कसैको सहारा चाहिँ चाहिन्छ। म एक्लै लट्ठी टेकेर म एक्लै हिँड्छु भन्ने मलाई त्यस्तो हुँदैन, म कसैको सहारा लिएरै हिँड्नु पर्छ।
0: केही सिप सिक्न पाए मैले आफ्नो जीवन गुजारा चलाउनका लागि मलाई सजिलो हुन्थ्यो भनेर कुरा राख्नुभयो, कस्तो खालको सिप सिक्न मन छ नि यहाँलाई?
1: हामी जस्ताहरूले विशेष बसेरै सिक्ने सिप पायो भने मलाई सिप सिक्ने रहर चाहिँ छ, तर भर पर्दो मान्छे अलिक विश्वास लाग्दो मान्छे भयो भने केही न केही सिप चाहिँ सिक्थेँ होला भन्ने लाग्छ। बसेर सिक्ने सिप जुनसुकै पनि आफूले हातले गर्ने सिपहरू चाहिँ गर्थेँ होला भन्ने लाग्छ। हाम्रै यो रेडियो नेपालकै कार्यक्रमहरू पनि मैले कतिपय सुन्ने गर्छु होइन, स्थानीय एफएमहरूमा पनि कतिपय बजेका कार्यक्रमहरू सुन्ने गर्छु। मैले सुन्दै गर्दाखेरि उहाँहरूले पनि भन्ने गर्नुहुन्छ के अब सिप सिक्छु, अब यस्तो गर्छु, म चाहिँ यो ठाउँमा पुगेँ भनेर, यो यस्तो ठाउँमा पुगेँ भनेर भन्नुहुन्छ।
0: यहाँ गीत सङ्गीततिर पनि एकदमै रुचि छ मेरो भन्नुभयो, आज पनि हामीलाई केही सुनाउनुहुन्छ कि?
1: मैले एउटा एल्बम पनि निकालेको थिएँ होइन, मेरै वास्तविक कोठाभित्र रहेर, जुन मेरो बाबा मम्मी नै बितिसकेपछि म आफै शब्द लय गरेर ल्याएको छु। यो गीतमा सहयोग गर्ने मेरो आदरणीय दाजु हुनुहुन्छ बिन्दु खत्री, त्यसपछि प्रिय साथी भन्न रुचाउँछु करण राणा मगर, उहाँले सहयोग गर्नु भएको छ होइन यो गीतमा। शब्द लय मेरो आफ्नै छ, म एक टुक्रा गाएर सुनाउँछु है त। बिरिस्ती बिहिना

0: हजुर धन्यवाद.
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ. यो समय यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली. आजको कार्यक्रम हाम्रो बोलीमा हामीले पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर 1 का हाङ्गे पिपलका अनिल कान्छा नेपालीसँग कुराकानी गरिरहेका छौँ. पूर्ण दृष्टिविहीन भएको व्यक्ति हुनुहुन्छ. फेरि पनि हामी कुराकानी तर्फ नै लागौँ. जीवन के हो जस्तो लाग्छ नि यहाँलाई?
0: म जन्मदिनी आमाको काखमा हुर्किँदै खेल्दै होइन जुन दुःखहरू झेल्दै आउँदै गर्दाखेरि जीवन यही नै हो जस्तो लाग्छ. जति पनि मैले आफ्नो दुःखहरू सङ्घर्षहरू झेले मलाई सुख थियो. बाबा मम्मी हुँदाखेरि मलाई एकदमै केहीमा पनि दुःखको महसुस हुनै दिनु भएको थिएन भने अहिले जीवन के हो भनेर सिकेँ कि मैले जुन मेरो बाबा मम्मी घुमिसकेपछि बल्ल दुःख पाएर जिन्दगी भनेको दुःख सुख नै यही हो भन्ने चाहिँ लाग्छ.
1: अपाङ्गता भएका व्यक्तिहरूलाई नराम्रो नजर र दुर्व्यवहार गर्ने जुन समाज छ अहिले पनि हाम्रो.
0: अपाङ्गता भनेको व्यक्तिलाई चाहिँ तपाईँहरूले त्यसरी दुर्व्यवहार चाहिँ नगर्नु होला होइन. अब अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ जुन हेला घिडा सहनु परेको छ नि उहाँहरूले चाहिँ मन चाहिँ नदुखाउनु होला भन्न चाहन्छु. किनकि हामीले यस्तै दुःख सुख नै भोग्यो भने जीवन के हो भनेर आफूले आफैलाई चिन्न पाइँदो रहेछ भनेर भन्न चाहन्छु. अपाङ्गता भएका व्यक्तिलाई चाहिँ तपाईँहरूले दुर्व्यवहार गर्नुको सट्टा बरु होइन तपाईँहरूले माया ममता दिन सक्नुहुन्छ, राम्रो बोली दिन सक्नुहुन्छ. तपाईँहरूले सकेको सहयोग गर्ने मन छ भने गर्नुहोला होइन. मन छैन भने मिठो माया ममता मिठो बोली दिएर पनि त तपाईँहरूले हौसला दिन सक्नुहुन्छ भन्न चाहन्छु. र गाउँमा जति पनि हुनुहुन्छ होइन अपाङ्गता व्यक्तिहरू बजारमा त धेरै परिवर्तन भइसकेको छ र गाउँमा पनि बुझिदिने प्रयास गर्नुहोला. अपाङ्गता भएका व्यक्तिहरूलाई हेला घेडा दुर्व्यवहार गर्नुभयो भने उहाँहरूको जीवन झन् जटिल हुन पुग्छ होइन. नराम्रो सोच गर्नुहुन्छ तपाईँहरूले हौसला माया ममता दिनुभयो भने उहाँहरूलाई केही बाँच्ने साहस र केही अगाडि बढ्ने हौसला चाहिँ मिल्छ भन्न चाहन्छु. प्रकृतिले दिइसकेपछि हामीले भोग्नु नै पर्यो. त्यसैले गर्दाखेरि तपाईँहरूले जति पनि अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ यस्तो भनेर चाहिँ जुन हेला दुर्व्यवहार चाहिँ नगर्नुहोला भन्न चाहन्छु.
1: राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर छुट्टै नीति नियम कानुनहरू बनाइदिएको छ. कतिको जानकार हुनुहुन्छ नि?
0: नीति नियमहरू यो जुन स्वास्थ्य बिमा भनिन्छ होइन, स्वास्थ्य बिमा भनिन्छ, तर सरकारले जति पनि नीति नियम ल्याएको छ नि त्यो पूर्ण रूपमा चाहिँ कतिपय वडामा सरकारले गरेको भन्दा पनि राम्रो गरेको छ. कतिपय वडामा चाहिँ होइन, अब यो स्थानीय भनी नगरपालिका होइन यस्तो गर्न सकेको छैन होला जस्तो लाग्छ मलाई. मैले त्यस्तो सेवा सुविधा चाहिँ केही पनि पाएको छैन भन्न सक्दिनँ. भत्ताहरू दिन्छ होइन मलाई, यो 4 महिनामा चाहिँ मलाई 64,000 भत्ता आउँछ होइन. त्यही नै हो म सरकारको पाउने भनेकै त्यही हो, नत्र भयो अरू मैले केही पनि पाएको छैन. यो रेडियो नेपालमा चाहिँ न्युजहरू पनि सुन्दै थिएँ, यो अपाङ्गता मन्त्री बनेको छ अरे भन्ने सुनेको थिएँ. हाम्रो संविधानमा पनि लेखिएको छ अरे होइन, यो दृष्टिबिनहरूलाई नभएर जति पनि अपाङ्गताहरू हुनुहुन्छ जति पनि होइन सबैलाई सम्मान अधिकार बाँच्न पाउने हक र विशेष शिक्षाको लागि पनि सम्मान अधिकार छ भनेर चाहिँ लेखिएको छ भन्छन्. विशेष अपाङ्गता मन्त्री छ भनेर चाहिँ मैले सुनेको छु. अपाङ्गता मन्त्री भइसकेपछि त अपाङ्गतामा जुनसुकै अपाङ्गता भए पनि उही नै हो. के आग्रह गर्न चाहन्छु भने स्वास्थ्य बिमा भइसकेको जुन सरकारले चाहिँ अपाङ्गता भएको व्यक्तिलाई चाहिँ वर्षै पछि जुन एकदमै बिरामी भएर आफ्नो घरको आर्थिक अवस्थाले गर्दाखेरि परिवार गुमाउनु पर्छ होइन, सरकारलाई के आग्रह गर्छु भने एउटा स्वास्थ्य बिमा भइसकेपछि अपाङ्गता भएका व्यक्तिहरूलाई घरमा के कस्तो छ होइन. अब हामी प्राय बाहिर डुल्न घुम्न जान सकिन्न नि त. अब उसको बिपी चेक गर्ने नजिक स्वास्थ्य संस्था भएदेखिबाट अब बिपीहरू चेक गरिदिने अनि त्यस्तो आइदियो भने राम्रो हुन्छ होला जस्तो लाग्छ. र अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ निशुल्क चाहिँ स्वास्थ्य बिमा नै गराइदिएदेखि म अझै आभारी हुने.
1: अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर धेरै संघ संस्था खोलिएका छन् उनीहरूको हक अधिकारका लागि आवाज उठाउने भनेर. ती संस्थाहरूले गरेका कामहरू प्रति यहाँ कतिको खुसी हुनुहुन्छ र के कस्ता सहयोगहरू लिनु भएको छ अहिलेसम्म?
0: मैले त्यस्तो केही पनि सहयोग लिएको छैन, कहीँबाट पनि त्यस्तो सहयोग पनि पाएको छैन. मैले यो अपाङ्गता संस्था खोलिएको छ भनेर मैले रेडियो नेपालबाट स्थानीय एफएमबाट पनि सुनेको छु। अझै विशेष मैले रेडियो नेपालबाट सुनेको छु किनकि नियमित हाम्रो बोली रेडियो नेपालबाट एकदमै सुन्ने गर्छु। के आग्रह गर्न चाहन्छु भने यो संस्थालाई मैले के भन्न चाहन्छु भने संस्था खुलेको छ भनेर चाहिँ हामीले जानकारी पाइन्छ र बजेट पनि उहाँहरूले अवश्य नै पाउनु भएको छ। तर त्यो बजेट कहाँ खर्च भएको छ, के कति कस्ता अपाङ्गतालाई हेर्नु भएको छ, कहाँ सहयोग गर्नु भएको छ, त्यो पनि हामी सुन्न पाए आभारी हुन्थ्यौँ होला, त्यो पनि हामीले जान्न पाए आभारी हुन्थ्यौँ।
1: अहिले अनिलजी प्रत्येक नगरपालिका गाउँपालिका वडा कार्यालयहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर पनि उहाँहरूलाई केही सिपमूलक तालिम दिन सकौँ, केही उहाँहरूलाई नयाँ जानकारी दिन सकौँ, केही कार्यक्रममा सहभागी हुनु भएको छ कि छैन त अहिलेसम्म?
0: म त्यस्तोमा कोही पनि सहभागिता भएको छैन त्यो भन्नु पर्दाखेरि। अब जे पनि सुन्छु होइन हाम्रो रेडियो नेपालबाट सुन्छु, अब रेडियो नेपालबाट सुनिसकेपछि यस्तो भए रहेछ, हामीले कहाँ सम्पर्क राख्ने होला, कहाँ बुझ्ने होला भनेर जानकारी पाए पनि हुन्थ्यो भन्ने चाहिँ लाग्छ मलाई। तर चाहिँ म त्यस्तोमा चाहिँ कतै पनि सहभागिता भएको छैन। सेवा सुविधाको लागि जति पनि संस्था खोलेको छ नि, यो संस्था खोलेको छ भन्ने चाहिँ जानकारी छ, तर सहभागिता चाहिँ म छैन।
1: विशेष गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिले जीवन चलाउनका लागि अहिलेको परिवेशमा कुरा गर्ने हो भने निकै नै सहज बनाइदिएको छ। यहाँ कतिको सहज रूपले काम गर्नुहुन्छ, प्रविधिलाई कतिको युज गर्नु भएको छ?
0: नेटहरू पनि चलाउँदिन है, अब किबोर्ड फोन नै हो, किबोर्ड फोनबाटै हो मैले जसँग पनि कुरा राख्ने कुरा गर्ने होइन। अब प्रविधिमा चाहिँ मलाई पनि अरू साथीहरूले यस्तो सेवा सुविधा यसरी फोन चलाउने स्क्रिन फोनहरू मैले यसरी चलाउँछु भन्दाखेरि मलाई पनि रङ्गो लाग्छ, चलाउन पाए हुन्थ्यो, चलाउने चाहिँ अब आफ्नो इच्छा पुरा गर्न पाए हुन्थ्यो भन्ने चाहिँ लाग्छ। तर आफूले खै पढेन होइन, अब नदेख्नुको कारणले गर्दा चाहिँ म प्रविधिबाट पछि नै छु भनौँ। के अरे विशेष म नपढेको कारणले गर्दाखेरि होइन, स्कुल नगएको कारणले गर्दाखेरि, अब शिक्षासँग वञ्चित भएको कारणले गर्दाखेरि जति पनि शिक्षा लिनु भएको छ, जति पनि पढ्नु भएको छ, जति पनि अब प्रविधिको चाहिँ विकास गर्नु भएको छ, आफूले हरेक चिजको चाहिँ प्रविधिको चाहिँ विकास गर्दै होइन अगाडि बढ्दै हुनुहुन्छ। प्रविधि चाहिँ राम्रोको लागि र अवश्य नै आफूलाई चाहिँ अगाडि बढाउने छ।
1: जसको घरमा अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरू अहिले पनि आफ्नो बाल बालिकालाई स्कुलसम्म पुर्याउन सक्नु भएको छैन, उहाँहरूलाई के भन्न चाहनुहुन्छ यहाँले?
0: अपाङ्गता सानसानो भाइ बहिनी हुनुहुन्छ, उहाँको बुवा मम्मीहरूलाई मैले के आग्रह गर्न चाहन्छु भने शिक्षाबाट वञ्चित चाहिँ नगराउनु होला, राम्रोसँग शिक्षा दिनु होला, जुन तपाईँहरू विकट ठाउँमा भए पनि राम्रो हौसला दिनु होला, राम्रो माया ममता बोली दिनु होला, अवश्य तपाईँको बालबच्चाले केही शिक्षाको विकास गर्नुहुनेछ। यदि तपाईँहरू विकट ठाउँमै हुनुहुन्छ भने ब्रेल लिपि स्कुल कतै थाहा पाउनु भएको छ भने बच्चालाई चाहिँ त्यहाँसम्म तपाईँले पुर्याइदिनु होला, र होस्टेलमा चाहिँ सेवा सुविधाको चाहिँ एकदमै राम्रो हुन्छ, खाना बस्न जुनसुकै होस्टेलमा पनि फ्री नै हुन्छ, र बच्चालाई चाहिँ शिक्षाबाट चाहिँ वञ्चित नगराउनु होला भन्न चाहन्छु। जस्तै शिक्षा लिँदै गर्दाखेरि शिक्षा मात्र दिएर हुन्न बालबच्चालाई, स्वास्थ्यमा पनि कुरा आउँछ। स्वास्थ्यमा जुन सानसाना भाइ बहिनी हुनुहुन्छ भने हामी पनि कुनै बेला त्यस्तै सानसाना भाइ बहिनी थियौँ, बालबच्चा थियौँ, जुन बाबा मम्मीको केयर नपुग्दाखेरि विकट ठाउँमा हुँदाखेरि त्यति बेला डाक्टरको र हस्पिटलको जमाना पनि थिएन, त्यही कारणले गर्दा खेरि हामीले आफ्नो आँखाको ज्योति गुमाउन पुग्यो। र तपाईँहरूले सक्नुहुन्छ भने तपाईँको बालबच्चालाई स्वास्थ्य जाँच महिना महिनामा हुन्छ कि वर्ष वर्षमा हुन्छ, जुन मेरो आफ्नो दृष्टि गुमेकै कारणले गर्दाखेरि एउटा पिनाश भन्ने थियो रोग होइन, त्यही रोगले गर्दा नै आज म दृष्टिविहीन हुन पुगेको छु। र तपाईँहरूको बालबच्चालाई स्वास्थ्यमा चाहिँ एकदमै ध्यान दिनुहोला, मेरो बच्चाले चाहिँ देखेको छ, राम्रोसँग देखेको छ भनेर केयर गर्नुहुन्न, पछि पछि पर्छ। स्वास्थ्यमा चाहिँ एकदमै ध्यान दिनुहोला, राम्रोसँग चाहिँ चेकअप गरिराख्नुहोला, स्वास्थ्यमा एकदमै हेरविचार राख्नुहोला भन्न चाहन्छु।
1: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा कार्यक्रम हाम्रो बोली र रेडियो नेपालको तर्फबाट धेरै धन्यवाद छ।
0: हस् धन्यवाद, मेरो मनमा लागेका जति पनि मेरो दुःखका कुराहरू राख्ने चाहिँ अवसर दिनुभयो हजुर लगायत हाम्रो रेडियो नेपाल परिवारलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा जुन हामी दृष्टिबिनहरूलाई चाहिँ समाजले गरेका घृणाहरू छन् त्यो चाहिँ हट्दै जाओस् भन्न पनि चाहन्छु, र सरकारले चाहिँ हामी दृष्टिबिनहरूलाई छुट्याओस्, बरु दृष्टिबिनहरूको कार्ड पनि उस गरोस्, जब हुने र जब गर्न सक्ने र नसक्नेलाई चाहिँ केही राह सरकारले मिलाओस्, अपाङ्गता भएका व्यक्तिलाई नराम्रो दृष्टिकोणले पनि हेर्ने गरिन्छ गाउँघरदेखि लिएर अफिसमा, त्यसपछि कतिपय नराम्रै व्यवहारले हेर्ने गरिन्छ, के भन्न चाहन्छु भने त्यस्तो दुर्व्यवहार गर्नुहुन्छ भने आजैदेखि चाहिँ तपाईँहरूले त्यस्तो व्यवहार गर्न छोड्नुहोस्। त्यस्तो कानुन छ कि जुन अपाङ्गता व्यक्तिहरूलाई तपाईँहरूले दुर्व्यवहार गर्नुभयो भने, नराम्रो हिंसा त्यस्तो गर्नुभयो भने होइन, हाम्रो नेपालमा पनि अपाङ्गताको लागि पनि कानुनको सजाय छ भन्न चाहन्छु। र शिक्षाकै बारेमा जोड्न चाहे मैले, जुनै व्यक्तिलाई पनि तपाईँहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई नराम्रो दृष्टिकोण शिक्षामा पनि त्यसरी नहेर्नुहोला र यसले गर्न सक्दैन भनेर चाहिँ त्यसरी नहेप्नुहोला। अपाङ्गता भएका व्यक्तिले पनि केही न केही गरेका छन् होइन, आफ्नो ठाउँमा रहेर शिक्षादेखि चाहिँ वञ्चित नगराउनुहोला भन्न चाहन्छु।
1: कार्यक्रम हाम्रो बोलीमा हामीले अनिल कान्छा नेपालीसँग कुराकानी गर्यो। उहाँ पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर 1 हाङ्गे पिपलको स्थायी बासिन हुनुहुन्छ। उहाँ पूर्ण दृष्टिविहीन भएको व्यक्ति हुनुहुन्छ। आजको लागि हाम्रो बोली रेडियो कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। आउँदो आइतबार यही समय भेट हुने बाचाका साथ प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्य र म विद्या चौधरी बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सेतो पुतलीदेखि सावधान रहौ।
5: सापु कस्तो रोग हो?
4: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
5: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
4: सापु रोग के कारणले लाग्छ?
5: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
4: सापु रोगका लक्षणहरू के हुन्?
5: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
4: उज्यालोमा हेर्न नसक्नु,
5: आँखा दुख्नु,
4: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
5: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
4: सापुको रोकथाम कसरी गर्ने?
5: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
4: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
5: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
4: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
5: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
4: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
5: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऊ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। यसबेला रातिको 10 बज्नै लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: प्रसारण रेडियो नेपालबाट सिलसिला रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौँ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
0: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। यसै क्रममा यो सामग्री राख्दैछौँ। पानी भरिएको पारदर्शी झोलाबाट झिँगा किन भाग्दछन् त? अब यो बारेमा जानकारी दिँदैछौँ। पानी भरिएको पारदर्शी झोलाबाट झिँगा भाग्नुको मुख्य रहस्य प्रकाशको परावर्तन र आवर्तन हो। यसको पछाडिको वैज्ञानिक कारण भने यस्तो रहेको छ। जब सूर्यको प्रकाश पानी भरिएको पारदर्शी झोलामा पर्दछ, पानीले लेन्सको काम गर्दछ र प्रकाशका किरणहरूलाई विभिन्न दिशामा छरिदिन्छ। त्यस्तै अर्को हो झिँगाको तीक्ष्ण आँखा। झिँगाको आँखामा हजारौं साना लेन्सहरू रहेका हुन्छन्, जसले गर्दा प्रकाशको यस्तो छरिएको दृश्यले उनीहरूलाई अन्यल बनाउने गर्दछ। पानी भरिएको झोलाबाट निस्कने प्रकाशको प्रतिबिम्बले झिँगालाई कुनै ठूलो जीव जस्तै माकुराको जालो वा शत्रु भएको भ्रम पैदा गर्दछ, जसका कारण उनीहरू डराएर भाग्दछन्। संक्षेपमा भन्नुपर्दा, पानी भरिएको झोलाले प्रकाशलाई छरेर झिँगाको आँखामा भ्रम पैदा गर्ने हुनाले पानी भरिएको प्लास्टिकको झोला देख्दा बित्तिकै झिँगाहरू भाग्ने गर्दछन्।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट कार्यक्रम सिलसिला। सबैभन्दा सानो चरा हमिङ बर्ड कस्तो हुन्छ त? यो प्रसङ्ग अबको लागि। संसारको सबभन्दा ठूलो चरा सुतुर मुर्ग हो भने सानो चरा हमिङ बर्ड हो। हमिङ बर्डको तौल 1.6 ग्राम हो छ। यसको धेरै प्रजाति छन्। त्यसमा पनि सबभन्दा सानो बी हमिङ बर्ड हो। यसको लम्बाइ 2 इन्च जति हुन्छ। क्युबा तथा पाइन्सका टापुहरूमा यो चरा पाइन्छ। हमिङ बर्डको उडाई विशेष किसिमको हुन्छ। यो चराले 1 सेकेन्डमा 55 पटकसम्म पखेटा फड्कार्न सक्दछ। पखेटा फड्कार्दा एक विशेष किसिमको आवाज निकाल्दछ। शरीरको तुलनामा यसको चुच्चो निकै लामो हुन्छ। यसले फुलको रस खुब मन पराउँछ। पातमा नबसिकनै फुलको रस चुस्नु यसको अर्को विशेषता हो। पखेटाको तेज गतिले हावामा नै यो स्थिर भएर अडिन सक्दछ। यसले गुममा परेको कलात्मक आफ्नो गुण बनाउँदछ। एकपटकमा 2 सेता अन्डा पारी यसले सन्तान जन्माउँछ। यो आफू सानो भए पनि ठुला पंक्षीको आक्रमणलाई विफल बनाउँदछ।
0: आँसु र पसिनाको स्वाद किन नुनिलो हुन्छ त? अब यो बारेमा जानकारी दिँदैछौँ। पसिना र आँसुमा भएको सोडियम क्लोराइडको कारणले गर्दा यसको स्वाद नुनिलो हुन्छ। आँसु र पसिनामा दुवैमा लवणको साथसाथै खनिज र अरू रसायन पनि मिसिएको हुन्छ। जब लवणको मात्रा शरीरलाई चाहिने भन्दा बढी हुन्छ अनि त्यो बाहिर निस्कन्छ, मुख्य रूपमा यसले शरीरका लागि काम गरिरहेको हुन्छ भने केही मात्रामा पसिनासँग मिसिएर बाहिर आउँछ। खास गरी भन्नुपर्दा, लवणले हाम्रो शरीरमा काम गरिरहेको हुन्छ र केही मात्रामा त्यो लवण हाम्रो शरीरबाट पसिनाको रूपमा बाहिर आउँछ।
1: कार्यक्रम सिलसिलामा अबको लागि भने फ्लोराइडले हाम्रो दाँत कसरी सफा गर्दछ त भन्ने प्रसङ्ग। फ्लोरिन नामक तत्व पानीमा एकदमै सूक्ष्म मात्रामा पाइन्छ। यसले दाँतको बाहिरी तहमा रहेको पातलहरू, चम्किलो कडा तह जसलाई इनामेलको रूपमा चिनिन्छ, वास्तवमा इनामेलमा विभिन्न किसिमका अकार्बनिक खनिज पाइन्छन् जसको सुरक्षा गर्ने काम फ्लोरिनले गर्छ। गर्दछ। फ्लोरिन कम भएका खण्डमा दाँत फुस्रिने र खिएर जाने हुन्छ, तर फ्लोरिनको मात्रा बढी भएमा पनि दाँतका लागि त्यति फाइदाजनक हुँदैन। फ्लोरिन स्वतन्त्र रूपमा अस्तित्वमा रहन नसक्ने भएकोले यसलाई टुथपेस्टहरूमा फ्लोराइडका रूपमा राखिन्छ, जुन फ्लोराइड फ्लोरिनमा परिवर्तन हुन्छ। यसरी फ्लोराइडले हाम्रो दाँत बलियो बनाउँदछ।
0: फोटोक्रोमाटिक चस्माको सिसा सूर्यको प्रकाशमा किन कालो हुन्छ, अब यो बारेमा जानकारी दिँदैछौ। फोटोक्रोमाटिक चस्माको लेन्समा सिल्भर हेलाइड, सिल्भर आयोडाइड र सिल्भर ब्रोमाइडका सूक्ष्म क्रिस्टलहरू रहेका हुन्छन्। जब यी क्रिस्टलहरू सूर्यको प्रकाश विशेष गरी परावैजनी किरणको सम्पर्कमा आउँछन् तब यिनीहरूमा रासायनिक बन्धनहरू टुक्रिन्छन् र सिल्भरका साना कणहरू छुट्टिएर जान्छन्। यी छुट्टिएका सिल्भरका कणहरूले लेन्सलाई ढाक्दछन्, जसका कारण चस्माको सिसा कालो वा गाढा देखिन्छ। जब चस्मालाई सूर्यको प्रकाशबाट हटाइन्छ यी कणहरू पुनः आपसमा मिलेर पहिलेकै अवस्थामा फर्किन्छन् र चस्मा फेरि रङहीन वा सेतो देखिन्छ।
1: कार्यक्रम सिलसिलामा अबको लागि अर्को प्रसंग छ, माटोका भाँडाहरूमा राखिएको पानी किन चिसो हुन्छ त? गर्मी मौसममा प्राय जसो माटाको भाँडोको पानी खान्छौ हामी, जुन चाहिँ औषध रूपमा अन्य भाँडामा राखिएको पानी भन्दा चिसो हुन्छ कि कसो? तपाईँको घरमा पनि यो अभ्यास पक्कै होला चलनकै रूपमा छ कि? अब सुन्नुहोस्, माटोका भाँडाहरूमा राखिएको पानी चिसो हुनाको कारण माटोको भाँडो बनाउने प्रविधिमा भर पर्दछ। माटोको भाँडाहरू माटो र बालुवा मिसाएर बनाइएका हुन्छन्। यसरी तयार पारिएका भाँडालाई घाममा सुकाइन्छ र लेसिलो माटोले पोती आगोमा पोलिन्छ। यसरी बालुवा मिश्रित माटोबाट बनाइएका माटाका भाँडा र गाग्रीहरूमा अदृश्य प्वालहरू हुन्छन्। ती प्वालहरूबाट भित्रको पानी बाहिर रसाइरहेको हुन्छ र बाहिरको तापक्रमले गाग्री भित्रको पानीलाई कुनै असर गर्दैन। फलस्वरूप माटोको गाग्रीमा राखिएको पानी चिसो भइरहन्छ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यो सामग्री पछि यहाँहरू माझ राख्दैछौ एउटा गीतलाई अन्नु चौधरीको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ मीना लामा लोफचनको। यो गीत सुन्दै गरौँ। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। ब्ल्याक सीले 6 देशलाई छोएको छ। ती देश हुन् टर्की, जर्जिया, रसिया, युक्रेन, बुल्गेरिया र रुमेनिया।
2: 3 मुटु र निलो रगत भएको प्राणी अक्टोपस हो।
0: विश्व प्रख्यात नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लो सहरबाट प्रदान गर्ने गरिन्छ।
2: सबैभन्दा बढी क्रियाशील धातु फ्रान्सियम हो।
0: नेपाल टेलिभिजनबाट पहिलो पटक प्रसार भएको टेलिचलचित्र श्रीपाँच पृथ्वीनारायण शाह हो।
2: सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न 8:20 लाग्दछ।
0: लेखनाथ पौड्याललाई कवि शिरोमणिको उपाधि विक्रम सम्बत 2008 सालमा प्रदान गरिएको हो।
2: सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक निकोलस कोपरनिकस हुन्।
0: गिद्ध प्रजनन केन्द्र चितवनको कसरामा छ।
2: सबैभन्दा सानो उपग्रह लिडा हो।
0: भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसाद हुनु भने भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटेल हुन्।
2: रिमोट कन्ट्रोलमा इन्फ्रारेड रेको प्रयोग भएको हुन्छ।
0: पेनिसिलिनका आविष्कारक अलेक्जेन्डर फ्लेमिङ हुन्।
2: क्याप्साइसिन तत्वको कारणले खुर्सानी पिरो हुन्छ।
0: निलगिरी हिमाल धौलागिरी हिम श्रृङ्खलामा पर्दछ।
2: सुनको शुद्धता क्यारेट इकाइमा नापिन्छ।
0: देशान्तरको आधारबाट समय नापिन्छ भने अक्षांशको आधारबाट दूरीको नाप लिइन्छ। 1 देशान्तरमा 4 समय हुन्छ भने 1 अक्षांशमा 111 किलोमिटरको दूरी रहेको हुन्छ।
2: प्रकाशले 1 3,00,000 किलोमिटर दूरी पार गर्दछ।
0: नेपाल चिन भन्दा 65 सानो छ भने भारत भन्दा 22 सानो छ।
2: पहाडको अध्ययन गर्ने विज्ञानलाई ओरोलोजी भन्दछन्।
0: भिटामिन ए को कमीले रतन्दो रोग लाग्दछ।
2: संसारको सबभन्दा पातलो वस्तु साबुनको फिज हो।
0: नेपालको एउटै नामले दुईतिर बग्ने नदी राप्ती हो।
2: मान्छेको जस्तै हस्तरेखा भएको अर्को प्राणी ओराङ ओटाङ हो।
0: ग्रीस देशको ओलम्पिया सहरबाट ओलम्पिक गेमको सुरुवात भएको हो।
2: बाली नाली जोगाउन खेतबारीमा ठडाइएको मान्छे आकारको पुतलालाई बुख्याछ भनिन्छ।
0: भौतिक शास्त्रका पिता सर आइजक न्यूटन हुन्।
2: मृगले आँखा र नाकबाट सास फेर्छ।
0: प्रयोगात्मक विज्ञानका पिता भनेर आर्किमिडीजलाई भन्दछन्।
2: अक्टोपसको 3 मुटु हुन्छन् भने 8 खुट्टा हुन्छन्।
0: पृथ्वीको आकाश निलो देखिन्छ भने चन्द्रमाको आकाश कालो देखिन्छ।
2: हरेक 4 वर्षको फरकमा बाघ र गैंडाको गणना गरिन्छ।
0: सबैभन्दा तीक्ष्ण दृष्टि भएको पक्षी बाज हो।
2: हरियो साइकल नामक कृतिका लेखक गोविन्द वर्तमान हुन् भने हरियो राहदानी नामक कृतिका लेखक युवराज नयाँ घरे हुन्।
0: नेपालमा तामाको पैसा प्रचलनमा ल्याउने राजा रत्नमल्ल हुन्।
2: वस्तुको यथास्थितिमा रहने गुणलाई के इनर्सिया भनिन्छ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यो सामग्री पछि यहाँहरू माझ राख्दैछौ रामचन्द्र काफ्लेको स्वरमा एउटा गीतलाई। गीतकारमा हुनुहुन्छ विमला केसी अनि संगीतकारमा नीरज कुमार। यो गीत सुन्दै गरौँ। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। कफीको कप र जीवनको महत्त्वको बारेमा एउटा प्रेरक प्रसङ्ग छ। एकपटक विश्वविद्यालयका साथीहरू मिलेर आफ्ना प्राध्यापकलाई भेट्न उनको घर गएका थिए। कुराकानीकै क्रममा सबैजनाले आफ्नो जीवनको तनाव, कामको दबाव र अनेकन समस्याहरूका बारेमा गुनासो गर्न थालेका थिए। सबैका कुरा सुनेपछि प्राध्यापक भान्सातिर गए र एउटा ठुलो केतलीमा कफी र विभिन्न प्रकारका कपहरू लिएर फर्किएका थिए। ती कपहरू मध्ये केही महँगा र राम्रा थिए, जस्तो कि काँच, क्रिस्टल र पोर्सिलेनका कपहरू रहेका थिए, जुन चाहिँ असाध्यै महँगा पर्दछन्। त्यस्तै केही एकदमै सस्ता, साधारण र प्लास्टिकका थिए, जुन हामीले हिजो आज प्रयोग गर्ने गर्दछौँ। त्यसै बेला आफ्ना पुराना विश्वविद्यालयका साथीहरूलाई प्राध्यापकले भन्दछन्, तपाईँहरू आफै आफ्नो लागि कफी हालेर लिनुहोस् अनि कफीको स्वाद कस्तो लाग्छ मलाई भन्नुहोला। जब सबैको हातमा कफीको कप पुग्यो, प्राध्यापकले मुस्कुराउँदै भने, के तपाईँहरूले ध्यान दिनुभयो? जति पनि राम्रा र महँगा कपहरू थिए नि, ती सबै तपाईँहरूले पहिले नै छानिसक्नुभयो। टेबलमा अब साधारण र सस्ता कपहरू मात्र बाँकी छन्। आफ्नो लागि उत्कृष्ट चिज चाहनु तपाईँहरूका लागि स्वाभाविक भए पनि यही नै तपाईँहरूको तनाव र समस्याको मुख्य कारण हो। अनि ती प्राध्यापकले फेरि थप्दछन्, वास्तवमा तपाईँहरूलाई पिउनका लागि कफी चाहिएको हो, कप त होइन नि, तर तपाईँहरू चेतन वा अचेतन रूपमा राम्रो कपको खोजीमा लाग्नुभयो र अरूको कप कस्तो छ भनेर हेर्न थाल्नुभयो। जीवन कफी जस्तै हो र जागिर, पैसा, समाजमा मान, पद, प्रतिष्ठा भनेका कफीका कपहरू मात्र हुन्। कप कस्तो छ भन्ने कुराले कफीको स्वाद बदल्दैन। कपको चक्करमा कफीको स्वाद लिन नबिर्सनुहोस्, जसले तपाईँलाई जीवन बदल्न सक्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौँ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै प्रविशा अधिकारी र मिलन कुमारको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ रोशन सिंहको। यो गीत सँगसँगै आजलाई कार्यक्रम सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। अर्को साताको आइतबार हामी विविध प्रसङ्गका साथ आउनेछौँ। तबसम्मका लागि प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रम सञ्चालक साथी मनुका कुँवर अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
2: हवस् त, नमस्कार, शुभ साता।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। पहिलो गीत सुनाउँछौँ कलानाथ अधिकारीको स्वर, रचना र सङ्गीत गायक स्वयंकै।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो अम्बर गुरुङको स्वर मबी शाहको रचना हो भने गायक स्वयंकै संगीतमा रहेको सदाबार गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबार गीतहरू। सदाबार गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ सिक्के र शैलीको स्वर किरण खरेलको रचना हो भने गायक स्वयंकै संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो दिलमाया खादीको स्वर गोपाल योञ्जनको रचना हो भने नारायण गोपालको संगीतमा रहेको सदाबहार गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौ। जितेन्द्र बरदेवाको स्वर सुनाउँछौ, रचना र संगीत गायक स्वयंकै। यो गीत सुनिसकेपछि राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। यसैबीच गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको समृद्धिका लागि परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा मन्त्री खनालले अन्तर्राष्ट्रिय स्तरमा मुलुकको गरिमा र छवि बढाउन बलियो कूटनीतिक प्रयासको खाँचो रहेको बताउनुभयो। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेका संरचना आजदेखि हटाउन सुरु गरेको छ। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा 3 ठाउँबाट खोला घर खाली गर्ने कार्य सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारामा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने काठमाडौँ महानगरपालिकाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षणपछि मन्त्री यादवले सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको र छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत कार्यतालिका अनुसार यही जेठ 15 गतेसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिले आगामी असार 7, 8 र 9 गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ। उपसभामुख रुबी कुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाह विरुद्ध निरन्तर लडिरहने बताउनु भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आज आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभई देशबाट उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो। छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णय गरेको हो। बैठकले गीत रचनातर्फ डाक्टर नवराज लम्साल र सङ्गीत रचनातर्फ किरण कडेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हवस् त राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी शरद चौलगाई, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

बुझेको छु मैले सबै थोक डुबेको भाषा, बुझेको छु मैले सबै थोक डुबेको भाषा, चले जस्तो गरे।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसंग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नु हुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसंग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसंग
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
1: यो हो कार्यक्रम सिलसिला।
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमा राख्दैछौ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनी भित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
0: कार्यक्रम सिलसिलामा अब प्रसंग छ, हामीलाई ऐठन किन हुन्छ? हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदाएको। यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांस पेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्ने पनि। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन। त्यसकारण

0: आफ्नै थुनी दिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनेटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाजमा अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
1: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छातीभित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा चारवटा कोठा रहेका हुन्छन्। माथिल्लो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्ट्रिकल भन्ने गर्दछौ। अरिकल र भेन्ट्रिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ अनि अरिकलबाट रगत भेन्ट्रिकलमा पस्दछ। भेन्ट्रिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्ट्रिकलमा भरिएको रगत अर्को भल्भबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्ट्रिकल खुम्चिँदा अरिकलको भल्भमा रगतले हिर्काउँछ, तर अरिकलको भल्भ भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भल्भमा रगतले हान्छ, तर त्यो पनि स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भल्भमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
0: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बीचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ, जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
1: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
0: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: कार्यक्रम सिलसिला रेडियो नेपालको केन्द्रीय प्रसारणबाट अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डावर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौ। शरीरमा थरी थरीका डावर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डाबरहरू आउँछन्। 20 मिनेटदेखि 1 घन्टासम्म आउने डाबरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डाबरहरू नभई आँखा ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुने हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट अर्टिकालिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकालिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डाबर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डाबर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डाबर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डाबर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डाबर र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डाबर के हो र कस्ता कस्ता प्रकारका डाबरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: अब शरीरमा आउने डाबर चाहिँ थरी थरीका हुन्छन्। स्पेसली अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डाबरहरू जुन चाहिँ आउँछ घरि घरि आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डाबरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डाबर मात्र नभइकन कहिलेकाहीँ चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डाबर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डाबर आउने हुन्छ डाक्टर साहब? डाबरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया भन्छौँ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि, र अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्रायः जसो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको प्रोफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया, जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डाबरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्जोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो थर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डाबरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस, भनेको यसमा कुनै पनि कारण हुँदैन तर डाबर चाहिँ आइरहन्छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ। कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नु पर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30% केसमा चाहिँ 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डाबरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नुभयो नि, अर्टिकेरिया यो खालको डाबर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग डायबिटिससँग पनि आबद्ध हुन्छ र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलेगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि डाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरिया रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरिया चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पर्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गराउनको लागि चाहिँ हामीले अटोलेगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ। यो चाहिँ हप्ते पछि हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएको छ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेर चाहिँ आफै डाबा आउने समस्या चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबा फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबा आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्थ्यो कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दैन, जुन पनि भागमा आउन सक्छ। तर अब डाबरको पनि एउटा लेभल हुन्छ, स्किनको हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने चाहिँ हामीले त्यसलाई विल्स भन्छौँ। तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामीले एन्जियोडियममा भन्छौँ। त्यस्तो खालको एन्जियोडियममा चाहिँ आएपछि जानलाई तपाईँलाई टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोडियममा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नली भित्र आयो भने चाहिँ सास फेर्न गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्ने हुन्छ। त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्थ्यो कि?
3: डाबर त एलर्जीको कारणले गर्दाखेरि मात्र आउनु त होइन होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि क्रोनिक अर्टिकेरिया भन्ने हो, त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहने हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले कहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबरको समस्यालाई लापरवाही गरे हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा मात्र डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरका लागि यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्रायः जस्तो चाहिँ तपाईँको 20-40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदैन भन्ने चाहिँ छैन, बच्चाहरूमा पनि देखिन चाहिँ देखिनै रह हुन्छ डाबर।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हाम्रो एन्टी हिस्टामिन भन्छौँ। एन्टी हिस्टामिन भनेको यो सिट्रिजिन, फेक्सोफेनाडिन जस्तो औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ र हामीले भनेको जसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारो घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न?
3: अब डाबरको समस्याबाट जोगिनको लागि त पहिला सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारणले हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना, उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्वीडन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम SLC परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाह्री जुँगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन युद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट PhD गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपरनिकस हुन्।
0: जापानको संसदलाई डायट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक 1 पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई 1 पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमा नै सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाफ सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट 1 पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पूरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राखिदिन्छौ। गीतमा रचना रहेको छ विपिन किरणको अनि संगीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस् त, नमस्कार, शुभ साता।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्की गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपर फन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्युजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिईओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौं यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आम्दानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेड कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेड कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईवटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईवटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रममध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइडको उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले, त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ, त्यस पछि अर्को चाहिँ कार्बनको सञ्चिति संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ, र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन् र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रम चलाइरहेका छौँ, एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ, त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ, त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तीनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ र यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर, खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो, तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ, त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने यो गण्डकी लुम्बिनी र बागमतीको 32,00,000 हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ। त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गराउने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गऱ्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गऱ्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि, दिगो वन स्थापन गऱ्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फरक ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ, र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ, र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा, र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फरक ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ, र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रो आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यतसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा, त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ प्रष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक सामाजिक मान्यता पनि छ नि होइन, यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ, तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृति प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ, र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टाती सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन, जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970 ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय, आदिवासी, दलित, महिला, जनजाति, उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी, जनजाति, समुदाय, सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनौँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ, र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ, दाउरा, घाँस पत्कर, सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन, साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिक वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादन जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 को सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ, एउटा वन नीति 2075 र अर्को चाहिँ वन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ। त्यसकारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी, नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौँको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा टुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौँ रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन, यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरे हो, जसबाट चाहिँ हामी फेसन सामानहरू जस्तै लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्छ होला, थर्मसमा लगनखेलमा मङ्गलो बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन, सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो, तर हामीले चाहिँ कफी बेच्थ्यौँ के। त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो कि हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जेस उपास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भन्दा, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचे, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या, एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाइ पनि नजिकै थियो,
2: त्यही नजिकै हो, लगनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ, अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लगनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोलाएको थियौँ क्या, त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलेको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या, हुन त चाइल्ड पनि थियौँ, चाइल्ड थियो, दाइ बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन, सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि. अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ. मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा पायो कि हामीले. अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो. अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउनै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ. अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन. त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या. अनि त्यो त तिर्नु परिनै हाल्यो. अनि त्यहाँबाट हामीले बााउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरायो. ओके, रेस्ट इज द हिस्ट्री.
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भन्ने एउटा हुन्छ नि तपाईँलाई थाहा होला होइन. सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ. बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको. अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या. बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ. अनेस्टली भन्नुपर्दा दाइर म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन् खानु मन लाग्ने होइन. काइन्ड अफ त्यो भनेपछि बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन. सो त्यो अभावमा हुर्क्या भएर होला होइन. अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो. बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो. सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको. दाजु र बहिनी त धेरै मिल्थ्यो बच्चादेखि नै. अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो. अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो. सो त्यसरी स्टार्ट भयो क्या.
1: रेस्टुरेन्ट खोल्ने त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो. पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला? अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न. त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ. अनि अर्को भनेको चाहिँ दुईवटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन. सो डाई भन्दा त डु इज बेटर नि त होइन. यही कुराबाट स्पष्टीकरण मिल्छ होला, किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन. एन्ड मैले रोडमा कफी बेचेर होइन, एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको छ, त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या. जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियो त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या. त्यो सडकबाट नै बेच्छ हो. अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ. अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है. अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो. ठिक छ, त्यो ब्याङ्कमा जागिर खाइरहेछ, 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट. किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट. सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, अनि दाइको लागि म मेरो लागि ऊ. अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ, म पनि त्यही भन्छु क्या. उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन. कति रात रोको होइन, त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ. जस एउटा बहिनी भएर
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन. त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो, आज 7 वर्षमा छु. अब 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड. अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु. सो तपाईँले अघि क्वेसन गर्नुभएको आन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड.
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु. वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला. पहिला यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 जति सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन. सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु, र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ.
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन, होइन त्यतिखेर हैसियत भएन नि, फाइनेन्सियली वी क्यान अफोर्ड। अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या। त्यस पछाडि हामीले ममुले चाहिँ एउटा सानो पूजा पसल जस्तो खोल्नु भएको थियो, होइन त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो। अब त्यतिखेरको हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि मम्मीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग, मैले मेरो साथीसँग, मामासँग, माइजूसँग, अङ्कलसँग, आन्टीसँग, जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको। ओके, इट्स नट लाइक लास्ट 4,00,000 रेली अब बिजनेस गर भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला, बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त। त्यो 4,00,000 दुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि, होइन। सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ। र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2 थर्मोसमा अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापत्ती, दुध अनि पानी, त्यति नै त हुने होइन। सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचाउको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराऊ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो।
1: 10-15 हजार रुपियाँको लगानी थियो, तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी
2: गर्यो, किन त्यहाँ चाहिँ फेरि रिसाइकल, लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ, सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त। आज मैले एक प्याकेट बेच्यो, मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर्यो, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000बाट स्टार्ट गर्यौँ। तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नु पर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो, होइन, 2-3 जना त होल्ड गर्नु पर्यो नि त, किनभने 2 महिना पछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो, फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने के, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त। त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको, त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो। सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ र लियो फेरि यहाँ तिर्दियो, त्यसरी चाहिँ
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नु भयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नु भयो त्यति बेला पनि
2: तिरियो।
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैको कुरा अलिकति बताइदिनु,
2: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ। त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो।
1: अहिले त्यो ग्रुपले सञ्चालन गरेको ओपाज कफी अनि त्यस पछाडि यो टोमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगन खेलमा सञ्चालन छ।
2: ओपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ, एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ। त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ। अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस, जुन चाहिँ चिया जुन हामीले सडकमा बेच्थ्यौँ नि त चिया, हो त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ। तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी मुभ लिन पछाडि परिरहेको छौँ।
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो। त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ, आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ, त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
2: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स, अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडौँको ट्रान्जेक्सन्स हुन्छ। र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भएर छ।
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
2: म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ ओभरअल, डिजिटल मार्केटिङ, तपाईँको फेसबुक, इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौर्खीको कथामा आज म ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नु भएको छ, सायद साझेदारी दाजु र बहिनी दुईजना मिलेर गर्नु भएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
2: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरेर अनुसारले फल पायो भनेदेखि चाहिँ स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर एन्ड त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप केही गर्नको लागि उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
2: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दरबारभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल, एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु, हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सस्ता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, ल 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि दाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो, मलाई एउटा टाइम त के पनि भइसकेको थिएन, भयो म यो बिजनेस गर्दैन म बरु बाहिर जान्छु, किन रिजन वाज द्याट क्या। कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा भन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा भन्छ एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाऊ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई उबर चित्त दुखेको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई, म जान्न, किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई, तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छ क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरा चित्त दुख्छ
1: क्या। व्यवसाय सुरु गर्ने बेलामा राज्यले अलिकति सहजीकरण व्यवसाय मैत्री
2: मेन चाहिँ डिजिटल भयो नि झन् सजिलो, घरमै बसेर दर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहज त हुँदै गएको छ
2: अहिले त धेरै हुँदैछ।
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
2: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्छ नि। सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो, ओपाल भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो तिमी चाहने हो भनेदेखि चाहिँ होइन, त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि, तर स्टार्ट गर्नु पर्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
0: नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको

0: मेरो प्रिय देवता, म दुखीको निम्ति यत्रो त्याग, यस्तो दुःख गर्नु हो?
1: रानी, दुःख भनेको त्यागमा होइन, लोभ र मोह मात्र। हेर, सुख भनेको वस्तु न धनमा छ न महरमा छ, न राम्रो लुगामा छ न मिठो खानामा छ। सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ, हृदयदेखि मागेको हुन्छ, त्यही पाउनमा छ। रानी, हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ, चुकी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग। जबसम्म हामीमा त्याग हुँदैन, तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन। के होला, ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ, हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्छ।
0: अवश्य

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1043 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेघहज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 11 गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष नवमी तिथि। तदनुसार मे महिनाको 25 तारिक सन् 2026 नेपाल सम्बत 1146 अनलाथो नवमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा प्रस्तुत गर्नेछौँ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुनाउनेछौँ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुन्नुहुनेछ समाचार, 7:25 प्रसारण गर्नेछौँ संचार तथा सूचना कार्यक्रम, 7:45 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:10 प्रसारण गर्नेछौँ जलवायु र जीवन कार्यक्रम, 8:35 प्रसारण गर्नेछौँ सरोकार कार्यक्रम, 9 बजे सुनाउनेछौँ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौँ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम, 9:45 सुनाउनेछौँ चलचित्रका गीतहरू करिब 10 बजेसम्म, 10 बजे सुन्नुहुनेछ समाचार, 10:05 प्रसारण गर्नेछौँ देश दर्शन कार्यक्रम, 10:35 करिब 11 बजेसम्म हामी यहाँलाई आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौँ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 7 भगवान श्री कृष्ण भन्नुहुन्छ, यही कस्थम जगत कृष्णम पश्चाद्य सचराचरम मम देहे गुणाकेश यचान्य द्रष्टुमिच्छसि। हे अर्जुन, अब मेरो यो शरीरको एक ठाउँमा स्थित चराचर सहित सम्पूर्ण जगतलाई देख र अरू जे पनि देख्न चाहन्छौ ती सबै कुरा देख। ईश्वरको सान्निध्यमा, ईश्वरको साक्षात्कारमा मनुष्य पुग्यो भने उसको जीवनमा कस्तो वरदान आउँछ, के आउँछ जीवनमा, यसको जीवित प्रमाण हो यो श्लोक। हामी आफ्नो जीवनमा धेरै कुरा गर्न चाहन्छौँ, धेरै क्रिया गर्छौँ, हामी धेरै काम गर्छौँ, बिहानदेखि बेलुकीसम्म हामी दौडिन्छौँ, उफ्रिन्छौँ, कराउँछौँ, हामीलाई हतार हुन्छ, हामीसँग समय हुँदैन, बडो समयको हामी अत्यन्तै सदुपयोग गर्न चाहन्छौँ। यो जम्मै के को लालसाले, लालसाभित्र के को छ, अपेक्षाभित्र के को छ, कि मैले जीवनमा सुख पाउँछु, मैले जीवनमा